एकपक्षीय मात्र भएका भए मानिस कवि मात्रै हुने थिए अथवा गीत गाउने गायक गायिका मात्र हुने थिए। तर मानिस सबै भएका छन्, गीतकार भएका छन्, गायक भएका छन्, चित्रकार, सङ्गीतकार, वैज्ञानिक, शिक्षक, लेखक, पत्रकार आदि इत्यादि विभिन्न भएका छन्। हामी जे चाह्यौँ त्यही बन्न सक्दछौँ। हामीभित्र को छ त्यो महत्त्वपूर्ण विषय हो। हामीभित्र के छ त्यो महत्त्वपूर्ण विषय हो। यदि हामीभित्र कवि व्यक्तित्व बलियो छ भने हामी कवि हुन सक्दछौँ। चित्रकारिताको प्रतिभा बलियो छ भने चित्रकार हुनबाट हामीलाई कसैले रोक्न सक्दैन। होइन, हामीभित्र मिठो सङ्गीत छ भने हामी सङ्गीतकार बनेर देखा पर्दछौँ। जे होस्, हामीभित्र सबैमा फरक फरक प्रतिभा लुकेर बसेको छ। त्यसलाई अभिव्यक्त गर्यो भने हामी त प्रसन्न हुन्छौँ नै, सँगसँगै हाम्रो समाज र वरपरका मानिस पनि सुखी हुन्छन्। किनभने सिर्जना सबैका लागि हो। प्रिय सज्जन, आफ्नो लागि त घाँस बाँस र कपास मात्रैले पनि काम चल्न सक्ला, तर सबैका लागि प्रिय हुने कुरा भनेकै हामीभित्रको कला र सिर्जनाको शक्ति हो। त्यसैले मनुष्यका निमित्त सृजनशीलताले सबैभन्दा उच्च मूल्य राख्दछ। यसरी यो कुरा प्रमाणित हुन्छ। अब सृजनशीलता मनुष्यको धर्म र पहिचान हो भन्ने कुरा त स्पष्ट भयो, तर सृजनशीलता कसरी अभिव्यक्त हुन्छ? यो प्रश्न निकै महत्त्वपूर्ण छ। जहाँ सृजनशील वातावरण हुन्छ, त्यही वातावरणमा हामीभित्रको सृजनशीलताले पनि प्रकाशित हुने अवसर प्राप्त गर्दछ। सृजनशील वातावरण कस्तो हुन्छ त त्यसो भए? सृजनशील वातावरण शान्त हुन्छ। हामीभित्रको एकान्त जहाँ प्रकट हुन्छ, त्यो वातावरण नै सृजनशील मैत्री वातावरण हो। प्रिय सज्जन, जति सामाजिक सद्भाव, एकता र मैत्री बलियो भए, त्यति नै सामाजिक शान्ति पनि बलियो हुन्छ। अनि त्यही शान्त वातावरणभित्र हामीभित्रको प्रतिभाले प्रकाशित हुने मौका प्राप्त गर्दछ। प्रिय सज्जन, सामाजिक सद्भाव, मैत्री र परस्परको निष्ठा कसरी वृद्धि हुन्छ त त्यसो भए? विद्वानहरू भन्दछन्, हामीभित्रको काम, क्रोध, लोभ, मोह आदि इत्यादि जति पनि दुर्भावहरू छन्, दुर्विचारहरू छन्, ती दुर्भावनाहरू जति बेला हट्दछन्, त्यति नै बेला समाजमा परस्पर विश्वास र सहकार्यको भावना पैदा हुन्छ। कसैले कसैप्रति पनि द्वेष, ईर्ष्या र प्रतिशोधको भावना नराख्ने अवस्था नै सामाजिक शान्ति र सद्भाव वृद्धि हुने अवस्था हो। प्रिय सज्जन, हामी सबैले सबैको अस्तित्व स्वीकार्ने बानीको विकास हुने हो भने त्यतिखेर मात्र मान्छेको समाज समुन्नतिको दिशातिर अभिमुख हुन सक्दछ। हामी फरक फरक ठाउँमा, फरक फरक नाउँमा, फरक फरक काममा लागेका भए पनि सबैले चाहेको सुख र आनन्द नै हो। केन्द्रमा भने हाम्रो प्रसन्नता छ, आनन्द छ र खुसी छ। हामी सबैको खोज एउटै हो, सुख, आनन्द, सत्य। प्रिय सज्जन, सत्य भन्नु नै सुख हो र सुख भन्नु नै सत्यको नाम हो। हामीले सबैतिर सत्यकै खोजी गर्न सक्नुपर्दछ भन्ने विशिष्ट साधक, चिन्तक र ऋषि मनुष्यहरूको विचार रहेको छ। सबैतिर सत्यकै दर्शन गर्न सक्नुपर्दछ। हामीले जे खोज्दछौँ त्यही पाउँदछौँ। मस्तिष्कभित्र उठ्ने हरेक विचारहरू अर्थपूर्ण हुन्छन् भन्ने कुरा हामीले कहिल्यै पनि बिर्सन हुँदैन। हरेक पटक उठ्ने विचारहरूले कुनै न कुनै किसिमको असर अवश्य छोडेका हुन्छन् हाम्रो अन्तस्तलमा, मन मस्तिष्कमा। त्यसैले मन मस्तिष्कमा सत्य सम्बन्धी विचारहरू उत्पन्न भइरहन् भन्नेतिर हामी विशेष सचेत बन्नुपर्ने हुन्छ। वरपर हामीले जे देख्छौँ ती सबै सबै सत्यकै साक्षात रूप हुन् भनेर हामीले स्वीकार गर्न सक्यौँ भने सत्यको कहिल्यै पनि अभाव हुँदैन। सत्यको कहिल्यै पनि अभाव हुँदैन। प्रिय सज्जन, विशिष्ट पुरुषहरूको शब्दकोशमा कतै पनि विभेद भन्ने शब्दावली हुँदैन। विभेदका ठाउँमा उनीहरूले समता शब्दको अधिक प्रयोग

अध्यात्म पुरुषहरू समता मन पराउँछन्, विभेद होइन। मान्छे मान्छेका बीचमा विभेद सिर्जना गर्ने काम केवल मान्छेले नै गरेको हो प्रिय सज्जन। तर मान्छेको तहभन्दा निकै माथि उठेका र देवताको तहमा पुगेका परम योगीहरू जीव र जडमा समेत फरक देख्दैनन्। सुकेको रुखको ठुटो प्रति पनि उनीहरूमा प्रेम भरिएको हुन्छ। भगवान गौतम बुद्धले व्यक्ति र वस्तुमा कुनै पनि फरक देख्नु हुँदैन थियो। उनीहरूको विचारमा, त्यस्ता विशिष्ट योगीहरूको विचारमा ईश्वरले रहित यो जगतको कुनै पनि विषय वस्तु र व्यक्ति छैन। कसैलाई उचाल्ने र कसैलाई पछार्ने काम त केवल सामान्य मानिसको काम हो। विशिष्टहरूले कसैलाई पनि फरक दृष्टिले हेर्दैनन्, सबैलाई समान भावनाले स्वीकार गर्दछन्, समान विचारका साथ ग्रहण गर्दछन्। प्रिय सज्जन, यहाँसम्म कि आफूलाई समेत उनीहरूले अरूभन्दा फरक दृष्टिले हेर्ने गर्दैनन्। म जे छु, म बाहेकका सबै त्यो म जस्तै हुने हैसियत राख्दछन् भन्ने विशिष्ट चेतनाको आलोकमा उनीहरू रमाउने गर्दछन्। उनीहरू अर्थात् ती विशिष्ट साधक व्यक्तित्वहरू, योगीजनहरू। गीतामा भगवान श्रीकृष्णले यस सम्बन्धी दिशा निर्देश गर्ने काम गर्नुभएको छ। उहाँ भन्नुहुन्छ, यो माम पश्यति सर्वत्र सर्वम च मयि पश्यति तस्याहं न प्रणश्यामि सचमे न प्रणश्यति। जसले दृश्य अदृश्य सबैतिर मलाई देख्दछ र सम्पूर्ण दृश्य अदृश्य जगत म भित्र समेटिएको देख्दछ, उसका लागि म कहिल्यै पनि अदृश्य छैन र ऊ पनि मेरा लागि कतै कहिल्यै अदृश्य हुँदैन। प्रिय सज्जन, यहाँ भगवान श्रीकृष्णले सत्यलाई प्रतिनिधित्व गर्नुभएको छ। हामीले जहाँ हेरे पनि त्यो विशिष्ट कृष्ण तत्त्व, त्यो विशिष्ट ईश्वरीय तत्त्व अथवा जन्मजात अस्तित्वलाई भेट्न सक्दछौँ। त्यो अस्तित्वको नाम नै सत्य हो प्रिय सज्जन। सत्य नै ईश्वरको नाम हो, ईश्वर नै सत्यको नाम हो। ईश्वर र सत्य एकअर्काका परिपूरक हो। जहाँ सत्य हुँदैन त्यहाँ असत्यको राज्य चल्दछ। जहाँ असत्यको राज्य चल्दछ त्यहाँ सबै कुराहरू अप्राकृतिक हुन्छन्। जब सबै विषय वस्तु र विधिहरू अप्राकृतिक हुन्छन् त्यसपछि दुःख तनाव आपसी बेमेल आदि इत्यादि बढेर जान्छन्। त्यसैले प्रिय सज्जन, सत्यसँगको सम्पर्क हाम्रो जीवनका निमित्त अत्यन्त महत्त्वपूर्ण छ। जब सत्यलाई स्वीकार गर्दछौँ, सर्वत्र सत्यको दर्शन गर्दछौँ, सबैलाई ईश्वरको त्यो दिव्यतम मूल्य दिने अवस्थामा हामी पुग्दछौँ, अनि त्यसपछि हामी कहिल्यै पनि दुःखी हुनु पर्दैन। जब सबैलाई ईश्वरका दृष्टिकोणले हामीले देख्दछौँ त्यसपछि कसैप्रति पनि हामीलाई अपमान गर्ने मन लाग्दैन, कसैप्रति पनि हामीलाई अन्याय र अत्याचार गर्ने इच्छा पैदा हुँदैन। जब हामी सबैप्रति ईश्वरीय ढङ्गको व्यवहार गर्न थाल्दछौँ, दैवी व्यवहार गर्न थाल्दछौँ, त्यसपछि सम्पूर्ण जगत नै दैवी बन्न बाध्य हुन्छ। हाम्रो जीवन पनि वास्तवमा दैवी बन्दछ, धन्य बन्दछ। त्यसैले प्रिय सज्जन, आउनुहोस् सर्वत्र सत्यको दर्शन गरौँ, ईश्वरको दर्शन गरौँ र दैवी संसारमा बाँच्ने अभ्यास गरौँ। हवस्त प्रिय सज्जन, आजका लागि कार्यक्रम जीवन गङ्गा यति नै। अर्को श्रृङ्खलामा फेरि हामी भेटिनेछौँ। तबसम्मका लागि म लक्ष्मण भण्डारी बिदा भए, बिदा दिनुहोस्, नमस्ते।

0: थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास। आजको कविता, आजको कविता,
1: आजको कविता, आजको कविता।
2: मेरो नाम सुदेश सत्याल। मेरो कविताको शीर्षक छ दार्जिलिङमाथि एउटा कविता। दार्जिलिङको परिवेशलाई लिएर लेखिएको छ कविता। यसरी सुरु हुन्छ।
3: हाम्रै देश समान उर्लि रहने सौन्दर्यको छाल छ, बस्छन् भारतमा तथापि मनमा नेपाल नेपाल छ। बाँचुन्जेल सधैँ त्यही प्रकृतिको

सिरसिर चल्छ फिर फिर गरी नाच्छन् पखेरा भिर पाखाले हरिया भिरेर फरिया सारछन् कि झैमा स्थिर हाली पल्लव पङ्ख भुर भुर गरी उड्छ

0: 99.4 Radio Thahasanchar Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज, समयको।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु बुलोनसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल असार 7 गते आइतबार, नेपाल सम्बन्ध 1146, जुन 21 तारिक सन् 2026।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: राष्ट्रपाको पहिलो महाधिवेशन आज चितवनमा सुरु हुँदै मूल नेतृत्व यथावत रहने अरू पदमा आकांक्षीको लको।
0: प्रधानमन्त्रीका सल्लाहकारका हस्तक्षेप सामु अख्तियार लाचार, दबावपछि राजधानी प्रकरणको अनुसन्धानमा तीव्रता।
1: धवल संसद समूह बाहिरसँगै राप्रपाले बोलाए महाधिवेशन, सरकारका कामप्रति विपक्षी दलको तीव्र असन्तुष्टि।
0: होर्मुज जलमार्ग पुनः बन्द गर्ने इरानको घोषणा, अमेरिकाले सम्झौताको पहिलो शर्तको अवज्ञा गरेको आरोप, आज वार्ता हुन सक्ने।
1: र विश्वकप फुटबलमा आइभरी कोस्टलाई 2-1 पाखा लगाउँदै जर्मनी नकआउट चरणमा, स्वीडेनमाथि नेदरल्यान्ड्सको 5-1 गोलको शानदार जित।

0: रोकटोक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो ऐतिहासिक महाधिवेशन आज चितवनमा शुरू हुँदैछ। जनमतलाई संगठित शक्ति र वैचारिक आधारमा रूपान्तरण गर्न पहिलो महाधिवेशन ऐतिहासिक हुने नेताहरूले बताएका छन्। 2079 निर्वाचनबाट राष्ट्रिय राजनीतिमा अप्रत्याशित उदाएको रासोपाले संवैधानिक समाजवादलाई राजनैतिक दर्शनका रूपमा स्थापित गर्दै संगठन, नेतृत्व र नीतिको नयाँ खाका सहित प्रस्तुत हुने तयारी गरेको छ। संसदमा झण्डै दुई तिहाई बहुमत सहित शक्तिशाली सरकार हाँकिरहेको रासोपाको महाधिवेशनले नेतृत्व र नीति कस्तो तय गर्ला भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चासो छ। 2079 असार 17 गते रासोपा निर्वाचन आयोगमा दर्ता भएको थियो, तर 4 वर्ष नपुग्दै अभूतपूर्व जित, 182 सीट जितेको दलको महाधिवेशनले मुलुक र जनताप्रति लिने नीति र कार्यक्रमले पक्कै पनि प्रभाव पार्नेछ। संसदीय राजनीतिका 35 वर्षमा कंग्रेस र एमाले जस्ता पुराना दलले देशलाई कुशासन र भ्रष्टाचारको दलदलमा भाषेको आक्षेप सहित जनमत बटुलेको दलले सुशासन र भ्रष्टाचार नियन्त्रणमा कस्तो नीति अख्तियार गर्ला भन्ने जिज्ञासा पनि राजनैतिक वृत्तमा उस्दै छ। सभापति रवि लामिछानेले पार्टीलाई वैधानिकताको बाटोतर्फ लैजाने महत्वपूर्ण माध्यम महाधिवेशन भएको बताउनु भएको छ। वैचारिक रूपमा अस्पष्टताको आरोप झेल्दै आएको रासोपाले यो महाधिवेशनबाट स्पष्ट नीति नै अनुमोदन गर्नुपर्ने तयारी गरेको छ। प्रस्तावित नयाँ विधानको प्रस्तावनामा नै रासोपाले संवैधानिक समाजवादको अवधारणा अंगीकार गर्ने उल्लेख छ। उक्त विधान महाधिवेशनबाट पारित गरिनेछ। वैयक्तिक स्वतन्त्रता र मौलिक हकको पूर्ण प्रत्याभूति सहितको लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाबदेही पूर्ण असल शासन मार्फत समन्यायिक समावेशी समाज निर्माण गर्ने ध्येयका साथ शान्तिपूर्ण मार्गबाटै समाजवादका प्रधान लक्ष्यहरू हासिल गर्ने संवैधानिक समाजवादको अवधारणालाई अंगीकार गर्ने उसको विधानमा उल्लेख छ। विधानमा परिवारवाद र नातावादलाई पूर्ण रूपमा निषेध गरिएको छ। यस्तै रासोपाको महाधिवेशनमा विद्युतीय उपकरणबाट मतदानको व्यवस्था गर्ने तयारी गरिएको छ। असार 8 गते दिउँसो 2 बजे मनोनयन प्रक्रिया शुरू गरेर त्यही साँझ पहिलो चरणको निर्वाचन गरिनेछ। पहिलो चरणमा सभापति र 79 केन्द्रीय सदस्यको मतदान हुनेछ। असार 8 गते रातिसम्ममा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन असार 9 गते गरिनेछ। पदाधिकारीका लागि मात्र दोस्रो चरणको निर्वाचन हुनेछ। हालै धेरै समूह मिलेर पार्टी बनेका कारण सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा रासोपा छ, तर त्यो सम्भव नभएमा सभापति र वरिष्ठ नेता बाहेकमा निर्वाचनमा जान सक्ने पनि देखिएको छ। आगामी महाधिवेशन निर्वाचनका लागि जारी गरेको आचार संहितामा प्यानल, गठबन्धन तथा गुटगत प्रतिस्पर्धालाई निषेध गरिएको छ। रासोपाको पहिलो महाधिवेशन आजदेखि। मूल नेतृत्व यावत अरुमा आकांक्षीको लर्को आजको अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित छ।
4: राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई राजधानी खरिद ठेक्का अनियमितता सम्बन्धी अनुसन्धानको क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको समाचार मंगलबार बाहिर आयो। विगतकै सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी पनि पक्राउ परेका थिए। अख्तियारबाट पक्राउबारे विस्तृत विवरण आइसकेको थिएन। बिहिबार थाहा भयो अर्याल र केसीलाई मंगलबार होइन सोमबार नै अख्तियारद्वारा नियन्त्रणमा लिएको रहेछ। त्यो पनि प्रधानमन्त्री कार्यालयबाटै जरूरी पक्राउ पुर्जी थमाएर। राजधानी खरिद ठेक्काको नियमित अनुसन्धान जस्तो देखिए पनि यसमा कार्यकारी निकायले संवैधानिक निकायलाई दबावमा पारेको देखिन्छ। संवैधानिक निकाय अख्तियारले लामो समयसम्म पनि यसको अनुसन्धान टुङ्गो नलगाएको, तर प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अधिकारीहरूले दबाव दिएपछि अनुसन्धान तीव्र बनाएको छ। प्रधानमन्त्री कार्यालयको दबाव र दबावपछि अख्तियारले अनुसन्धानमा देखाएको तदारुकताबारे अनौपचारिक कुराकानीमा सम्बन्धित पक्षले स्वीकार गरेका छन्। प्रधानमन्त्री शाहका सल्लाहकारहरू अख्तियारसँग कड़ा रूपमा प्रस्तुत भएका थिए। राजधानी विभागले 6 जुन 2025 जेठ 23-82 जर्मनीका 2 सुरक्षण मुद्रण कम्पनी भेरिडोस जीएमबीएच र न्याहल बाउरलाई ई पासपोर्टको ठेक्का दिएको थियो। ई कम्पनीले दर्ता प्रणाली, डेटा व्यवस्थापन, राहदानी पुस्तिका उत्पादन, व्यक्तिगत विवरण छपाई, गुणस्तर नियन्त्रण र प्याकेजिङको जिम्मेवारी पाएका थिए। सम्झौता लगत्तै अख्तियारमा उजुरी परेको थियो। ती अधिकारीका अनुसार एक सातासम्म अख्तियारले अनुसन्धान प्रक्रिया अघि बढाएन। प्रधानमन्त्री कार्यालयले गत सोमबार अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई छलफलको लागि सिंहदरबार बोलायो। अधिकारीहरूका अनुसार यसरी बोलाउनुको उद्देश्य राहदानी खरिद ठेक्का र त्यसमा भएको अनियमितता र अख्तियारले गरिरहेको अनुसन्धान बारे छलफल गर्नु थियो। यस विषयमा छलफल हुन सक्ने सम्भावना देखिएका प्रमुख आयुक्त राईले संवैधानिक निकायले गरिरहेको अनुसन्धान बारे कार्यकारी निकायलाई जानकारी दिन उपयुक्त हुन्छ कि हुँदैन भनेर आयोगका केही अधिकारीसँग आन्तरिक छलफल गर्नुभएको थियो। तर दबाव आएपछि राई केही कर्मचारी सहित प्रधानमन्त्री कार्यालयमा पुग्नुभयो। छलफल जारी रहेकै बेला राहदानी विभागका महानिर्देशक अरियाल आइपुगे। केही बेरमै परराष्ट्र मन्त्रालयका सचिव अमृत कुमार राई र प्रधानमन्त्री कार्यालयका केही कर्मचारी पनि आए। नेपालका लागि जर्मन राजदूत उडो युगेन भोल्स पनि अर्को कोठामा बसिरहेको जानकारी प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले सुनाए। जर्मन सरकारले समेत लगानी सरकारको समेत लगानी रहेको कम्पनीमाथि अनुसन्धान सुरु भएको भन्ने थाहा पाएपछि प्रधानमन्त्री कार्यालयमा उनी पुगे। अख्तियारका अधिकारीहरूसँग बेलुका 7 बजेसम्म छलफल चलेको थियो। त्यस क्रममा प्रधानमन्त्रीका सल्लाहकारहरूले उनीहरूलाई आजैबाट यहीँबाट राहदानी अनियमितताको अनुसन्धान सुरु गर्नु भन्ने दबाब दिएका थिए। प्रधानमन्त्रीका सल्लाहकारको हस्तक्षेप सामु अख्तियार लाचार। दबाबपछि राहदानी प्रकरणको अनुसन्धानमा तीव्रता। कान्तिपुरमा समाचार छ।
3: राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको भोलिपल्टै 24 बैशाखमा परिषदको बैठक बस्यो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गर्यो, तर त्यसपछि परिषदको थप सिफारिश गरेको छैन। जबकि विभिन्न संवैधानिक आयोगमा अध्यक्ष र सदस्य सहित 19 पद लामो समयदेखि रिक्त छन्। संविधानको धारा 284(3)मा परिषदले संवैधानिक आयोगका प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिश गर्नुपर्ने व्यवस्था छ। तर पद रिक्त भएको लामो समय बितिसक्दा पनि परिषदले सिफारिशमा तदारुकता नदेखाएको आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ।
4: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी 26-28 मङ्सिरसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। शुक्रबार र शनिबार बसेको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ। तत्कालीन महामन्त्री धवल शमशेर राणाको समूह पार्टीबाट अलग्गिएपछि राप्रपाले महाधिवेशनको मिति तय गरेको हो। असोजभित्र अधिवेशन सकेर मङ्सिरमा महाधिवेशन गर्ने राप्रपाको निर्णय छ। आगामी भदौ मसान्तभित्र जिल्ला अधिवेशन तथा 15-24 असोजभित्र साथै प्रदेशका अधिवेशन सम्पन्न गरिनेछ। भदौ मसान्तसम्म सक्रिय सदस्यता प्राप्त गरेका सदस्य मात्र महाधिवेशन प्रतिनिधिको मतदाता र उम्मेद्वार हुन पाउनेछन्। बैठकपछि प्रवक्ता मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, हालैको निर्वाचन परिणामलाई लक्षित गर्दै राप्रपाले आफ्ना कार्यकर्तालाई उच्च मनोबलका साथ अघि बढ्न आग्रह गरेको छ। राप्रपाले 2/3 जनमतसहित सत्तामा पुगेको वर्तमान सरकारले 100 दिन पूरा गर्न लाग्दा समेत जनअपेक्षा अनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ। राप्रपाले वर्तमान सरकारको परराष्ट्र नीति दिशाहीन भएको र यसले भू राजनीतिक जटिलता थपेको समेत आरोप लगाएको छ। संसदको रोष्ठमा उभिएर नेपालले पनि भारतको जमिन मिचेको छ भन्ने प्रधानमन्त्रीको अप्रमाणित अभिव्यक्तिप्रति राप्रपा दुःख प्रकट गर्दछ। देशको सीमा जस्तो संवेदनशील विषयमा सरकारको मुखबाट अभिव्यक्त धारणा अविलम्ब सच्याइनु पर्दछ। राप्रपाले भनेको छ, आर्थिक वर्ष 83-84 को बजेटमा शिक्षा स्वास्थ्य र विद्युत जस्ता नागरिकका आधारभूत क्षेत्रमा लगाएको कर तत्काल फिर्ता लिन राप्रपाले सरकारसँग माग गरेको छ। साथै काठमाडौँका नदी किनारका भूमिहीनहरूको बस्तीमा वैकल्पिक व्यवस्था डोजर चलाएको प्रति पनि राप्रपाले विरोध जनाएको छ। धवल शमशेर समूह बाहिरसँगै राप्रपाले बोलायो महाधिवेशन। आजको नयाँ पत्रिकामा समाचार छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।

0: आफ्नो डिटिएच सेवा दिस होम
1: टेसो खुशीको कनेक्सन
2: आइ भाइ भाइ सामान पुऱ्याउने अनि आइहाल्ने अरू सामान पुऱ्याउनु छ
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा मिला
2: हो मन्दाई नमस्कार
3: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि
2: त्यो त साइड जब दाई यो चाहिँ मेन जाउँ न
3: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
2: सामान राम्रो छ ढुक्क हुनुहोस्
3: थाहा छ त्यसैले त यही लिन आएको
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
3: सुरक्षा घरको
2: साथ जीवन
5: संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
6: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर डट कमबाट पनि संसारभर सुन्न सकिन्छ
7: अब बाँकी समाचार बालेन्द्र शाह नेतृत्वमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको सरकारले 100 दिन पुरा गर्ने लाग्दा दलहरू समीक्षामा जुटेका छन् गणतन्त्रपछि पहिलोपटक एकल बहुमतको सरकार बनाएको रासपा सरकारको काममा प्रमुख विपक्षी दलहरूले असन्तुष्टि हुन सकेका छैनन् सत्तारूढ रासपा भने सरकारको काम सही गतिमा रहेको बताउँदै जनअपेक्षा बिर्सन नसक्ने दावी गर्दै आएको छ प्रमुख विपक्षी काँग्रेस र राप्रपाले सरकारको प्रारम्भिक कामको समीक्षा गरेका छन् काँग्रेसले सरकारका काम कारवाही विरूद्ध कमी कमजोरी विरूद्ध सशक्त रूपमा खबरदारी गर्ने जनाएको छ शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दल कार्य समितिको बैठकले सरकारको काम कारवाहीको प्रारम्भिक समीक्षा गर्दै सदनसम्म सरकारका कमी कमजोरी विरूद्ध सशक्त रूपमा खबरदारी गर्ने काँग्रेसका महामन्त्री प्रदीप पौडेलले बताउनु भएको छ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो 100 दिनको कार्य सम्पादनप्रति गम्भीर असन्तुष्टि जनाएको छ सत्तारूढ रासपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले भने सरकार एउटा रफ्तारमा रहेको बताउनु भएको छ सरकारको 100 दिनको समीक्षा गर्दै प्रतिपक्षी दल शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ
6: सरकारले लामो समयदेखि थन्किएको र आउन आएको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरे पनि काठमाडौँ उपत्यकाभित्रका अन्य पालिकामा अतिक्रमण गरिएका सरकारी तथा सार्वजनिक जग्गाको तथ्याङ्क एकिन हुन सकेको छैन 2048 सालमा गठन भएको पूर्व सचिव रामबहादुर रावल आयोगले काठमाडौँ महानगरपालिकाभित्रका तत्कालीन 35 ओडाहरूको अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाबारे मात्रै अध्ययन गरेको थियो काठमाडौँ उपत्यका विकास प्राधिकरणले यसअघि नै उपत्यकाका सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन निर्देशन दिए पनि ललितपुर भक्तपुर र काठमाडौँका अन्य पालिकाहरूमा अझै पनि व्यापक रूपमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणमा परेको आशंका गरिएको छ काठमाडौँ उपत्यकाका काठमाडौँ महानगरपालिका बाहेक अन्य पालिकाहरू किर्तिपुर चन्द्रागिरी नागार्जुन तारकेश्वर टोखा गोकर्णेश्वर कागेश्वरी मनोहरा शंखरापुर बुढानीलकण्ठ दक्षिणकाली ललितपुर महानगरपालिका महालक्ष्मी र गोदावरी नगरपालिका तथा बागमती महाङकाल कुञ्जियोसुम गाउँपालिका भक्तपुर मध्यपुर थिमी सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको एकिन तथ्याङ्क तयार हुन सकेको छैन राजनैतिक पहुँच र कर्मचारीको मिलेमत्वमा सार्वजनिक जग्गालाई व्यक्ति वा समूहले कम्पाउण्डमा गाभ्ने खेल मैदान वा निजी प्रयोजनमा प्रयोग गर्ने र कतिपय अवस्थामा गैर कानूनी रूपमा दर्ता समेत गरेको पाइएको छ पछिल्लो समय काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य पालिकाहरूले सुरक्षाकर्मीको सहयोगमा सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना तथा घरटौरा भत्काउने अभियान तीव्र पारे पनि अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको एकिन तथ्याङ्क राज्यको कुनै पनि निकायसँग छैन आजको गोर्खापत्रमा समाचार प्रकाशित छ
7: बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सीईओको तलब भत्ता लगायत सुविधामा नियामक निकाय राष्ट्र बैंकले कडाई गरेको छ बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्ग निर्देशन 2083 जारी गरेर राष्ट्र बैंकले सीईओको तलब भत्ता तथा अन्य सुविधामा अङ्कुश लगाएको हो सीईओले पाउने कुल पारिश्रमिकलाई निश्चित तलब भत्ता कार्य सम्पादनमा आधारित पारिश्रमिक र अन्य समीक्षा अन्य सुविधा गरी तीन प्रकारका प्रकारमा विभाजन गरिएको छ। नयाँ मार्गदर्शन अनुसार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्तका सीईओको तलब भत्ता सञ्चालक समितिबाट उपसमिति गठन गरी त्यसको सिफारिसको आधारमा मात्र निर्धारण गर्नुपर्छ। सीईओको योग्यता अनुभवसँगै बैंकको पुँजीको प्रतिफल दर, कर्जा लगानी तथा निक्षेपको आकार, सञ्चालन मुनाफा, भविष्यमा व्यवसाय वृद्धि सम्भावना र जोखिम अवस्था पनि पारिश्रमिक निर्धारणको आधार बनाउनुपर्ने मार्ग निर्देशनमा उल्लेख छ। बैंक तथा वित्तीय संस्थाहरूमा प्रमुख कार्यकारी अधिकृतको तलब भत्ता तथा अन्य आर्थिक सुविधाको निर्धारण सम्बन्धमा एकरूपता कायम गर्न मार्ग दर्शन जारी गरिएको राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले बताउनु भएको छ। नयाँ व्यवस्था अनुसार अब वाणिज्य बैंकका सीईओ तलब भत्ता तथा वर्षको कुल सम्पत्तिको बढीमा 0.015% र विगत तीन आर्थिक वर्षको कर्मचारी खर्चको औसत 2% मध्ये जुन कम हुन्छ त्यही निर्धारण गर्नुपर्ने हुन्छ। यसअघि सीईओको तलब भत्ता गत वर्षको कुल सम्पत्तिको बढीमा 0.025% रहेको थियो। बैंकका सीईओको तलब भत्तामा अंकुश निर्धारणको आधार सम्पत्ति र कार्य क्षमता। कान्तिपुरमा समाचार छ।
6: सुदूरपश्चिममा सत्ता सहयात्री दल एमाले सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 को बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णयसँगै प्रदेशको सत्ता गठबन्धन संकटमा देखिएको छ। शुक्रबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो। बजेटलाई लिएर सत्ता पक्षमै तीव्र असन्तुष्टि बढेपछि मुख्यमन्त्री कमलबहादुर शाह अप्ठ्यारोमा पर्नु भएको छ। प्रदेशमा कंग्रेस र एमालेको संयुक्त सरकार छ। सरकारको नेतृत्व गरिरहेको कंग्रेसकै केही सांसदले बजेटप्रति असन्तुष्टि जनाएका छन्। एमाले संसदीय दलले बजेट निर्माणका क्रममा सरकारले गम्भीर त्रुटि गरेको निष्कर्ष निकाल्दै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो। यथास्थितिमा बजेट पारित हुन नदिने पक्षमा एमाले देखिएपछि सुदूरपश्चिममा सत्ता गठबन्धन फेरिन सक्ने चर्चा शुरू भएको छ। प्रदेश सभाको प्रमुख प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी र एमाले बीच समीकरण निर्माण गर्न सलफल शुरू भएको नेताहरूले बताएका छन्। गत 31 वैशाखमा सुदूरपश्चिम प्रदेश राजपत्रमा प्रकाशित मापदण्डले सड़कका योजनामा 1 करोड़ तथा प्रदेशको एकल क्षेत्राधिकारका अन्य भौतिक पूर्वाधारका योजनामा 50 लाख रूपियाँ भन्दा कम बजेट विनियोजन गर्न नपाइने व्यवस्था गरेको थियो। वार्षिक कार्यक्रम पुस्तिकामा भने सड़क र पूर्वाधारका 5-7 लाख लागतका योजना पनि समावेश गरिएका छन्। योजना छनौट मापदण्ड अनुसार सिंचाईका योजनामा तराईमा 1 करोड़ र पहाड़मा 25 लाख, शिक्षाका पूर्वाधारमा 32 लाख, स्वास्थ्य शिक्षा पर्यटन र खेलकुद पूर्वाधारका योजनाको लागत रकम सीमा 50 लाख तोकिएको छ। सत्ता साझेदारबाटै बजेट संशोधनको प्रस्तावले सुदूरपश्चिम सरकार संकटमा। आजको नयाँ पत्रिकामा समाचार छ।
7: औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड़ रुपियाँ भाडा बुझाएका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 25 सेटमा सार्वजनिक सूचना मार्फत बक्यौता रहेको भाडा तिर्न 7 दिने म्याद दिएको थियो। त्यसपछि उद्योगीले धमाधम भाडा तिरिरहेको व्यवस्थापन सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभएको छ। सरकारले सूचना जारी गर्न साथ उद्योगीले भाडा सम्बन्धी विवाद सर्वोच्चमा विचाराधीन रहेको तर्क गरेका थिए। तर पुरानो भाडाको दर र अन्य महसुल भने भुक्तानी गर्दै आएका थिए। नयाँ दरको भाडा तिर्न अटेर गर्ने उद्योगमा व्यवस्थापनले विद्युतको लाइन काट्न थालेपछि उद्योगीले भुक्तानी थालेको सूचना अधिकारी सोडारीले जानकारी दिनुभयो। बढेको भाडा दर अनुसार करिब 85 करोड़ भाडा बक्यौता रहेको थियो। उद्योगीले दर्ता अटेर गरेपछि हामीले बिजुलीको लाइन काट्यौं, अहिले बक्यौता भुक्तानी गर्ने उद्योगको लाइन जोड्ने काम भइरहेको छ, उहाँले भन्नुभयो। यसबीचमा 32.5 करोड़ रुपियाँ बक्यौता भाडा असुल भएको छ। व्यवस्थापन लिमिटेडले 2075 औद्योगिक क्षेत्रभित्रको भाडा 700% वृद्धि गरेको थियो। ठूलो दरले भाडा वृद्धि गरेको भन्दै उद्योगीले विरोध गरेपछि उत्पन्न विवाद झन्डै 5 वर्षसम्म कायम हुँदा बक्यौता चुलिएको छ। व्यवस्थापनले गत बुधबारदेखि भाडा बक्यौता नबुझाउने विद्युत उद्योगको लाइन काट्न सुरु गरेको थियो। त्यस यता 180 उद्योगमा लाइन काटिएको औद्योगिक क्षेत्र उद्योग महासंघको तथ्याङ्क छ। सर्वोच्चको बिहिबारको फैसलापछि पनि व्यवस्थापनले विद्युतको लाइन काटिरहेका छन् र त्यस अघि काटेका उद्योगमा बिजुलीको लाइन नजोडिएको महासंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र भट्टराईले दावी गर्नुभयो। औद्योगिक क्षेत्रका उद्योगीले बुझाए 32.5 करोड़ बक्यौता भाडा। नयाँ पत्रिकामा समाचार छ।
6: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
0: आरटिजिएस व्यवस्था बारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटिजिएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटिजिएस प्रणालीबाट रु 2 लाख वा सोभन्दा बढी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटिजिएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनुपर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश ब्याङ्क तथा वित्तीय संस्थाले आरटिजिएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका ब्याङ्क तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटिजिएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ईसीसी वा आइपीएस मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटिजिएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटिजिएस रोजौं। तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
8: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
6: नेपाल परिवेशमा अब बाँकी समाचार। थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्टको 27 स्मृति दिवस आज सम्झना गरी मनाइँदैछ। स्मृति दिवसका अवसरमा काठमाडौँ, मकवानपुरको हेटौडा र पालुङमा विभिन्न कार्यक्रम हुँदैछन्। रूपचन्द्र विष्ट स्मारक समितिले काठमाडौँमा तथा बागी भूगोलले हेटौडामा कार्यक्रम आयोजना गरेका छन्। रुदाने, जसरू, राप्सरू, स्वरूपे जस्ता उपनामले परिचित विष्टले विक्रम सम्वत 2028 सालमा मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाउनु भएको थियो। छोरा पढाउने, छोरी नपढाउने मुर्दाबाद, छोराछोरी दुवै पढाउने जिन्दाबाद भन्ने जस्ता नाराका साथ विष्टले चलाएको आन्दोलनले समाजमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। विक्रम सम्वत 1990 पुष 26 गते मकवानपुरको दामन घरती खोलामा जन्मिनुभएका विष्टको 2057 साल असार 7 गते काठमाडौँमा निधन भएको थियो।
7: साउदी अरबमा कामको लागि जाने नेपाली सहित सबै स्रोत मुलुकका श्रमिकले अब सिप परीक्षण उत्तीर्ण गर्नुपर्ने भएको छ। साउदी सरकारको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले जारी गरेको सार्वजनिक सूचना अनुसार यही असार 3 गतेदेखि उक्त व्यवस्था कार्यान्वयन पनि गरिसकिएको छ। साउदीले सामान्य काममा आउने श्रमिकको समेत सिप परीक्षण गर्नुपर्ने व्यवस्था एकपक्षीय रूपमा कार्यान्वयनमा ल्याएको भन्दै नेपालका वैदेशिक रोजगार व्यवसायले विरोध जनाएका छन्। नेपाल सरकारसँग समन्वय नगरी यस्तो व्यवस्था लागू गर्दा श्रमिकलाई अनावश्यक आर्थिक भार सिर्जना हुने भन्दै उनीहरूले विरोध गरेका हुन्। साउदी जान सिप परीक्षण श्रमिकलाई आर्थिक भार बढ्ने गोर्खापत्रमा समाचार छ।
6: उच्च अदालत विराटनगरले बालबालिका ऐन कार्यान्वयन नभएको कारण देखाउन कोशी प्रदेश सरकारलाई आदेश दिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कोशी प्रदेश कार्यालयले प्रदेश बालबालिका ऐन कार्यान्वयन गराउन माग गर्दै दर्ता गराएको रिटमा उच्च अदालतले शुक्रबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई कारण देखाउ आदेश गरेको हो। नयाँ पत्रिकामा समाचार छ।
7: बजेट घोषणापछि ओह्रालो यात्राको शेयर बजार असारको पहिलो सातामा आइपुग्दा पनि रोकिएको छैन। यस साता 5 दिन नै शेयर कारोबार भयो। नेपाल स्टक एक्सचेन्ज नेप्सेले 2 दिन अति समय बढ्यो भने 3 दिन घट्यो। अघिल्लो साता पनि शेयर बजार घटेकै थियो। अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार 2724.03 अङ्कमा बन्द भएको नेप्से यस साता शेयर कारोबारको पहिलो दिन सोमबार दोहोरो अङ्कले घट्यो। त्यस दिन नेप्से 12.26 अङ्कले घटेर 2711.76 बिन्दुमा झर्यो। त्यसको भोलिपल्ट मंगलबार पनि 6.31 अङ्कले घट्यो। बुधबार भने नेप्से अति सामान्य अङ्कले बढ्यो। त्यस दिन नेप्से 0.08 अङ्कले बढ्यो, त्यसपछि बिहिबार नेप्से 5.56 अङ्कले घटेर शुक्रबार नेप्से सामान्य बढ्यो। सेयर कारोबारको अन्तिम दिन शुक्रबार 1.63 अङ्कले बढेर नेप्से 2701 बिन्दुमा आइपुग्यो। रोकिएन शेयर बजारको उरालो यात्रा, गोर्खापत्रमा समाचार छ।
6: र सरकारले बढी मूल्य र न्यून आयतन भएका वस्तु निर्यातलाई प्राथमिकता दिने भएको छ। नेपालको भौगोलिक अवस्थिति र कमजोर पूर्वाधारका कारण निर्यात लागत बढ्दै गएपछि सरकारले बढी मूल्य र न्यून आयतन भएका वस्तु निर्यातमा जोड दिन लागेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य नीति 2081 को कार्यान्वयन कार्ययोजना सार्वजनिक गर्दै तुलनात्मक रूपमा बढी मूल्य र न्यून आयतन भएका वस्तुको निर्यात प्रवर्धनका लागि भौगोलिक साङ्केतिकरण, अर्ग्यानिक प्रमाणीकरण र गुणस्तर प्रमाणीकरणका कार्यहरूमा सहजीकरण तथा प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम अघि सारेको हो। कारोबारमा समाचार छ।
7: अब अन्तर्राष्ट्रिय समाचार। इरानले हर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेको छ। अमेरिकाले सम्झौताको पहिलो शर्तको अवज्ञा गरेको भन्दै इरानले हर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेको हो। देशको शीर्ष संयुक्त सैन्य कमाण्डरले घोषणा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। खातम अल अन्बिया केन्द्रीय मुख्यालयले अमेरिकाले शान्ति सम्झौताको पहिलो शर्त कार्यान्वयन नगरेको आरोप लगाएको छ। इजरायलले दक्षिणी लेबनानमा निरन्तर युद्ध विरामलाई उल्लङ्घन गरिरहेको छ। हिजै मात्रै इजरायली आक्रमणमा परि लेबनानमा 5 जनाको मृत्यु भएको छ। इरान अमेरिका सम्झौतामा अमेरिका र इरान तथा उनीहरूका सहयोगीहरूले सबै मार्चमा सैन्य हमला तत्काल र स्थायी रूपमा अन्त्य गर्नुपर्ने उल्लेख छ। यसमा लेबनान पनि समावेश छ। इजरायलले उक्त सम्झौता नमानेपछि प्रतिक्रियामा इरानले हर्मुज जलडमरू हुँदै ढुवानी रोकिने घोषणा गरेको हो। हर्मुजलाई विश्वव्यापी तेल र ग्यास व्यापारको महत्वपूर्ण मार्ग मानिन्छ। इरानको कदमले विश्वव्यापी तेल बजार र अन्तर्राष्ट्रिय बजारमा ठूलो प्रभाव पार्न सक्ने बताइएको छ। अमेरिका र इरान बीचको प्रारम्भिक शान्ति सम्झौतालाई अगाडि बढाउन स्विजरल्याण्डमा धेरै देशका कूटनीतिज्ञहरू भेटिरहेका छन्। अमेरिका र इरान बीच आज वार्ता हुन सक्ने बताइएको छ।
6: अब विश्वकप फुटबल।
10: विश्वकप फुटबल विशेष।
6: वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका डेनिस उन्दावले 2 उत्कृष्ट गोल गरेपछि जर्मनी फिफा विश्वकप 2026 को अन्तिम 32 प्रवेश गरेको छ। टोरन्टो स्टेडियममा भएको रोमाञ्चक खेलमा जर्मनीले आइभरी कोस्टलाई 2-1 गोलले पाखा लगाउँदै नकआउट चरणको यात्रा तय गरेको हो। खेलको 30 मिनटमा फ्रान्क केसीले गोल गर्दै इमर्स फाएको टोली आइभरी कोस्टलाई सुरुवाती अग्रता दिलाएका थिए। तर दोस्रो आफा मैदान छिरेका जर्मनीका डेनिस उन्दावले खेलको 68 र थप गरिएको समय 94 मिनटमा गोल गर्दै आइभरी कोस्टको सपना चकनाचुर पारे। खेलको सुरुवातदेखि नै जर्मनीले आक्रामक रणनीति अप्नाएको थियो। यस्तै ब्रायन ब्रोबी र कोडी गाम्पोको उत्कृष्ट दुई दुई गोलको मद्दतले नेदरल्याण्डसले स्विडेनमाथि 5-1 गोलको शानदार जित निकाल्दै फिफा विश्वकप 2026 को समूह एफको शीर्ष स्थानमा उक्लिएको छ। ह्युस्टनमा भएको यस रोमाञ्चक खेलमा डच टोलीले सुरुदेखि नै खेल आफ्नो नियन्त्रणमा राखेको थियो। खेल शुरू भएको 5 मिनटमै कोडी गाप्कोको उत्कृष्ट क्रसलाई नेदरल्याण्डसका स्ट्राइकर ब्रायन ब्रोबीले प्रहार गर्दै गोलमा परिणत गरे र नेदरल्याण्डसलाई सुरुवाती अग्रता दिलाएका थिए।
7: पाराग्वेका मिडफिल्डर मिगुएल अल्मी रन अनुहार छोपेर कुरा गरेका कारण विश्वकप फुटबलमा रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन्। टक्रापूर्ण अवस्थामा विपक्षी खेलाडीसँग कुरा गर्दा आफ्नो मुख छोप्ने खेलाडीलाई रातो कार्ड प्रदान गरिने नयाँ नियम छ। फिफाका अनुसार खेलाडीले हात, पाखुरा वा जर्सीले मुख छोपेर कुरा गरेको अवस्थामा यदि रेफ्रीले त्यसलाई मैत्रीपूर्ण सम्वाद नभई टक्रापूर्ण अवस्था ठहर गरेमा रातो कार्ड देखाउन सकिने छ। तर मुख छोपिए पनि सम्वाद टक्रापूर्ण नभएमा कारवाही हुने छैन। च्याम्पियन लिग खेलको समयमा बेनफिकाका गियान लुका प्रिस्टियानीले रियल मड्रिडका भेनिसियस जुनियरलाई मुख छोपेर रङ्गभेदी वाक्यसहित अपमानित गरेपछि यो नियम लागू भएको हो।
6: एक महिला र 47 पुरुष यो विश्वकप 2026 मेडिकल स्टाफको विवरण हो। डाक्टर सुजान हुर्मान जनसङ्ख्या र आकारको हिसाबले विश्वकप खेल्ने सबैभन्दा सानो टोली कुरासावको राष्ट्रिय पुरुष टोलीको मेडिकल स्टाफ प्रमुखको रूपमा कार्यरत छन्। 96 वर्षे विश्वकप इतिहासमा उनी तेस्रो महिला टोली डाक्टर हुन्। सन् 2010 दक्षिण अफ्रिकामा भएको विश्वकपमा डाक्टर सेलिस्ट गेटेसले न्युजिल्यान्डको पुरुष राष्ट्रिय टोलीमा काम गरेकी थिइन्। उनी पुरुष विश्वकपमा काम गर्ने पहिलो महिला डाक्टर बनेकी थिइन्। डाक्टर सिल्जा स्वार्ज 2023 जर्मनी पुरुष टोलीको टोली डाक्टर रहेकी छन्। फिफाले डाक्टर हुर्मान यस विश्वकपमा मेडिकल स्टाफकी एकमात्र महिला प्रमुख भएको जनाएको छ, तर उनले यसबारे धेरै सोचेकी छैनन्। यसैबीच विश्वकप फुटबलमा अहिले इक्वेडर र कुरासाओबीच प्रतिस्पर्धा भइरहेको छ। बिहान 9:45 ट्युनिसिया र जापान बीच प्रतिस्पर्धा हुनेछ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
7: रासोपाको पहिलो महाधिवेशन आज चितवनमा सुरु हुँदै मूल नेतृत्व यथावत रहने, अरू पदमा आकांक्षीको लोपको
6: प्रधानमन्त्रीका सल्लाहकारको हस्तक्षेप सामु अख्तियार लाचार, दबावपछि राजधानी प्रकरणको अनुसन्धानमा तीव्रता।
7: धवल शमशेर समूह बाहिरसँगै राप्रपाले बोलाए महाधिवेशन, सरकारका कामप्रति विपक्षी दलको तीव्र असन्तुष्टि।
6: हुर्मुज जलमार्ग पुनः बन्द गर्ने इरानको घोषणा, अमेरिकाले सम्झौताको पहिलो शर्तको अवज्ञा गरेको आरोप, आज वार्ता हुन सक्ने।
7: र विश्वकप फुटबलमा आइभरी कोस्टलाई 2-1 पाखा लगाउँदै जर्मनी नकआउट चरणमा, स्विडेनमाथि नेदरल्यान्ड्सको 5-1 शानदार जित।
6: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र रविन्द्र विदा हुन्छौँ। नमस्कार।
11: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
12: Coming up next.
13: The News Plus.
14: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। The News Plus. The News Plus. रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 निष्पक्ष सक्रियताको अभ्यास।
15: AIO.
16: Yes, AIO. All in one mart. The best place for shopping.
15: के छ र हो खास त्यहाँ?
16: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
15: वाउ, कहाँ छ र यो?
16: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
17: All in one mart, helping make your life easier.
18: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview.
19: For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.

0: नमस्कार, थाहा संसार नेटवर्कको कार्यक्रम द न्यूज प्लसको आजको श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म जगत भण्डारी। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संसार 79.4 मेगाहर्ज, हेटौँडामा 79.6 मेगाहर्जका साथै थाहा संसार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेसनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई thahakhabar.com पनि सुन्न सक्नुहुन्छ। सरकारको नेतृत्व गरिरहेको सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय महाधिवेशन आज भव्य रूपमा सुरुवात हुँदैछ। यो महाधिवेशनले नेतृत्व छान्नेदेखि विचारको मन्थनसम्म गर्नेछ। त्यसका लागि चितवन भरिभराउ र झकिझकाउ पारिएको छ। चितवनमा हुन लागेको यो महाधिवेशनको सन्देश के हो? यसमा राष्ट्रिय स्वतन्त्र पार्टीले कसरी नेतृत्व छान्दैछ? त्यसले दिने सन्देश का विषयमा केन्द्रित भएर आज हामी कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर हेमराज सुवेदी। यहाँलाई थाहा संसार नेटवर्कको कार्यक्रम द न्यूज प्लसमा हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको 3-4 वर्षको बीचमा पहिलोपटक ऐतिहासिक महाधिवेशन हुँदैछ। यो महाधिवेशन जसरी हुँदैछ, जुन भव्यताका साथ हुँदैछ, पार्टीले जुन भोल्युममा आफ्नो उपस्थिति बढाएको छ, चुनाव पछाडि जसरी सरकारमा गएको छ, यो महाधिवेशनको ऐतिहासिकता, यसको सन्देश अथवा यसको जुन माहौलमा यो भइरहेको छ, यसलाई कसरी लिनुभएको छ? यहीँबाट सुरु गरौँ न।
1: राष्ट्रपतिले यो छोटो अवधिमा नेपालको राजनीतिमा जुन फड्को मारेको छ नि, त्यो फड्को मार्नु थुप्रै कारणहरू छन्। एउटा त के भन्दाखेरि, हिजोको जुन राज्य व्यवस्था सञ्चालन गर्नेहरूबाट सुशासनको प्रत्याभूति हुन सकेन, विकास निर्माणका कामहरू टालटुले प्रवृत्तिका भए, जनताका पिरमरका भन्दा पनि आफ्ना मान्छेहरूको पिरमरकालाई हेर्ने प्रवृत्ति बढ्यो, अथवा भन्दाखेरि जनताका समस्या जिउका त्यो रहने, तर जो जो राजनीतिमा राजनीति गरेर सत्ता आफ्नोमा आफू केन्द्रित हुनुभयो, उहाँहरूले देशको लागि हिताका लागि केही गर्न सक्नु भएन। यसको मतलब टोटल्ली केही गरेन भन्न खोजे होइन मैले, तर मेरो भनाएको मकसद के हो भन्दाखेरि, जनताका सामान्य आवश्यकताहरूलाई परिपूर्ति गर्ने रूपबाट सरकार चाहिँ संवेदनशील नदेखिएका थुप्रै दृष्टान्तहरू छन्। त्यो सन्दर्भमा राजसपा एउटा छोटो अवधिमै शक्तिशाली पार्टीका रूपमा स्थापित भयो र संसदमा पनि झन्डै द्वितीय बहुमत प्राप्त गर्न सफल भयो प्रतिनिधि सभामा। र यो सेरो सेरोमा अहिले हुन लागेको महाधिवेशनले एउटा फरक किसिमको चाहिँ सन्देश दिनेछ र जनतामा विश्वास र जनताहरूले एउटा फरक किसिमको चाहिँ अवस्थाको अघि खालि बोलीमा होइन कि व्यवहारमा पनि अनुभूति गर्ने गरेर यो चाहिँ महाधिवेशन हुनेछ भने मेरो व्यक्तिगत रूपमा राष्ट्रपतिलाई राष्ट्रपतिको महाधिवेशनलाई शुभकामना।
0: अब यसमा चाहिँ अलिकति नेतृत्व चयन कसरी हुन्छ अथवा नेतृत्वमा को आउँछ भन्ने अलिक चासोको विषय हुन्छ, तर रासोपाको अहिलेको नेतृत्वमा त अहिलेकै नेतृत्वको यथावत रहने जस्तो देखिन्छ। तर निर्वाचनबाट नेतृत्व छान्दाखेरि तल्लो तहमा पनि अरू पदाधिकारीमा पनि निर्वाचन भयो भने यदि त्यसले चाहिँ पार्टीमा दुई फ्याक जन्माउँछ अथवा विभाजन दुई खेमा जन्माउँछ अथवा निर्वाचनले पार्टीलाई झन् स्वच्छ राख्छ।
1: निर्वाचनले पार्टीमा फुट ल्याउँछ भन्ने चाहिँ सोच्नु चाहिँ यो प्रजातान्त्रिक राजनीतिक व्यवस्थामा त्यो चाहिँ राम्रो धारणा चाहिँ होइन। तर पनि यो पटकमा चाहिँ एउटा युनाइटेड रूपमा हामी हिजो पनि एक थियौँ, आज पनि एक छौँ र भोलि पनि एक छौँ भन्ने रूपबाट त्यसो दिँदाखेरि, त्यो सन्देश दिँदाखेरि अझ प्रभावकारी हुन्छ कि भन्ने मेरो धारणा छ।
0: भनेको सर्वसम्मत रूपमा सहमतिमा नेतृत्व पदाधिकारीदेखि लगेर तल्लो तहसम्म टुङ्गाइयो भने राम्रो सन्देश जान्छ भन्ने मलाई लाग्छ।
1: किन भन्दाखेरि नि अब यो पहिलो पटक हुँदैछ र पहिलो पटक सँगसँगै त्यो शून्यबाट सुरुवात गर्ने त अहिलेको पार्टी सभापति रवि लामी छाने र उहाँका साथीहरूबाट सुरुवात भयो हो, जो जति संलग्न हुनुहुन्थ्यो होइन। त्यसपछि आएर यो वरिष्ठ नेतामा अहिलेको प्रधानमन्त्री बालन शाह उहाँ वरिष्ठ नेताका रूपमा रहनुभयो र अघिमै मतलब नेपालको राजनीतिमा राष्ट्रपालले जुन किसिमको तिलस्मी रूपबाट जन्म मत प्राप्त गरेर प्रतिनिधि सभामा जुन वर्चस्व त्यो पनि के भन्दाखेरि हामीका धारणा के थियो भन्दा 2072 चुनावपछि संविधानमा यस्तो व्यवस्था राखियो, त्यो व्यवस्थाका कारणले गर्दा कुनै पार्टीले चाहिँ सरकार बनाउन बहुमत प्राप्त गर्दैनन्, सामान्य बहुमत प्राप्त गर्ने गाह्रो, मिलिजुली सरकार बनाउनुपर्छ र मिलिजुली सरकार हुँदाखेरि के हुन्छ त भन्दा त्यो मिलिजुली सरकारलाई निरन्तरता दिनका निम्ति चाहिने नचाहिने कामहरू नि गर्नुपर्छ भन्ने जुन भाष्य थियो नि, त्यो भाष्यलाई चाहिँ राष्ट्रपतिको रूपमा जुन किसिमको यो संसदमा विजय हासिल गर्यो त्यो कारणले एउटा कुरा के छ भन्दा त्यो भाग पनि एकातिर समाप्ति पारिदियो राष्ट्रपतिले, अर्कोतिर के भन्दाखेरि यो निर्वाचन भने यो सहमति रूपबाट राजनीति गर्दा पनि अहिलेको सन्दर्भमा राष्ट्रपतिलाई यसले राम्रो सन्देश दिन्छ र यसले जनतामा उत्साहको रक्त सञ्चार गर्छ भन्ने मलाई लाग्छ।
0: हुन त केन्द्रीय महाधिवेशन सार्दै सार्दै यहाँसम्म ल्याइएको हो, चुनाव पछाडि चाहिँ जुन खालको जनमत प्राप्त गरे राष्ट्रपतिले, चुनाव पछाडि महाधिवेशन भनियो र अहिले महाधिवेशन हुँदैछ, हिजो केन्द्रीय कमिटी बैठकपछि सभापति रवि लामिछानेले सुरुमा चाहिँ पार्टी खोल्दाखेरि नागरिकता नै नपुगेर हैरान भएको थियो भनेर स्मरण गर्नुभएको थियो, अहिले चाहिँ वडा तहदेखि प्रदेश अधिवेशनसम्म गरिसक्दाखेरि रवि र बालन फ्याक्टर भनेर जुन किसिमको भाँड भैलो कुटाकुट द्विपक्षीयको भिडन्त कतिपय ठाउँमा देखियो नि, त्यो चाहिँ स्वाभाविक अस्वाभाविक यो चाहिँ कसरी हेर्नुहुन्छ?
1: मैले यसलाई कसरी हेरेको छु भन्दा नि यो हरेक ठाउँमा चाहिँ केही न केही मान्छेहरू पदलोलुप मान्छेहरू हुन्छन्, त्यो हाम्रो राज्यमा पनि विभिन्न व्यक्तिहरूको सबैको समान धारणा हुन्छ, हाम्रो राज्यमा पनि विभिन्न व्यक्तिहरूको सबैको समान धारणा

0: भन्दा राजकोटाले चाहिँ अब चाहिँ अलिकति के भन्दा स्क्यानिङ जरुरी छ कि किन भन्दा पदलु मान्छेहरू त जहाँ पनि हुने रहेछन् भन्ने रूपबाट सोच्नु त पर्छ हेर्नुहोस्। तर के भन्दाखेरि प्रजातान्त्रिक व्यवस्थामा चुनावै गर्न हुँदैन भन्ने धारणाबाट बिल्कुल अलग हुनुपर्छ। मैले अगाडि भने नि चुनाव चाहिँ स्वस्थ प्रतिस्पर्धा प्रजातन्त्रका लागि लोकतन्त्रका लागि अपरिहार्य चिज हो। यसले के हुन्छ त भन्दाखेरि जित्नेले आफ्ना नीतिहरूलाई आफ्नो त्यो विदेश नीति कस्तो गर्ने, सरकार सञ्चालनको नीति कस्तो गर्ने, शिक्षाको स्वास्थ्यको त्यो त जित्ने जो व्यक्ति हुन्छ नि उहाँको धारणा अनुसार अगाडि बन्ने भयो र हार्ने व्यक्तिहरूले पनि हाम्रो जुन हामीले जुन किसिमका चाहिँ शिक्षा नीति, विदेशिक नीति अनि स्वास्थ्य लगायत अरू नीतिहरू हाम्रा चाहिँ धारणाहरू चाहिँ पार्टीका सदस्यहरूले चाहिँ स्वीकार गर्नु भएन। त्यसैले हाम्रो मूलत हाम्रो अब कर्तव्य के हुन्छ भने चुनाव भइसकेपछि अब चुनावमा जित जति प्रतिस्पर्धा भयो त्यो प्रतिस्पर्धालाई छाती राखेर अर्को महाधिवेशन हुनेसम्म हामी चाहिँ नयाँ जो जो निर्वाचित हुनुभयो जो सभापति हो उहाँले जुन किसिमको नीति अवलम्बन गर्नुपर्छ गर्नुभएको छ त्यही अनुसार हामी चाहिँ अगाडि बढ्नुपर्ने र स्वतः रूपबाट उत्साहित भएर अगाडि बढ्नुको अर्को विकल्प हुँदैन।
1: अब राजसभामा जुन खालको आबद्ध हुनेहरूको लहर छ नि, कतिपय पुराना पार्टीका नेताहरू, पहिला विभिन्न पदमा भएका नेताहरू नै अहिले राजसभाको सोही पदमा अथवा त्योभन्दा माथिल्लो पदमा गएको देखिन्छ, जान्नेलाई छान्ने भनेर नारा पनि राखिएको छ। त्यहाँ अहिले जसरी आबद्ध हुनेहरूको क्रम छ, जुन लहर छ, त्यहाँ गएर जसरी उनीहरूलाई पद दिएको छ, यसले पार्टीलाई बलियो बनाउँछ कि कसरी यसलाई जस्तो आबद्ध गराउने प्रक्रिया पद्धति कस्तो पाउनु भएको छ? ठिक छ,
0: अनि मेन कुरा यस्तो छ जगती, एउटा के भन्दा पार्टीमा पार्टीका सदस्यहरूको अभिवृद्धि गर्नु पार्टीको लागि एउटा चाहिँ
1: प्रक्रिया एउटा धर्म भनौँ न आवश्यक
0: आवश्यक जसरी मानव शरीरमा हकले हृदयले जुन किसिमको चाहिँ भूमिका निर्वाह गर्छ पार्टीमा पनि पार्टीमा आबद्ध हुने सदस्यहरूको त्यही नै भूमिका हो। किन भन्दा पार्टीमा सदस्य रहेनन्, ती सदस्यहरू सुय भएनन् भने पार्टी
1: जीवन्त हुँदैन,
0: जीवन्त हुँदैन होइन। तर पनि के भन्ने जुन केही ठाउँमा जुन किसिमका अप्रिय घटनाहरू भयो नि एकाध त्यसले गर्दाखेरि अब यो कुनै पनि सदस्यता दिँदाखेरि बढी चाहिँ त्यो व्यक्तिका बारेमा हिजो कस्तो किसिमको आचरण थियो, के कारणले चाहिँ हामीप्रति आकर्षित भएको छ, यी आदि इत्यादि कुराहरू पनि स्क्रिनिङ गर्न जरुरी छ जस्तो लाग्छ। तर अहिले नै यी एकाध घटनाहरूलाई म्याग्निफाई गरेर राष्ट्रपतिप्रति जुन विभिन्न पार्टीमा आबद्ध नेताहरू कार्यकर्ताहरूको जुन प्रवेश हुन्छ त्यो प्रवेशलाई चाहिँ निषेध गर्नुपर्छ जस्तो मलाई लाग्दैन।
1: अब अलिकति रमाइलो सन्दर्भतिर अथवा अलि बढी चासोको एउटा विषय उठाउँछु, अहिले राजसभाको उद्घाटन सत्रमा विभिन्न रुलिङ पार्टी अथवा ठुला पार्टीहरू नेपालको संस्कार के हो भने अरू प्रतिस्पर्धी दलका नेताहरूलाई बोलाउने, विदेश स्थित विभिन्न मित्र राष्ट्र अथवा छिमेकी राष्ट्रका त्यहाँका पार्टीका प्रतिनिधिहरूलाई बोलाउने एउटा खालको प्रचलन छ। राजसभामा अहिले चाहिँ पुराना दलका शीर्ष नेताहरूले जान अस्वीकार गरेको अथवा प्रतिनिधिलाई मात्र पठाउने जस्तो देखिएको छ, यो किन होला जस्तो लाग्छ यहाँलाई?
0: अनि कुरा कस्तो छ भन्दाखेरि हामी यहाँ एउटा राजनीतिक संस्कार अपरिपक्व भयो कि भन्ने जस्तो लाग्छ कि हेर्नुहोस्, हामीले के गर्न जरुरी छ भन्दा तपाईँ कुनै पनि व्यक्तिले तपाईँको छिमेक कि तपाईँसँग चाहिँ बोलचाल गर्दैन

अथवा छिमेकीसँग राम्रो सम्बन्ध छैन तर छिमेकी कहाँ त्यहाँ वर्तबन्ध भयो अथवा बिहाबारी भयो अथवा त्यहाँ त्यहाँ दुःखद घटना भयो भने तपाईँ त्यो छिमेकी कहाँ गएर छिमेकीलाई चाहिँ सुखमा खुसी भइदिए दुःखमा चाहिँ दुःखी भयो

0: फर्किँदा नराम्रो त हुँदैन नि, त्यसले झन् त्यो व्यक्ति त्यो व्यक्तिको महत्त्वलाई झन् उद्गार गर्छ कि उद्गार गर्छ। तर हामी चाहिँ के भयो भन्दाखेरि अब जुन किसिमको हिजोको यो 62-63 पछि जुन किसिमको ती दलहरूले गरु फरक हो भनेर त्यो जुन चाहिँ डिस्कार्ड गर्ने जुन किसिमको तौर तरिका हो नि, त्यसले परिपक्व राजनीतिक संस्था देखाउँदैन होइन। त्यसैले हरेक पार्टीमा विमती हुनसक्छ, पार्टी पार्टी पार्टी एउटा पार्टी अर्कोका नीतिमा उद्देश्यहरूमा फरक फरक हुन सक्छन्। त्यो फरक हुँदैमा त्यो पार्टीलाई चाहिँ पार्टीका कार्यक्रममै चाहिँ त्यहाँको सभापति अथवा पार्टीको अध्यक्षको अब बिरामी भए अथवा विदेशमा भए अन्य कारणले नजानु अरू कुरा हो। तर जाँदाखेरि के हुन्छ भन्दाखेरि त्यसले चाहिँ उहाँहरूका बिचमा अप्ठ्यारो बेलामा एकअर्का चाहिँ बसेर सँगै बढेर छलफल गर्ने कमी कमजोरी त जसका पनि हुन सक्छन्, ती कमी कमजोरी होइन हामीले यसरी जानु पर्यो तपाईँहरूले तपाईँहरू सत्ता भयो नि यी कामहरू ठिक गर्नु भएन भनेर त भन्न सक्नुहुन्छ नि। झन् यसले त के हुन्छ भन्दा झन् दुरी बढाउँछ, यस्तो दुरी बढाउनुभन्दा दुरीलाई कम गर्नेतिर अग्रसर हुन्छ भन्ने जस्तो मलाई लाग्छ।
1: अब अलिकति सरकारतर्फ हामी जाउँ न, राजोपाले नै सरकार सञ्चालन गरिरहेछ, प्रधानमन्त्री बालेन्द्र शाह हुनुहुन्छ, विपक्षी दलहरू प्रमुख प्रतिपक्षी दल त म हिजो सुन्दै थिएँ 100 दिनको समीक्षामा जुटेको छ, उसले 100 दिनमा सरकारले के गर्यो के गरेन भनेर एउटा प्रतिवेदन नै तयार गर्दैछ भनेको तपाईँ चाहिँ कस्तो मान्नुहुन्छ? 100 दिन कस्तो पुग्न लागेको छ? हुन त 3 महिना पनि पुगेको छैन, तर यो सरकार गठनको अवधिमा सरकारको हनिमुन पिरियड तपाईँ अब अलिकति प्रारम्भिक होला, तर कस्तो ठान्नुहुन्छ मोटामोटी
0: सरकारको 100 दिनमा? उसले जुन किसिमका आफ्नो चाहिँ सत्तामा गइसकेपछि सरकारले मही बस्छु भनेर भनेको छ नि, अब ती कुराहरू कतिपय कुराहरूमा खानी सुरुवात गरेका छ, कतिपय कुराहरूको एउटा पोजिटिभ सकारात्मक परिणामहरू पनि हेर्छन्। हेर्दाखेरि के हेरिनुपर्छ जस्तो लाग्छ भन्दाखेरि नि, हिजोको 100 दिनमा के गरिन्थ्यो, के भएका थिए, र अहिलेको सरकारको 100 दिनमा के हुँदैछन् भन्ने यसरी तुलनात्मक गर्नु रूपबाट हेर्नुपर्छ भन्दाखेरि, हाम्रो समाज, हाम्रो ब्युरोक्रासी, हाम्रा विभिन्न किसिम स्ट्रक्चरहरू त आमूल परिवर्तन त भएका छैनन्। सत्तामा चाहिँ सरकारमा मात्रै राख्छ भन्दाखेरि यो छोटो अवधिमा सबै कुरा एकैचोटि चेन्ज हुन्छ भनेर सोच्नु पनि गलत जस्तो लाग्छ। त्यसैले टाइम लाग्छ, तर उहाँहरू चाहिँ राष्ट्रपा चाहिँ सही दिशातिर उन्मुख भयो कि भएन, सकारात्मक दिशामा आफूलाई अगाडि बढाएको छ कि छैन भन्ने दृष्टिकोणबाट हेरिनु पर्छ। भयो केही कुराहरू अब छन् ती कुराहरू, केही एकाध कुराहरू छन् ती कुराहरूलाई अझ सशक्त रूपबाट अझ फरक रूपबाट अगाडि बढाउनु पर्थ्यो भन्ने मलाई लाग्छ। तर एउटा कुराका कारणले चाहिँ राष्ट्रपतिले केही नै गरेन, यो सकारात्मक रूपमा अगाडि बढेन भन्ने दृष्टिमा हामीले चाहिँ त्यसरी चाहिँ टिका टिप्पणी गर्नु उपयुक्त हुँदैन जस्तो मलाई लाग्छ।
1: अब हुन त सरकारले गरेका कतिपय काममा प्रश्न होलान्, कतिपय काममा टिप्पणी होलान्, तर 100 दिनको जुन कार्यसूची तय गरेका थियौँ त्यो कार्यसूची हेर्दाखेरि चाहिँ तपाईँलाई कस्तो लाग्छ, कति प्रतिशत पास फेल होला जस्तो छ?
0: अब फेल भयो भन्नै भएन है, उहाँहरूको कोसिस जारी छ होइन। त्यसैले उहाँहरूले जुन केहीहरू जस्तै सुशासनका कुराहरू अनि डेलिभरीका कुराहरू छन् नि, जस्तै वर्षौँ लागेको चाहिँ लाइसेन्स चाहिँ वर्षौँ के भन्दा 5 वर्ष मात्रै लाइसेन्सको नवीकरण छ, तर लाइसेन्स चाहिँ व्यक्तिको हातमा 4.5 वर्ष अथवा 4.5 वर्षमा पनि नआउने अवस्थामा थियो। हिजो व्यक्तिहरू के अरे लाइसेन्स चाहिँ व्यक्तिले सबै त्यो चाहिँ पैसा तिरेर सबै चिज गऱ्यो भने मान्छेले हातले लेखेर पनि उही दिन पाउँथ्यो भने जब त्यो भन्दाखेरि नयाँ चाहिँ यो सेलेरीलाई प्रयोग गरेर त त्यो त छिटो सर्जरी त हुनुपर्ने नि होइन र त्यसैले चाहे त्यो चाहे त्यो पासपोर्टको कुरा गर्नुहोस् चाहे त्यो लाइसेन्सका कुराहरू गर्नुहोस् अथवा चाहे त्यो चाहिँ सुशासनको लागि सुनिश्चितताका कुराहरू गर्नुहोस् चाहे त्यो के भन्दाखेरि प्रधानमन्त्री लगायत अन्य मन्त्रीहरू चाहिँ उनलाई भेटघाट तामझाम अथवा चाहिँ उद्घाटन शिलान्यासतिर दौडधुप गर्नुभन्दा त उहाँहरू चाहिँ जुन रूपबाट सरकारको काम कारबाहीका लागि अगाडि बढ्नुभएको छ नि त्यसले के देखाउँछ भन्दा उहाँहरूसँग केही गर्छु भन्ने नेपाललाई परिवर्तन गर्छु नेपालीको मुहार मा खुसी ल्याइदिन्छु भन्ने जुन किसिमको चाहिँ उहाँहरूको चाहना छ नि त्यो चाहनालाई परिपूर्ति गर्न उहाँहरू कठिन हुनुभएको छ।
1: काममा त उहाँहरूकोमा धेरै प्रश्न देखिँदैन विपक्षीहरूको पनि काममा प्रश्न छैन तर प्रधानमन्त्रीले संसदलाई हेप्नुभयो मन्त्रीहरूको अपरिपक्वता देखियो सांसदहरूका हरकत ठिक भएनन् भन्ने बढी आलोचनाको विषय भयो राष्ट्रपाको
0: केही कुराहरू जस्तै के त राष्ट्र अब एउटा कुरा के छ भन्दाखेरि प्रधानमन्त्री संसदबाट निर्वाचित प्रधानमन्त्री हो होइन त्यसैले अब उहाँका केही व्यक्तिगत कारण होला अथवा उहाँ अन्य काममा व्यस्तताका कारणले संसदमा उपस्थित नहुनुभयो होला तर के प्रधानमन्त्री त्यो संसदमा जुन किसिमको नियमावली छ जुन किसिमको उहाँले व्यवस्था गर्नुभएको छ प्रधानमन्त्री भएले प्रधानमन्त्रीले कुनै मन्त्रीलाई त्यो जिम्मेवार दिन सक्ने अथवा मन्त्री नभए कुनै मन्त्री बाहिर जान पर्यो भने विदेशको छ भने त्यो मन्त्रीको अर्को मन्त्रीले चाहिँ त्यो जिम्मेदारी वहन गर्नुपर्ने अथवा संसदमा आएका प्रश्नहरूको जवाब दिनुपर्ने भन्ने चिन्ता भएपछि त प्रधानमन्त्रीले त्यहाँ चाहिँ संसदलाई चाहिँ अपहेलना गर्नुभयो भन्ने रूपबाट परिभाषित गर्न मिल्दैन होला। तर पनि म अझै पनि म के भन्छु भने प्रधानमन्त्री चाहिँ उहाँ चाहिँ संसद प्रति संसदका सांसदहरूले प्रधानमन्त्रीको भावना प्रधानमन्त्रीको के भन्नु त्यो कुराहरू उहाँहरू प्रधानमन्त्रीकै मुखबाट सुन्न चाहनुहुन्छ र त्यसैले त्यसलाई चाहिँ
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो। यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको प्यारालाइसिस मुख बाङ्गिने एलर्जी छाला रोगका समस्या पुराना रुगाखोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने हड्डी खिएर हाड जोड्ने मांसपेशी वा बाथको दुखाइ युरिक एसिड बढेको महिनावारीको दुखाइ यौन समस्या बाँझोपन मोटोपन अरुचि मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

श्रोताकाले नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझै आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालो सर्पयोगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा तपाईँले आफू र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साइनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवन 90.7 MHz

सुनवल नवलपरासीबाट सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो हलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ वन नगरपालिका सर्लैबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिषवासी तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौं। र कार्यक्रम ज्योतिष वास्तुमा तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट राजा मिति 2083 साल असार महिनाको आज 7 गते, तदनुसार ऋषि सन् 2026 जून 21 तारिक, सकसम वर्ष 1948, नेपाल समुदाय 1146 तथा लाछवाद रोद्र नामक सम्वत्सर, उत्तरायण गृहमृत्यु आज आइतबार रहेको छ, ज्येष्ठ शुक्ल पक्ष तिथि रहेको छ, आज सप्तमी तिथि रहेको छ, आज सप्तमी तिथि रहेको छ, विशेष गरी 37 गरी 33 तोला रहेको छ, नक्षत्रमा रहेको छ पूर्व फाल्गुनी नक्षत्र रहेको छ आज 23 गरी 59 पला, योगमा रहेको छ सिद्धि योग रहेको छ आज 29 गरी 2 पला, करणमा रहेको छ ग्रह करण रहेको छ 8 गरी 32 पला रहेको छ, चन्द्रमा आज सिंह राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्दादि योगमा आज छत्र योग रहेको छ, आज बिहान सूर्योदय 5:10 भयो भने सँग सूर्यास्त 7:01 हुनेछ, आजको दिन मनि घडी 13:51 रहनेछ, दिन विशेष रहेको छ आज त्रिपुष्कर योग रहेको छ, आज रवि सप्तमी व्रत रहेको छ, कुमार यात्रा विश्व योग दिवस भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामी तपाईँलाई गराउँछौ। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ, काल समय के कस्तो रहन्छ भन्ने विषयमा जानकारी भने गराउँदैछौ। आजको काल बेला यानि कि आजको अशुभ समय भनिरहेको छ दिउँसोको 12:05:36 दिउँसोको 1:49:49 आज काल बेला रहेको छ। यसै गरेर लाभ बेला रहेको छ आज बिहानको 7:37:09 बिहानको 10:21:22 लाभ बेला रहेको छ। यस्तै गरेर शुभ बेला रहेको छ दिउँसोको 1:49:49 दिउँसोको 3:34:02 आज शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौ। सूर्य मिथुन राशिमा, चन्द्रमा सिंह राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, यस्तै गरेर बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि सिंह राशि आउँछ। पूर्व फाल्गुनीको तेस्रो चरण, नाम आउँछ टीकाराम अथवा टीका कुमारी, नाम आउँछ मदिनाले नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गर्ने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ। र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसादी बारा शिफल।

0: राशि।
1: मेष राशि उनीहरूका लागि आजको दिन रोकिया काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिन्छ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुँदै जाँदैछन्। गुरुजनको सुझाव र सन्तानको सहयोग हुने लाभदायक बन्दै जाँदैछ। मैत्री प्रतिस्पर्धाको दौड़ समय जिताउन सक्छ। भौतिक सदन जुट्नले दिगो फाइदा हुने काम शुरू हुनेछ। प्रतिस्पर्धीहरू किरण लाग्दै जानेछन् भने आफ्नो उपलब्धि जोगाउन पनि सफल हुने खालको योग बन्द राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन अवसर आए पनि फाइदा उठाउन केही चुनौतीसँग जुझ्नु पर्नेछ। प्रतिस्पर्धा गरेको नतिजा कमजोर देखिने जाँदैछन्। सहयोगीहरूले साथ दिनेछन् तर प्रगतिमा यसो गर्नेहरू दुःख दिनेछन्। तैपनि अवसरले उत्साह जगाउनेछ। रोकिएको अध्ययन पूरा हुँदै जाँदैछन्। समस्या सुल्झाउन गुरूजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ। मेहनत गर्दा सानोतिर काम बनाउन पनि सफल हुने खालको योग बन्द राशि वृषलाई आजको दिनमा विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन दिनभरि विभिन्न कामका अवसर प्राप्त हुँदै जाँदैछन् भने पेसा व्यापार व्यवसायमा पनि फाइदै फाइदा हुनेछ। काममा सम्पत्ति पनि लामो प्रतिफल प्राप्त हुनेछ। अवसरले पनि उत्साह जगाउँदैछन् तर अरूको मुख ताक्ने बानीले पछि परिन्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। सानोदेखि केही घरायसी समस्याले पिर्न सक्छ। आफन्त टाढिन सक्छन्। भूमि तथा पशुधनबाट विशेष गरी थोरै लाभ मिल्न सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन विभिन्न उपहार प्राप्त हुने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिया काम बन्देर नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिन्छ। गरिय कर्मको उचित प्रतिफल पाइन्छ। पुरुषार्थी कामले समाजमा स्थापित गराउनेछ। चुनौती बन्छाएर पनि नयाँ काममा जग बसाउने अवसर प्राप्त हुनेछ। सानोतिर दिगो व्यापारमा विशेष लाभ उठाउन सकिने खालको योग भइ राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन पहिलेको सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रो काममा जग बसाउने मौका मिल्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिसँग मित्रता बन्न सक्छ। भेटघाटले समेत उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। मान सम्मान प्राप्त होला। प्रयत्नले नयाँ कामको जग बसाउन सकिन्छ। अवसर प्राप्त हुँदै जाँदैछ। मेहनतले सफलताको उचाइमा समेत पुर्याउन सक्ने खालको योग भइ राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन खर्च गरिकन सोचेको प्रगति नहुन सक्छ। फाइदाको अवसर आए पनि पछिको लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। तैपनि मेहनतीका लागि दिन फलदायी रहनेछ। आजको समबाट पछिलाई सञ्चय हुन सक्छ। सानोतिर पारिवारिक भेटघाटले खुसियाली साउनेछ। नयाँ योजना थाल्ने साइज जुन सक्छ। मनपर्ने वस्तु उपहारका रूपमा प्रस्तुत हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुने खालको योग भइ राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन विशेष काम बन्नुको साथै रकम हात लागि हुनाले उत्साह जाग्नेछ। मेहनतले आमदामीका नयाँ स्रोत फेला पर्दै जानेछन्। आवश्यक भौतिक साधन जुटाउन सकिन्छ। व्यापारमा सामान्य फाइदा हुनेछ। आफ्नो रकम अरूका लागि खर्च गर्नुपर्ला। सानोतिर अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सफल वा ऋण लिनुपर्ने हुन सक्छ। शोकले खर्च बढाउँदैछ। आँटेको काम रोकिन सक्ने खालको योग भइ राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन विशेष गरी काम कार्यमा सफलता मिल्ने खालको योग भन्ने देखिएको छ। विशेष गरी नयाँ काम थाल्न समय प्रतिशत गर्नुपर्ला, केही विवादास्पद काम जिम्मेवारी समेत वहन गर्नुपर्ला, वचन हार्न नसक्दा दुःख पाइन्छ, तैपनि जिताएका काम विस्तारै सम्पादन हुँदै जाँदैछन्। सारादेखि आमदानीको नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पहिलेको कामबाट पनि लाभ हुनेछ, उठु पनि रकम हात लागे हुनेछ, कृषि र व्यापारमा फाइदा हुने खालको यो गैंदासी दृष्टिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन अरूलाई प्रभावित पारेर नामदाम इनाम कमाउने बेला रहेको छ। विशिष्ट व्यक्तिको सहयोग जुट्दै जाँदैछन्। सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुने सम्भावना रहेको छ। पेसा व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ। प्रतिश्रुति काम गर्ने अवसर मिल्नेछ। धर्म कर्म र परोपकारितामा प्रवृत्त भइनेछ। सडकतिर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नु अघि राम्ररी विचार पुर्याएर अगाडि बढ्दा राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिनभर सानातिनो समस्याले अल्झाउँदैछन् भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। कमजोरीका बावजुद अरूका लागि समय खर्च गर्नुपर्ला, विशेष गरी जिम्मेवारी थप व्यस्त बनाउन सक्छ। परिस्थितिवश आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भावनादेखि पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। सानैदेखि स्थितिमा सुधार आउनेछ। श्रम परि पनि रोकियो कामले गति लिन सक्ने खालको योग भनिरहेको छ। अलिकति प्रयत्न गर्दै अगाडि बढ्नुहोस्। दिन लाभदायक रहने योग देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ। रमाइलो स्थान भ्रमण गर्ने अवसर पनि प्राप्त हुनेछ। परिस्थिति कमजोर देखिए पनि अतिथिको रूपमा सत्कार पाइन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जाँदैछ। पेसा व्यापार व्यवसायमा आमदानी भइनेछ। सानोदेखि काम बिग्रिने भइरहेछ तपाईँले भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनु पर्ने खालको योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन आत्मबलका साथ रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। काममा केही प्रतिस्पर्धा गर्नु परे पनि स्रोत साधन जुट्नाले दिगो फाइदा उठाउन सकिन्छ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउने समय रहेको छ। सानोदेखि व्यापार बढ्नुको साथै व्यापार व्यवसायमा मनगर लाभ हुनेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। मित्रता र प्रेमको बन्धन कसिलो भएर जाँदैछ। किनमेलमा खर्च बढ्ने सम्भावना राशि मिललाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानीको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: ग्रह
0: अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: गौरव विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गरिसकेका छौं। आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गरिसकेका छौं र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9806575273 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। फोन गर्दा साल महिना गते अनि समय भने तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कार्यक्रम ज्योतिष वास्तुमा कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हजुर सर नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: जिल्लाबाट मडन।
0: रोल्पा जिल्लाबाट के नाम भन्नुभयो?
1: मडन। मडन
0: मडन भनेर भन्नुभयो?
1: हजुर हजुर।
0: रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: परिवर्तन गाउँपालिकादेखि।
0: परिवर्तन गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: आफ्नै बारेमा सर।
0: जन्ममिति भन्नुहोस् त तपाईँको कति हो?
1: 2058 12/1
0: 2058 12 महिना 1 गते
1: साँझ 8 बजीतिर सर।
0: साँझको 8 बजीतिर हो?
1: हजुर।
0: जन्म कुन जिल्ला पर्छ?
1: रोल्पा जिल्ला नै हो सर।
0: ल सुन्नुहोस् है।
1: हजुर।
0: श्री गणेश आर्यमा श्रीमती रामानुजार्यमा 2058 साल फागुन शुक्ल पक्षको बिहिबार तपाईँको परिवार तिथिमा जन्म भएको रहेछ। तिथि चाहिँ औँसी परेको छ, तर त्यो दिन औँसी परेको छ, तर तपाईँ जन्मदा औँसी सकिएर परिवार तिथि लागेको छ है।
1: हजुर।
0: तपाईँको राशि चाहिँ मीन राशि पर्छ। नाम आउँछ तपाईँको दुर्गा दत्त भन्ने नाम आउँछ। तपाईँको मीन राशि नाम दुर्गा दत्त, मध्यनदी नरगमा परेको छ, घातकमा परेको छ। तपाईँको तिथि पञ्चमी दशमी पूर्णिमा घातक छ। तपाईँको लागि चाहिँ नि शुक्रबारको दिन घातक छ। नम्बरमा 5 नम्बर राशिमा मीन भन्ने राशि घातक भन्ने लेखिया छ। कुण्डली राम्रो छ, माङ्गलिक हुनुहुन्छ। विवाहमा दाम्पत्यमा अलिकति बाधा आउने कुण्डली परेको देखाउँछ यहाँबाट हेर्दा। अलिकति तपाईँलाई थोरै मात्रामा नाग दोष पनि परेको छ है। यसको शान्ति स्वस्तिहरू गर्नुपर्छ है। राम्रोसँग नाग दोषको शान्ति गर्नुहोस्, राम्रो हुन्छ। माङ्गलिक पर्नु भएको छ। मंगलबारको दिन चोखो खानु, शुद्ध भोजन गर्नुहोस्, शाकाहारी बन्नुहोस्। हनुमान चालिसा दिनको एकपटक अध्ययन गर्नुहोस्, पढ्नु पढ्ने गर्नुहोस्, पाठ गर्नुहोस्। यसले तपाईँको ग्रह दशाहरू कन्ट्रोलमा लिएर आउँछ, राम्रो हुन्छ, समस्याहरू कम हुन्छ। नाग पञ्चमीमा नाग देवताको पूजा गर्नु तपाईँको लागि राम्रो उत्तम। अहिले तपाईँलाई ग्रह संकटा र अर्को केतु भन्ने ग्रह चलेछ। मन अलि चञ्चल चञ्चल खालको छ। विदेश यात्रा असाध्य राम्रो छ तपाईँको लागि। अलिक छिटो छिटो रिसाउन मन लाग्छ तपाईँको लागि चाहिँ होइन। रिसाउनु चाहिँ छिटो छिटो भएन, रिसलाई कम गर्ने कन्ट्रोल गर्ने गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। शत्रु अलि धेरै लाग्छन्, कुरा काट्ने मान्छे अलि धेरै हुन्छन्। अलिकति विशेष ख्याल गर्नुपर्छ है। अरू केही छ समस्या जिज्ञासा केही छ?
1: विशेष गरेर जागिरको सिलसिला कस्तो छ भनेर?
0: जागिरहरू तपाईँको राम्रो छ, सरकारी जागिर पनि राम्रो छ, प्राइभेट लाइफ पनि राम्रो छ। तर तपाईँको 29 वर्षसम्म ग्रह राम्रो छैन। दशाको शान्ति गर्नुभयो भने तपाईँको लागि राम्रो भइहाल्छ, समस्या आउँदैन है। अरू के छ ल भन्नुहोस्, अरू केही सेवा गरौँ तपाईँको कि यति नै हो?
1: 2083 साल
0: अहिलेको लागि विवाह राशि के छ? राम्रै छ, ग्रह शान्ति गरेर गर्नुहोस् भइहाल्छ, केही फरक पर्दैन। तपाईँले हजुर तपाईँले विवाह गर्नको लागि त अब आउने फागुनभित्र विवाह गर्दा अति उत्तम मानिन्छ, राम्रो हुन्छ। फागुनपछि विवाह गर्नुभयो भने अलिकति श्रीमती रोगी रोगी हुने होइन, यस्तो ग्रह पर्छ। माङ्गलिक हुनुहुन्छ, प्रेम हुने, प्रेम असफल हुने ग्रह पनि छ। त्यसमा चाहिँ अलिकति ख्याल गर्नुपर्छ तपाईँले। अरू त्यस्तो नराम्रो छैन, ठिक छ, राम्रै छ है।
1: विदेश कस्तो छ?
0: राम्रो छ त। विदेश एप्लाई गर्नुभएको छ? सोच राम्रो छ तपाईँको। विदेश राम्रो हुन्छ, कमाइ धमाइ राम्रो हुन्छ विदेशमा, नराम्रो छैन, ठिक छ है। मङ्गलबारको दिन विशेष ख्याल गर्नुहोस् है। हुन्छ उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी रोल्पा जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कोही मिठो अनुभवको छ कार्यक्रममा स्वागत गरौँ। कहाँको बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर राधे राधे गुरु।
0: राधे राधे, कहाँको बोल्दै हुनुहुन्छ?
2: प्युठानको मलादी गाउँपालिका वडा नम्बर 4 खलङ्गा प्युठानदेखि प्रवीण सुवेदी।
0: प्रवीण सुवेदीजी बोल्दै हुनुहुन्छ खलङ्गा प्युठानबाट।
2: हजुर
0: सुन्नुहुन्छ कार्यक्रम प्युठान दिएर।
2: मैले चाहिँ सबै सुन्छु भनौँ न।
0: आज कस्तो विषयमा हेर्न चाहनुहुन्छ त?
2: म आफ्नो विषयमा हेर्न चाहन्छु गुरु।
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2068 साल 2068। यस महिना 28 गते,
0: जेठको महिना 28 गते,
2: सोमबार बिहान 4 गते 4 बजे, शनिबार बिहान 4 बजे गुरु सर।
0: ए शनिबार बिहान 4 बजे हो?
2: हजुर।
0: ल उज्यालो भएको 28 गते होइन?
2: हजुर।
0: ल अब सुन्नुहोस् है तपाईँको ध्यान दिएर। श्री गणेशाय नमः। श्रीमती रामानुजाय नमः। 2068 साल जेठ शुक्ल पक्षको शुक्रबारको राति उज्यालो भएको शनिबार तपाईँको दशमी तिथिमा जन्म हुन्छ, जन्म भएको छ। राशि कन्या राशि, नाम आउँछ तपाईँको ठरहरी अथवा ठाकुर भन्ने नाम आउँछ है। मध्य आद्य नानी देवगण परेको छ तपाईँको, घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा शनिबार घातक हुन्छ। श्रवण नक्षत्र घातक, नम्बरमा 12 नम्बर घातक, राशिमा मकर भन्ने राशि घातक छ। कुण्डली राम्रो छ, ग्रह राम्रो छ। तपाईँले आइतबारको दिन चोखो खानुहोस्। आज रवि सप्तमी पनि हो, आज रवि सप्तमीको दिन चोखोली त गर्नुहोस्, राम्रो हुन्छ तपाईँको लागि। चाहिँ सूर्य खराब भएर टाउकोमा दाँतमा आँखामा समस्या हुने, दाँत किराले खाने, दाँत बाङ्गा टिङ्गाहरू हुने, यस्ता समस्याहरू हुन्छ। पानी अलिकति पिउने गर्नुहोस्। तपाईँको लागि पेटमा समस्याहरू आउन सक्छ, जस्तै पाइल्स, अल्सर, फिस्टुला सम्बन्धीका समस्याहरू हुन सक्छ। माङ्गलिक हुनुभएको छ, विवाह गर्दा माङ्गलिक नै केटी खोजेर विवाह गर्नुपर्छ है। अरू त्यस्तो नराम्रो छैन, ग्रहहरू राम्रो छ।
2: अनि मेरो पढाइको बारेमा
0: कस्तो छ? पढाइको बारेमा दिमाग राम्रो, स्मरण शक्ति राम्रो छ। पढाइमा अल्छी गर्नुहुन्छ नि त, अल्छी गरेपछि त पढाइ राम्रो हुँदैन। अहिले फेरि राहु चलेको छ अनि भ्रामरी चलेको छ, यो बेलामा त फिटिक पढ्न मन लाग्दैन, साथीको सँग धेरै गर्न मन लाग्ने होइन, अनि झगडा गर्न मन लाग्ने, अलि रिसाउन मन लाग्ने पढ भन्यो भने त्यस्तो खालको कुण्डली परेको छ। पढाइको लागि चाहिँ अलिक विशेष ख्याल गर्नु पर्यो तपाईँले है। कलाकारिता क्षेत्र पनि तपाईँको लागि मध्यम छ, त्यति नराम्रो पनि छैन, राम्रो पनि छैन। कलाकारिता राम्रै हो, यतिकोलाई राम्रै भन्न मिल्छ। तपाईँको नराम्रो भनेको माङ्गलिकले विवाहलाई असर गर्छ, सूर्य ग्रहणको योगले चाहिँ जीवनमा हरेक काममा सफलताहरू ल्याउँदैन, असफल असफल बनाउने, अलिक दलदल दलदलमा लगेर हाल्न खोज्ने, यस्तो कुण्डली परेको भएर चाहिँ तपाईँले आजदेखि, आज रवि सप्तमी पनि हो, नुहाइ धुवाइ गर्नुभएको छैन भने नुहाइ धुवाइ गर्नुहोस्, एउटा मन्दिरमा गएर संकल्प गर्नुहोस्, म आइतबारको व्रत बस्छु, रवि सप्तमीको दिन व्रत बस्छु भनेर त्यसरी गर्नुभयो भने तपाईँले धेरै कुरामा राम्रो र सहज भइहाल्छ क्या है। ठिक छ बाबु, राम्रो छ, राम्रो छैन, ठिकै छ। बाबासँग ग्रह मिल्दैन, आमासँग ठिक छ। मिल्दैन, अहिले पनि मिल्दैन, पछि पनि नमिल्न सक्छ। मिलाउनको लागि आइतबारको दिन चोखो गर्नु पर्यो, शुद्ध भोजन गर्नु पर्यो आइतबार। हनुमान चालिसा पढ्न आउँछ कि आउँदैन?
2: हनुमान पढ्न
0: अब हनुमान चालिसा पढ्नु पर्यो, एउटा किताब किनेर ल्याएर सजिलो हुन्छ। पहिला युट्युब युट्युबमा सुन्ने पहिला दुई चार पटक अनि पढ्ने हेर्ने होइन त्यो गर्नुभयो भने हनुमान चालिसा दिनदिनै पढ्नुभयो भने गत दशा पनि कम हुन्छ अनि तपाईँले गरेका आँटेका कार्यहरू कामहरू पनि बन्दै जान्छ राम्रो हुँदै जान्छ तपाईँको लागि राम्रो हुन्छ आइतबारको दिन नुन नखानु आइतबारको दिन विशेष गरी सूर्यदेवको पूजा गर्नुहोस् सूर्यदेवलाई जल चढाउनुहोस् राम्रो भइहाल्छ नि चिन्ता गर्नु पर्दैन मंगलबार माङ्गलिक पढ्नु भएको छ माङ्गलिकको रत्न कवच लाउनु राम्रो भइहाल्छ नि बाबु चिन्ता गर्नु पर्दैन है अहिले पढाइले अहिले पढाइले अलिक धेरै ध्यान गर्नुहोस् पढाइमा धेरै ध्यान गएन तपाईँको त्यो धेरै रुचि भएन अल्छी लाग्दो रहेछ पढ्नुलाई होइन अब पढाइमा अल्छी गरेर त भएन नि त पढ्नु पर्यो नि त पहिला हो कि होइन हो अल्छी गर्नु भएन अल्छी गर्ने बेला त पछि आउँछ नि पढिसकेपछि अल्छी गर्न पाइन्छ अहिले त पाइँदैन क्या होइन हुन्छ बास फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो बारेमा हेराउनको लागि प्युठान जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रहदा सारा भागीको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 9845 75 223 र 9805 75 223 नम्बरमा सम्पर्क भने तपाईँले हामीलाई गर्न सक्नुहुन्छ फोन गर्दा साल महिना गते अनि समय चाहिँ तपाईँले हामीलाई जानकारी पनि गराउनुहोला साल महिना गते र समयको आधारमा भूत वर्तमान अनि भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु कोही मिठो आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
3: नमस्ते गुरुवार
0: कहाँबाट को बोल्दै हुनुहुन्छ धादिङ जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ धादिङको
3: धादिङ गुरु
0: हजुरको शुभ नाम
3: मेरो केशर बहादुर
0: केशर बहादुर बोल्दै हुनुहुन्छ कसको विषयमा हेर्न चाहनुहुन्छ धादिङबाट
3: मेरो नातिको बारेमा हजुर
0: नातिको जन्ममिति भन्नुहोस् त कति हो
3: 2062 साल
0: 2062
3: पुसको 4 गते बेलुका 6 बजे पछाडि
0: हजुर हजुर 2062 साल पुस महिनाको
3: हजुर 4 गते
0: 4 गते
3: बेलुकाको 6 बजे पछाडि
0: कति बजे हो त 6 बजे पछाडि भनेको हजुर साढे छ भएको छैन ए अलिअलि छैन बेलुकाको भन्नुभयो होइन
3: हजुर
0: ल सुन्नुहोस् है नातिको बारेमा है श्रीगणेश सायनमा श्रीमती रामानुजायनमा 2062 साल पौष कृष्ण पक्षको सोमबार चौथी तिथिमा जन्म राशि कर्कट अश्लेषाको प्रथम चरण नाम आउँछ डीबर नाम आउँछ दिलबहादुर नाम आउँछ है दिल्लीराम दिल्लीराज यस्तो नाम आउँछ अन्तरणी राक्षस गर्नु परेको छ बाबुको अलिक छिटो छिटो रिसाउने स्वभावको अलिक एक र स्वभावको छ नाति होइन
3: हजुर
0: घातकमा द्वितीय सप्तमी द्वादशी बुधबार घातक नम्बरमा 7 नम्बर राशिमा वृष राशि घातक छ राम्रो छ ग्रहहरू एउटा चाँदीको सिक्री बनाएर लगाइदिनुहोस् नातिलाई हजुर चाँदीको सिक्री बनाएर लगाइदिनुहोस् अनि बाबुले चाहिँ पानी अलिक धेरै पिउनु पर्यो पानी कम भयो शरीरमा पेटमा समस्या हुन्छ फेरि होइन पेटमा समस्या हुन्छ अनि पाइल्सहरू हुने फिस्टुलाहरूको समस्याहरू अल्सरहरूको समस्याहरू हुने होइन यस्ता समस्याहरू हुन्छ आन्द्रामा जलन हुने आन्द्रामा चाहिँ घाउ हुने अथवा सुन्निने यस्तो समस्या आउन सक्छ बाबुको लागि आइतबारको दिन चोखनी त गर्ने शुद्ध भोजन गर्ने पानी अलिक धेरै पिउने गर्नु पर्यो बाबुले अहिले अहिले आइतबारको दिन व्रत बसिहाल्नु पर्दैन पानी धेरै खानु पर्यो क्या हरेक दिन बिहान उठेर एक दुई गिलास दुई चार गिलास भात खानुभन्दा पहिला पानी खानु पर्यो पहिला अगाडि अलि पानी मात्रै पियो भने पानी मात्रै खायो भने भइहाल्छ फेरि बाबुले केही गर्नु पर्दैन अहिले सिद्धा र शुक्र स्वामीयोग चलेको भएर अहिले अलिक उटपट्याङ उटपट्याङ गर्न मन लाग्ने अलि भनेको कुरा सुन्दिन मान्न मन नलाग्ने ग्रह दशाहरू छ बाबु अब
3: विदेश यात्रा
0: विदेश यात्रा बाबुको ठिक छ, राम्रो छ, नराम्रो छैन, चाँदीको सिक्री लगाएपछि राम्रो हुन्छ है, त्यति गर्नु पर्ने है, राम्रो हुन्छ, चिन्ता गर्नुपर्ने ग्रह छैन है। विवाहको लागि चाहिँ अलिक बुहारी कडा कडा स्वभाव के आउने, अब ठ्याक्कै यहाँबाट भन्दा त यो बाबुको दुई विवाह हुने ग्रहहरू परेको हो। हजुर हजुर, पहिलो विवाह पहिलो विवाह त्यति राम्रो नहुने ग्रह दशाहरू परेको छ, सेकेन्ड विवाह फेरि राम्रो हुने ग्रहहरू पनि परेको छ, ठिकै छ, ग्रहहरू चिन्ता गर्नु पर्दैन, राम्रै छ है। विवाहको लागि त्यति राम्रो देखिनँ मैले, अब यसको लागि चाहिँ दोषहरू काट्नुपर्छ, अर्को विवाह भन्ने हुन्छ, आँखसँग विवाह गर्ने कुराहरू हुन्छ, आँखसँग विवाहहरू गर्नु पर्यो, राम्रो हुन्छ। कति भयो विवाह गरेको बाबुले?
3: अहिले भर्खरै हजारै
0: कति स्वभावको छिन्? बुहारी अलिक खरो खरो खालको छिन्, हजुर भन्नुहोस् न कस्तो खालको छिन्?
3: हजुर
0: अलिक
3: बुहारी देखेको छैन, बिहा गरी भने म त हेटकडा भएको तिनीहरू हामी भेटघाट गरे म हेर हजुरलाई।
0: हजुर त्यही त, हजुर बुहारीसँग भेट भयो, गफसप भयो, दुई चार महिनासँगै बस्नु भयो भने अलिक कडा कडा खालको रहेछ नि बुहारी भन्ने मनमा आउँछ क्या।
3: हजुर
0: त्यस्तो छ, अरू त्यस्तो नराम्रो छैन, चिन्ता गर्नु पर्दैन है, ठिक छ। बाबुले पानी अलिक धेरै पिउने गर्नु भन्नु पर्यो, अनि त्यसपछि पूर्णिमाको दिन चोख्नु त सकिन्छ व्रत, नसके चाँदीको सिक्री ब्रासलेट केही बनाएर लाउनु पर्यो है।
3: हजुर हस्
0: हस् हस्। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी नातिको बारेमा हेर्नको लागि फोन गर्नुभएको थियो। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ, मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्न सक्नुहुन्छ, समस्या आइलाग्यो भने भेट्नुहोला है। बाधै बाधा आइलाग्यो, समस्या आइलाग्यो, जति गरे पनि हुँदै भएन, ओहो बर्बाद भयो भन्ने भयो भने न हार नमान्नुहोला। यो संसारमा नहुने र नगर्न नसकिने काम केही पनि छैन, सबै थोक सकिन्छ, सबै थोक गरिन्छ, तर तरिका चाहियो, तपाईँलाई त्यो कुरा राम्रो हो नराम्रो हो भन्ने कुरा मान्छे चाहियो, त्यो बाटो देखाउने मार्गदर्शन चाहियो नि होइन। मार्गदर्शक भयो भने धेरै कुरामा राम्रो हुन्छ। त्यही भएर ज्योतिषले के भन्छ, ग्रहले के भन्छ भन्ने विषयको विषयमा मार्गदर्शन चाहिँ म गराउँछु तपाईँहरूलाई। समस्या भयो भने चिन्ता नलिनुहोला, पहिला मका आउनुहोस्, मका आएर पनि भएन भने चिन्ता लिनुहोला तपाईँहरूले चाहिँ है। टाढा टाढा हुनुहुन्छ भने फोन गर्नुहोस्, नजिक हुनुहुन्छ मसँग आउनुहोस्, भेट्नुहोस्, प्रत्यक्ष अगाडि बसेर फेस टु फेस कुरा गर्नुहोस्। तपाईँको समस्याहरू म भन्छु, त्यसको समाधान पनि म भन्छु, मैले भनेको मान्नुभयो भने तपाईँलाई राम्रो पक्का हुन्छ, फरक पर्दैन। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ। काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते। हेलो, हो उहाँको फोन काट्यो है, मैले काटेको होइन, उतैबाट काट्यो है, तपाईँ थिच्नुभयो, कता कता थिच्नुभयो, हात्तिनुभयो, नआत्तिकेर फोन गर्नुहोस् है। तपाईँले आत्तिनु पर्दैन, मसँग बोल्दा, मसँग फोन गर्दा, गुरुले फोन च्याप्पक बोल्दा बोल्दै फोन काटिहाल्नुहुन्छ कि भन्ने मनमा लाग्छ भने त्यो मनमा नराख्नुहोस्, फालिदिनुहोस् त्यसलाई होइन। तपाईँले बोलुन् जेलसम्म म बोलिरहन्छु, तपाईँको प्रश्नको एन्सर म दिइरहन्छु, तपाईँको ग्रह दशा र भाग्यको विषयमा जानकारी म तपाईँलाई गराइरहन्छु। त्यो भएर तपाईँले चिन्ता लिइरहनु पर्दैन, ओहो के होला फोन काटिहाल्ने कि फोन काट्नुहुन्छ कि भन्ने कुराहरू चाहिँ तपाईँले चिन्ता गर्नु पर्दैन। फोन काटिँदैन, तपाईँको प्रश्न सकिएपछि, तपाईँसँग विदा भएपछि, तपाईँलाई भयो अरू केही कुरा सोध्न छ भनेर सोधेपछि मात्रै फोन काट्छु क्या मैले तपाईँहरूसँग। त्यो भएर कुनै पनि जिज्ञासा रहेका छन् भने चाहिँ तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा तपाईँले घरै बसी बसी जानकारी तपाईँले रेडियो मार्फत प्राप्त गरिराख्नु भएको छ, कार्यक्रम ज्योतिष वास्तु मार्फत तपाईँले प्राप्त गरिराख्नु भएको छ। यसको फाइदा सबैले लिनुहोला भन्न चाहन्छु म, विशेष गरी चाहिँ नै। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते।
4: राजे
0: राजे, काठमाडौँको बोल्दै हुनुहुन्छ, मल्ली घरती मगर, प्युठान जिल्लाबाट। कसको विषयमा हेर्न चाहनुहुन्छ? तपाईँको जन्ममिति भन्नुहोस् त, कति हो?
4: 2065 साल।
0: 2065 हजुर 2065 चैतको 9 गते समय भन्नु
4: समय बिहान 8:30 बजे
0: बिहानको 8:30 मा
4: हजुर
0: समय चाहिँ बिहानको 8:30 मा जन्म कहाँ भएको हो
4: जन्म केटन जिल्लामै भएको
0: हो हजुर ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2065 साल चैत्र कृष्ण पक्षको आइतबार एकादशी तिथिमा जन्म राशि मकर श्रवणको दोस्रो तर नाम आउँदो रहेछ खुबाट खुम्बहादुर नाम आउँदो रहेछ अन्तराले देवगण परेको छ तपाईँको होइन घातकमा परेको छ तिथि तपाईँको परेको छ चौथी नवमी चतुर्दशी मङ्गलबार घातक हुन्छ नम्बरमा 11 नम्बर राशिमा वृश्चिक राशि घातक भन्ने लेखिएको छ कुण्डली राम्रो छ गुरु चन्द्र योग परेको छ पढाइमा त्यति धेरै रुचि हुँदैन

0: अनि अहिलेलाई ग्रह चलिरहेको छ उल्का, अर्को राहु, ग्रह पनि राम्रो चलेको छैन, यसो केटीसँग बोल्न मन लाग्दो रहेछ होइन, अहिले बोलेको केटीसँग, अहिले जुन केटीसँग बोलिन्छ त्यो केटीसँग बिहा हुँदैन बाबुको, के गर्ने यसको लागि बाबुले रतल कवच लाउनु पर्छ, अनि एकादशीको दिन व्रत, अनि त्यसपछि पूर्णिमाको दिन चोखो खानुपर्छ बाबुले रत्न कवच लगाएर, रत्न कवच हामीसँग पाउँछ, मम्मी बाबासँग सल्लाह गर्नु, त्यसपछि दस बजेपछि अहिले बिहान दस बजेपछि फोन गर्नु, रत्न कवच बनाएर पठाइ पनि दिउँला म, अथवा तपाईँले लिन पनि आउनु होला केही छैन, तर यसमा एकदम ख्याल गर्नु पर्यो तपाईँले, यो ख्याल नगरिदिनु भएन तपाईँको जीवन फेरि पछि गएर दुःख पाइन्छ, पछि पछि त हुन्छ, ओहो त्यो बेला पढ्नु पर्ने रहेछ मैले, पढाइ भए राम्रो हुने रहेछ भन्ने मनमा आउला है, त्यो भएर अहिले चाहिँ एकदम पढ्नु पर्यो, जब पढ्न मन लाग्दैन तब तब मनमा आउनु पर्यो, मलाई ग्रह लाग्न थालेछ बर्बाद भयो, म त पढ्नु पो पर्छ त, म त विद्यार्थी मान्छे हो, अहिले कतै पनि ध्यान दिनु हुँदैन, मैले पढाइमा त ध्यान दिनुपर्छ भन्ने मनमा हुनु पर्यो क्या तपाईँको है, त्यति गर्नुहोस् राम्रो हुन्छ, पढाइलाई नसुन्नुहोस्, अल्छी नगर्नुहोस्, पढ्न तपाईँलाई अल्छी लाग्छ धेरै होइन, किताब समायो भने रिस उठ्न त चार चार चार चार भएर रिस उठ्न थाल्ने, अनि त्यसपछि झुप्प झुप्प भएर निन्द्र लाग्ने गर्छ क्या तपाईँलाई, हो त्यस्तो भएको छ कि भएको छैन, हो अब यसलाई चाहिँ एकदम कन्ट्रोल गर्नु पर्यो, रत्न कवच लाउनु पर्यो, हामीसँग पाउँछ रत्न कवच चाहिँ, त्यो लगाएपछि पढिराख्न मन लाग्छ, अनि पढेको कुरा पनि दिमागमा अडिन्छ, राम्रो हुन्छ, समस्या आउँदैन है, राम्रो छ, साथीभाइसँग राम्रो छ, माता पितासँग आमा बुवासँग पनि राम्रै छ, त्यस्तो नराम्रो हुँदैन, ग्रहले नराम्रो गर्न दिएको छैन, अहिले चाहिँ अब नपढेको कारणले गर्दा मनमुटाव हुने त्यो कुरा अलग हो, पछि भविष्यमा त्यस्तो नराम्रो छैन बाबुको, ठिक छ है,
1: अनि यो चाहिँ हामीले त्यो बस्नु भनेको थियो सर, गुरु अर्को ठाउँमा जाने भनेको थिएँ, यो के अरे प्युठान जिल्ला छोडेर चाहिँ अर्को जिल्लामा जाने भनेको थियो, कस्तो होला साइटहरू चाहिँ,
0: यस्तो हुन्छ अब कहिले सर्ने हो तपाईँहरू, बयाँ सर त गर्न मिलिहाल्छ, नमिल्ने कुरो छैन, होइन बयाँ सर गर्न पाइन्छ, तर कुन ठाउँमा जाने हुनुहुन्छ भन्ने कुराहरू माटोबाट थाहा हुन्छ, त्यो जुन ठाउँमा बयाँ सर खोज्नु गएको छ त्यहाँको माटो चेक गराउनुपर्छ, तपाईँ माटो देखाउनुपर्छ ज्योतिषीलाई, अब तपाईँ टाढा हुनुहुन्छ नजिक भए लिएर आउनुहोस् भन्थेँ मैले, अब लिएर आउन पाउनुहुन्छ भने माटो लिएर आउनुहोस्, एक चम्चा मात्रै भए पनि हुन्छ, म हेर्छु माटो राम्रो नराम्रो के छ, हुन्छ हुँदैन बयाँ सरमा, फाप्छ फाप्दैन भन्ने कुराहरू चाहिँ म बाबुलाई पछि निर्णय गर्छु है, हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला, राधे राधे, उहाँले फोन गर्नुभएको थियो हामीलाई आफ्नो विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो, तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला, तपाईँहरू मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर चितवनमा हाम्रो कार्यालय रहेको छ, भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि हाम्रो ज्योतिष कार्यालय रहेको छ, हाकिम चोकबाट अटोमा अथवा म्याजिकमा तपाईँले आउनुहोस्, रुट नम्बर 5 म्याजिक पाउँछ हाकिम चोकमा, हाकिम चोक यसो दक्षिणतर्फ म्याजिक लागिराखेको हुन्छ, त्यसमा चढेर आउनुभयो भने गौरीगंज हेल्प पोस्ट भन्नुहोला, अरू केही नभन्नुहोस्, गौरीगंज हेल्प पोस्ट जाने हो म भन्नुभयो भने ठ्याक्क हेल्प पोस्टमा आउनुभयो भने यतापट्टि आइ हेर्नुभयो भने तपाईँले हाम्रो घर देखिहाल्नुहुन्छ है, अथवा फोन गर्दै पनि तपाईँ आउँछ, जुन नम्बरमा अहिले कोसिस गर्नुभएको छ नि फोन गर्न, यही नम्बरमा तपाईँले फोन गर्नुभयो भने पनि भइहाल्छ है, कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गर्छु म, उहाँलाई कहाँबाट को बोल्दै हुनुहुन्छ, नमस्ते,
2: नमस्ते गुरुजी,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ,
2: म प्युठानबाट जीवन छेत्री,
0: प्युठान जिल्लाबाट जीवन छेत्रीजी बोल्दै हुनुहुन्छ,
2: हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ जीवनजीले,
2: आज नानीको बारेमा,
0: छोरीको बारेमा,
2: हजुर,
0: योभन्दा पहिला पनि हेर्नु भएको थियो,
2: हजुर पहिले नै हेरा,
0: कसको हेर्नु भएको थियो,
2: पहिले मैले उसको भाइको बारेमा हेरा,
0: हो अनि मैले भनेको कुरा
2: भतिजीको बारेमा हेरा,
0: हजुर मैले भनेको कुरा कतिको मिल्दो रहेछ कतिको पुग्दो रहेछ बाबु,
2: हजुर मिल्छ
0: मिल्छ पुगेछ,
2: हजुर
0: हजुर, ल भन्नुहोस् त आज कसको बारेमा भन्नु, भाइको बारेमा होइन,
2: छोरीको बारेमा,
0: ए छोरीको जन्ममिति भन्नुहोस् त कति हो,
2: 2076 साल,
0: हजुर 2076
2: अनि कार्तिक महिनाको 9 गते,
0: कार्तिकको 9 गते समय

0: समय दिउँसो एक बजेर दुई मिनट जाँदा
1: एक बजेर दुई मिनट जाँदा
0: हजुर प्युठान जिल्लामा
1: प्युठान जिल्लामा हो
0: हजुर
1: ल सुन्नु छ है नानीको भन्छ है
0: हजुर
1: श्री गणेश आयनामा श्रीमती रामानुज आयनामा 2076 साल कार्तिक कृष्ण पक्षको शनिबार त्रयोदशी तिथिमा जन्म कन्या राशि हस्ताको प्रथम उत्तर नमाउँदो नानीको पूर्णिमा नाम आउँछ है ननाको नाम पूर्णिमा आउँछ आदिनारी देवगण परेछ असाध्यै राम्रो कुण्डली छ छोरीको राति सपनामा अलिक झस्किने गर्दिरहेछन् अनि सूर्य अलिकति खराब छ आइत आइतबार हो माछा मासु लस्ती प्याजहरू खानु हुँदैन आज रवि सप्तमी पनि हो यसो सूर्यलाई घामलाई नमस्कार गर्न लगाउनु सिकाउनुहोस् है नानीको लागि राम्रो हुन्छ उत्तम मानिन्छ महालक्ष्मी योगमा जन्म भएको छ अहिले ग्रह नानीको चलिरहेको छ सङ्कटा भन्ने ग्रह चलेको छ 11 वर्षसम्म ग्रह अलिकति बिग्रिएको छ दशको शान्ति गर्दै अगाडि बढ्नुहोस् राम्रो हुन्छ नानीको लागि चिन्ता गर्नु पर्दैन है अरू के छ त भन्नुहोस् त
0: नानीको नामबाट भैँसी फार्म खोल्दाखेरि कस्तो हुन्छ
1: भैँसी फार्म राम्रै छ ठिकै छ बाबु नराम्रो छैन
0: राम्रो छ पशुपालन
1: पशुपालन नानीको नामबाट राम्रो छ तर कालो सर्पयोग परेको व्यक्तिको चाहिँ अनि कालो सर्पयोग पर्यो भने चाहिँ हुन हुन आँटेको काम बिग्रिने रोकिने गर्छ त्यो भएर नानीको नानीलाई एउटा रत्न कवच लगाइदिनु रत्न कवच लगाइसकेपछि भैँसी पालन गर्नुभयो फाइदा हुन्छ मर्दैन रोग आउँदैन होइन अनि त्यसपछि नाग दोस्रो
0: सम्पत्ताको दश शान्ति गरेर मङ्गलिक कवचहरू लगाएपछि बल्ल भैँसी फार्म खोल्दाखेरि नानीको नामबाट भैँसी पाल्दै राम्रो हुन्छ
1: होइन मङ्गलिक कवच होइन बाबु यो बाबुको नानीको लागि चाहिँ नागपास यन्त्र
0: र नागपास यन्त्र
1: हो नागपास यन्त्र चाहियो भनेको नाग दोष परेको छ क्या कालो सर्पयोग परेको छ क्या
0: हजुर
1: राति सपनामा यस्तो झस्किने गर्ने गर्दिनन् हो त्यही नागदोष परेर सपनामा सर्पहरू देख्ने मरेको मान्छे देख्ने भिरबाट खसेको उडेको देखिन्छ अनि डराएर झस्किने हो त्यसको लागि चाहिँ रत्न कवच लगाएपछि झस्किँदैन पनि अनि नागदोष पनि शान्त हुन्छ नाग देवता खुसी भए पनि मणिनी मणि प्रदान गर्छन् धनै धन दिन्छन् अहिले चाहिँ विष प्रदान गरेको छ नानीलाई पनि त्यो भएर नानीको लागि चाहिँ रत्न कवच लगाइदिनुहोस् व्यापारमा भैँसी पालन गरे पनि नगरे पनि रत्न कवच लगाइदिएर अगाडि बढ्नुहोस् पढाइमा राम्रो स्वास्थ्य राम्रो पछि विवाह भए पनि राम्रो हुन्छ नानीको लागि है
0: अनि दाजुभाइसित सम्बन्ध
1: सबै राम्रो छ बाबु नराम्रो छ यो ठिक छ
0: हस्
1: हस् उहाँले फोन गर्नुभएको थियो छोरीको विषयमा हेराउनको लागि चाहिँ तपाईँहरू पनि मसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ भेट गर्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर आठ गौरीगंज हेल्पपोस्टकै अगाडि हाम्रो जति कार्यालय रहेको छ अफिस छ तपाईँहरू आएर हेर्न सक्नुहुन्छ दिउँसो फोन गर्न पनि सक्नुहुन्छ पालो पालो बसेर टिकट काटेर बसेर कुराकानी गर्न सक्नुहुन्छ अनि दिउँसोको लागि पनि यही नम्बर हो जुन नम्बर मैले कोसिस गर्नु भएको छ फोन गर्नु भएको छ यही नम्बरमा तपाईँले 10 बजेपछि फोन गर्नुहोस् अनि मसँग प्रत्यक्ष रूपमा कुराकानी पनि तपाईँले गर्न सक्नुहुन्छ र कुनै पनि जिज्ञासाहरू छन् अथवा समस्यै समस्या रहेको छ हार मान्नुभन्दा एकपटक पहिला मलाई भेट्नुहोस् त्यसपछि हार मान्नुलाई माने पनि किनकि हार मान्नु हुँदैन जीवन सङ्घर्षमा रहन्छ जति सङ्घर्ष गर्नुहुन्छ उति तपाईँ सफलता हुनुहुन्छ तपाईँले सफलता दिन्छ तर ग्रहले कस्तो सपोर्ट गरेको छ अथवा छैन भन्ने कुरा पनि तपाईँले ख्यालकृति गर्नुपर्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु तपाईँसँग लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी दशौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा बिना टिप्पणी बनाउने हेराउने
1: वास्तु शास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान दैविक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78232।

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईंलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। राप्रपाको प्रथम महाधिवेशन आजदेखि सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। बर्ड फ्लू संक्रमण लुकाएको आरोपमा चिडियाखानाका प्रमुख शाह छानबिनमा। राप्रपा महाधिवेशन उद्घाटन स्थलको वरपर सड़कमा गाड़ी चलाउन रोक। पोखरा बस पार्कको बासोला कम्प्लेक्समा डोजर 320 सटर हटाइयो। पूर्वी नेपालमा वर्षा, पश्चिम तराईमा गर्मी कायमै। रोल्पा नगरपालिकामा विज्ञान तथा प्रविधि सामग्री प्रदर्शनी तथा नगरस्तरीय व्यक्तित्व कला प्रतियोगिता सम्पन्न। रोल्पाको बागमारामा निशुल्क दन्त शिविर सम्पन्न, 233 जना लाभान्वित। रूकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखी क्याम्पसको अधुरो भवन निर्माणको लागि प्रदेशबाट 40 लाख विनियोजन। दाङको भालुबाङ प्रहरीद्वारा अवैध भन्सार छली ल्याएको लत्ता कपडा बरामद। र लेबनानमा इजरायली आक्रमणपछि हर्मुज जलमार्ग बन्द गरेको इरानको भनाई। जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्याण्डसले स्वीडेनलाई हरायो।
1: बाजे के भयो, किन जलामा हात
2: दुखेको छ? खानै दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुली चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू।
5: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98 40 740 318
1: 98-095-14-652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार शुरू गरौं। राप्रपाको प्रथम महाधिवेशन आजदेखि सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने सम्बन्धी प्रसंगबाट। राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ। पर्सि मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4,000 महाधिवेशन प्रतिनिधि सहित नेता कार्यकर्ता सहभागी हुँदैछन्। 2079 सालमा स्थापना भएको राप्रपाले गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको। राप्रपाको पहिलो महाधिवेशनलाई राजनीतिक वृत्तमै निकै चासोका साथ हेरिएको छ। महाधिवेशनलाई व्यवस्थित बनाउन आवश्यक सबै जसो व्यवस्थापनको काम पूरा भएको राप्रपाका प्रवक्ता मनिष झाले बताउनु भएको छ। भरतपुरको गेस्ट हाउस चौरमा हुने रासोपाको महाधिवेशनको उद्घाटन पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ। प्रवक्ता झाका अनुसार देशभरका जिल्ला प्रदेश तथा विदेश स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशन स्थल व्यवस्थापन आवास यातायात सुरक्षा तथा स्वयंसेवक परिचालन लगायतका काम सकिएको छ। राजनीतिक आर्थिक संगठित विधान सहित प्रतिवेदन तयार भइसकेका छन्। हिजो चितवनमा बसेको केन्द्रीय समितिले महाअधिवेशनमा पेश गर्ने विधान संशोधन गरिसकेको छ। बन्द सत्र उद्योग संघ चितवनको सभाहलमा हुनेछ। पहिलो महाअधिवेशनले 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन गर्नेछ। महाअधिवेशनमा पार्टीको विधान संशोधन नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताउनु भएको छ। महाअधिवेशनमा 3918 प्रतिनिधि हुनेछन्। त्यसमा 300 प्रतिनिधि रासोपाका दुई महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको छ। रासोपाले पार्टी सदस्य 5,00,000 पुर्याएको जनाएको छ। सचिवालय सदस्य हरि ढकालका अनुसार 610 पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने 4,063 वडामा अधिवेशन गरिएको छ। यस्तै 6 प्रदेश 64 जिल्लामा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनौट भइसकेका छन्। मधेश प्रदेश र निर्वाचन हुन बाँकी रहेका 13 जिल्लाको तदर्थ समितिबाट महाधिवेशनमा प्रतिनिधि आएको ढकालले जानकारी दिनुभएको छ। ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा बर्ड फ्लू H5N1 संक्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखानाका प्रमुख सत्यनारायण शाहमाथि छानबिन हुने भएको छ। कोषका अध्यक्ष एवं कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा कोषले शाहलाई चिडियाखाना प्रमुखको पदबाट हटाएको छ। कोषले चिडियाखानामा फैलिएको बर्ड फ्लू र जीवजन्तु मरेको कारण बारे छानबिन गर्न प्रजाति विभाग प्रमुख रचना शाहको स्वामी जत्तोमा 3 सदस्य समिति बनाएको हो। समितिको सदस्यमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डाक्टर मधु छेत्री हुनुहुन्छ। समितिलाई 1 हप्ताभित्र छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहमा संवेदनशील नभएको उल्लेख गर्दै कोषले प्रमुख शाहलाई केन्द्रीय कार्यालयमा तानेको हो। चिडियाखानाको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई दिएको मन्त्रालयले जनाएको छ। पशु सेवा विभागमा गरिएको नमूना परीक्षणबाट चिडियाखानाका जीवजन्तुमा बर्ड फ्लू पुष्टि भएको थियो। चिडियाखानामा झण्डै 10 दिन अघिबाटै पंक्षी र जनावर मरेको भए पनि यसबारे प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई शाहले कुनै जानकारी नगराएको पाइएको छ। चराचुरुङ्गीहरू मर्ने क्रम नरोकिएपछि परीक्षण गर्दा बकुल्ला, लाटोकोसेरो, गिद्ध तथा जनावरतर्फ निरबिरालो र चरी बाघमा समेत बर्ड फ्लू फेला परेको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको आज चितवन भरतपुरमा पहिलो राष्ट्रिय महाधिवेशन उद्घाटन हुँदैछ। उद्घाटनको दिन गाड़ी पार्किङ स्थल व्यवस्थापन सहित वरपरको सड़कमा गाड़ी कुट्न रोक लगाइएको छ। चितवन भरतपुरका 4 ठाउँमा पार्किङ स्थल तय गरिएको छ। पूर्व पश्चिम राजमार्गको 24 कोठीदेखि पूर्व र भरतपुर बाईपास सड़कको मालपोत चोकदेखि पश्चिममा कार्यक्रम स्थल रहेको छ। कार्यक्रम स्थलतर्फ आउने भित्री बाटोका 9 ठाउँमा गाड़ी रोकिनेछन्। यस्तै गरी भरतपुरको केन्द्रीय बस पार्कको खाली जमीनमा 4 पाङ्रे र 2 पाङ्रे गाड़ीहरू पार गर्न सकिने प्रहरीले जनाएको छ। पूर्वबाट आउने गाड़ीहरू त्यहाँ पार्क हुनेछन्। बाईपास सड़कको विशाल चोक 8 चौरमा पनि 4 पाङ्रे र 2 पाङ्रे गाड़ी पार्क हुनेछन्। चितौन माविको खेल मैदानमा पनि साना ठूला गाड़ीहरू पार्क गरिनेछ। भरतपुर अस्पताल अगाडि 2 पाङ्रेका लागि पार्किङ स्थल तय भएको चितौन प्रहरीले जनाएको छ। पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाएको बासोला कम्पलेक्सका 320 सटर लगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चोक स्थित सेती नदीपट्टिको बासोला कम्पलेक्स हटाएको हो। महानगरपालिका र जग्गा धनीका बीचमा संरचना हटाउने सहमति अनुसार व्यवसायीले सटर खाली गरेका हुन्। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कम्पलेक्सका संचालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीहरूसँग निरन्तर छलफल तथा संवादपछि खाली गर्ने सहमति भएको बताउनु भएको छ। उहाँका अनुसार बस पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्ने समझदारीका साथ कम्पलेक्स पूर्ण रूपमा हटाइएको हो। हामीले जग्गा धनीसँग सहमति गरेका थियौं, सोही अनुसार खाली गरिएको हो। सुकुम्बासी बस्तीमा भने व्यवस्थापन नगरी हटाउने छैनौ, उहाँले भन्नुभएको छ। महानगरले यसअघि असार 4 गते बस पार्क प्रवेशद्वारमा रहेको सटरमा डोजर चलाएको थियो। महानगरपालिकाले खाली गरेको वास्तु कम्पलेक्सको जग्गा व्यक्तिको नाममा दर्ता भएको पाएको छ। विक्रमसम्म 2030मा बस पार्कका लागि अधिग्रहण गरिएको भए पनि पछि पोखरा उपत्यका नगर विकास समितिले अधिग्रहित जग्गाभित्र सट्टा भर्ना तथा खडेरी वितरण गर्ने निर्णय गरेको थियो। अब मौसम सम्बन्धी जानकारी। गैरातीदेखि गण्डकी प्रदेशदेखि पूर्वका अधिकांश क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गैरातीदेखि बागमती प्रदेशदेखि पूर्वका प्राय सबै भूभागमा वर्षा भइरहेको छ। मनसूनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशको पहाड़ी तथा तराई क्षेत्रको ठाउँमा दिउँसो पनि ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज रातीको समयमा कोशी प्रदेशको पहाड़ी तथा तराई भूभागका केही ठाउँमा ठूलो वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने पहाड़ी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकाले स्थानीयवासीलाई सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन्। यद्यपि लुम्बिनी सुदूरपश्चिम बागमती र गण्डकी प्रदेशको केही ठाउँमा भने गर्मीको प्रभाव कायमै रहने अनुमान रहेको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पा नगरपालिकामा विज्ञान तथा प्रविधि सामग्री प्रदर्शनी तथा नगरस्तरीय वक्तित्व कला सम्पन्न रोल्पाको बाघमारामा निशुल्क दन्त शिविर सम्पन्न 233 जना लाभान्वित लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
7: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
8: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो
3: बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो मेडिकलको औषधिले केही कामै गरेन म त वाक्क दिक्क प्याक्क भइसके
7: मेडिकलमा गएर कहाँ हुन्छ त डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त
3: लौ लौ मेरो हुने वाली बुढी म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है त्यसपछि नाइन मन्नु नि
7: हजुर हाम्रा सेवाहरू
3: हजुर हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने नदुखाई दाँत निकाल्ने बङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने दाँतको एक्सरे गरिने आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने किराले खाएको दाँतमा सिमेन्ट भरिने दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने दुखेको दाँतलाई जरेबाट उपचार गरिने आरसीटी दाँतमा खोल तथा क्राउन राखिने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने फिक्स दाँत मुखमा घाउ खटिरा गिजाबाट रगत आउने मुख गनाउने लगायतको उपचार बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ
7: नोट हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
3: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118 अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने स्रोत बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस् दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्
7: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा
9: घर घरको आवाज गाउँ सहरको आवाज हरेक मन मुटुमा गुन्जी रहने रोल्पाली आवाज यो हो तपाईँको मनको आवाज रेडियो साझा 96.4 MHz
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ अब खबर परिक्रमा रोल्पा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नगरी स्तरीय प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत आधारभूत तथा माध्यमिक तहका विद्यार्थीहरूको ज्ञान विज्ञान तथा प्रविधि सामग्री प्रदर्शनी तथा नगरी स्तरीय वक्तित्व कला प्रतियोगिता शनिबार हिजो लिबाङमा सम्पन्न भएको छ रोल्पा नगरपालिकाका 10 ओडाका विद्यालयहरूबाट छनौट भइआएका उत्कृष्ट विद्यार्थीहरूले निर्माण गरेका विज्ञान तथा प्रविधि सम्बन्धी सामग्रीहरू नगरपालिकाको बहुउद्देश्यीय हलमा प्रदर्शन गरेका थिए प्रदर्शनीमा सौर्य ऊर्जाबाट सञ्चालन हुने उपकरण जलविद्युत उत्पादनमा नमूना स्मार्ट सिंचाई प्रणाली वर्षा पानी संकलन तथा शुद्धिकरण प्रणाली फोहोर व्यवस्थापन सम्बन्धी मोडल भूकम्प प्रतिरोधी भवनका नमूना कृषि प्रविधि सम्बन्धी सामग्री रोबोटिक्स तथा सूचना प्रविधिमा आधारित विभिन्न परियोजनाहरू प्रस्तुत गरिएका थिए विद्यार्थीहरूले स्थानीय स्रोत साधन र आधुनिक प्रविधिको प्रयोग गरी तयार पारेका सामग्री मार्फत आफ्नो सृजनशीलता वैज्ञानिक सोच तथा अनुसन्धान क्षमताको प्रदर्शन गरेका थिए प्रदर्शनी अवलोकनका क्रममा सहभागी विद्यार्थीहरूले आफ्नो परियोजना उद्देश्य निर्माण प्रक्रिया तथा उपयोगिताबारे जानकारी गराएका थिए प्रस्तुत सामग्रीहरूले विद्यार्थीहरूमा रहेको नवप्रवर्तन सृजनशीलता तथा वैज्ञानिक क्षमतालाई उजागर गरेको आयोजकले जनाएको छ साथै उक्त कार्यक्रममा आधारभूत तथा माध्यमिक तहका विद्यार्थीहरूबीच नगर स्तरीय वक्तित्व कला प्रतियोगिता समेत सम्पन्न भएको थियो प्रतियोगितामा सहभागी विद्यार्थीहरूले शिक्षा विज्ञान तथा प्रविधि वातावरण संरक्षण सामाजिक रूपान्तरण तथा समसामयिक विषयमा आफ्नो विचार प्रस्तुत गरेका थिए वक्तित्व कला मार्फत विद्यार्थीहरूको अभिव्यक्ति क्षमता तार्किक सोच नेतृत्व विकास तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घरतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख गीता आचार्य प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरे बाल कल्याण नमूना माध्यमिक विद्यालय रोल्पाका नव निवर्तमान प्रधान अध्यापक मधुसूदन पोखरेल, रोल्पा नगरपालिकाका शिक्षा अधिकृत कर्ण बहादुर पुनमगर लगायतको सहभागिता रहेको थियो। नगरपालिकाले विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभाको पहिचान गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ। प्रतियोगिताले विद्यार्थीहरूलाई सिकेका ज्ञान लाई व्यवहारमा प्रयोग गर्न, अनुसन्धानमा रुचि बढ़ाउन तथा नवीन सोचको विकास गर्न प्रेरित गरेको सहभागीहरूको भनाइरहेको छ। कार्यक्रममा विज्ञान तथा प्रविधि सामग्री प्रदर्शनी तथा व्यक्तित्व कला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा विद्यालयलाई पुरस्कार, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो। कार्यक्रमले विद्यार्थीहरूमा विज्ञान प्रविधि अनुसन्धान तथा सृजनशील शिक्षाप्रति आकर्षण बढ़ाउनको साथै भविष्यका वैज्ञानिक, अनुसन्धानकर्ता तथा नेतृत्वकर्ताको आधार तय गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ। कार्यक्रममा जनप्रतिनिधि, प्रधान अध्यापक, शिक्षक, विद्यार्थी, साहित्यकार, पत्रकार, सुरक्षाकर्मी, अभिभावक तथा विभिन्न क्षेत्रका सरकारवालाहरूको सहभागिता रहेको थियो। रोल्पाको परिवर्तन गाउँपालिका तीन बागमारामा एक दिने वृहत निशुल्क जन्तर शिविर सम्पन्न भएको छ। लाली गुराँस युवा क्लबको आयोजना परिवर्तन गाउँपालिकाको समन्वय तथा रोल्पा जिल्ला अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। लाली गुराँस युवा क्लबका अध्यक्ष हिरालाल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुख बहादुर बुढा मगर प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कला देवी खत्रिनी तथा प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। शिविरमा रोल्पा अस्पताल रेउगाका डाक्टर निरज घरती मगर, हेल्थ असिस्टेन्ट डाक्टर कृष्ण डागी, डेन्टल हाइजोनिस्ट डाक्टर सुशील यादव र लालमणी सुनारको टोलीले दन्त परीक्षण तथा उपचार सेवा प्रदान गरेको थियो। साथै सामुदायिक स्वास्थ्य इकाई केन्द्र बागमाराका सिनियर अहेबा नर्सिंह ओली र ल्याब टेक्निसियन नन्दकुमार घरतीले प्राविधिक सहजीकरण गर्नुभएको थियो। शिविरबाट कुल 233 जना स्थानीय नागरिक लाभान्वित भएका छन्। प्राप्त विवरण अनुसार 119 जनाको दाँत निकालिएको थियो भने अन्य सेवा गराईलाई दन्त उपचार तथा स्वास्थ्य परामर्श प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन क्लबका सचिव मदन कुमार डागीले गर्नुभएको थियो। गाउँमै विशेषज्ञ चिकित्सकबाट निशुल्क उपचार सेवा पाउँदा स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन्। रूकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखी क्याम्पसको अधूरो भवन निर्माण सम्पन्न गर्न कर्णाली प्रदेश सरकारले 40 लाख रूपियाँ बजेट विनियोजन गरेको छ। विश्वविद्यालयको आन्तरिक कोषबाट करिब 5 वर्ष अघि निर्माण शुरू गरेको उक्त भवन बजेट अभावका कारण अधूरो अवस्थामा रहेको छ। भवनमा झ्याल, ढोका, जडान, छाना निर्माण, रंग रोगन तथा विद्युत वेरिङ लगायतका काम सम्पन्न हुन नसक्दा भवन जीर्ण बन्दै गएको छ। भवनमा प्रयोग गरिएको फलाममा समेत खिया लाग्न थालेको अवस्थामा भवन लामो समयदेखि अलपत्र रहेको छ। क्याम्पस प्रमुख डम्बर खड्काका अनुसार भवन निर्माण सम्पन्न गर्न विभिन्न जनप्रतिनिधिसँग पटक पटक पहल गरिएको थियो। त्यसक्रममा पूर्व शान्ति तथा अर्थमन्त्री एवं तत्कालीन प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा, कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसी, राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकाए, कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्मा, मिलन खड्का लगायत जनप्रतिनिधिहरूलाई भवनको स्थलगत अवलोकन गराइएको उहाँले बताउनु भएको छ। शनिबार हिजो बिहान मात्र भवनको पूर्णताको लागि प्रदेश सरकारले 40 लाख रूपियाँ बजेट विनियोजन गरेको जानकारी प्राप्त भएको क्याम्पस प्रमुख खड्काले जानकारी गराउनु भएको छ। अवैध भन्सार छली ल्याएको लत्ता कपडा बरामद भएको छ। दाङको इलाका प्रहरी कार्यालय भालुवाङले पक्राउ गरेको हो। हिजो शनिबार दिउँसो करिब 2 बजेको समयमा पूर्वपश्चिम राजमार्गको भालुवाङ चोके स्थित राजमार्गमा चल्ने सवारी साधन चेक जाँच गर्ने क्रममा वीरगंजबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छरी गरी लुकाई छिपाई ल्याएको बिल बिजक विहीन लत्ता कपड़ा पक्राउ गरेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ। प्रहरीले चेक जाँचका क्रममा 135 पीस साड़ी बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका सामानहरू आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीको लागि भन्सार कार्यालय पठाउने पहल भइरहेको दाङको भालुवाङ प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय भालुवाङको नियमित चेक जाँचका क्रममा उक्त सामान बरामद गरिएको छ। अब देश बाहिरको समाचार। लेबनानमा इजरायलले गरेको आक्रमणको विरोधमा इरानले समुद्री मार्ग हर्मुज फेरि बन्द भएको जनाएको छ। तर अमेरिकी सेनाले यसलाई अस्वीकार गर्दै जहाजहरू आवागमनमा सामान्य रूपमा भइरहेको दावी गरेको छ। इरानी सेनाले अमेरिका इरान बीच युद्ध अन्त्यको लागि भएको सम्झौताको उल्लंघन भएको आरोप लगाएको छ। सम्झौता अनुसार जलमार्ग पुनः सञ्चालनमा ल्याउने सहमति भएको थियो। अमेरिकी सेनाको केन्द्रीय कमाण्डका प्रवक्ता टिम हकिन्सले जलमार्गमा व्यापारिक जहाजहरूको आवागमन जारी रहेको र अमेरिकी सेनाले परिस्थितिको निगरानी गरिरहेको बताउनु भएको छ। बीबीसीका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्स आज आइतबार स्विजरल्याण्डमा हुने अमेरिका इरान वार्ताको लागि त्यसतर्फ जानुभएको छ। यता इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघे इले अन्य पक्षले सम्झौता अनुसार प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनु भएको छ। यसअघि अमेरिका र इरानका राष्ट्रपति बीच युद्ध अन्त्य तथा लेबनानमा तत्काल युद्ध विराम लागू गर्ने उद्देश्य सहित प्रारम्भिक सम्झौता भएको थियो। सम्झौतामा लेबनान सहित सबै मोर्चाका सैन्य कार्यवाही तत्काल र स्थायी रूपमा रोक्ने उल्लेख गरिएको छ। लेबनानको दक्षिणी क्षेत्रमा इजरायली हवाई आक्रमणमा कम्तीमा 20 जनाको ज्यान गएको खबर सार्वजनिक भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च 2 यता इजरायल हिजबुल्लाह द्वन्दमा 4,057 जनाको ज्यान गइसकेको छ। विश्व ऊर्जा आपूर्तिको लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्गमा दैनिक करिब 2 करोड़ ब्यारेल तेल तथा पेट्रोलियम पदार्थ ओसार पसार हुने गरेको अमेरिका ऊर्जा सूचना प्रशासनको अनुमान रहेको छ। विश्वव्यापी तेल तथा ग्यास व्यापारको झण्डै 20% हिस्सा त्यही मार्गबाट हुने भएकाले त्यहाँ अवरोध हुँदा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो प्रभाव पर्ने विश्लेषण गरिएको छ। अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलमा गैराती भएको खेलमा जर्मनी र नेदरल्याण्डसले जीत निकालेका छन्। आइभरी कोष्टलाई 2-1 गोलले पराजित गर्दै जर्मनीले नकआउट चरणमा स्थान सुरक्षित गर्दा स्वीडेनमाथि 5-1 फराकिलो जीत निकाल्दै नेदरल्याण्डस समूहको शीर्ष स्थानमा उक्लिएको छ। समूह ई अन्तर्गत क्यानाडाको टोरन्टोमा भएको खेलमा जर्मनीले आइभरी कोष्टलाई 2-1 गोल अन्तरले पराजित गरेको हो। खेलको 30औं मिनटमा कप्तान फ्रान्क केसीले गोल गर्दै आइभरी कोष्टलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश गरेका डेनिस उन्डाफले उत्कृष्ट प्रदर्शन गरेपछि जर्मनीले पुनरागमन जीत निकालेको हो। डेनिस उन्डाफले 68औं मिनटमा र इन्जुरी समयको 4 मिनटमा गोल गर्दै जर्मनीलाई महत्वपूर्ण जीत दिलाएका हुन्। यो जीतसँगै जर्मनीले 2 खेलबाट 6 अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा स्थान पक्का गरेको छ। आइभरी कोष्टले 3 अंकसहित दोस्रो स्थानमा रहेको छ। समूह एप अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको अर्को खेलमा नेदरल्याण्डसले स्वीडेनमाथि 5-1 गोल अन्तरले जीत हासिल गरेको छ। नेदरल्याण्डसका लागि ब्रायन ब्रोबीले खेलको छैठौं र सत्रौं मिनटमा गोल गरेका थिए। दोस्रो हाफको शुरूमै कोडी गापोले अर्को गोल थपे भने 14 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता 4-0 बनाएका थिए। स्वीडेनका एन्थोनी एङ्गाले एक गोल फर्काए पनि खेलको 89 मिनटमा क्रिसेन्सियो समर भिलले गोल गर्दै नेदरल्याण्डसको सहजित सुनिश्चित गरेका थिए। अहिले कुराकाओ र इक्वेडर बीच खेल चलिरहेको छ। आज बिहान 9:45 मेक्सिकोमा टयुनिसिया र जापान खेल्दैछन्। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः पटक। राष्ट्रपतिको प्रथम महाधिवेशन आजदेखि। सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। बर्ड फ्लू संक्रमण लुकाएको आरोपमा चिड़ियाखानाका प्रमुख शाह छानबिनमा। राष्ट्रपति महाधिवेशन उद्घाटन स्थल ओरापरको सड़कमा गाड़ी चलाउन रोक। पोखरा बस पार्कको बासोला कम्प्लेक्समा डोजर 320 सटर हटाइयो। पूर्वी नेपालमा वर्षा, पश्चिम तराईमा गर्मी कायमै। रोल्पा नगरपालिकामा विज्ञान तथा प्रविधि सामग्री प्रदर्शनी तथा नगर स्तरीय व्यक्तित्व कला प्रतियोगिता सम्पन्न। रोल्पाको बागमारामा निशुल्क दन्त शिविर सम्पन्न। 233 जना लाभान्वित। रूकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखी क्याम्पसको अधूरो भवन निर्माणको लागि प्रदेशबाट 40 लाख विनियोजन। दाङको भालुबाङ प्रहरीद्वारा अवैध भन्सार शैली ल्याइएको लत्ता कपड़ा बरामद। र लेबनानमा इजरायली आक्रमणपछि हर्मोज जलमार्ग बन्द गरेको इरानको भनाई। जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्याण्डसले स्वीडेनलाई हरायो। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजला प्रेस .com तथा facebook.com/radiojaljala संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रिता मगर विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
1: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
2: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउनु सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
1: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
2: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो सागसब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: कार्यक्रममा हाम्रो आवाजमा हामीले विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गर्ने गर्दछौ। यो कार्यक्रम तपाईँले देशैभरिका विभिन्न रेडियोहरूबाट विभिन्न समयमा सुन्न सक्नुहुनेछ। यति बेला म रेडियोहरूको नाम लिन गइरहेको छु। रेडियो जलजला 96.4 MHz, रेडियो दर्पण 79.2 MHz, रेडियो साइनो 89.8 MHz, ग्रेट एफएम ग्रेट कम्बिनेसन 106.4 MHz, रेडियो काउसती 102.6 MHz, रेडियो जागरण 93.6 MHz, हजुरको रेडियो 102.1 MHz तपाईँले सुन्न सक्नुहुनेछ। कार्यक्रममा हाम्रो आवाजमा हामीले विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गर्ने गर्दछौ। आज भने हाम्रो सहकर्मी मित्र वीरेन्द्र गिरीले कृष्ण केसी देवकोटासँग कुराकानी गर्नुभएको छ। उक्त कुराकानी म तपाईँको लागि राख्न चाहन्छु। यति बेला भने सहकर्मी मित्र वीरेन्द्र गिरीले तार पार्नु भएको यो अन्तर्वार्ता सुन्नतर्फ लागौं।
1: लक्ष्मी कृष्ण देवकोटा हुनुहुन्छ, नमस्कार। तपाईँलाई कार्यक्रम हाम्रो आवाजमा हार्दिक स्वागत छ।
2: धन्यवाद।
1: तपाईँको परिचय सर्वप्रथम रेडी सुन्दै गर्नुभएका श्रोताहरूलाई जानकारी गराइदिनु।
2: सबैलाई मेरो नमस्ते। यो आवाज सुनिरहनु भएकोलाई सम्पूर्णलाई मेरो फेरि पनि मेरो नमस्ते। म कृष्ण केसी देवकोटाको तर्फबाट के भन्न चाहन्छु भने आज मलाई यो समय यो अमूल्य समयमा यहाँसम्म बोलाउनु भएको।
1: अब तपाईँको घर कहाँ हो, तपाईँको यहाँसम्म कसरी आइपुग्नु हो, यसको बारेमा पनि जानकारी गराइदिनुहोस् न।
2: मेरो घर चाहिँ सल्यान शारदा नगरपालिका एक। म चाहिँ हाल घोडा बस्नु लागेको करिब 6 वर्ष हुन लाग्यो। म योभन्दा पहिले पढाइको सिलसिलामा काठमाडौँ धुरिखेल बनिपा बस्थेँ।
1: अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ होइन? अपाङ्गता चाहिँ कसरी भयो? तपाईँ जन्मजात हो कि अथवा कुनै दुर्घटनामा परेर भयो कि अथवा कसरी कसरी भयो, यसको बारेमा जानकारी गराइदिनु।
2: जन्मजात होइन, मेरो चाहिँ 11-12 पढ्न जाने बेलामा।
1: पहिला तपाईँ राम्रै हुनुहुन्थ्यो, नर्मल हुनुहुन्थ्यो, र कसरी भयो?
2: म 11 को इक्जाम दिएर अकाउन्टको इक्जाम दिएर बाटोमा छलफल गर्दै हिँडिरहेका थियौँ साथीसँग। उताबाट आएको मेरो अगाडिबाट आएको कार मात्रै मलाई याद छ, रातो कार, त्यो कार मेरो शरीरमाथि चढेर मेरो खुट्टा 3 टुक्रा भएको हो। माथि माथि चढेको मलाई 2 हप्तामा होस् आएको, तर त्यो बेलामा कसैले मलाई जान्छे यति गर्छे यहाँसम्म आउँथे र यस्तो प्रगति गर्थे कसैले पनि भन्नुहुन्थेन। यता मरी यसलाई पैसा खर्च नगर, यसलाई पैसा खर्च गरेर आफ्नो सम्पत्तिमा जुटाऊ भन्ने, छिमेकीहरूलाई मैले केही गरी देखाउनु पर्छ भनेर म यहाँसम्म आएको।
1: अब तपाईँ दुर्घटनामा पर्नुभयो, तपाईँलाई रातो कार आएको मात्रै याद छ भन्नुभयो, होस आउँदाखेरि तपाईँ हस्पिटलको बेडमा हुनुहुन्छ, अनि होस आउँदाखेरि 81 रोडमा हिँडिरहेको मान्छे हस्पिटलको बेडमा छु भन्दाखेरि तपाईँले त्यो बेला कस्तो महसुस भयो?
2: तर म त एकछिन त आफूले आफूलाई कान्छु भन्ने मूल्याङ्कन गर्नै सकेन, र आफू आफू डरिन कि भन्ने जस्तो पनि सोच भयो होइन। अब समय अनुसार परिस्थिति अनुसार मान्छे चल्नु पर्छ। अब उही समय उही दिन उही बार आउँदैन, जस्तो जस्तो हामीले जिन्दगी यापन गर्दै अगाडि बढ्नुपर्छ, आज नभए भोलि हुन्छ। सायद मलाई त्यो घटना हुँदै थियो भने आज मैले आफ्नो आमा बाबाको नाम मैले गर्दा संसार
1: दुर्घटनामा पर्नुभयो र उपचाररत रहिरहँदाखेरि 2 हप्ता पछि बल्ल तपाईँको होस आयो, र होस आउँदै गर्दाखेरि त्यसपछिको तपाईँको उपचारको प्रक्रिया कसरी अगाडि बढ्यो, र तपाईँको परिवारको भनाइ के थियो, उहाँले कतिको साथ सपोर्ट गर्नुभयो, त्यो बेलामा जानकारी गराइदिनुहोस् न।
2: परिवारबाट साथ सपोर्ट नै थियो पहिले पहिले। जब मलाई हस्पिटलबाट केही समयको लागि डिस्चार्ज गरी ल्याइयो, घर ल्याइयो होइन, अपरेसन पछि शरीर पुरा प्लास्टर थियो, उठेर बस्न मिल्ने अवस्था थिएन। अनि एक त कल्याणको भिजर ठाउँमा किसानको छोरी त्यो पनि एकदमै गाह्रो ठाउँमा टोयलेट बाथरुम गर्न एकदम गाह्रो भए तापनि मलाई त्यो अवस्थामा मेरो बाबा आमाले घर पुर्याउनु भयो. घर पुर्याएको दुई तिन हप्तामा अब दाई आफ्नो भयो नि भाउजू कहिले आफ्नो हुँदैन भन्छन् हो त्यो मैले मेरो जीवनबाट जीवन कथाबाट मैले भोगेकी छु.
1: तपाईँको भाउजूको व्यवहार तपाईँ प्रति कस्तो थियो?
2: पहिले त एकदम राम्रो थियो. जब म बिरामी भए दाईहरूले पैसा खर्च गर्नु पर्यो हल्का त्यति त गर्नु परेन. सबै दादाले बेहोर्नु भएको होइन अनि लगभग अब आधा उधी खर्च हेर्न थाल्नुभयो. हेर्न थालेपछि अब छिमेकमा यही त हो नि काम गर्ने उपाय छैन. चिप्स मरी खाए कुरा काटे त्यही नग्न बद्दिन फलानी बद्दिन त्यसको लागि किन पैसा खर्च गर्छौ? त्यो पैसा भोलि बच्यो भने तिमीहरूको भविष्य बन्छ, तिमीहरूको छोराहरूको भविष्य बन्छ. यस्तै यस्तै कुराले नै सायद भाउजूले मलाई त्यो व्यवहार गर्नुभयो होला जस्तो लाग्छ.
1: अब तपाईँलाई तपाईँकै भाउजूले नराम्रो व्यवहार गर्दाखेरि र समाजले अब तपाईँको छोरी बाँच्दिन अब यसको लागि खर्च नगर्दा उपयुक्त होला भनिरहँदाखेरि तपाईँले के लाग्थ्यो? तपाईँ अब म साँच्चै बाँच्दिन भन्ने लाग्यो कि होइन म बाजे आँख छ म बाँच्छु होला भन्ने लाग्थ्यो? के छ तपाईँको मनमा कस्तो महसुस हुन्थ्यो त्यति बेला?
2: जब हस्पिटलको गेटमा थिएँ तब मलाई बाँच्न आश लाग्थ्यो. जब मैले घरको दैलो टेकेँ दैलो टेकेर दुई हप्ता पछि मैले आफन्तहरूबाट पाएको व्यवहार कहिले पनि अरूले नै गराउनु पर्थ्यो, मेरो मम्मीले नै गराउनु पर्थ्यो. मम्मी कतै गएको बेला मैले चाँडै पाउँ खान्थे. म सुकेको कारण त्यही हो कि मैले बिरामी भएको बेला मलाई टोयलेट लाग्छ कि बाथरुम लाग्छ कि लिने कोही छैन. आमा जस्तो अरू कोही हुँदैन, दाइ नै हुँदैन, भाइ नै हुँदैन, दिदी नै हुँदैन. भनिन्छ नि आमा बुवा पछिको दाइ भाइ दिदी सब हुन् होइन रहेछ. त्यो बेला लास्टको दिक्का मैले बुझेँ. अनि भाउजूले त्यो व्यवहार गर्दा मलाई बिस पिएर बर बिस दिनु मम्मी म मर्छु सुद्धा मैले भन्थेँ क्या मम्मी
1: त्यस्तो भन्नुहुन्थ्यो.
2: हजुर
1: तपाईँको मनमा त्यो अब म बाँचेर काम छैन अब यहाँ अरूलाई बुझ भन्ने जस्तो भनौँ न शब्दावलीहरू आउँथ्यो.
2: हजुर
1: र यसो भनिरहँदाखेरि तपाईँले मलाई बिस दिनुहोस् म मर्छु भन्दाखेरि तपाईँको मम्मीको धारणा चाहिँ के आउँछ? तपाईँको मम्मीले के भन्नु बजारमा म माइली दिदीको घरमा बसे भन्नु भन्ने प्रसङ्ग निकाल्नु भएको थियो. त्यहाँ तपाईँलाई गर्ने व्यवहार कस्तो थियो माइली दिदीहरूले गर्ने व्यवहार?
2: एकदम राम्रो. सबभन्दा मलाई राम्रो मान्ने व्यक्तित्वहरूमा मेरो माइलो दिदी नै हो. आमा बसेको आमा सायद
1: अब तपाईँलाई घर मिलाउनको लागि परिवार मिलाउनको लागि बाबाले पनि तपाईँलाई
2: सपोर्ट नगरे जस्तो भयो के? मम्मी मलाई बोकेर निस्किनु भयो, बाबाले नजाऊ हामी मर्छु उनीहरूको त केही होइन नि भर्खर त कमाउनलाई त्यो शब्द भनिदिएको भए म धेरै खुसी हुन्थे.
1: त्यो बेला तपाईँको बाबाले पनि यो शब्द भन्नु भएन?
2: भन्नु भएन.
1: अब
2: बाबा चाहिँ मेरो लागि भगवान नै हुनुहुन्छ. कतिखेर कस्तो भूमिका खेल्नु पर्छ भन्ने कुरा त्यो हो नि त भूमिका. उहाँलाई लाग्यो छोरी र स्वास्थ्य त श्रीमती त आफै हो नि, उनीहरू त आउन सक्छ भोलि ए ससुरा पनि उतै बुहारीतिर मिल्यो नराम्रो पर्छ फ्यामिलीलाई नराम्रो हुन्छ समाजले नराम्रो भन्छ भनेर भाउजूलाई नै केही भन्नु भएन, हामीलाई नै केही भन्नु भएन.
1: उहाँ कस्तो राम्रो
2: भाउजूको सपोर्ट नै लिनु भएन, हाम्रो सपोर्ट नै लिनु भएन, बोल्नु भएन.
1: भनेपछि उहाँ कष्ट भएर बस्नुभयो अनि माइली दिदीको घरमा जानुभयो राम्रो भयो त्यसपछि.
2: हजुर
1: अब यो त भयो. अब फलोअपमा जानु छ महिनापछि फलोअपमा जाँदाखेरि डक्टरले के भन्नु?
2: फलोअपमा जाँदा मलाई छ महिना फेरि ब्लड टेस्ट गर्ने भन्यो. त्यो हुन्छ समाजले नराम्रो भन्छ भनेर भाउजूलाई नै केही भन्नु भएन, हामीलाई नै केही भन्नु भएन.
1: भनेपछि उहाँ त कस्तो राम्रो
2: दाउजुको सपोर्ट नै लिनु भएन।

0: शिक्षा एक महिना गर्छु भने गरे, त्यसपछि मलाई डाक्टर विवेक दासकोटा अशोक दासकोटाको छोरा डाक्टर विवेक दासकोटाले लिएको केस हो मेरो, उहाँलाई नै म धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई उहाँ बढेका पढ्ने क्रममा पनि पढाउने पनि हुनुहुन्छ। मैले उहाँको कलेजमा एसओएस हरवन माइनर कलेज बनेपामा नाम निकाले, उहाँको सहायताले निकालेको हो। अनि त्यसपछि के भयो भने चाहिँ अब त नानी हिँड्न सक्दिन, हिँडे पनि उसको शरीरले उसलाई धान्दैन भन्ने कुरा बाहिर मम्मीले कता कता सुन्नु भएछ, डाक्टरले भनेको कुरा। अनि मम्मी गएर बेडमा रुन थाल्नुभयो, म त सुतेको मान्छे। अब आइयो त मम्मीलाई छोरीलाई हिँड्ने बनाउँछु भनेर मलाई बोकेर त्यहाँ गएको। डाक्टरले हिँड्न सक्दिनँ भनेपछि मलाई अलिकता आफूले केही गर्नुपर्छ है, आफ्नो शरीर आफूलाई थाहा हुन्छ नि म कतिसम्म गर्न सक्छु। देख्नेले त कतै भन्छ कतै भन्दैन, म सुत्ने होइन नि भन्ने सोच राखेर मैले हस्पिटलको बेडको बाह्र हुन्छ नि बाह्र पकडेर बिस्तारै तल झरेर उभिए। छ महिनासम्म नटेकेको खुट्टा मैले भुइँमा जमिनमा टेकेँ। डाक्टरहरू भन्दै हुनुहुन्छ किन यस्तो गरेको, मेरो शरीर मलाई थाहा हुन्छ कि तपाईँलाई थाहा हुन्छ, म धान्न सक्छु त म उभिन त। त्यतिखेर मलाई हस्पिटलको बेड साथ पुरै खिरी गरिदिनु, त्यो मेरो हिम्मत मेरो साथ देख्यो।
1: तपाईँको शरीरमा यस्तो गाह्रो हुने अनि उभिन भनौँ अलिकति शरीर थरथर काम्ने त्यस्तो भएन,
0: थरथर काम्ने भन्नाले पनि अब छ महिनासम्म भुइँमा नटेकेको खुट्टा भुइँमा टेक्दाखेरि त आफूले आफूलाई त्यो डर भन्दा पनि आफू कसरी अगाडि बढ्ने त, त्यो हस्पिटलको दमदमबाट म कसरी निस्किने त, म हिँड्न सक्दिनँ भने त हस्पिटलकै गेटमा पुगेर मर्नुपर्छ म भन्ने एउटा सोच धारणा राखेर म आफूले आफूलाई जसरी नि रिकभर गर्नुपर्छ है। क्रिस्टा अब 13 साल हो, मम्मी दादाले जन्माउनु भयो, 10 साल गराउनु भयो, अब पुगालु भने कहिले मम्मी दादालाई खुसी दिने हो दुखी दिने भन्ने सोच राखेर म अगाडि गरिदिएको छ।
1: पछि तपाईँ सफल पनि हुनुभयो, त्यसपछि हिँड्न पनि थाल्नुभयो, अब यहाँसम्म आउनुभयो।
0: हजुर,
1: अब आनन्द एकाडेमीमा आउनुपर्छ, पढ्न आउनुपर्छ, म लोकसेवा आयोगको तयारी गर्नुपर्छ, म केही गर्नुपर्छ भन्नेतिर तपाईँ कसरी लाग्नुभयो र विभिन्न संस्थाहरूमा तपाईँ आबद्ध पनि हुनुहुन्छ होइन, कुन कुन संस्थामा आबद्ध हुनुहुन्छ र के गर्दै हुनुहुन्छ यसको बारेमा जानकारी गराइदिनुहोस् न।
0: आनन्द एकाडेमीको सर जो सञ्चालक हुनुहुन्छ भूपाल सर, उहाँसँग मेरो फोन कन्ट्याक्ट एकजना सरले तल कृष्ण पिएमको सरले नै दिनुभएको थियो मलाई। अनि मैले दानमा कहाँ पढ्ने होला, उहाँहरूले नि पढाउनुहुन्छ भन्ने कुरा सोचेपछि मैले उहाँले सञ्चालन गर्नु भएको थिएन, 2 वर्ष अगाडि उहाँलाई सम्पर्क गरेको भयो भने नानु म भन्ला भन्नु भयो। ल ठिक छ सर, म पर्खाइमा विश्वास हो, सबै कुरा किनेर पाइन्छ, पैसाले विश्वास किनेर पाइन्न, यस्तो कि विश्वास दिनेपछि म यही ठाउँमा बस्ने मान्छे हो, ए यो नानीले पढ्छु भने लास्टमा पढेर नि मलाई चेकअप गराएछ नि भन्ने सोच सरमा जान्छ भनेर म सरको पर्खाइमा बसेर बल्ल यो वर्ष 42 साल मार्चको महिनादेखि म भर्ना भएको या जे होस् मलाई यहाँ आएपछि आफूले जानेका नजानेका कुरा सिक्न पाइरहेको छ, त्यो नै खुसी लाग्छ होइन।
1: तपाईँ अपाङ्गता भएका व्यक्तिहरूसँग सम्बन्धित संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ कि?
0: भन्छु
1: कुन कुन संस्थामा आबद्ध हुनुहुन्छ?
0: म चाहिँ अपाङ्ग मानव अधिकार सरकारमा नेपाल दाङमा आबद्ध छु।

0: बस्ने चाहिँ देवता खनालहरू हुन्छ, उहाँ चाहिँ अहिले दाङमै हुनुहुन्छ।
1: त्यो संस्थाले खास के काम गर्छ?
0: बाल बालिका सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको आय आर्जन कसरी गर्ने, जीवन तालिका कसरी गर्ने, शिक्षण तालिमहरू दिने, अपाङ्गता भएको व्यक्तिले घरदेखि बाहिर लिने एउटा वातावरण मिलेको हुँदैन, त्यस्तो मिलाउने होइन। कतिपय सडक बाल बालिकालाई हामीले अपाङ्गता भएको व्यक्ति मात्रै नभएर सडक बाल बालिकालाई पनि हेर्ने गरेका छौँ, र हाम्रो संस्थामा राखिएको बजेट नभए तापनि हामीले अफिस भाडा तिर्ने पैसा नभए तापनि अपाङ्गता भएको व्यक्तिबाट केही सिम्पल तालिमहरू सिकेर उहाँहरूलाई अगाडि बढाउने भन्ने एउटा हाम्रो अध्यक्षको धारणा, उहाँले जुन गर्नुभयो त्यो प्रति म एकदमै खुसी छु।
1: अपाङ्गता हुनुहुन्छ, खुट्टाको खुट्टा मात्रै नचल्ने हो कि अथवा तपाईँको शरीरको अन्य भागहरू पनि चल्दैन? खुट्टा मात्रै हो नि, खुट्टा मात्रै, अरू सब नर्मल छ। तपाईँको बोलीमा पनि अलिकति, बोली त हुन त राम्रै छ तर नर्मल मान्छेले बोल्ने बोली र तपाईँको बोलीमा अलिकति फरक सुनिन्छ। त्यो त्यही दुर्घटना पछि भएको हो अथवा पहिलादेखि नै हो? के छ तपाईँको बोलीमा चाहिँ यस्तो परिवर्तन किन आयो? डाक्टरले केही भन्नुभयो?
0: केही भन्नु भएन, यो बेहोस भएको कारणले हुनसक्छ। सम्पर्क त यो बोल्दैन भन्ने विचार थियो, यतिको बोल्यो भनेर भन्नुभयो।
1: हस्पिटलबाट घर आउनु भयो होला, अब हिँड्न सक्ने भएर आइसकेपछि पनि तपाईँ नर्मल हुँदाखेरि समाजले तपाईँलाई गर्ने व्यवहार र तपाईँ अपाङ्गता भइसकेपछि खुट्टा नचल्ने अवस्थामा घर फर्किसकेपछि तपाईँलाई समाजले गर्ने व्यवहार चाहिँ कस्तो रह्यो? तपाईँलाई कतिको भिन्नता पाउनुभयो?
0: किनकि भनिन्छ नि राज्यले नै दिएको छ सबैलाई हेर्ने दिदी रिपोर्ट, राज्यले नै एउटै बनाएको छ, तर पनि समाजमा भेदभाव भन्ने कुरा भइहाल्दो
1: रहेछ। कतिको पाउनुभयो?
0: धेरै पायो।
1: के के भन्नुहुन्थ्यो?
0: किनकि यो हिँड्न सक्दिन, यो बाँचेर के गर्थे, यसको जिन्दगी यतिकै जाने भयो, यहाँ त्यहाँ कुराले नै गर्दा म त्यो ठाउँमा बस्न सकिनँ। सायद त्यही कारणले होला, मान्छेलाई इगो हुनुपर्छ, अगाडि बढ्नलाई इगो भएन भने जस्तो सुकै ठाउँमा गए तापनि सफलता मिल्दैन, इगो चाहिँ हुनुपर्छ। दुष्ट भएको स्तरबाट रिस नभएको मान्छेको काम हुँदैन नि, अगाडि बढ्न एकदमै गाह्रो हुन्छ।
1: अहिले पनि तपाईँलाई समाजले के भन्छ? अहिले
0: अहिले त मैले गरेको कामहरू गर्थेँ, यस्तो गरिखेरि फलानाको छोरी यस्तो गर्दैथ्यो भन्दाखेरि मेरो बाबाले गर्वले साथी लाउनुहुन्छ होला, मलाई पनि गर्व लाग्छ। आज सायद म त्यो ठाउँमा नपुगेको भए, त्यो स्थितिमा नपुगेको भए मेरो पनि बिहेबारी हुन्थ्यो होला, छोराछोरी हुन्थ्यो होला, पढ्न पाउँथे होला, छोरी मान्छे पढ्न हुँदैन भन्ने समाजमा हुर्के कि होइन, के पाउँदैन केही गुमाउँछ भन्ने कुरा यहाँबाट बुझ्छु।
1: तपाईँले अघि नै पनि भन्नुभयो, म यदि मेरो खुट्टा नगुमाएको भए, त्यो दुर्घटना नभएको भए सायद म यो ठाउँमा आउन सक्दिनँ के भन्नुभयो होला, भन्नुभयो होइन। कतिपयले भन्छन् नि यो त अपाङ्गता हुनु पूर्व जन्मको पाप हो, यसले पूर्व जन्ममा पाप गरेको थियो र आज यो यस्तो अवस्थामा पुग्यो भन्ने एउटा समाजको एउटा भनाइ छ नि, त्यो भनाइप्रति तपाईँ कतिको सहमत हुनुहुन्छ के छ?
0: भोलि कहिले देखेको छ, आज आज कसरी आउनुहुन्छ, आज त एपिडेमिकको संसारलाई भ्याउनुहुन्छ, भोलि कारण भएको होइन, इक्जाम्पल दिएको त्यस्तो
1: नहोस्,
0: कुनै ठाउँमा जाँदा दुर्घटना पऱ्यो भने थाहा हुन्थ्यो भने उहाँ जानुहुन्थेन नि
1: होइन,
0: थाहा नभएको भाग्यमा जे लेखा चित्र भोग्नै पर्छ, ढिला होस् चाली होस् लेखा चित्र भोग्नै पर्छ।
1: जस्तै समाजले अपाङ्गता भएका व्यक्तिहरूलाई अहिले नराम्रो दृष्टिकोणले हेर्ने समाज, अब सबै त त्यस्तो छैनन्, कतिले समाजमा राम्रा व्यक्तिहरू पनि हुनुहुन्छ जसले अपाङ्गता भएका व्यक्तिहरूलाई सहारा दिने, आर दिने, हिम्मत दिने पनि गर्नुहुन्छ, र ती व्यक्तिहरूलाई के भन्न चाहनुहुन्छ, अपाङ्गता कसरी हुन्छ, तपाईँको जीवन भोगाईबाट के थाहा पाउन सकिन्छ, यो समाजले के बुझ्ने त
0: समाजले के बुझ्ने भनेपछि अपाङ्गता भएको व्यक्ति कुनै व्यक्तिले कुनै पनि पूर्व जन्ममा कुनै पनि पाप गरेको हुँदैन एउटा कुरा होइन, ऊ जानेर अपाङ्गता भएको होइन, कोही आमाको गर्भबाट अपाङ्गता भएर जन्मिन्छ भने कोही जन्मिसकेपछि आधा उमेर भइसकेपछि अपाङ्गता भइन्छ, त्यो दुर्भाग्यको कुरा हो होइन, दुर्भाग्य हामीले दुर्भाग्यवश आफूले कस्तो जीवन जिउन लेखेको छ त लेखी आएको कुरा हो।
1: अपाङ्गता दुर्घटनाबाट पनि हुन सक्छ जुन तपाईँको जीवन भोगाईबाट थाहा पाइयो होइन, र दुर्घटनाबाट बच्नका लागि सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि राज्यले स्वयं व्यक्तिले के गर्नुपर्छ, के कुराहरूमा ध्यान पुर्याउनुपर्छ, अथवा तपाईँ नर्मल हुँदाखेरि के कुरामा ध्यान पुर्याउनु भएको भए सायद यस्तो अवस्थामा आउनुहुन्थेन होला के लाग्छ?
0: सायद त्यो बेला मैले ध्यान पुर्याएकै हो, हामी हाम्रो कार उताबाट आए कार ड्राइभरले मदिरा सेवन गरेर चलाइरहेको रहेछ होइन, त्यति बेलामा उसले अब जाने नै हो कि नजाने नै म माथि यस्तो व्यवहार गरेको सफर गाडी चलाउने मान्छेलाई म के भन्छु भने बसि त आफ्नै खुट्टाको त घर हुन्न, उता झन् इन्जिन इन्जिन मिलेर बनेको होइन, टुक्रा टुक्रा मिलेर बनेको साधन हो, आफ्नै खुट्टा त घर भित्रै खेस लागेर ढोकामा खेस लागेर लडेको मान्छेहरू पनि धेरै छन् होइन, लडेर मरेको समेत घटना छ भनेपछि त्यो त झन् आर्मी पराजिबीबाट बनाइएको निर्माण गरिएको त्यस्तो भर पर्दो हुन्न हुन्न भनेमा हामीले त्यसलाई युज नगर्ने पनि होइन, त्यो बिना हाम्रो अगाडि बढ्ने कुनै ठाउँमा जाने एक ठाउँबाट अर्को ठाउँमा जान असम्भव हुन्छ, तर कतिपय नेपालमा के छ भनेपछि नेपालको सन्दर्भमा मैले ड्राइभिङ गर्ने ड्राइभरहरूलाई गाडी चालकहरूलाई के भन्छु भने आफूले एउटा तपाईँले एक क्लास पास गर्दा त 12 महिना पढ्नुपर्छ हो कि होइन, ल भन्नु त्यो त गाडी जस्तो कुरा इन्जिन चलाउने हेल्थ पक्रिने जस्तो कुरा बाटोमा हिँड्ने कुरा आफ्नो खुट्टा होइन, त्यो 6 महिना सिकेर ड्राइभिङ नगर्नु 6 महिनामा अनुभव हुँदैन, कम्तीमा पनि 1 वर्ष ड्राइभिङ गरेर
1: अब तपाईँको घरमा अहिले पहिला तपाईँलाई भनौँ न हेला गर्ने तपाईँको भाउजूले अहिले तपाईँ यहाँसम्म आइसकेपछि तपाईँ अहिले अहिले अहिले उहाँको व्यवहार कस्तो छ, उहाँले तपाईँसँग बोल्ने व्यवहार गर्ने
0: मैले त्यस्तो गरेको मान्छेलाई मैले बैगुनीलाई गुल्ने मार्नुपर्छ, एमआईलाई बैगुनीलाई गुल्ने मार्नुपर्छ, जब मैले जबमा आफ्नो पाइला ड्याडी घर परिवारलाई चार बारमा मैले घर परिवारलाई एक कपडा एक खानपिन चामल बाहेक नुन नुन बाहेक तेल चिनी सब मैले यहीँबाट पठाउँछु, मैले पछि गएर सबले भन्थे के फलानाको छोरीले सब धानी है त्यतिसम्म पुर्याएँ मैले भने, हिजो त्यही पैसा खर्च गर्न मेरो भाउजूलाई अलिकति कन्जुस्तै भएको थियो, आज नन्दनी मात्र कमाउने रहेछ नि उसले कमाएको भन्दा हामीले लगायो नि महसुस भयो नि त, सफा कपडादेखि लिएर मलाई मम्मीले भन्नुहुन्थ्यो भाउजूले यस्तो व्यवहार देखाए ड्राइभरले पैसा जतन गर जतन गर्ने होइन म आमा भोलि म पत्लो चाहिँ मर्यो भने पैसा काम हुँदैन, बस बैगुनीलाई गुल्ली मार्न पर्छ हामीले देख्छु यिनीहरूले लाउँछ लाउँदैन होइन, पहिला यस्तो गरौँ भने गर्नुहुँदो रहेन सफल भएर पनि उनीहरूले हामी जस्तै काम गर्न सक्ने रहेछन् भन्ने कुरा मैले अनुभव गराउने
1: भनेपछि यहाँ तपाईँ आनन्द एकाडेमीमा शुल्कतिर पढ्दै हुनुहुन्छ कि निशुल्क पढ्दै हुनुहुन्छ कि निशुल्क पढ्नु हो
0: हजुर
1: यस्तो सक्षम मान्छे होइन तपाईँ आज पनि पैसा कमाइरहनु भएको छ
0: मेरो भविष्य उज्जवल गर्नु छ भने सरले कति त्यो सहयोगको भावना कहीँ गएर गर्नु पर्दैन क्या यही स्कुलमा गएर गरेको
1: अब तपाईँ तपाईँको अपाङ्गता परिचय पत्र कस्तो प्रकारको छ लाटो निलो छ छ वर्ग अन्त चाहिँ पढ्नुहुन्छ तपाईँ सामाजिक सुरक्षा भत्ता पनि पाउनुहुन्छ होला
0: पढाइमा लिन जान्न मेरो कति भएको होला खातामै दिन जम्मा भएको होला मलाई यो यो भत्ता भन्दा आफूले गरेको आफूले परिश्रम गरेको गाउँघरमा के हुन्छ सरकारको खाइसे ठुला ठुला लाओस् भन्ने धारणा लाओस् भनेर म कुनै पनि हालतमा नखाने पक्षमा थिएँ ठिक छ खाता नम्बर ओडाले खोलेपछि मैले एउटा खाता खोलेर राख्दैछु जम्मा भएको होला कति भएको छ मैले
1: त्यो भत्ता अब के गर्नुहुन्छ त्यो अब चलाउनु पर्ला
0: त्यो त्यो भत्ता मैले सफर मैले त सोध्छु म भन्दा अलि नाजुक अपाङ्गता भएको व्यक्तिहरू पनि गाउँघरमा हुनुहुन्छ जस्तै आमा बुवा नभएको भाइ बहिनी हुनुहुन्छ नि उहाँहरूले पढ्न चाहनुहुन्छ उहाँहरूसँग पैसा छैन होइन हामीले लाखौँ दिएर सहयोग गर्नुपर्छ भन्ने भावना पनि छैन के 100 रुपियाँ दिएर उहाँको साना बिहानको टाक टर्छ भने हामीले त्यहाँनिर पनि आँखा लाउनुपर्छ ठुलै रकमलाई मात्रै सहयोग भनिँदैन नि होइन र
1: हुन्छ हामी कार्यक्रमको अन्तिममा छौँ अन्तिममा मैले सोध्न छुटाएका र तपाईँले भन्न चाहनुभएको केही कुराहरू छ भने अहिले सुन्दै गर्नुभएका श्रोताहरूलाई जानकारी गराइदिनु
0: हजुरहरूले यो अमूल्य समय जुन यहाँ तपाईँलाई बोलाएर मेरो इन्टरभ्यू सायद भुटा स्वर नभएको भए आज तपाईँको र मेरो भेट पनि हुने थिएन मान्छे हुनुपर्छ सबै ठाउँमा मान्छे राख्नुपर्छ भन्ने छ नि पैसा राख्नुपर्छ होइन मान्छे राख्नुपर्छ भोलि त्यो ठाउँमा हामी पनि जानुपर्छ एउटा न एउटा व्यक्ति चिनेको भइदियो भने हामीलाई काम गर्न सजिलो हुन्छ नि होइन यस्तै आज तपाईँले मलाई यहाँसम्म आएर आफ्नो अमूल्य समय मेरो लागि छुट्याउनु भयो र भूपाल पनि कति कामहरू खन्काएर हाम्रो इन्टरभ्यूको लागि यहाँ
1: हामीलाई अमूल्य समय उपलब्ध गराउनु भयो तपाईँको व्यस्त समयलाई पनि हामीलाई त्यो छाती राखेर हामीलाई उपलब्ध गराउनु भयो रेडियो परिवारको तर्फबाट धेरै धेरै तपाईँलाई धन्यवाद
2: भर्खरै तपाईँले सुन्नुभयो सहकर्मी मित्र वीरेन्द्रजीले तयार पार्नु भएको यो अन्तर्वार्ता यो अन्तर्वार्तासँगै हामी कार्यक्रमको निकै अन्त्यतिर आइसकेका छौं कार्यक्रम तपाईँलाई कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ जसको लागि हाम्रो स्टुडियोको टेलिफोन सम्पर्क नम्बर रहेको छ 98-76-85-87 एटेन्जल सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि कक्षबाट यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि मदत गर्ने सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष धन्यवाद दिँदै समयमा छुट्टिनु भनेको बाध्यता र व्यवस्था होइन अनुशासन हो यही अनुशासन पालना गर्न आगामी सप्ताह तपाईँलाई भेट्न म आउने नै छु त्यतिन्जेल समयलाई तपाईँका आफ्नै आवाजको साथी विजयलाई बिदा दिनुहोस् हवस् त नमस्कार।

0: बिना स्थिति दुखमा नपर।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बाजे के भो किन गालामा हात?
3: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखेका छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर हाम्रा सेवाहरू,
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318।

0: सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
2: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
3: बाप रे,
2: अब चाहिँ के हुने हो?
4: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जल्दै लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
9: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
8: अब के गर्ने रे? सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
10: हजुर, हाम्रा सेवाहरू
11: दाँत बाँध्ने,
10: दाँत सफा गर्ने,
11: दाँतमा सिमेन्ट गर्ने,
10: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
11: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
10: फिक्स दाँत लगाउने।
12: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
13: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
14: सम्पर्क नम्बर 98-67-0067-467।
15: एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचोर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
16: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।

0: 我俩了，我是八旗哥，我是八旗哥，完事，别走人家，来，我是你咋的了？管他吧，我难看，你咋办？
1: ओ हो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
2: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
1: के रे नानी त भर्खर 17 की लागि होइन र
2: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
1: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
2: ए हो र
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
4: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू
5: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
4: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
5: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रासव शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
4: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
5: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
4: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 98490 20754 र 98479 93412
4: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
6: नमस्ते डाक्टर सर
7: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
6: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
7: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
6: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
7: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
6: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
6: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
7: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
8: त्यस्तैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
4: नेपाल सरकार विज्ञापन बोर्ड
9: दिन दिनै एउटै कुरा यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने बच्चाहरू पनि ठुला हुँदै गइसके अब त कतिलो घर चाहियो नि
10: मैले प्रयास नगरेको कहाँ हो र हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन
9: तपाईँको प्रयास नै कमजोर छ नत्र त अहिलेसम्म घर भइसक्थ्यो
10: ल अब तैले नै हेर म त घर खोज्दा खोज्दै दिक्क भइसके
11: होइन, रात दिन खचखच के को झगडा हो यो?
10: हेर्न बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
11: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
9: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
10: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
11: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
10: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ फर्कदैन, बगेको खोला फर्कदैन।
12: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
13: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
14: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
15: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
16: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: होइन यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा OTP नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
4: हजुर।
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
4: हेलो हेलो, भन्नुहोस् त।
2: हेलो हजुर
4: हजुर,
2: त्यहाँ आएको OTP नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य OTP नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के हो के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले OTP नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले OTP नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
7: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
7: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, हाजी किएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा,
8: धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भ पतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-070
9: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
5: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
6: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
4: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
6: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
5: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
6: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
4: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
6: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
6: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
5: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
7: फागुनदेखि वैशाखसम्म आगलागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
8: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
8: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: डिभिजन वन कार्यालय रोल्पाको अपील।
4: बिना अनुमति

0: अश्लील जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ, वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं,
1: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं, वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं, वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौं,
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं, सामुदायिक वन भित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं,
2: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं, वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
0: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
2: वन जंगल संरक्षण गरी असल नागरिक बनौ, वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओबोदिनी जेउ बेला सुनो फुरी कता ओचुदिनी जेउ आउ बेला क वन जंगल ल मे लागिने मस्त ज सम्भावना पाए आउ ये गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नाले वातावरण मिलेने ल झेप्पा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखर नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुन चासो खेलगेमा दुख
7: वन
6: जङ्गल सर मेरो आदिबुढी बानी एमएल एमए हो सोछा मेला सोतर पोतरालाई पार जगे हटे
7: सलाई लाइट आउला मे सचाउने चिजरालाई पूजा बाङ्जा र यामा रेने पोल के नै या इतौ चिज र रहे वन जङ्गल याल के भए या
6: पिकनिक वन भोज बाक मे सचाउँछु छिन्ने मेलै चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छाम्ने दैके बारीको चुरो विधि ओरेको नै कोबाजे
7: नाङथाङ नाम्लो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चौसर्की दुए
6: गेसो छामेला खोरेल चाउसी पोलिए हैलिदे तरिम गाई गेजो मेके लैजु अब नजिदे बनाई गेम यल गेजो मेके नालाए औलेम लायो के नाइए
7: वन जङ्गल छ जुडिसियो घेम बारी ल बाली नाली चिउला चिउली यात्रा सताउँछु छिनी मे चाउसो सहिले के खेले यहाँ
6: वन जङ्गल मेला गेमाइए मेला
7: कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
6: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।
2: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
8: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
0: खोला नदीको फैलावट बढ्दैछ र खेती

0: समेत मरूभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
0: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: खै जन्मदाता दिनुहोस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
3: जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनेन?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार, विज्ञापन बोर्ड। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
6: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
7: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
6: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
8: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
3: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
11: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
14: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
13: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
14: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
13: बाथरोग, युरिक एसिड, हार जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
14: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
13: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
14: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
13: र खोराईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराई दाङ।
14: सम्पर्क मोबाइल 98578121105,
13: 98479802,
14: 98095826005
13: र 98103940।
6: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
7: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
6: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
8: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
15: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
11: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: तपाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 98648 2032।
0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
3: मन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम छ। महाधिवेशनमा 3918 प्रतिनिधि सहभागी हुने रासोपाले जनाएको छ। नेतृत्व चयनका क्रममा सभापति सर्वसम्मत चयन गर्ने तयारी छ भने अन्य पदमा आकांक्षीको लड्को देखिएको छ। यसैबीच रासोपा महाधिवेशनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गेन बाहेक पुराना दलका शीर्ष नेता सहभागी नहुने भएका छन्। रासोपाले कंग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायतलाई निम्तो दिएको थियो। कंग्रेस सभापति गगन थापाले सामाजिक सञ्जाल मार्फत शुभकामना दिनुभएको छ। स्वस्थ वृद्धावस्थाका लागि योग भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। पछिल्लो 24 घण्टामा देशका विभिन्न स्थानमा डुबेर 5 जनाको मृत्यु भएको छ। सुर्खेतमा मात्रै हिजो डुबेर 3 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका 10 कि 14 वर्षीय सम्झना थापा र 12 वर्षीय कल्पना राउतको हिजो साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। यस्तै दैलेखको गुराँस गाउँपालिकाका 18 वर्षीय रमेश पुनको हिजो नै दहतालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। उता पोखरीमा डुबेर 12 दुई बालिकाको मृत्यु भएको छ। 12 कलैया उपमहानगरपालिका 6 पर्साटोल स्थित एक पोखरीमा हिजो नुहाउने क्रममा डुबेर कलैया उपमहानगरपालिका 6 पर्साटोलकी 6 वर्षीय सृजना कुमारी मण्डल र सोइठाउँकी 5 वर्षीय अञ्जली कुमार मण्डलको मृत्यु भएको हो। थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्टको 27 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। स्मृति दिवसका अवसरमा मकवानपुरको हेटौडामा अहिले अन्तर्क्रिया कार्यक्रम गरिएको छ। हेटौडा उपमहानगरपालिका 11 वडा कार्यालयमा बागी भूगोलको आयोजनामा कार्यक्रम गरिएको हो। रूदाने, जसरू, रापसरू, स्वरूपे जस्ता उपनामले परिचित विष्टले विक्रम सम्वत 2028 सालमा मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाउनु भएको थियो। छोरा पढाउने छोरी नपढाउने वृद्धावाद, छोराछोरी दुवै पढ़ाउने जिन्दाबाद भन्ने जस्ता नारा साथ विश्वले चलाएको आन्दोलनले समाजमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। विक्रम सम्वत 1990 पुष 26 गते मकवानपुरको दामनघर्ती खोलामा जन्मिएका विष्टको 2056 साल असार 7 गते काठमाडौँमा निधन भएको थियो। फिफा विश्वकप फुटबलमा नवप्रवेशी कुरासाओले इक्वेडरलाई बराबरीमा रोकेको छ। आज बिहान भएको खेलमा समूह ईको कुरासाओले इक्वेडरलाई गोलरहित बराबरीमा रोक्दै नकआउट चरणमा प्रवेशको सम्भावना कायम राखेको हो। कुरासाओ पहिलो खेलमा जर्मनीसँग पराजित भएको थियो। यसै समूहमा राति भएको खेलमा जर्मनीले आइभरी कोस्टलाई 2-1 गोलले पराजित गरेको छ। यस्तै गैराती भएको खेलमा ब्रायन ग्रोबी र कोडी गाप्को उत्कृष्ट 2-2 गोलको मदतले नेदरल्याण्डसले स्वीडेनमाथि 5-1 गोलको शानदार जित निकालेको छ। यससँगै नेदरल्याण्ड समूह एकको शीर्ष स्थानमा उक्लिएको छ। यो समूहका जापान र ट्युनिसिया बीच अहिले प्रतिस्पर्धा भइरहेको छ। र मनसुनी वायुको प्रभावले आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले पछिल्लो 12 घण्टामा संखुवा सभाको नुम वर्षा मापन केन्द्रमा सबैभन्दा धेरै 124 मिलिमिटर वर्षा मापन गरिएको छ। अहिले बिहान पनि कोशी प्रदेशका केही ठाउँमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो भारी वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। रविन्द्र बिदा हुन्छु, नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
5: सारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म, हाकपारे र पालमदेखि देउरा र टप्पासम्म, कार्यक्रम सुसेली, लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम,
6: कार्यक्रम सुसेली
5: बिहान 10 बजेको समाचारपछि 11 बजेसम्म,
6: कार्यक्रम सुसेली।
7: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मेदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
8: AIO.
9: Yes, AIO. All in one mart. The best place for shopping.
8: के छ र हो खास त्यहाँ?
9: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
8: वाउ, कहाँ छ र यो?
9: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
10: All in one mart. Helping make your life easier.
11: हेलो
12: हेलो हेलो,
11: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
12: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी, यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
13: हेलो हेलो, भन्नुहोस् त।
11: हेलो हजुर
13: हजुर,
11: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
13: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
12: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
13: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
12: ल ल ल, म किन दिन्छु?
14: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
15: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
14: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउ।
15: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: विश्वाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
18: हो र?
17: होइन होला त्यस्तो त।
18: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
19: के भएन मिस,
18: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
20: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
23: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
22: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
23: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
22: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
23: यता आइज न, एकपल्ट पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
22: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुखज्यू।
23: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
22: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
23: ए अच्छो, पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
22: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु हो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
24: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: रेडियो थाहा संसार 99.4 एकताको आवाज, समानताको आवाज, निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
2: कार्यक्रम सुशेली।
3: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म, हप्पारे र पालमदेखि देउरा र टप्पासम्म।
4: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
3: कार्यक्रम सुशेली।
4: भयो जम्का भेट, खोलौं अब मन पेट। यहाँलाई हार्दिक स्वागत अनि अभिवादन छ कार्यक्रम सुशेलीमा। सुशेली लिएर आइपुगे म ओम भण्डारी। नेपाली लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम हो सुशेली। दैनिक यही बेला प्रसारण हुने गर्छ। हाम्रा ठेट गीतहरू, लोकगीतहरू सुन्दै र सुनाउँदै यो समयलाई लोक संगीतमय बनाउने कोसिस गर्छौ। आज हामी हाम्रा ठेट गीतहरूको निरन्तर श्रृंखला लिएर आइपुगेका छौं। गीतै गीत सुन्नु छ र सुनाउनु छ। सबै कुरा, जम्मै कुरा गीतले प्रस्तुत गर्नेछ, गीतले सुनाउनेछ। शब्दले, भाकाले, लयले, तिथि, भूगोल र त्यो परिवेश, कथाका प्रस्तुत जीवन चरित्र पनि गीतैले देखाइदिनेछ। मानव कल्पनाबाट हामी कहाँ कहाँ पुग्नेछौ, गीतले हामीलाई बताइलानेछ, उडाइलानेछ। कार्यक्रमको प्रारम्भ गर्दछु। आजको पहिलो गीत छ, आजको खेवारा गीत छ, माया गुरूङ र उमा गुरूङको त्यही स्वर उही स्वर, जुन गीत निकै पुरानो भए नै लाग्छ। गीतको रेकर्डिङको रेकर्डको समय पुरानो भए पनि गीतको विषय, गीतले दिएको लय, त्यो भाका र त्यो वाद्य धुन कहिल्यै पुरानो छैन। सधैँ उस्तै ताजगी गाउँ शहरमा लमजुङ दरबारमा।

गीत त जति सुन्यो उति सुनिरहौं जस्तो लाग्छ, फुलबारीमा जति डुले पनि हामी डुल्नबाट अघाउँदैनौं, फूलका सुगन्धहरू जति सुँघे पनि हामीलाई त्यो बासना अझै प्राप्ति भइरहोस् जस्तो लाग्छ। त्यस्तै हुन् गीतहरू फूलबारीमा डुल्नु जस्तो, तिनी फूलका बासना लिनु जस्तो, झरनालाई हेरिरहनु जस्तो, हाँसेको हिमालसँग आँखा जुदाइरहनु जस्तो। त्यसैले जति सुने पनि अघाइँदैन, हाम्रो निर्धारित समय सकिन लागेको छ। नेपाल एकीकरणको बेला गोर्खाको रूम्जाटारबाट हिँडेका एकीकरणका सिपाहीहरू ओखलढुङ्गाको रूम्जाटार पुगेपछि भन्थे रे घुमी फिरी रूम्जाटार भने झै, आज पनि सुसेलीको बीट मार्ने बेला भइ त गयो, कार्यक्रमबाट छुटिने बेला एउटा अर्को गीती कोसेली राख्नु त छँदैछ। तपाईँसँग मनका कुनै भावनाहरू छन्, सुसेलीमा प्रसारण योग्य गीत र अरू सामग्री छन् भने हामीलाई पठाइदिनुहोला। हाम्रो ठेगाना तपाईँले सुन्दै गर्नुभएको रेडियोको ठेगानामा पुग्ने गरी, अथवा हामीलाई सिधै इमेल पठाउनुहोला। हाम्रो मेल आइडी suseli.program@gmail.com। सधैँ तपाईँका कोसेली आउने बाटो कुरिरहनेछ। आजलाई चाहिँ कार्यक्रम सुनिदिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। र बजेका गीत संगीतका सर्जक स्रष्टाहरूप्रति हामी अनुग्रही छौं, हामी असाध्यै सम्मान व्यक्त गर्दछौ। यही भावनाबाट गीतैबाट कार्यक्रम टुङ्गिनेछ। नेपाली लोक संगीतका त्यस्ता उज्याला तारा, त्यस्ता चम्किला फूल प्रवीण गुरूङको स्वर छ, फूल मायामा नभूल। यही सुनाउँदै सुसेलीबाट बिदा भई नमस्कार।

0: बिहान 11 बजेको थाहा अपडेटमा सञ्जुकको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम राष्ट्रिय महाधिवेशन आज चितवनको भरतपुरमा शुरू हुँदैछ। रासपा चितवनका अध्यक्ष मिनी माधव खनालका अनुसार महाधिवेशनको उद्घाटन दिउँसो 2 बजे पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने कार्यक्रम छ। प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति 4211 प्रतिनिधि निर्धारण गरेको रासपाले जनाएको छ। 7 प्रदेश प्रवास समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन्। नेतृत्व चयनका क्रममा सभापति सर्वसम्मत चयन गर्ने तयारी छ भने अन्य पदमा आकांक्षीको लड़को देखिएको छ। पहिलो चरणमा 101 जना सभापति र 900 जना केन्द्रीय सदस्यको लागि निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ। निर्वाचित सदस्यबाट पदाधिकारीको निर्वाचन गरिनेछ। महाधिवेशनले रासपाको वैचारिक स्पष्टता पनि कायम गर्ने अपेक्षा गरिएको छ। यसैबीच रासपा महाधिवेशनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गेन बाहेक पुराना दलका शीर्ष नेता सहभागी नहुने भएका छन्। रासपाले कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायतलाई महाधिवेशन उद्घाटन समारोहमा उपस्थितिको लागि निम्त दिए पनि यी दलले दोस्रो तेस्रो तहका नेताहरू पठाउन लागेका हुन्। कांग्रेसबाट उपसभापति पुष्पा भूषाल, एमालेबाट नेता प्रदीप गेवाली तथा नेपाली कम्युनिष्ट पार्टीबाट नेता परशुमान पुन सहभागी हुने बताइएको छ। राप्रपाबाट भने अध्यक्ष लिङ्गेन जाँदै हुनुहुन्छ। यसैबीच कांग्रेस सभापति गगन थापाले सामाजिक सञ्जाल मार्फत शुभकामना दिनुभएको छ। स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन 21 तारीकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइन्छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। दिवसको अवसरमा आज राखेपा परिसर काठमाडौँमा बिहान कार्यक्रम गरिएको छ। पछिल्लो 24 घण्टामा देशका विभिन्न स्थानमा डुबेर 5 जनाको मृत्यु भएको छ। सुर्खेतमा मात्रै हिजो डुबेर 3 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका 10 की 14 वर्षीय सम्झना थापा र 12 वर्षीय कल्पना राउतको हिजो साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। यस्तै दैलेखको गुराँस गाउँपालिकाका 18 वर्षीय रमेश पुनको हिजो नै दहता तालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। उता पोखरीमा डुबेर 12 मा 2 बालिकाको मृत्यु भएको छ। 12 को कलैया उपमहानगरपालिका 6 पर्सा टोल स्थित एक पोखरीमा हिजो नुहाउने क्रममा डुबेर कलैया उपमहानगरपालिका 6 पर्सा टोलकी 6 वर्षीय सृजना कुमारी मण्डल र सोही ठाउँकी 5 वर्षीय अञ्जली कुमारी मण्डलको मृत्यु भएको हो। स्थानीय दिपेन्द्र शाहको हाँस पाल्ने पोखरीमा नुहाउन गएका 2 जना बालिका डुबेका थिए। उनीहरूलाई तत्काल उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। अस्पतालमा चिकित्सकले 2 बालिकाको मृत्यु भएको जनाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायक उपरीक्षक मीन बहादुर घलेले जानकारी दिनुभएको छ। आज बिहान बाजुरामा बस दुर्घटना हुँदा 24 जना घाइते भएका छन्। बुढी गंगा नगरपालिका 8 रिठा बजार स्थित साँफे बगर मार्तली सड़क खण्डमा ब्रेक फेल भई बस दुर्घटना भएको प्रहरीले जनाएको छ। बिहान 7:10 महेन्द्रनगरबाट बाजुराको मार्तलीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01001-13-55 नम्बरको बस 81 ब्रेक फेल भई सड़कको बायाँ तर्फ नालीमा पल्टदा दुर्घटना भएको हो। अस्थायी प्रहरी पोस्ट रिठा बजार, प्रहरी चौकी बर्जुगाट तथा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको टोलीले 24 घाइतेलाई उद्धार गरी 23 जनालाई उपचारको लागि जिल्ला अस्पताल र 1 जनालाई प्रादेशिक अस्पताल बैलबाट अछाम पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बसमा चालक सहित 33 जना सवार रहेकोमा 9 जना सकुशल रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। र थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्टको 27 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। स्मृति दिवसको अवसरमा मकनपुरको हेटौँडामा बिहान अन्तर्क्रिया कार्यक्रम गरिएको छ। हेटौँडा उपमहानगरपालिका 11 वडा कार्यालयमा बागी भूगोलले कार्यक्रम आयोजना गरेको हो। रुदाने जसरू रापसरू रूप स्वरूपीय जस्ता उपनामले परिचित विष्टले विक्रमसम्म 2028 सालमा मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाउनु भएको थियो। छोरा पढ़ाउने छोरी नपढ़ाउने मुर्दाबाद, छोरा छोरी दुवै पढ़ाउने जिन्दाबाद भन्ने जस्ता नाराका साथ विष्टले चलाएको आन्दोलनले समाजमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। विक्रम सम्बत 1990 पुष 26 गते मकवानपुरको दामन घर्ती खोलामा जन्मिएका विष्टको 2056 साल असार 7 गते काठमाडौँमा निधन भएको थियो। बिहान 11 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: बाजे के भयो? किन डालामा हात
2: दुखेको छ? खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9800594652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिद सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
9: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849-20-754 र 9849-93-412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी, घोराही दाङ।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाम।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुङ्गो तेला खिमरिदे गरम ओबोतिरी जेउ तेला सुनो खुरी कता ओचुरी जेउ आउ तेला क वन जङ्गल लिए लागिने मस्त ज सम्भावना ताए आउ ये गिमी प्राकृतिक सम्पदा र तक्षेप्त ज सक्षम नारे वातावरण मिलेने लक्षा असर केने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे लिए लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख को जन धने में खेता छेती ताउकाई वन जङ्गल सज मेरा आयुर्वेदी बाली एमएल एमए सोछा मेला लिउसोकर पोतरालाई पार्जगे रहतै
3: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जबाङजा र यामाडेने पोल गेने या इतौ चिज र रहे वन जङ्गल याल गे भए
2: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्ने मेले चाउसो सैदेखि खेनाए वन जङ्गल ओसो छाम्ने दैके बारीको चुरोद विधि ओरे बनाई कोबा
3: नाङखार नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसिए
2: गेसो छामेला खोरेल चाउसी खोलिए हरिदे तरिन गाई गेजो निकेलाई जु अब नजिरे बनाए गेङ्गेल गेजो निकेमा लागे अरूले नायोकेमा लिए
3: वन जङ्गल छ जुडिसी घेङबारी ल बाली नाली चिउला चिउली यात्रा चाउसो छिनी ने चाउसो सैदेखि खेले
2: वन जङ्गल मेला दुखेमा लिए
3: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070.
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: मानसिक समस्याबाट बच्ने उपायहरू:
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
7: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
7: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
8: असल साथीहरूसँग मात्रै संगत गरौं।
7: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
8: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
7: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
10: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
9: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भयपुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
10: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झारीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
9: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
10: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
9: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
7: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
11: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
13: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
12: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
13: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
12: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
13: आइज न, एकपल्ट पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
12: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख।
13: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
12: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
13: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ समयमै भन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
12: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु हो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
7: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
15: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
12: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
16: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
8: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
8: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
7: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
8: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
7: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
8: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
17: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
18: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
19: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
20: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
21: खै जन्मदाता दिनुहोस् त।
22: जन्मदर्ता गरेको छैन नि म्याडम।
21: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
22: हो र, मलाई त थाहा नै थिएन म्याडम।
21: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
22: पहिला कसैले भनेन?
23: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
7: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आउ त यता, त्यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
6: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्थ्यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
5: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
4: नेपाल सरकार विज्ञापन हो।
9: हेलो
10: हेलो,
9: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
2: हजुर,
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
2: हेलो, हेलो, भन्नुहोस् त।
9: हेलो हजुर,
2: हजुर,
9: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी, के भने रहेछ, के हो के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
11: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउ।
11: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमस्ते डाक्टर साहब।
12: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
12: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
12: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
12: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
12: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
14: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
13: के रे, नानी त भर्खर 17 की लागि होइन र?
14: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
13: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
14: ए हो र।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
17: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
16: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
17: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
18: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
9: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
19: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
20: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
21: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
9: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि, अहिले फेरि आँखा नदेखे।
18: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
9: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई

0: समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
1: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल, अङ्कल आउनुहोस्, म अर्जुनलाई बाटो काटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
7: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
0: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
1: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
9: लो, किन नि, के भयो, सन्चो भएन?
8: होइन, यतिकै जानै मन लागेन।
9: यतिकै पनि हुन्छ?
8: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
9: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
10: नमस्ते, कति कामले पाल्नु भयो?
9: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
10: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
8: हस् म्याडम।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्थ्यो रे नि।
13: हो र,
12: होइन होला त्यस्तो त।
13: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
12: के भएन मिस,
13: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
14: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
15: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
16: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
15: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
16: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
15: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
16: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
7: म सानै उमेरमा बेची, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।

0: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ। आफन्तले नै फकाएर लगे। झन्डै दस वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
1: तपाई तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
2: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: शुभ प्रभात गुरुआमा।
6: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: अब सुन्नुहोस् पुरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
11: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
11: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
11: मद्यपान र धूम्रपान सेवन नगरौं।
7: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
10: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
11: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
10: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
11: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
10: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
11: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
10: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
12: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझ त यो

0: तपाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याहको 12 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624959 र 98648732।
3: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो हाँ संचार नेटवर्क, समयको आवाज, समयको।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु बुलोनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सत्तासीन रासोपाको प्रथम महाधिवेशन आज चितवनमा शुरू हुँदै कांग्रेस सभापति गगन थापा सहभागी हुने।
0: बाजुरामा बिहान भएको बस दुर्घटनामा 24 जना घाइते। पछिल्लो 24 घण्टामा देशका विभिन्न स्थानमा पोखरीमा डुबेर 5 जनाको मृत्यु।
1: मनसुनी वायुको प्रभावले कोशी प्रदेशमा भारी वर्षाको सम्भावना। तराई क्षेत्रमा तातो लहरको जोखिम कायमै।
0: हुर्मुज बन्द गर्ने इरानी घोषणा लगत्तै स्विजरल्याण्डमा अमेरिकासँग वार्ता हुँदै। लेबनानमा जारी इजरायली आक्रमण रोक्नुपर्ने मुख्य शर्त।
1: र विश्वकप फुटबलमा ट्युनिसिया विरूद्ध जापानको फराकिलो जित। पुरा साओले इक्वेडरलाई बराबरीमा रोक्यो।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम चिसो कुरा मिला।
3: नमस्कार।
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ।
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशन आज चितवनको भरतपुरमा शुरू हुँदैछ। राष्ट्रपा चितवनका अध्यक्ष मिनीमाधव खनालका अनुसार महाधिवेशनको उद्घाटन दिउँसो 2 बजे पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने कार्यक्रम छ। महाधिवेशनका लागि प्रधानमन्त्री एवं वरिष्ठ नेता शाह आज भरतपुर पुग्नु भएको छ। उहाँ काठमाडौँबाट उडान मार्फत भरतपुर पुग्नु भएको हो। उद्घाटन समारोहका लागि भरतपुर महानगरपालिका 10 स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्ट हाउस चौरमा जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गरिएको छ। गैराती पानी परेर महाधिवेशन स्थल हिलो भएपछि गिटी बालुवा लिएको छ। महाधिवेशनमा भाग लिन देश विदेशका प्रतिनिधि भरतपुर आएका छन्। महाधिवेशनका निम्ति 4211 प्रतिनिधि निर्धारण गरिएको राष्ट्रपतिले जनाएको छ। 7 प्रदेश प्रवास समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन्। नेतृत्व चयनका क्रममा सभापति सर्वसम्मत चयन गर्ने तयारी छ भने अन्य पदमा आकांक्षीको लड्को देखिएको छ। पहिलो चरणमा 1 जना सभापति र 79 जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ। निर्वाचित सदस्यबाट पदाधिकारीहरूको निर्वाचन गरिनेछ। भोलि दिउँसो 2 बजेदेखि मनोनयन प्रक्रिया शुरू गरी भोलि नै साँझ पहिलो चरणको मतदान सम्पन्न गर्ने र त्यसको परिणाम आएपछि भोलिपल्टै पदाधिकारीहरूको चयन गर्ने तालिका छ। विद्युतीय प्रणाली मार्फत मतदान गराउने गरी तयारी भएको छ। महाधिवेशनले राष्ट्रपतिको वैचारिक स्पष्टता पनि कायम गर्ने अपेक्षा गरिएको छ।
1: यसैबीच राष्ट्रपा महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा पनि जानुहुने भएको छ। पुराना दलका शीर्ष नेता नजाने चर्चाका बीच थापा उद्घाटन कार्यक्रमका लागि चितवन जान लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ। यसअघि उपसभापति पुष्पा भूषाललाई पठाउने भनिएको थियो। थापाले आज बिहान सामाजिक सञ्जाल मार्फत शुभकामना दिनुभएको छ। पार्टी स्थापनाको छोटो समयमै राष्ट्रपाले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको भन्दै सभापति थापाले लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्राको प्रशंसा गर्नुभएको छ। साथै महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात गर्न तथा संविधान प्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट जवाबदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा व्यक्त गर्नुभएको छ। थापा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गेन सहभागी हुने हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल भने जानुहुने छैन। एमालेबाट नेता प्रदीप केवाली र नेपाली कम्युनिष्ट पार्टीबाट नेता वर्षमान पुन सहभागी हुने बताइएको छ।
0: बाजुरामा आज बिहान बस दुर्घटना हुँदा 24 जना घाइते भएका छन्। बुढीगंगा नगरपालिका वडा नम्बर 8 रिठा बजार स्थित साफे बगर मारदारी सड़क खण्डमा ब्रेक फेल भई बस दुर्घटना भएको प्रहरीले जनाएको छ। बिहान 7:10 बजे महेन्द्रनगरबाट बाजुराको मारदारीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01/00/13/55 नम्बरको बस 81 ब्रेक फेल भई सड़कको बायाँ नालीतर्फ पल्टिँदा दुर्घटना भएको हो। अस्थायी प्रहरी पोस्ट रिठा बजार प्रहरी चौकी बारजुगार तथा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले 24 जना घाइतेलाई उद्धार गरी 23 जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी र 1 जना घाइतेलाई प्रादेशिक अस्पताल बयलबाट आसाम पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बसमा चालक सहित 33 जना सवार रहेकामा 9 जना यात्रु सकुशल रहेका छन्। घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीको भनाइ छ।
1: पछिल्लो 24 घण्टामा देशका विभिन्न स्थानमा डुबेर 5 जनाको मृत्यु भएको छ। सुर्खेतमा मात्रै हिजो डुबेर 3 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका 10 कि 14 वर्षीय सञ्जना थापा र 12 वर्षीय कल्पना राउतको हिजो साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। यस्तै दलेखको गुराँस गाउँपालिकाका 18 वर्षीय रमेश पुनको हिजो नै दहतालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। उता पोखरीमा डुबेर 12मा 2 बालिकाको मृत्यु भएको छ। 12को कलैया उपमहानगरपालिका 6 पर्सा टोलस्थित एक पोखरीमा हिजो नुहाउने क्रममा डुबेर कलैया उपमहानगरपालिका 6 पर्सा टोलकी 6 वर्षीय सृजना कुमारी मण्डल र सोही ठाउँकी 5 वर्षीय अञ्जली कुमारी मण्डलको मृत्यु भएको हो। स्थानीय दिपेन्द्र शाहको हाँस पाल्ने पोखरीमा नुहाउन गएका 2 बालिका डुबेका थिए। उनीहरूलाई तत्काल उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। अस्पतालमा चिकित्सकले 2 बालिकाको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक मेन बहादुर खलेले जानकारी दिनुभएको छ। आवश्यक सावधानी नअपनाउँदा पछिल्ला समय डुबेर मृत्यु हुने घटना बढ़िरहेको छ।
0: मनसुनी वायुको प्रभावले आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले पछिल्लो 12 घण्टामा संखुवासभाको नुम्बर समापन केन्द्रमा सबैभन्दा धेरै 124 मिलिमिटर वर्षा मापन गरिएको छ। बिहान पनि कोशी प्रदेशका केही ठाउँमा मेकरजन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भएको छ। दिउँसो भारी वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। कोशी बाहेक देशका अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ, जसका कारण बिहान बागमती गण्डकी तथा कर्णाली प्रदेशका पहाड़ी भागका केही स्थानमा हल्का वर्षा भएको छ। दिउँसो बागमती र गण्डकी प्रदेशका हिमाली एवं पहाड़ी भूभागका केही स्थानमा मेकरजन तथा चट्याङ सहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका केही क्षेत्रमा तातो लहरको जोखिम छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहरको सम्भावना छ भने बागमती र गण्डकी प्रदेशका तराईका क्षेत्रका केही स्थानमा तापक्रम बढ़नेछ। राति पनि कोशी प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन 21 तारीकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। दिवसको अवसरमा आज बिहान राष्ट्रिय खेलकुद परिषद परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानले हुर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेसँगै अमेरिका र इरानबीच स्विजरल्याण्डमा वार्ता शुरू हुन लागेको छ। विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने हुर्मुज बन्दको घोषणा गरिए पनि त्यहाँबाट जहाजहरू चलिरहेको अमेरिकी सेनाको दावी छ। इरानले लेबनानमा जारी इजरायली आक्रमणको विरोधमा हुर्मुज बन्द गर्ने निर्णय गरेको थियो। उता स्विजरल्याण्डमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स तथा इरानका सभामुख मोहम्मद बागिर गालिबाफ तथा विदेश मन्त्री अब्बास अराघची सहितका प्रतिनिधिबीच वार्ता शुरू हुन लागेको बीबीसीले जनाएको छ। भौतिक रूपमा हुन लागेको नयाँ चरणको वार्तामा आणविक मुद्दा र लिब्नान युद्ध विराम प्रमुख विषय रहन यो बताइएको छ। इरानले अमेरिका र इरान बीच हालै सम्पन्न शान्ति समझदारीको पहिलो शर्त नै लेबनान सहित सबै मोर्चामा सैन्य गतिविधि रोक्नु रहेको दावी गरेको छ। गत जून 17 अमेरिका र इरान बीच युद्ध अन्त्य तथा हर्मुज चरणहरूमध्ये पुनसञ्चालन गर्ने विषयमा प्रारम्भिक समझदारी भएको थियो। उक्त समझदारीमा लेबनानमा शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने विषय पनि समावेश गरिएको थियो। स्विजरल्याण्ड प्रस्थान गर्नुअघि अमेरिकी उपराष्ट्रपति भान्सले लेबनान शान्ति स्थापनाको प्रगति सन्तोषजनक रूपमा अघि बढ़ेको दावी गर्नुभएको थियो।
1: र अब खेल समाचार। फिफा विश्वकप फुटबलमा ट्युनिसिया विरूद्ध जापानले फराकिलो जित निकालेको छ। आज बिहान भएको समूह एफको खेलमा जापानले ट्युनिसिया विरूद्ध 4-0 गोलको जित निकालेको हो। यससँगै जापानले नकआउट चरणको सम्भावनालाई बलियो बनायो।

0: तपाईँको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz
1: बाजे के भयो किन गालामा हात
2: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन
4: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
3: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 98 40 741
1: 98 095 14 652
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
7: एस सुनसहरी गाउँपालिका 5 नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना पश्चिममा सुनसहरी गाउँपालिका 6 धुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ
6: अध्यक्ष पूर्ण घरती मगर अर्जुन उपाध्यक्ष स्मृति थापा सचिव नरू पुन मगर कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा
8: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ
9: हो अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ रात भरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
8: अब के गर्ने रे विविध सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
6: हजुर हाम्रा

0: दाँत बाँध्ने,
1: दाँत सफा गर्ने,
0: दाँतमा सिमेन्ट भर्ने,
1: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
1: फिक्स दाँत लगाउने।
2: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 98-67-67-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
2: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।

0: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
1: तिन दिन भयो।
0: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै त घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के भयो, के को हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सड़क बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
5: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
7: सड़क बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
6: हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
8: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नमस्कार सेन्सेविका दिदी।
11: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
11: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
10: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
11: हो त,
12: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
11: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
13: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
14: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
13: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू।
14: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
13: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
14: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
13: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट।
14: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
13: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
14: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
13: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
15: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
16: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
15: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
16: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
15: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
16: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
15: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123।
16: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
17: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त र जरुरी सूचना। झुङ बेला खिम्रिदे, गरम ओगोतिनी जेउ बेला सुनो, फुरी कता ओचुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउए गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नाले वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो, माखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा डुप
18: वन
17: जङ्गल सर मेरा आयुर्वेदी बाली एमएल एमएला लिउसोकर पोतरालाई पार जगे हटाए
18: सलाई लाइटर्सी होला मे सचाउने चिजरालाई जा बाङ्जा र यामा देने पोल गेले या इतौ चिज र रहे वन जङ्गल याल के भए
17: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छाम्ने दाइके बारीको चुरोद विधि ओरेको नै कोबाजे
18: नाङथार नाम्रो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हालले च अनुगमन दिने व्यवस्था चाउसर्की दुए
17: गेछो छामेला खोरेल चाउसी पोलिए हैरिदे तरिम गाई गे जमेके लैजु अब नजिरे बनाए गेङ गेल गे जमेके मालाए औलेम लायो के लाइए
18: वन जङ्गल स जुलिसी हो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याक्रा सताउँछु छिमी मे चाउसो सैले के खेले
17: वन जङ्गल मेला गेमाइए मे होला
18: कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
17: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070.
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
6: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्त सहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
1: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
1: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
1: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
4: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
3: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
4: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
5: होइन, रात दिन खोज के को झगडा हो यो?
4: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
5: ए रमेश, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
3: हो, यस्तै घर हो हामीलाई चाहिएको।
4: ओहो, साँच्चै यस्तो घर पाइन्छ र? भन्या सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
5: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
6: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिलो भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स

0: फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
0: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
0: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
0: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
0: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
0: 98095826605
1: र 98103940।
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
4: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
4: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, घुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
2: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
3: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407670 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
2: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।

0: तपाईँको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: बाजे के भयो, किन गालामा हात?
1: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3318 98095 14652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: एक सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867067467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी, घोराही दाङ।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दान।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुङ बेला खेम्रिदे गरम ओबोतिरी जेउ बेला सुनो फुरी कता ओचुदुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्तक सम्भावना पाए आउ ए गिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम्नादे वातावरण मिलेने ल क्या असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामेल भे लागिने सज जिनी गिनी लापरवाही सुनो चासो खेलगेमा दुख
3: वन
2: जङ्गल सर मेरा आयुर्वेदी बानी एमएल एमए छानेलाउकर पोतरालाई पार बजे
3: रहलाई लाइटर स्याउला मे सचाउने चिज्रालाई जा बाङ्जा र यामा देने पोल गेने यहाँ चिज रहे
2: पिकनिक वन भोज बाँसो छिम्नी मेले चाउसो सहीदेखि खेनाले वन जङ्गल ओसो छाम्ने तैके बारीको चुरो विधि ओरेको नै कोबाजेङ्गे माथि
3: नाङथार नाम्लो लिजेऊ वन उपभोक्ता समूह राई सामुदायिक बने हो कि हालले चाहिँ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
2: गेसो छामेला खोरेल चाउसी पोलिए हैरिदे तरिम गाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेङ एल गेजो मेकेमा लागे औलेन लायो कि
3: वन जङ्गल छ जुलिसी घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा सताउँछु छिमी मे चाउँछु सहिदेखि खेले
2: वन जङ्गल मे लागि गेमाइए मेला तिमी पाँचजना खरनामा मिलिदिएको नै सानो छ मे घेस
3: बतास उचुलिजु बेला त घिजिङ्गी कोटल मे के सताङ्गिने हेन अखेमा छिन्ने मे चाउँछ घेस
2: मे लागि निताई गे भने गे पछि सोनो अरूले भने गे गर्छ या
3: के छ छाम्ला पोयाल मे लागि किसन किने ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयलाई खबर दिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-07-670।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। यी सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: Yes. कि आँखा मिसेको मिसे गरेको
8: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
7: धेरै समय मोबाइल चलाइसी क्या
8: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
7: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
8: ए, त्यसो भए जोगिन के गर्ने त?
7: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
8: बुझे।
7: यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
9: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
12: खै के गर्ने गर्ने दिदी,
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: शुभ प्रभात गुरुआमा.
2: शुभ प्रभात. बस आज हामी के विषयमा छलफल गर्छौँ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा.
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त.
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा.
2: हो, अरू भन त.
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ.
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा.
2: च्याब्बास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यो. अरूको पनि केही छ कि? वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ. सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ. कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा.
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ.
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ.
0: नेपाल सरकार विज्ञापन बोर्ड. अब सुन्नुहोस् पूरा समाचार.
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड.
7: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो.
8: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं. कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दिऊ.
7: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं. मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं.
6: नेपाल सरकार विज्ञापन बोर्ड.
9: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्.
10: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
11: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ.
9: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ.
11: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ.
10: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ.
11: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ.
9: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ.
11: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ.
9: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ.
11: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ. त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ.
10: आफू बाँच्न प्रकृति बचाऊ. डिभिजन वन कार्यालय लिबाङ रोल्पा.
11: डिभिजन वन कार्यालय रोल्पाको अपील.
9: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
11: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
10: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौं।
11: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
9: वन क्षेत्रमा खुल्ला चरीचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
11: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
9: वन जंगल संरक्षण गरी असल नागरिक बनौं। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
11: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
10: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
11: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
9: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
11: के यस विपत्तिको कुनै समाधान छैन त?
9: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
11: खाली जमिनमा बिरुवा रोपौं, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौं।
10: आफू बाँचौं र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
12: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
13: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
12: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
13: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
14: होइन, रात दिन खोज खोज के को झगडा हो यो?
13: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
14: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
12: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
13: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
14: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई। अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
15: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरुआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
11: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार
3: सोमबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय चुलीचौर रोल्पा।

0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी,
1: बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।

0: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
1: र खोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराहाई दाङ।
0: सम्पर्क मोबाइल 9857821105,
1: 9479802,
0: 9805982605
1: र 9810939940।
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने आउनुहोस् चाङ बाल रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही चाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठागुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
4: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासै, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
4: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
2: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
3: जसका लागि मोबाइल नम्बर छ 9857743123, 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
2: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
5: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
6: होइन, के भाषा र तपाईँलाई
5: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने?
7: अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
8: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
9: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने।

0: ने मलद्वारको वरिपरि घाउ खटिराउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघा खोकी, पिनाश, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हातखुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
1: यति मात्र कहाँ हो र हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
1: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ लिएर
2: हैया बद्दी मेरो त दादू खिलो के गर्ने होला अब
3: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
3: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
4: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
3: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तड्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा फुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
4: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
0: यो बुढीले

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98648 78 232।
3: चितवनमा शुरू भएको महाधिवेशनमा विभिन्न दलका नेताहरू जाने क्रम जारी रहेको छ। आजदेखि 9 गतेसम्म जारी रहने महाधिवेशनका लागि चितवन पुग्ने शुभेच्छिक नेता तथा कार्यकर्ताहरू चितवन केन्द्रित भएका छन्। यति बेला चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको विषयलाई लिएर विभिन्न संचार माध्यमहरू पनि रिपोर्टिङ तथा त्यसको प्रत्यक्ष प्रसारणका लागि जोडिएको देखिन्छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापा लगायतका नेताहरू सहभागी हुने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको चितवनको माहौललाई विशेष रूपमा हेर्न थालिएको छ। यस्तै पछिल्लो देशभरको स्थिति प्रहरीले जनाए अनुसार विभिन्न जिल्लामा दुर्घटनामा परि 4 जनाको मृत्यु भएको छ। सबैभन्दा बढ़ी कर्णाली प्रदेशमा दुर्घटनाका घटनाहरू सार्वजनिक भएका प्रहरीले जनाएको हो। प्रहरीले जनाए अनुसार पछिल्लो समय मनसून भित्रिएसँगै थप जोखिम पनि बढ़न थालेको छ। मनसूनजन्य जोखिमलाई ध्यानमा राखेर भौगोलिक विकटता र सम्बन्धित परिस्थितिको सही आकलन गरी यात्रामा सजगता अपनाउन प्रहरीले आग्रह समेत गरेको छ। यस्तै काठमाडौँस्थित निजामती हस्पिटलको सेवा प्रभावित भएको छ। सेवा प्रभावित हुँदा सेवाग्राहीहरू समस्यामा परेका हुन्। नियमित आपूर्तिका कतिपय औषधिहरू पनि प्राप्त हुन नसकेको र विविध कारणवश निजामती सेवाबाट प्राप्त सेवा लिन नसकेको भन्दै अहिले सेवाग्राहीहरूले गुनासो व्यक्त गरिरहेका छन्। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। कृष्ण बिदा हुन्छु। नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: बाजे के भयो, किन गालामा हात?
1: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7 3 18 98 095 14 652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? तिमी त सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867067467। एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनिचोर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार बाँध्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
10: आइया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
11: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसके भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
11: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिक मा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैत हुन्छ।
11: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेज दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
11: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि, दाङ।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भजराज मिक। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जौजला 96.4 मेगाहर्ज मेगा।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
1: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
2: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
3: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
2: कार्यक्रम हेलो जलजला।

साथीहरू नमस्कार नमस्कार, अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जलजलामा। स्टुडियो प्राविधिक मित्र सँगै आवाजमा उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर। हजुर आदरणीय श्रोता, तपाईँ यतिखेरको समयमा कहानी के गर्दै कस्ता अवस्थामा रहनु भएको छ, यो दिउँसोको समय छ, आफ्नै कामकाजमा तलुन बिजी व्यस्त सुस्ता रहनु भएको छ होला, र एकदमै घाम चर्किएको छ यो गर्मी महिनामा, होइन यो गर्मीमा आफ्नै कामकाज गर्दै हुनुहुन्छ होला, र त कोही साथीहरूले प्रोग्राम हेलो जलजला कतिखेर आउँछ सहभागिता जनाउन पाइन्छ भनी प्रतीक्षा गरिबस्नु भएको थियो होला। ती तपाईँको प्रतीक्षाको गतिलाई एक हिसाब समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु। तपाईँहरू भने जहाँ नि जे जस्तो अवस्थामा रहे तापनि प्रोग्राम हेलो जलजला शुरूदेखि अन्तिमसम्म सुनेर साथ सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सङ्गालेको छु। हजुर आदरणीय श्रोता, यो प्रोग्राम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज, इन्टरनेट अनलाइनमा जलजला प्रेस .com, हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुना अनि कानदेरामा पनि सुन्न सक्नुहुनेछ। साथसाथै म टिकटक लाइभमा पनि भिडियो लाइभ आएको छु। टिकटक लाइभमा तपाईँले तेजेन्द्र .प्रिया सर्च गर्नुभयो भने त्यहाँबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ। साथसाथै प्रत्यक्ष लाइभमा मलाई भिडियो लाइभमा पनि देख्न सक्नुहुनेछ। यो मान्छे कस्तो छ त देख्न मन लागेछ भन्ने मान्छेहरूलाई चाहिँ मलाई टिकटक लाइभमा सर्च गर्नुहोला, मलाई देखिहाल्नुहुन्छ म कस्तो छु भन्ने कुरा है साथीहरूले भन्नुहुन्छ नि त। पहिला पहिला नयाँ नयाँ साथीहरूले यो मान्छे कहाँबाट बोलिरहेछ, होइन रेडियोभित्र छ कि होइन कुन ठाउँमा बसेर बोलिरहेको होला भनेर भन्नुहुन्छ नि त होइन। त्यस कारणले गर्दा जहाँ तपाईँहरू हुनुहुन्छ म पनि त्यस्तै ठाउँमा नै बसेर प्रोग्राम चलाउँछु, र मलाई हेर्न मनै छ भने चाहिँ तपाईँहरूले टिकटक लाइभमा गइसकेपछि सर्च बारमा जानुस् र तेजेन्द्र .प्रिया सर्च गरिसकेपछि तपाईँहरूले त्यहाँबाट हामीलाई एक हिसाब भेटाउन सक्नुहुनेछ भन्दै र हामी आउने गर्दछौ हरेक हप्ताको साथै बार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी आइतबार श्रृंखलामा छौ। आइतबार श्रृंखलामा यहाँबाट हामीले क्वेशन लिने गर्थ्यौं र त्यो क्वेशनलाई अलिकति विभाजन गरौं कि भन्ने कुरा चाहिँ हो है, किनभने साथीहरूले फोन डायल गर्नु हुँदैन होइन, क्वेशन भएको समयमा त खासमा फोन डायल गर्नुपर्ने नै हो, क्वेशन मिलाउनु पर्ने हो होइन, तर फोन डायल गर्नु हुँदैन। त्यसै कारणले गर्दा मैले आज के भन्छु भने अब हामी आइतबार श्रृंखलामा साथीहरूलाई मात्र सम्झनु पर्ने हुन्छ है। अब भने कार्यक्रम हेलो जलजलामा नियमित आइतबार श्रृंखलामा साथीलाई मात्र सम्झना समर्पण गर्नुपर्ने हुन्छ, यो कुरा तपाईँलाई जानकारी गराए। यो त भयो कार्यक्रमको बारेमा जानकारी, अब भने आउँदै गर्नुहोला जसको लागि 97 43 99 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला। म भने कार्यक्रमको शुभारम्भ गर्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

0: मायाको चर्चामा माया दिन मिल्दैन र यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने हामी कार्यक्रमतर्फ लाग्छौ है, कार्यक्रमको नियमतर्फ लाग्छौ बसाईतर्फ। आज हामी आइतबारे श्रृंखलामा छौ, आइतबारे श्रृंखलामा पनि साथीहरू एकदमै आज त के भन्छन् होइन, त्यो भन्दा पनि के भन्छन् भन्छन् होइन, मैले फेरि अलि बिर्सिने बानी छ क्या होइन, फुर्सदिलो समयमा हुनुहुन्छ होला है, यति कुरा पनि बोल्न एकदमै मलाई सजिलो छ क्या, त्यसै कारणले गर्दा आज फुर्सदिलो समयमा हुनुहुन्छ भने चाहिँ फोन डायल गरिहाल्नुहोस्। तपाईँको बसाइरहेको छ होइन, भोलिबाट चाहिँ तपाईँहरूले फेरि फोन डायल गर्न मिल्दैन, तपाईँहरू त विद्यालय जानुपर्छ, पढाइ गर्नुपर्छ होइन, त्यसै कारणले गर्दा आज चाहिँ तपाईँको लागि हामीले नम्बर खुल्ला गरेका छौँ 97 45 89 36 20 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। सहभागिता जनाउनु भयो भने आज तपाईँले साथीलाई मात्र सम्झना समर्पण छोड्न सक्नुहुनेछ र हामीले बसाई चेन्ज गरेका छौँ, आइतबारे श्रृंखलामा साथीलाई मात्र सम्झिने होइन, सोमबारे श्रृंखलामा साहित्यिक सिर्जना, त्यसै गरी शुक्रबारे श्रृंखलामा हामी के गर्छौँ त, शुक्रबारे श्रृंखलामा चाहिँ हामी पहिलो साथी आउनुभयो भने गीत वचनमा पार्न पठाउँछौ होइन, र पार्नुहुनेछ, र हामी सोमबारे श्रृंखलामा पनि सायद चेन्ज गर्छौ जस्तो लागिराखेको छ, किनभने साथीहरूको सहभागिता एकदमै कम मात्रामा आउँछ, त्यसै कारणले गर्दा फोन डायल गर्नुहोला 97 45 89 36 20 को लाइन भएर यतिखेरको समयमा साथी आउनु भएको छ। नमस्कार हजुर।
1: नमस्ते दिदी।
0: नमस्ते, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? रमिता छेत्री सुन्छ हरिबाट।
1: हजुर,
0: के छ सुन्छ हरितिरको खबर बताउनुहोस् रमिताजी। बादल लागिराखेको छ, घाम लागिराखेको छ है। हामी खाजा नस्ता खानु भयो कि भएन? भएको छैन है, यतातिर आउनुहोस् क्या, बरु हामी सँगसँगै खाउला है। ल हुन्छ, आउनु होला नि सँगसँगै खाउला। आज सहभागी जनाउनु भएको छ, के गर्नुपर्छ जानकारी छ? रेडियो सुन्नु भएको छैन भने कसरी फोन डायल गर्नुभयो त? कार्यक्रम आएको रहेछ अनि ठ्याक्की लाग्यो, त्यस्तो गर्न पाइँदैन नि रमिताजी, कार्यक्रमलाई सुनेर मात्र साथ दिनु होला, तपाईँले कार्यक्रम को बारेमा जानकारी छैन भने, कार्यक्रम सुन्नु भएको छैन भने अर्को साथीहरूलाई होइन नयाँ साथीहरूलाई पालो दिनुहोला है। ल हुन्छ, आज त आइहाल्नुभयो, अर्को दिनमा आउँदाखेरि चाहिँ कार्यक्रम सुन्नु भएको छैन भने चाहिँ अरू साथीहरूलाई पालो दिनुहोला, अहिलेको लागि कसलाई सम्झिनुहुन्छ, आज साथीहरूलाई मात्र सम्झिन सक्नुहुनेछ है। नमस्ते, यतिखेरको समयमा आउनु भएको थियो साथी सुन्छ हरिबाट, रमिता छेत्री भन्दै हुनुहुन्थ्यो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। अर्को साथी नमस्कार हजुर, फोन कलको साथी नमस्कार।
2: नमस्ते दिदी।
0: नमस्ते, कुन्ठाबाट बोल्दै हुनुहुन्छ? शुभ नाम।
2: सुनछरी गाउँपालिकाबाट कुमार बुधामगर।
0: सुनछरी गाउँपालिकाबाट कुमार बुधामगर।
2: हजुर,
0: के छ कुमारजीको खबर बताउनुहोस्।
2: एकदमै ठिकै छ भनौँ दिदी, हजुर कस्तो छ?
0: हामीलाई पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो कुमारजीले?
2: यतिखेरको समयमा के गर्ने दिदी, गोठातिर हो।
0: गोठालोतिर जानु भएको छ है?
2: हजुर हो।
0: अनि खाजा नास्ता खानुभयो कि भएन?
2: खाजा नास्ता त अब एकैचोटि साँझ है,
0: एकैचोटि साँझ है। ल हुन्छ, कार्यक्रममा आउनु भएको छ अनि आज के गर्नुपर्छ जानकारी छ?
2: हजुर, खासै जानकारी त भएन,
0: खासै जानकारी भएन, कसरी फोन डायल गर्नुभयो त जानकारी नभएर?
2: यतिखेर कार्यक्रम आउँछ भनेर थाहा थियो, तर खासै जानकारी भएन।
0: यतिखेर कार्यक्रम आउँछ भन्ने चाहिँ थाहा थियो, तर के गर्नुपर्छ जानकारी चाहिँ भएन।
2: हजुर,
0: त्यस्तो गर्नु भएन नि कुमारजी। बुढा मगर भइसकेपछि त बुद्धि पनि अलि हुनुपर्छ क्या बुढाजी। अनि ल हुन्छ, कार्यक्रममा आइहाल्नु भयो, आगामी दिनमा आउँदै गर्दाखेरि तपाईँले कार्यक्रमको बसाई जानकारी लिएर मात्र फोन डायल गर्नु होला, आज भने साथीलाई मात्र सम्झिन सक्नुहुनेछ है। साथीलाई सम्झिनुहोस् भन्दै थिए, अनि अनि गर्नुभयो, अब के हो के होइन कुरै बुझ्नु भएको छैन, क्यार्नु गाह्रो छ मलाई। 97-45-96-36-20 लाइन भएर अर्को साथी आउनु भएको छ। नमस्कार हजुर।
3: नमस्ते हजुर।
0: नमस्ते, कुण्ठाबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम। सुनसरी गाउँपालिकाबाट जमुना पुन मगर है।
3: हजुर,
0: के छ जमुनाको हालखबर? कसको हो जमुना?
3: ठिकै छ भन्नुपर्छ क्या रे, बरु हजुरहरूको बताउनु।
0: हाम्रो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो जमुनाजीले?
3: मैले चाहिँ ठ्याक्कै बाख्रा हेरिरहेको छु भन्नुपर्छ है त।
0: लौ त नि, बाख्रा गोठालोको जिन्दगी हेर्नुहोस् न होइन।
3: हजुर,
0: बाख्रा गोठालो जानुभएको छ अरे जमुनाजी त। अब तपाईँ पनि यसो साथी बन्नलाई जानुहुन्छ भने जानुहोस्, कोही कोही जानु होला भन्छु म त यहाँबाट होइन।
3: हजुर हजुर,
0: तपाईँ एक्लै जानु भएको छ होला बिचरा होइन।
3: हजुर
0: ल हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि खाजु नस्ता खानु भयो कि बाँकी छ?
3: भर्खरै खाना खाएको भन्नुभयो
0: क्यारे है त। भर्खरै खाना खानुभएको है?
3: हजुर
0: ल हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज के गर्नुपर्छ जानकारी छ जमुनालाई?
3: छ भन्नुपर्छ
0: क्यारे
3: है त।
0: छ भने साथीहरूलाई सम्झिनुहोस् है।
3: हजुर, सर्वप्रथम त हजुरहरूलाई अनि मेरो घर फ्यामिली सम्पूर्णलाई सम्झिँदै बिदा
0: हुन्छु। यतिखेरको समयमा आउनु भएको थियो जमुना पुन मगर, आउनु भएको थियो उहाँसँग। हामी कुराकानी गरिसकेका छौँ, हामी आज छोटो छोटोमा मिठो मिठोमा कुराकानी गर्छौँ। सहभागिता जनाउनु होला आज त, किनभने एकदमै फुर्सदिलो समय त छ नि त तपाईँहरूसँग, विद्यार्थी साथीहरूसँग पनि होइन। त्यसै कारणले गर्दा आज हामी साथीहरूलाई मात्र सम्झन्छौँ, आज मात्र होइन अबको दिनहरूमा आइतबार श्रृङ्खलामा साथीहरूलाई मात्र सम्झन्छौँ। र यतिखेरको समयमा अर्को साथी, नमस्कार हजुर।
4: नमस्कार हजुर।
0: नमस्कार, कुण्ठाबाट को बोल्दै हुनुहुन्छ?
4: प्युठानदेखि आकाश खड्का बोलेको हजुर।
0: प्युठानबाट आकाश खड्का?
4: हजुर।
0: अनि के छ आकाशको हाल खबर?
4: हजुर सब मेरो ठिक छ, अनि हजुरको सुनाउनुहोस्।
0: तपाईँको सब ठिक छ भन्दा मेरो पनि त ठिकै छ भनौ न, तपाईँ जस्तो हुनुहुन्छ त्यस्तै छु म पनि।
4: हजुर,
0: तपाईँलाई सन्चो भए म पनि सन्चो, तपाईँलाई बिसन्चो भए म पनि बिसन्चो भनेर भन्दै नमिल्ने होइन। ल हुन्छ, कार्यक्रममा आउनु भएको छ, खाजा नास्ता खानुभयो? मेरो भएको छैन, अब एकैछिन पछि हुन्छ क्या अरे, आधी भइसक्यो, आधी भएको छैन क्या, किनभने तपाईँसँग खानु पर्ला भनेर तपाईँलाई पर्खेर बस्नेको, तपाईँ अहिलेसम्म आइपुग्नु भएको छैन, हेर्नुहोस् न मलाई कति गाह्रो छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो? आज बाख्रा गोठालो जानु भएन? तपाईँको ड्युटी त्यही नै हो, ड्युटीलाई अलि अलग बनाउनु पर्यो आमा बुवा, भन्नुहोस् न तपाईँको घरमा मिलाइहाल्नुहुन्छ नि? ल हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, आगामी दिनमा पनि आउनु होला, अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
4: विशेष गरी त हजुरको लागि, अनि के कृष्ण नारायण भएका को हुन्छ उहाँको लागि, अनि मलाई जसरी आकाश खड्का भन्ने चिन्नुहुन्छ चिन्नु नआउनु
0: नमस्ते। यतिखेरको समयमा प्युठानबाट आउनु भएको थियो आकाश खड्का, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। पालो तपाईँको रहनेछ 97-45-96-36-20 लाइन भएर सहभागिता जनाउनु होला। सहभागिता जनाइसकेपछि आज तपाईँले मात्र साथीहरूलाई सम्झिनु पर्ने हुन्छ। मलाई टिकटक लाइभमा अन्यथा कमेन्ट चाहिँ नछोड्नु होला, मैले तपाईँलाई भनिसके है, अन्यथा कमेन्ट नछोड्नु होला। र कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया भने मलाई दिनु होला है, मलाई मेसेज छोड्नु होला। टिकटक लाइफमा कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला। राम्रो लाग्छ राम्रो लाग्छ भन्नुहोस्, राम्रो लाग्दैन अझै यसलाई अझै यस्तो बनाउनु पर्यो, अझै राम्रो बनाउनु पर्यो भनेर तपाईँहरूले मलाई सल्लाह सुझाव दिन सक्नुहुनेछ। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। आजको विषयमा साथीहरूलाई मात्र सम्झिनुपर्ने हुन्छ अबको दिनमा है। आजबाट हामीले बसाइ चेन्ज गरिसकेका छौं। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। अब भने म एउटा गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

0: हजुर, अमेरिका आएमा त टल्लो बाटो हुँदै यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रहनेछ 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। यो गर्मीको समयमा है, गर्मीमा आफ्नै कामकाज गर्दै हुनुहुन्छ होला, पसिना बगाउँदै हुनुहुन्छ होला, दुःख कष्ट त गर्नै पर्छ होइन। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। र मलाई टिकटक लाइभमा धेरैजना साथीहरूले हेरिराख्नु भएको छ, ज जसले हेर्दै हुनुहुन्छ कहाँबाट हेर्दै हुनुहुन्छ तपाईँले कमेन्ट छोड्नुहोला र सेयर लाइक पनि गर्नुहोला। तपाईँ आइसकेपछि तपाईँले गर्नुपर्ने कर्तव्य त पूरा गर्नु पर्यो त होइन। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। सहभागिता जनाइसकेपछि आज साथीलाई मात्र सम्झिनु पर्ने हुन्छ, आज मात्र होइन, अब हामी यो बसाई चेन्ज गरिसकेका छौँ, किनभने आइतबार श्रृङ्खलामा पनि एकदमै साथीहरूको सहभागिता कम मात्रामा भयो कि होइन। हामीले यहाँबाट क्वेसन ल्याउँछौँ र त्यो क्वेसनको जवाब दिन सक्नु हुँदैन होइन, र फोन डायल पनि आउँदैन, त्यसै कारणले गर्दा हामीले आजको बसाई आइतबारे बसाईलाई चेन्ज गरिसकेका छौँ। सायद हामी सोमबारे श्रृङ्खलामा पनि अलिकति फोन डायल नभएर फोन नआउने होइन, फोनको मात्रा अलिकति कम हुने भएको कारणले गर्दा अलिकति चेन्ज गर्छौँ जस्तो लागेको छ होइन, हेरौँ कस्तो हुन्छ। यतिखेरको समयमा अर्को साथी आउनु भएको छ, नमस्कार हजुर।
1: नमस्कार दिदी।
0: नमस्कार, कुण्ठा बाटोको बोल्दै हुनुहुन्छ, शुभ नाम।
1: प्रिया छेत्री गंगादेव छदेखि।
0: प्रिया छेत्री गंगादेव छबाट, अनि के छ प्रियाको खबर बताउनुहोस्।
1: ठिकै छ भनौँ।
0: मेरो पनि ठिक छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो?
1: म चाहिँ बसेर प्रोग्राम सुन्दैछु भनौँ है।
0: बसेर प्रोग्राम सुन्दै हुनुहुन्छ, अनि यतिखेरको समयमा नभएर खाजा नस्ते खानु भयो कि भएन?
1: भइसक्यो।
0: अनि हामीलाई पठाउनु भएको छ कि भएको छैन?
1: मैले पठाइदिएको छु, बाटोमा आउँदै होला है।
0: ए, पठाइदिनु भएको छ, बाटोमा आउँदै होला होइन?
1: हजुर।
0: के पठाउनु भएको छ नि प्रियाले?
1: के भन्नुभयो रे?
0: के पठाउनु भएको छ हामीलाई? चटपटी पठाउनु भएको छ। चटपटी खाएपछि म त कहाँ छटपट हुन्छु होला नि फेरि।
1: के भन्नुभयो रे?
0: चटपटी खाएपछि मान्छे छटपट छटपट गर्छन् भन्छन् मान्छेहरूले, म पनि त्यस्तै हुन्छु कि
1: हुनुहुन्न के?
0: ए, म त कहाँ डर पो लाग्यो त, त्यस्तै हुन्छु कि भनेर। म हुनु अब हुनु पनि भएन, हुँदैन पनि होइन। हुनु भएन नि त। ल हुन्छ, तपाईँले पठाउनु भएको छ भने हामी खाउ लागि अरे। अनि आज सहभागी जनाउनु भएको छ, के गर्नुपर्छ जानकारी छ? जानकारी छ भने के गर्नुपर्छ सुरु गरिहाल्नु, साथीहरूलाई सम्झिनुहोस्। हामी छोटो मिठोमा अरू धेरै साथीहरूसँग कुराकानी गर्छौँ आजको बसाइमा है।
1: हजुर, सर्वप्रथम त हजुरको लागि अनि प्राविधिकमा बस्नु भएको मित्रको लागि अनि मसँगै हुनुहुन्छ मेरो आदरणीय फुपू अनि मामा अनि मम्मी दादालाई सम्झँदै अनि मेरो साथीहरूमा भन्नुपर्दा निसाओली लक्ष्मी खड्गा गङ्गा खड्के मसँग अध्ययन गर्ने सम्पूर्ण साथीहरूलाई सम्झँदै बिदा हुन्छु। बाबाई
0: बाबा, यतिखेरको समयमा आउनु भएको थियो यो प्रिया भन्दै हुनुहुन्थ्यो क्यारे, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। अब भने पालो तपाईँको रहनेछ 97 45 99 36 20 को लाइन भएर अर्को साथी आउनु भएको छ। नमस्कार हजुर।
2: नमस्कार हजुर।
0: नमस्कार, कुण्ठा बाटोको बोल्दै हुनुहुन्छ। सुन्छ हरि बाटो पवित्र विश्व, के छ पवित्राको खबर?
2: मेरो खबर ठिकै छ हजुर, अनि तपाईँको के छ?
0: मेरो पनि ठिकै छ, तपाईँलाई जे जस्तो छ मलाई पनि त्यस्तै नै छ क्या।
2: हो र
0: हो भने अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो पवित्राजीले?
2: म चाहिँ गोठालोतिर भनौँतिर हो।
0: ए, गोठालोतिर जानु भएको छ है?
2: हजुर।
0: को जानु भएको छ, एक्लै हो कि साथी सङ्गी हो?
2: म चाहिँ गएको छु भनेर हो।
0: एक्लै नै जानुभएको छ है? अब तपाईँले बोलाउनु भएन क्यारे, साथी बन्नलाई म आउने भनेको थिएँ, अब फोन गर्नुभयो भने म जाउला तारिँदै थिएँ, तर तपाईँले फोनै गर्नु भएन कि, यति स्वार्थी हुनुहुन्छ नि
2: तपाईँ
0: हो नि। अब स्वार्थी भएपछि फोन दाइलै गर्दैनन् मान्छेहरूले भन्छन्, त्यस्तै नै हो तपाईँ पनि। ल हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि आज के गर्नुपर्छ जानकारी छ पवित्राजीलाई? सम्झिनु पर्ने हुन्छ। ल कसलाई सम्झिनुहुन्छ?
2: विशेष मेरो श्रीमानले धेरै सम्झना, अनि मभन्दा पछाडि आउने साथीहरूलाई पनि धेरैमा धेरै सम्झना, अनि दिदी सुनेर बस्नुभएको साथीहरूलाई पनि धेरैमा धेरै सम्झना, अनि अपरिचित साथीहरूलाई पनि धेरैमा धेरै सम्झना, विशेष सबै साथीहरू भन्नु त है, अनि जति पनि मैले पवित्र भनेको मिल्ने सम्पूर्ण सम्पूर्ण साथीलाई सम्झिँदै परिवारबाट बिदा हुनु। नमस्ते
0: नमस्ते। यतिखेरको समयमा आउनु भएको थियो सुन्छ अरे गाउँपालिकाबाट पवित्र विष्ट, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। पालो तपाईँको रहनेछ है 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। यतिखेरको समयमा अर्को साथी, नमस्कार हजुर।
3: नमस्कार।
0: नमस्ते, कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? सुन्छ अरे लाउड स्पिकर अफ गर्नु होला।
3: सपना पुनमगर।
0: सपना पुनमगर सुन्छ अरे, कुन लाउड स्पिकर अफ गर्नुहोस् न, लाउड स्पिकर अफ गर्नुहोस्, मेरो आवाज यतो फर्केर आयो, मलाई गाह्रो भयो। लाउड स्पिकर अन नगर्नु होला, अफ गर्नु होला। अनि खाजा नास्ता खानु भयो कि भएन? मेरो भएको छैन, मेरो भने यता लिबाङतिर आउनुहोस् न, सँगसँगै खाउला। तपाईँको पनि भएको छैन रहेछ क्यारे, होइन? नाम के भन्नुभयो अरे? सपना पुनमगर, होइन? सुन्छ अरे, कुन ठाउँबाट हो? सेरमबाट है?
3: जेलबाङबाट?
0: ल हुन्छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, आगामी दिनमा पनि आउँदै गर्नु होला। अहिलेको लागि कसलाई सम्झिनुहुन्छ?
3: कस्तो बस्नु त हजुरलाई भाइको धनी, तपाईँलाई मिठो सम्झना, अनि प्राविधिमा भएको मित्रलाई मिठो सम्झना, अनि मसँगै रहेको मेरो बाबुलाई मिठो सम्झना, अनि सपना भनेर चिन्ने नचिन्ने मेरो साथीहरूलाई सम्झिँदै जान्छु। नमस्ते।
0: नमस्ते। यतिखेरको समयमा सपना पुन मगर आउनु भएको थियो सुन्छ हरिबाट। अब भने हामी छोटोमा गीत राख्छौ, त्यसपछि फेरि पनि पुनः उपस्थित हुन्छु भन्दै थिए, साथी आइसक्नु भएको छ, फेरि होलमा बस्ने फेरि साथीहरूको बानी छैन, त्यसै कारणले गर्दा फेरि पनि साथीलाई नै भित्र्याउँछु। नमस्कार हजुर। नमस्कार, कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? सुन्छ हरिबाट सरिक्षा छेत्री। तपाईँको आवाज सुन्न गाह्रो भयो त, के छेत्री भन्नुभयो? पवित्र छेत्री, प्रमिसा
3: भनेको?
0: आवाज सुन्न एकदमै गाह्रो भयो त, फेरि पनि फोन काटेर फेरि अर्कोचोटि गर्नुहुन्छ कि? तपाईँको नेटवर्कमा समस्या छ, उहाँको फोनमा होइन, मेरोमा पनि आज अलिकति समस्या देखाइरहेको थियो है, बिहानबाट नै समस्या देखाइराखेको छ, अलिक गाह्रो भयो। गीत राख्छु, त्यसपछि पुनः उपस्थित।

गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने हामी दुई मिनट मात्र रहन्छौँ, मात्र दुई मिनट। साथी आउनुभयो भने एकजनासँग कुराकानी गर्छौँ है। 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनु होला, सहभागिता जनाउनु भयो भने हामी कुराकानी गर्छौँ, र आउनु भएन भने त ठिक छ होइन, हामी पनि यहाँबाट छुट्टिएर जानुपर्ने हुन्छ। साथी मिस कल नहान्नु होला, मैले तपाईँको नम्बर यहाँबाट वाचन गरिहालेँ। 97 44 200 97 44 423 902 रहेको छ नम्बर। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। एकजना साथी आउनुभयो भने हामी कुराकानी गर्ने थियो, तर साथीहरू आउनु भएको छैन है। अन्तिम आएर साथीहरू कहाँ हराउनु भयो, त्यसरी हराउनु त भएन त साथीहरू। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु पर्यो। अब भने हामी छुट्टिएर जाने समय भइसकेको छ, यतिन्जेलसम्म भन्दै थिए। साथी आउनु भएको थियो भन्न खोजिया हो खासमा, तर जिब्रो कता कता लटपटियो होइन। साथी आउनु त भयो, मुस्कल मात्र हान्नुभयो, ठिक छ होइन। अब भने म कसैलाई पनि भित्र्याउँदैन, अन्तिम आएर फेरि फोन डायल गर्नुहुने होला होइन। कति फोन आउँछ फेरि, हामी यहाँबाट छुट्टिसकेपछि धेरै फोन आउँछ क्या, हार्नु गाह्रो छ। 97 45 99 36 20 को लाइन भएर तपाईँले केही सल्लाह सुझाव छ भने दिन सक्नुहुनेछ। अब भने म यहाँबाट छुट्टिएर जानुपर्ने हुन्छ। यतिन्जेलसम्म कार्यक्रम सुन्न प्रयास गर्ने, फोन डायल गर्न प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु। र हामीलाई टिकटक लाइफमा यतिन्जेलसम्म अन्तिमसम्म सुन्नुभयो, तपाईँलाई पनि धन्यवाद दिन्छु। र केही सल्लाह सुझाव प्रतिक्रियाको लागि तपाईँले मलाई टिकटक लाइफमा tejendra.priya सर्च गर्नुहोला, त्यहाँ पनि म्यासेज छोड्न सक्नुहुनेछ। र तपाईँले 97 68 32 31 84 को लाइन भएर पनि दिन सक्नुहुनेछ भन्दै आजको कार्यक्रमबाट म प्रिया मगर छुट्टिने अनुमति चाहन्छु। भोलि फेरि पनि उपस्थित हुने नै छु।

0: यसको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 98645 78232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा दिनेश जोशीसँगै कृष्णको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रासपा महाधिवेशनको उद्घाटन समारोह 1 घण्टा ढिला गरी शुरू, प्रधानमन्त्री सहपरिवार सहभागी, विपक्षी दलका नेता पनि उपस्थित।
0: महाधिवेशनमा नबोलाएको मुकुल ढकालको गुनासो, उद्घाटन स्थलमा प्रतिनिधि नेता कार्यकर्ता तथा शुभेच्छकहरू उल्लेख्य सहभागी।
1: निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द, दैनिक 600 भन्दा बढ़ी बिरामी उपचारका लागि आउने गरेको अस्पतालको भनाई।
0: अमेरिका इरान वार्तामा पाकिस्तानी प्रधानमन्त्री पनि सहभागी हुँदै, हुर्मुज जलमार्गमा 60 दिनसम्म शुल्क नलाग्ने ट्रम्पको घोषणा।
1: र पहिला T20 विश्वकप क्रिकेटमा आज 2 खेल हुँदै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्रणाली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7680-7724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जानिन नि है।
4: लो, किन नि, के भयो, सन्चो भएन?
3: होइन, यतिकै जानै मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
5: नमस्ते, कति कामले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्र शुरू भएको छ। चितवनको भरतपुरमा 3 दिनसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन आज गेस्ट हाउस चौरमा विशेष समारोहका बीच शुरू भएको हो। दिउँसो 2 बजे उद्घाटन गर्ने तालिका रहे पनि 1 घण्टा ढिला गरी शुरू गरिएको छ। उद्घाटनका लागि प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाह आज श्रीमती र छोरीसँगै महाधिवेशन स्थल पुग्नु भएको थियो। पार्टी सभापति रवि लामिछाने पनि हिजो नै चितवन पुग्नु भएको हो। पार्टीका सभापति लामिछाने र वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन कार्यक्रममा रासपाका शीर्ष नेता सहित विभिन्न राजनीतिक दलका नेताहरू पनि शुभकामना मन्तव्य राख्ने कार्यक्रम छ। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन, नेकपा एमालेका नेता प्रदीप गेवाली तथा नेकपाका नेता वर्षमान पुन लगायतले सम्बोधन गर्नुहुनेछ। यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत चितवन पुगिसक्नु भएको छ। सम्बोधन गर्नुभन्दा पहिले संचारकर्मीहरूसँगको छोटो कुराकानीमा राप्रपा अध्यक्ष लिङ्गदेनले एक पार्टीले अर्को पार्टीको महाधिवेशनमा गएर शुभकामना दिने नियमित राजनीतिक परम्परा भएको र सत्तारूढ दलका साथै जनताको विशिष्ट चाहना बोकेको पार्टीको ऐतिहासिक महाधिवेशनमा आउनु आफ्नो कर्तव्य रहेको बताउनुभयो।
8: अन्तर पार्टी भनौँ न, एउटा पार्टीले अर्को पार्टीको महाधिवेशनमा जाने शुभकामना दिने हाम्रो नियमित परम्परा जस्तै हो र म चाहिँ आज शुभकामना व्यक्त गर्न आएछु। त्यसमाथि पनि सत्तारूढ पार्टी र भर्खरै सम्पन्न भएको निर्वाचनमा अभूतपूर्व मत दिएको जनताको विशिष्ट चाहना आकांक्षाको प्रतिनिधित्व गर्ने पार्टीको प्रथम र ऐतिहासिक महाधिवेशनलाई शुभकामना दिनु चाहिँ एउटा राजनैतिक पार्टीको जिम्मेवार नेताको कर्तव्य पनि हो र त्यो शुभकामना व्यक्त गर्न र आफ्नो कर्तव्य कुरा गर्न आएको छु।
1: राजपाका पूर्व महामन्त्री डाक्टर मुकुल ढकालले पार्टीको पहिलो महाधिवेशनमा नबोलाइएको भन्दै सामाजिक सञ्जाल मार्फत असन्तुष्टि पोख्नु भएको छ। फेसबुकमा स्ट्याटस लेख्दै ढकालले पार्टी स्थापना गर्ने व्यक्तिलाई महाधिवेशनमा निम्तो नगरिएको गुनासो गर्नुभएको हो। महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू चितवन पुगिसकेका छन्। पार्टीका अनुसार महाधिवेशनमा 4211 प्रतिनिधि सहभागी रहेका छन् भने सोही हाराहारीमा पर्यवेक्षक पनि उपस्थित भएका छन्। उद्घाटन स्थलमा प्रतिनिधि नेता कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता कार्यक्रम स्थल भरिभराउ बनेको छ। राजपाको यस महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। त्यसका लागि निर्वाचन आयोगले यस अघि नै निर्वाचन कार्य तालिका सार्वजनिक गरिसकेको छ र सोही कार्य तालिका अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ़ाइने जनाइएको छ।
0: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउने बताउनु भएको छ। अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पोखरामा आयोजित योग शिविरमा सहभागी हुँदै मुख्यमन्त्री पाण्डेले यस्तो धारणा व्यक्त गर्नुभएको हो। मुख्यमन्त्री पाण्डेले व्यस्त जीवनशैलीका कारण उत्पन्न हुने तनावलाई व्यवस्थापन गर्न दैनिक योग र ध्यान अनिवार्य रहेको उल्लेख गर्नुभयो। नेपालको भौगोलिक विशिष्टता र ऐतिहासिक पृष्ठभूमिको चर्चा गर्दै मुख्यमन्त्री पाण्डेले हिमालयको फेदमा ऋषिमुनिहरूले तपस्या गरी योगको परम्परालाई अगाडि बढ़ाएकाले नेपाल योगका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको बताउनुभयो। उहाँले पोखरालाई योग गन्तव्यका रूपमा प्रवर्धन गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू अगाडि बढ़ाइरहेको समेत जानकारी दिनुभयो। उक्त अवसरमा विगत 3 वर्षदेखि पोखरामा नियमित रूपमा योग दिवस आयोजना गर्दै आएकोमा भारतीय राजदूतावासप्रति आभार व्यक्त गर्नुभयो। यस्ता कार्यक्रमले नेपाल र भारत बीचको प्रापूर्व कालदेखिको जनस्तरको सम्बन्धलाई थप प्रगाढ र मजबूत बनाउने विश्वास समेत व्यक्त गर्नुभयो। संयुक्त राष्ट्रसंघले जून 21 अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मान्यता दिएपछि विश्वभर यो दिवस मनाउन थालिएको हो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: मार्बलका सिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: टेसो खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान बन्द भएको छ। नयाँ बानेश्वर स्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा विगत 6 महिनादेखि बन्द भएको हो। सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर रवि प्रकाश शर्माले जानकारी दिनुभयो। डाक्टर शर्माले अहिले बिरामीलाई सिटी स्क्यानका लागि अन्यत्र पठाउनु परेको बताउनुभयो। अस्पतालमा दैनिक 600 भन्दा बढ़ी बिरामी उपचारका लागि आउने गरेको डाक्टर शर्माको भनाइ छ।
3: नेकपा एमाले निकट विद्यार्थी संगठन नेरा सोभिउले राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै सार्वजनिक गरिएको कक्षा 12 को नतिजामा गम्भीर त्रुटि देखिएको भन्दै ध्यानाकर्षण गराएको छ। अध्यक्ष दीपक धामीले एक विज्ञप्ति जारी गर्दै नतिजा प्रकाशनमा देखिएका प्राविधिक तथा अन्य त्रुटिहरू र रिटुटोलिङ प्रक्रियामा विद्यार्थीहरूले भोग्न परेको झन्झटिलो अवस्थाप्रति आपत्ति जनाएको हो। परीक्षाको नतिजा विद्यार्थीहरूको शैक्षिक भविष्यसँग प्रत्यक्ष जोड़िने संवेदनशील विषय भएकाले बोर्डको लापरवाहीले विद्यार्थीहरूमा मानसिक तनाव र भविष्यप्रति असुरक्षा सृजना गरेको धामीले बताउनु भएको छ। नतिजा सम्बन्धी गुनासोको यथाशीघ्र छानबिन गरी आवश्यक सुधार गर्न राष्ट्रिय परीक्षा बोर्डसँग माग समेत गरिएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। स्विजरल्याण्डमा हुने अमेरिका र इरान बीचको प्रत्यक्ष वार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि सहभागी हुनुहुने भएको छ। वार्तामा मध्यस्थकर्ताका रूपमा पाकिस्तानका प्रधानमन्त्री शरीफ र फिल्ड मार्शल जनरल असीम मुनीर पनि सहभागी हुने पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। प्रधानमन्त्री सहित उच्चस्तरीय प्रतिनिधिमण्डल इस्लामाबादबाट स्विजरल्याण्ड प्रस्थान गरिसकेको छ। वार्ताका लागि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टीभ विटकफ र ट्रम्पका ज्वाई जारेड कुनर स्विजरल्याण्ड पुगिसकेका छन् भने उपराष्ट्रपति जेडी भान्स पनि पुग्दै हुनुहुन्छ। इरानका तर्फबाट वार्तामा सहभागी हुनका लागि संसदका सभामुख मोहम्मद बागेर गलिबाफ र विदेश मन्त्री अब्बास अरगाची पनि स्विजरल्याण्ड पुगिसक्नु भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अवधिमा 60 दिनसम्म होर्मुज जलमार्ग प्रयोग गर्दा कुनै पनि शुल्क नलाग्ने घोषणा गर्नुभएको छ। उहाँका अनुसार उक्त व्यवस्था युद्धविरामको समय अवधिभर लागू हुनेछ र यस अवधिमा जलमार्ग प्रयोग गर्ने जहाज कुनै शुल्क लिइने छैन। ट्रम्पको यो घोषणा यस्तो समयमा आएको हो जब इरानको खातम अल अन्बिया मुख्यालयले हुर्मुज जलमार्गमा जहाजहरूका लागि हुर्मुज जलमार्ग बन्द गरेको घोषणा गरेको छ।
3: अब खेल समाचार। महिला टी20 विश्वकप क्रिकेटमा आज 2 खेल हुँदैछन्। आजको पहिलो खेलमा वेस्ट इण्डिज र श्रीलंका भिड्दैछन्। ब्रिस्टलमा 2 टोलीबीचको खेल आज दिउँसो 3:15 शुरू हुनेछ। आफ्ना दुवै खेल जितेको वेस्ट इण्डिज श्रीलंकालाई पनि हराउँदै सेमी फाइनलको बलियो दावेदार पेश गर्नेछ। अर्कोतर्फ इंग्ल्याण्डसँग पराजित भएपछि डिफेण्डिङ च्याम्पियन न्यूजील्याण्डलाई हराएको श्रीलंका लगातार दोस्रो जीतको खोजीमा छ। आजै दोस्रो खेलमा भारत र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा हुनेछ। म्यान्चेस्टरमा नेपाली समयअनुसार 7:15 शुरू हुने खेल जित्ने टोली सेमी फाइनलको नजिक पुग्नेछ। भारतले लगातार 2 खेल जितेको छ। दक्षिण अफ्रिकालाई हराउँदै भारत लगातार तेस्रो जीत निकाल्न चाहन्छ। अर्कोतर्फ दक्षिण अफ्रिकाको लागि आजको खेल जित्नै पर्ने दबाव छ। दक्षिण अफ्रिकाले अहिलेसम्म खेलेका 2 खेलमध्ये एउटा मात्रै जितेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: राजसभा महाधिवेशनको उद्घाटन समारोह 1 घण्टा ढिला गरी शुरू। प्रधानमन्त्री सहपरिवार सहभागी विपक्षी दलका नेता उपस्थित।
3: महाधिवेशनमा नबोलाएको मुकुल ढकालको गुनासो। उद्घाटन स्थलमा प्रतिनिधि नेता कार्यकर्ता तथा शुभेच्छकहरूको उल्लेख्य सहभागिता।
4: निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द। दैनिक 600 भन्दा बढ़ी बिरामी उपचारका लागि आउने गरेको अस्पतालको भनाई।
3: अमेरिका इरान वार्तामा पाकिस्तानी प्रधानमन्त्री पनि सहभागी हुँदै हुर्मुज जलमार्गमा 60 दिनसम्म शुल्क नलाग्ने ट्रम्पको घोषणा।
4: र महिला टी20 विश्वकप क्रिकेटमा आज 2 खेल हुँदै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। दिनेश जोशी र कृष्ण शर्मा विदा हुन्छौ। नमस्कार।

0: सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: बाजे के भयो, किन जलामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाज।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाइ दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रक्त आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7 3 18 98 95 14 1452।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
7: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
8: एक सुनसहरी गाउँपालिका 5 नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हामजा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
7: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ डोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नुपर्छ? अनि अरू के गर्नुपर्छ?
9: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आयो गर्नु, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? विविध सुलिचौर बजारमा रहेको 7 हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
7: हजुर, हाम्रा सेवाहरू,
1: दाँत बाँध्ने,
7: दाँत सफा गर्ने,
1: दाँतमा सिमेन्ट भर्ने,
7: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
1: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
7: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
5: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
7: सम्पर्क नम्बर 98 67 0 67 467। एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरिचोर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार बाँध्ने बाङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
10: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
11: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
10: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
11: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
10: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
11: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
10: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
11: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
10: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
11: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412।
10: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका योगी मस्त र जरुरी सूचना। झुङ तेला खेमरी दे गरम ओपतिरी जेऊ तेला सुनो फुरी कता ओचुगुरी जेऊ आउ तेला क वन जङ्गल ल घे लागिने मस्त ज सम्भावना पाए। आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम्ना दे वातावरण मिले नेला खेप्ता असर किएने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल घे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगीको खेल मेला कि नाते जन धनी नि खेप्ता छिपिता उठो फोकाई
3: बेचो छालियाला बल्ल हेलाकिने पुरो भन्दै नौ पुराले चौसो ख्याल गिरिए
2: वन जङ्गल सर मिरा आइरी बानी एमएल एमए ओसो छानेला युसुकर पोतराले पार जगिर हटाइए
3: सलाई लाइटर स्याउला ले सचाउने चिजराले जापाङजा र यामाले पोल गेले या इतौ चिज र रहिदे वन जङ्गल याल के भबा या
2: पिकनिक वन भोज बाक ने सचाउसु छिन्नी मेले चौसो सहिदे कि खनाले वन जङ्गल ओसो छाम्नी दैके बारी पो चुरोद विधि ओरे बनै
3: नाङथाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हाल्ले छ अनुगमन दिने व्यवस्था चाउसन गिरिए
2: गेछो छानेला खोरेल चाउसी खोलिए हरिदे तरिन गाई गेजो मेके लैजु अब नजिरे बनाए गेम नेल गेजो मेकेमा लागे औले नायोजेमा लिए
3: वन जङ्गल छ जुडिसियो घेङबारी ल बाली नाली चिउला चिउली झ्याप्रा जस चाउसो छिने ने चाउसो सहिरेकी खेले
2: वन जङ्गल मेला दिगेमा लिए
3: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: भाँचिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070.
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
2: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
2: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
5: के भयो? के को हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
5: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानीले न दुई घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
5: के भयो, के को हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
5: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानीले न दुई घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
9: त्यस्तो हुने के भाइ, त्यो किल्ला म साह्रै मन पराउँछु के यार, त्यही भएर त उसलाई हेर्दा भएर सधैँ म यहाँ आइरहन्छु।
10: अनि आएर भन्दै नै केटी पठिन्छ,
9: अब त पठिन्छ होला नि होइन,
10: अब चाहिँ पठिन्छ।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9855 74 2171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडीखेत रोल्पा।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाइ र उपचारमा ध्यान पुर्याउँ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड। नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
8: तिन दिन भयो।
7: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै त घरभित्रै फरक व्यवहार गरिन्छ।
8: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
7: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
8: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
9: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: हो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
10: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु,
5: कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
11: मद्यपान र धूम्रपान सेवन नगरौ।
5: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
14: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
15: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
14: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
13: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
14: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
15: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
14: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने

0: कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
1: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
0: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र पोखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
1: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
6: 45 किलो भन्दा बढी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
6: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
6: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। यी सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: किन आँखा मिसेको मिसै गरेको
11: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने?
10: धेरै समय मोबाइल चलाएपछि क्या हो?
11: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
10: ओहो, यो त सेलफोन अन्धोपन हो।

0: जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सुनौला हजार दिनका आमालाई के हो
5: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ।
6: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
5: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा 1 पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप 2 पटक खाना खानु पर्दछ।
6: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पती दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
5: गर्भवती भएको 3 महिना पूरा भएपछि 1 मात्राको झुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको 1 पटक 1 चक्की आइरन खानु पर्छ।
6: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र 1 मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
5: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज झलझला ट्र्याक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोचोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्ण लोकपारखी मित्रहरूलाई यति बेला कार्यक्रम लोकसारथीमा कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्राविधिक संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी टेकमान विष्टको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाँकी साथ तपाईँको पनि रहन्छ। हामी रेडियो जलजला एफएम 96.4 MHz दिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी लेख्नुभयो भने तपाईँले त्यहाँबाट पनि हामीलाई अडियो लाइभ सुन्न सक्नुहुन्छ। यो क्रममा तपाईँलाई जानकारी गराए अब म सरसर्ती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz भिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलिनी 104.7 MHz बिजवार प्युठानबाट यमुना धामी, रेडियो पारिणी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz रेडियो निर्सिमा 107.1 MHz अर्घखाँचीबाट कोपिलाचारी, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट हामीलाई साथ दिइरहनु भएको छ। अनिश पाठकले भने रेडियो मोती 88.4 MHz छापसाङ्जाबाट साथ दिइरहनु भएको छ। प्रविधि संयोजनबाट कृष्ण बस्यालले भने रेडियो कुटुम्ब 97.8 MHz तामसेन पाल्पाबाट तिलु राणा भट्टराईले साथ दिइरहनु भएको छ। रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट गुडिया भरले साथ दिइरहनु भएको छ। रेडियो देवघाट 102.6 MHz देवघाट तनहुबाट विजय गुरूङले साथ दिइरहनु भएको छ। दमौली एफएम 94.2 MHz दमौली तनहुबाट सन्देश चेडाई, रेडियो फेमस एफएम 94.3 MHz कोहालपुर बाँकेबाट सुदीप कुमार थारूले साथ दिइरहनु भएको छ। रेडियो दमौली 94.2 MHz दमौली तनहुबाट सन्देश चेडाईले साथ दिइरहनु भएको छ। रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुबाट भूमिका श्रेष्ठ, रेडियो फेमस रेडियो भोटियोडा 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लाञ्चोकको सिपारीबाट नकुल घरतीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई यति बेला साथ दिइरहनु भएको छ रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्काले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो आफ्नो एफएम 90.4 MHz चौधहारी रुकुम पश्चिमबाट हामीलाई मनिषा डागीले साथ दिइरहनु भएको छ। रेडियो आफ्नो एफएम 104.8 MHz उखलढुङ्गाबाट बिनु माया राईले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो झन्कार 97.5 MHz रामेछापबाट अनिता रसाईली अनुले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। रेडियो मेन्स्याम एफएम 103.4 MHz तेराथुमबाट हामीलाई शारदा बास्कोटाले साथ दिइरहनु भएको छ। रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट खड्गराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्री, रेडियो मन सरोवर 92.1 MHz हुम्लाबाट हुम्ला सिमीकोटबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट जम्बर पुलामीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो भरोसा 104.9 MHz दाङगुराईबाट नवीना सुनारले साथ दिइरहनु भएको छ। रेडियो यसै क्रममा मुर्कीचुला 93.5 MHz डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो डोल्पा 101.4 MHz डोल्पाबाट मेनुका बुढाले साथ दिइरहनु भएको छ।
रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुली, रेडियो मध्य पहाड 88.2 मेगाहर्ज सल्यानबाट गोरख डागी र विवेक ओलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथीको आज हामी आइतबारी व्यवसायीमा छौं र आइतबारी व्यवसायीमा रहेर दुईवटा गीतका क्लिप्सहरू ल्याएका छौं र सो दुईवटा गीतका क्लिप्सहरूमा तपाईँको अभिमत राख्न सक्नुहुन्छ। फोन लाग्ने साथीहरूले, रेडियो सुन्ने साथीहरूले रेडियोमा फोन गरेर दिनुहोला भने, फेसबुकबाट यदि तपाईँ हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ भने मैले फेसबुकमा पनि प्रेस वीरेन्द्र गिरीको फेसबुक एकाउन्टमा मैले त्यो पोस्टर बनाएर पोस्ट गरेको छु। त्यहाँको कमेन्ट बक्समा पनि तपाईँले तपाईँको कमेन्ट राख्न सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए र तपाईँको कमेन्ट, फेसबुकबाट आएको कमेन्ट र रेडियो श्रोता सहभागिताबाट आएको कमेन्टलाई हामी गणना गर्नेछौ। फेसबुकबाट कति कमेन्ट आयो र कुन गीतले कतिवटा मत पायो प्राप्त गर्यो र रेडियोमा कतिवटा मत प्राप्त भयो फोनको माध्यमबाट भनेर हामी तपाईँलाई जानकारी गराउँछौ। 9868309440 फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा लोकभाका राख्छौ। लोकभाकापछि तपाईँको माझमा फेरि आउँछौ। यो लोकभाका तपाईँको लागि, लोकभाकापछि फेरि आउँछौ।

0: हाम्रो प्राविधिक मित्रलाई जाडो भयो कि क्या होस् तेरो ठुला हुन्छ भन्ने गीत बजाउनु भएको छ होइन, यो गर्मी मौसममा के को जाडो होला र कार्यक्रम लोकसारथी सँगै छौँ तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। अब हामी कति पनि ढिला नगरिकन भोटिङका क्लिप्सहरू राख्छौँ र त्यसपछि हामी तपाईँको फोन कल लिन्छौँ। आज धेरै साथीहरूलाई भित्र्याउनु छ र धेरै साथीहरूको फोन कल लिनु छ, त्यसैले 9826607040 फोन डायल गरिहाल्नु होला। अब भोटिङका क्लिप्सहरू तपाईँको लागि।
1: Team number 1.

0: भोटिङ नम्बर वन।
1: तपाईँको माझमा हामी राखिसकेका छौं। एक नम्बरमा रहेको छ झोरले हजुर झोरले विष्णु माझी र बापु कृष्ण परियारको आवाजमा भने, दुई नम्बरमा रहेको छ घडीको सुई उल्टो घुमेरा ईश्वर सिंह र कालिका रुकाको आवाजमा। अब पूर्वतिरका साथीहरूले 9868309440 फोन गर्नुहोला र पश्चिमतिरका साथीहरूले 9864417298 फोन गर्नुहोला है। लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका साथीहरूले रोल्पा रुकुम सल्यान प्युठान दाङ अर्घखाँची गुल्मी तिरका साथीहरूले 9864417298 फोन गर्नुहोला र 9868309440 चाहिँ पूर्वतिरको साथीहरूले मात्रै फोन गर्नुहोला। यद्यपि मिसकल भने नगर्नुहोला है, मिसकल गर्न पाइने छैन, मैले सुरुमै भनेको छु। नम्बर दिने बित्तिकै एकजना साथीले मिसकल गरिहाल्नुभयो। यति बेला साथी हुनुहुन्छ, म पहिलो साथीलाई स्वागत गरेँ। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। खोटाङबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ। पश्चिमतिरको साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? दुई नम्बरको। हुन्छ, विदा गर्छौ। अब अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। आर्य राई उदयपुरबाट एक नम्बरको गीतलाई मत दिनुभएको छ। अब पश्चिमतिरको साथी नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। गुल्मीबाट आउनु भएको साथीले एक नम्बरको गीतलाई मत दिनुभएको छ। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुभयो? दुई नम्बरको लागि। हुन्छ, विदा गर्छौ। आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला, फटाफट फोन डायल गर्नुहोला। पश्चिमतिरका साथीहरूले 9864417298 र पूर्वतिरका साथीहरूले 9868309440 फोन गर्नुहोला। यति बेला पूर्वतिरको साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभएको हजुर, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। धनकुटाबाट झमक बस्नेतले नम्बर एकको लागि मत दिनुभएको छ। पश्चिमतिरको साथीहरूको फोन आएन है, यता गुल्मी रोल्पातिरका साथीहरूको। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? आउनु भएको थियो नम्बर दुईको लागि। मैले रोल्पातिरका साथीहरूलाई कुन नम्बर दिइराखेको छु सुन्नुहोला राम्रोसँग है। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि। हुन्छ, विदा गर्छौ। नम्बर दुईको लागि मत दिएर गइसक्नु भएको छ। यति बेला अर्को साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? एक नम्बरको गीतलाई। हुन्छ, विदा गर्छौ। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो, कहाँदेखि को बोल्नुभयो? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। अर्को खासीबाट प्रकाश कुवरले दुई नम्बरको लागि मत दिनुभएको छ। अर्को साथी नमस्कार हजुर, आउनु भएको थियो। मैले के भनेको छु, पश्चिमतिरका साथीहरूले 9864417298 फोन गर्नुहोस् भनिरहेको छु है। यति बेला साथी नमस्कार हजुर, नमस्कार हजुर, पश्चिमतिरको साथी नमस्कार, कहाँदेखि को बोल्नुभयो, कहाँदेखि, कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। गुल्मीबाट आउनु भएको थियो, दुई नम्बरको गीतलाई मत दिनुभएको छ। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? कुन छ विदाय गर्छौ जलजली बाचा मुना खड्काले एक नम्बरको गीत लम्बा दिनुभएको छ। अब पश्चिमतिरको साथीलाई लिन्छु। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? नन्दबहादुर खत्रीले अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाय गर्छौ। मनमाया तिमल सिन्हाले एक नम्बरको गीतलाई मत दिनुहोला। मत दिनु भएको छ रुकुम, रोल्पा, सल्यान, प्युठान, दाङ, गुल्मी र अर्घखाँची यी क्षेत्रका साथीहरूले 98-644-1798 फोन गर्नुहोला र पूर्वतिरका साथीहरूले 98-68-60-39-40 फोन गर्नुहोला। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाय गर्छौ। पूर्वतिरका साथीहरूले कस्तो मजाले फोन गरिरहनु भएको छ, पश्चिमतिरका साथीहरूले मिस कल मात्रै आउँदा हान्न आउँछ पश्चिमतिरका साथीहरूलाई। यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर, नमस्कार हजुर, खै त अब फोन गर्नु भएको छ पश्चिमतिरका साथीले बोल्दै बोल्नु भएको छैन, के भनौँ त। यति बेला साथी हुनुहुन्थ्यो होइन, त्यस्तो नगर्नु होला, कृपया बोलिदिनु होला है। यति बेला पूर्वतिरको साथीको कल लिन्छु। नमस्कार हजुर,
0: नमस्ते,
1: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाय गर्छौ। नम्बर दुईको लागि मत दिनु भएको छ अर्को साथी हुनुहुन्छ पश्चिमतिरको साथी। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? हुन्छ विदाय गर्छौ। जाजरकोटबाट आउनु भएको थियो, नम्बर दुईको लागि मत दिनु भएको छ अर्को साथी। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, गोर्खाबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? एकको लागि। हुन्छ विदाय गर्छौ। गुल्मीबाट आउनु भएको साथीले एकको लागि मत दिनु भएको छ। पूर्वतिरको साथी नमस्कार हजुर, नमस्कार हजुर,
2: हेलो दाइ नमस्ते,
1: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? आउनु भएको थियो साथी, तिन नम्बर सबै छैन अनि कहाँबाट, यो कार्यक्रम सुनेर मात्रै फोन डायल गर्नुहोला, कार्यक्रमको बारेमा बुझेर मात्रै फोन डायल गर्नुहोला। पूर्वतिरको साथी अर्को, नमस्कार हजुर,
3: नमस्ते दाइ,
1: को बोल्नुभयो कहाँबाट?
3: म भोजपुरबाट आइनु छ रान्तावराई।
1: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाय गर्छौ। एलिसा बन्तवालाईले दुई नम्बरको गीतलाई मत दिनु भएको छ। पश्चिमतिरको साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाय गर्छौ। कमला पुनले एक नम्बरको गीतलाई मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर,
4: नमस्कार हजुर, नमस्कार, म
1: मैले कतिचोटि भन्ने अर्घखाँचीका साथीहरूले 98-644-1798 फोन गर्नुहोस् भनेर कतिचोटि भनिराखेको छु। निमबहादुर कामीजी, तपाईँ 98-644-1798 को नम्बरमा फोन गर्नुभयो भने मात्रै हामी तपाईँको कल लिन्छौँ है। यति बेला नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाय गर्छौ। निमबहादुर कामीले नम्बर एकको लागि मत दिनु भएको छ। पश्चिमतिरका साथीहरू रुकुम, रोल्पा, सल्यान, प्युठान, जाजरकोट, जति पनि पश्चिमका जिल्लाहरू छन्, अर्घखाँची, गुल्मी होइन, पाल्पा, जति पनि पश्चिमका जिल्लाहरू छन्, ती साथीहरूले 98-644-1798 फोन गर्नुहोला। 98-68-60-39-40 पश्चिमतिरका होइन पूर्वतिरका साथीहरूले फोन गर्नुहोला। पहिला पूर्वतिरको साथीको कल लिए। नमस्कार हजुर,
5: हेलो,
1: गुड नमस्ते, को बोल्नुभयो? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाय गर्छौ। तेह्रथुमबाट आउनु भएको साथीले एक नम्बरको गीतलाई मत दिनु भएको छ। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? दुईको लागि। हुन्छ विदाय गर्छौ। जाजरकोटबाट आउनु भएको साथीले दुई नम्बरको गीतलाई मत दिनु भएको छ। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? दुई नम्बरको लागि हुन्छ, विदाय गर्छु। अब पश्चिमतिरको साथीको कल लिन्छु मैले। नमस्कार हजुर।
0: नमस्कार,
1: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौँ। अर्को खाँचीबाट नम्बर दुईको लागि मत दिनुभएको छ। नमस्कार हजुर, पूर्वतिरको साथी, नमस्कार।
5: नमस्ते,
1: बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौँ। पास्तरबाट सन्ध्या लिम्बुले नम्बर एकको लागि मत दिनुभएको छ। पश्चिमतिरको साथीहरू कृपया मिसकल नगरिदिनु होला। यति बेला अर्को साथी, नमस्कार हजुर।
6: हजुर नमस्कार,
1: को बोल्नुभयो, कहाँबाट?
6: म अर्घाखीदेखि उम्मेदवार।
1: कुन गीतको लागि मत दिनुहुन्छ?
6: नम्बर दुईको लागि।
1: हुन्छ, विदाय गर्छौँ। अब नम्बर दुईको लागि मत दिनुभएको छ। पूर्वतिरको साथी, नमस्कार हजुर। नम्बर वानको लागि, कहाँदेखि को बोल्नुभयो? नम्बर एकको लागि मत दिनुभएको छ। पूर्वतिरको साथी आउनु भएको थियो होइन? 9869603040 पूर्वतिरको साथीले फोन गर्नुहोला। 9864417298 पश्चिमतिरको साथीहरूले फोन गर्नुहोला। र म पहिला पश्चिमतिरको साथीलाई को कल लिन्छु, पूर्वतिरको साथीलाई मैले लिइसकेका छु, होल्डमा बस्नु होला है। पूर्वतिरको साथी, नमस्कार हजुर। नमस्ते, पश्चिमतिरको साथीलाई म लिइरहेको छु। अनि कहाँदेखि को बोल्नुभयो? अमृता मगर, कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि। हुन्छ, विदाय गर्छौँ। सुनसारीबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ। अर्को साथी पूर्वतिरको, नमस्कार हजुर।
7: नमस्ते,
1: को बोल्नुभयो, कहाँबाट?
7: काठमाडौँबाट।
1: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौँ। नम्बर एकको लागि मत दिनुभएको छ काठमाडौँतिरको साथीले। यति बेला साथी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कति नम्बरको गीतलाई मत दिनुहुन्छ? वान नम्बरको। हुन्छ, विदाय गर्छौँ। दाजुकोटबाट आउनु भएको साथीले एक नम्बरको गीतलाई मत दिनुभएको छ। अर्को साथी पूर्वतिरको, नमस्कार हजुर। हुन्छ, विदाय गर्छौँ। युनिस लिम्बुले नम्बर एकको लागि मत दिनुभएको छ, पास्तरबाट आउनु भएको छ। यति बेला अर्को साथी, नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौँ। इसा नेपाली नम्बर एकको लागि मत दिनुभएको छ। अर्को साथी, नमस्कार हजुर।
8: नमस्कार,
1: को बोल्नुभयो, कहाँबाट? कति नम्बरको गीतलाई मत दिनुहुन्छ?
8: एक।
1: हुन्छ, विदाय गर्छौँ। धनकुटाबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ। पश्चिमतिरको साथी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौँ। मुनाले नम्बर दुईको लागि मत दिनुभएको छ। अर्को साथी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौँ। जाजरकोटबाट कालिका विश्वकर्माले एक नम्बरको लागि मत दिनुभएको छ। मैले पूर्व पश्चिमतिरको साथीहरूले कुन नम्बर दिएको छु ख्याल गर्नुहोला। कालिकाजीले पूर्वतिरको नम्बर फोन हानिरहनु भएको छ। यति बेला साथी, नमस्कार हजुर।
9: हजुर, नमस्कार,
1: को बोल्नुभयो, कहाँबाट?
9: हजुर, म सलाइन कपुरकोटबाट पवनपुन मगर।
1: कुन गीतको लागि मत दिनुहुन्छ?
9: हजुर, नम्बर दुईको लागि।
1: हुन्छ, विदाय गर्छौँ। सल्यान कपुरकोटबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ। पूर्वतिरको साथी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ?
9: एक नम्बरको लागि।
1: हुन्छ, विदाय गर्छौँ। पास्तरबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ। अर्को साथी, नमस्कार हजुर।
10: नमस्ते,
1: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौँ। गुल्मीबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ। अर्को साथी हुनुहुन्थ्यो, मिसकल चाहिँ नगर्नु होला, कुनै पनि नम्बरमा मिसकल नगर्नु होला। पूर्वतिरको साथी, नमस्कार हजुर।
11: नमस्कार दाइ,
1: को बोल्नुभयो, कहाँबाट?
11: कुन
1: गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। खोटाङबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ। पश्चिमतिरको साथीहरू कति मिसकल गर्नु भएको तपाईँ, कृपया सबै भएर फोन गरिदिनुहोस् न है, मिसकल चाहिँ नगर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। 9864417298 पश्चिमतिरका सबै जिल्लाहरू, रुकुम, रोल्पा, सल्यान, प्युठान, दाङ, हुम्ला, जुम्ला, कालीकोट होइन, जति पनि छ अर्को खाँची, प्युठान, गुल्मी, पाल्पा होइन, सबै साथीहरूले फोन गर्न सक्नुहुन्छ। यति बेला पूर्वतिरको साथीको कल लिन्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
12: नमस्कार।
1: को बोल्नु भयो, कहाँबाट?
12: सिमन गुरुङ काठमाडौँबाट।
1: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छ। अभिमान बुढा मगर काठमाडौँबाट आउनु भएको थियो, नम्बर दुईको लागि मत दिनु भएको छ। अर्को साथी, नमस्कार हजुर। को बोल्नु भयो, कहाँबाट? हुन्छ, विदा गर्छ। गुल्मीको दार्लिङबाट अन्जु मगर नम्बर दुईको लागि पूर्वतिरको साथी, नमस्कार हजुर। को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। गोरी मगरले नम्बर एकको लागि मत दिनु भएको छ। अर्को साथी, नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। नम्बर दुईको लागि मत दिएर गइसक्नु भएको छ। अर्को साथी, नमस्कार हजुर। पूर्वतिरको साथी, नमस्कार हजुर। को बोल्नु भयो, कहाँबाट? को बोल्नु भयो, कहाँबाट आउनु भएको थियो साथी? कृपया यो हामीले नबोलिकन बस्नेलाई हामी फोन काटिदिइहाल्छौँ। नमस्कार हजुर, कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौँ। चौधारीबाट आउनु भएको थियो, दुई नम्बरको गीतलाई मत दिनु भएको छ। पूर्वतिरको साथी, नमस्कार हजुर। को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर एकको लागि। हुन्छ, विदा गर्छौ। पूर्वतिरको ओखलढुङ्गाबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको। पश्चिमतिरको साथीहरू खोइ त फोन गर्नु भएको, फोनै आएन है। पश्चिमतिरको नम्बरमा 98644 1298 फोन गर्नुहोला। यति बेला पश्चिमतिरको साथीलाई म पहिला पश्चिमतिरको साथीलाई लिन्छु, पूर्वतिरको साथी होल्डमा बसिदिनु होला एकछिन है। म पश्चिमतिरको साथीलाई फोन लिन्छु। नमस्कार हजुर।
13: नमस्कार।
1: पश्चिमतिरको साथी, कहाँदेखि को बोल्नु भयो? कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। चौरजहरीबाट दुई नम्बरको गीतलाई मत दिनु भएको छ। पूर्वतिरको साथी, नमस्कार हजुर।
14: नमस्ते।
1: को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। पास्तरबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। यति बेला साथी, नमस्कार हजुर। नमस्कार हजुर। पश्चिमतिरको साथी, नमस्कार हजुर। को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। अर्को खाँचीबाट तुलसा मगरले नम्बर दुईको लागि मत दिनु भएको छ। पूर्वतिरको साथी, नमस्कार हजुर। को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। रूपा राई धनकोटाबाट एक नम्बरको गीतलाई मत दिनु भएको छ। अर्को साथी, नमस्कार हजुर। नमस्कार हजुर। को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। गुल्मीबाट संगम नेपालीले नम्बर दुईको लागि मत दिनु भएको छ। अर्को साथी, नमस्कार हजुर।
15: नमस्कार।
1: को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। एक नम्बरको गीतलाई मत दिनु भएको छ। यति बेला अब पाँचजना साथीको कल लिन्छु, त्यसपछि एउटा गीत बजाउँछु है। यति बेला साथी, नमस्कार हजुर। को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? दुई नम्बरको लागि। हुन्छ, विदा गर्छौ। पश्चिमतिरका साथीहरूलाई मिसकल नगर्नु भनिरहेको छु मैले, सकिन्छ फोन गरौँ, सकिँदैन मिसकल नगरौँ। यदि बेला पश्चिमतिरको साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। अब तीनजना साथीको कल लिन्छौ। नमस्कार हजुर।
16: हेलो। हेलो हजुर, नमस्कार।
1: को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। एक नम्बरको गीतलाई मत दिनु भएको छ। अब दुईजना साथीको कल लिन्छौ। नमस्कार हजुर।
17: हजुर, नमस्कार।
1: को बोल्नु भयो, कहाँबाट? हुन्छ, विदा गर्छौ। दुई नम्बरको गीतलाई मत दिनु भएको छ। अब अन्तिम एकजना साथी, नमस्कार हजुर। को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। अब अन्तिम एकजना पश्चिमतिरको साथीको कल लिन्छु, त्यसपछि गीत बजाउन। नमस्कार हजुर। एउटै व्यक्तिले पटक पटक किन फोन गरिरहनु भएको छ कि तपाईँहरूले एउटै व्यक्तिले धेरै एउटै नम्बरबाट धेरैचोटि फोन नगरिदिनु होला है एउटै व्यक्तिले अब गीत राख्छौँ तपाईँको लागि गीत पछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोक सारथीमा छौं र यति बेला हामी भोटिङका क्लिप्सहरूमा तपाईँको अभिमत लिइराखेका छौं। एक नम्बरमा छ झोरले हजुर झोरले भन्ने गीत छ, दुई नम्बरमा छ घडीको सुई उल्टो घुमेर। यति बेला पूर्वतिरको साथी हुनुहुन्छ, अघिदेखि होटमा बसिरहनु भएको छ। नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्नुभयो त्यहाँबाट?
1: म भोजपुरबाट अनिसा।
0: अनिसा, कुन गीतको लागि मत दिनुहुन्छ? भोजपुरबाट अनिसाले नम्बर एकको लागि मत दिनुभएको छ, पालो तपाईँको हो। पश्चिमतिरका साथीहरूले 9864417298 फोन गर्नुहोला। यति बेला अब म पश्चिमतिरको साथीलाई कल लिन्छु, पूर्वतिरको साथी होल्डमा बस्नु होला। नमस्कार हजुर। आउनु भएको थियो, पश्चिमतिरको साथीहरूले किन यस्तो गरिरहनु भएको छ कि? सकिन्छ फोन गर्नु, सकिँदैन मिस कल पनि नगरिदिनु। यति बेला साथी नमस्कार हजुर।
2: नमस्ते हजुर,
0: को बोल्नुभयो कहाँबाट?
2: गीता साथी हो।
0: कुन गीतको लागि मत दिनुहुन्छ? कुन साथी विदाय गर्छौ? गीता गार्की ओखलढुङ्गाबाट नम्बर दुईको लागि मत दिनु भएको छ, यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। कुन गीतको लागि मत दिनुहुन्छ? कुन साथी विदाय गर्छौ? गुल्मीको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर।
3: हेलो, नमस्ते,
0: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? कुन साथी विदाय गर्छौ? धनकुटाबाट सोनी लिम्बुली नम्बर एकको लागि मत दिनु भएको छ, पालो तपाईँको हो। पश्चिमतिरका साथीहरूले 9864417298 र पूर्वतिरका साथीहरूले 9868607940 फोन गर्नुहोला। पूर्वतिरकै साथीको फोन आएछ, पश्चिमतिरको आएको छैन है। नमस्कार हजुर।
4: नमस्ते। नमस्कार दाई,
0: को बोल्नुभयो कहाँबाट?
4: ओखलढुङ्गाबाट विकास तामाङ।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
4: नम्बर
0: एकको लागि। हुन्छ, विदाय गर्छौ। ओखलढुङ्गाबाट विकास तामाङले नम्बर एकको लागि मत दिनु भएको छ, पालो तपाईँको हो। यति बेला फटाफट फोन डायल गर्नुहोला। पश्चिमतिरका साथीहरूले 9868607940 र पूर्वतिरका साथीहरूले 9868607940 फोन गर्नुहोला। यति बेला साथी नमस्कार हजुर। परिवर्तनबाट सोनियावली नम्बर दुईको लागि मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर। नमस्कार हजुर, पूर्वतिरको साथी यति बेला अब आउनु भएको थियो, उहाँ बोल्नु भएन, पश्चिमतिरको साथीको कल लिए। नमस्कार हजुर। हुन्छ, विदाय गर्छौ। जाजरकोटबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर।
5: नमस्ते हजुर,
0: को बोल्नुभयो कहाँबाट?
5: म यता तेह्रथुमबाट हो, फुलमाई।
0: कति नम्बरको गीतलाई मत दिनुहुन्छ तेह्रथुमको साथी? हुन्छ, विदाय गर्छौ। तेह्रथुमबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पश्चिमतिरका साथीहरूले एकदमै मिस कल गरिरहनु भएको छ, एकदमै हैरान पार्नुभयो पश्चिमतिरका साथीहरूले। अब के भनौँ त, पश्चिमतिरको साथीहरूलाई मिस कल। यति बेला अर्को साथी पश्चिमतिरको साथी नै हुनुहुन्छ, नमस्कार हजुर भन्दै थिए, फेरि फोन काट्यो। यति बेला पूर्वतिरकै साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। खोटाङबाट सुजन भुजेलले नम्बर दुईको लागि मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। जाजरकोटबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर।
6: हेलो दादा, नमस्ते,
0: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। पश्चिमतिरको साथी नमस्कार हजुर। पश्चिमतिरको साथी नमस्कार हजुर। अब आउनु भएको छ होइन, चुप्प लागेर बसिदिनुहुन्छ, मूर्ति बोल्ला तर उहाँहरू बोल्नुहुन्न, के गर्ने गाह्रो छ। यति बेला साथी नमस्कार हजुर।
7: हजुर नमस्कार,
0: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। अर्को खासीबाट रामु दुई नम्बरको गीतलाई मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर।
8: हेलो, नमस्ते सर,
0: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। गुल्मीबाट अरुण कुमारले दुई नम्बरको गीतलाई मत दिनु भएको छ। अर्को साथी पूर्वतिर नमस्कार हजुर।
3: हजुर सर नमस्कार, म पूर्वको साथी टेको छेत्री नम्बर दुईको लागि।
0: हुन्छ विदा गर्छौँ। पूर्वको साथी टेको छेत्री नम्बर दुईको लागि मत दिनु भएको छ। पश्चिमतिरका साथीहरूले मिस कल नगर्नुहोस्, अब म पश्चिमतिरको फोन उठाउन्न है, अब यो धेरै मिस कल आयो, अब म पश्चिमतिरको फोनै उठाउन्न, यो अलिकति अति गर्नु अत्याचार नगर्नु भन्छन्। यति बेला साथी नमस्कार हजुर।
9: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट छ? कुन गीतको लागि मत दिनुहुन्छ? प्युठानबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। अर्को साथी पूर्वतिरको साथी नमस्कार हजुर।
10: नमस्ते, नमस्कार,
0: को बोल्नुभयो, कहाँ भएको छ? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदा गर्छौ। उदयपुरबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। अब पश्चिमतिरको साथी नमस्कार हजुर। यो परवीनलाई के भनौँ, परवीन सुवेदी भन्ने मान्छे प्युठानको नौ बहिनी गाउँपालिकाको मान्छे हो होइन, यो मान्छेलाई यसको अभिभावकहरूले पनि त लगाउन सक्नु भएको छैन। हुन त बालक हो, तर बालकले बालक जस्तो व्यवहार नदेखाएको स्थिति छ प्रवीण सुवेदी भन्ने मान्छेले। यसको अभिभावकले कार्यक्रम सुन्दै हुनुहुन्छ भने सम्झाउनु होला है आफ्नो छोरालाई होइन। यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट?
11: उदयपुरबाट फुल मगर।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदा गर्छौ। उदयपुरबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-39-40 को नम्बर। पूर्वतिरका साथीहरूले र 9864-17-298 पश्चिमतिरको साथीहरूले फोन गर्नुहोला। यति बेला पूर्वतिरको साथी नै हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदा गर्छौ। आउनु भएको थियो साथी नम्बर एकको लागि मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर। नमस्कार हजुर, पश्चिमतिरको साथी यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदा गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी नम्बर एकको लागि मत दिनु भएको छ। पश्चिमतिरको फोन लिन्छु म, नमस्कार हजुर।
12: हजुर नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदा गर्छौ। एक नम्बरको गीतलाई मत दिनु भएको छ। यति बेला अर्को साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदा गर्छौ। आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-37-39-40 पूर्वतिरको साथीहरूले र 9864-17-298 पश्चिमतिरका साथीहरूले फोन गर्नुहोला। म तपाईँलाई आग्रह गरे 9864-17-298 र 9868-37-39-40। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदा गर्छौ। नम्बर दुईको लागि मत दिएर जानुभएको छ। पश्चिमतिरको साथीको कल लिए, नमस्कार हजुर, नमस्कार हजुर, हेलो, पश्चिमको साथी नमस्कार हजुर। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो, पूर्वतिरको साथीको पनि फोन काटेको छ। यति बेला अर्को साथी नमस्कार हजुर, 9868-37-39-40 फोन गर्नुहोला भन्छु मैले। यति बेला साथी नमस्कार हजुर, पश्चिमतिरको साथी नमस्कार हजुर, पश्चिमतिरको साथी नमस्कार हजुर। यति बेला पूर्वतिरको साथी हुनुहुन्छ, नमस्कार हजुर, हेलो, पूर्वतिरको साथी नमस्कार हजुर। यो प्रवीण सुवेदीकै काम हो यो होइन, मैले यो खलङ्गामा अब स्कुल भएको बेलामा त प्रवीण सुवेदी भन्ने मान्छेले त्यस्तो गर्नुहुन्न होइन, घर गएको बेलामा अभिभावकले भनेको पनि नमान्ने, मैले धेरैचोटि सम्झाइसकेका छु उहाँलाई। म अब मैले के भन्ने अब उहाँलाई। यति बेला अर्को साथी हुनुहुन्छ, पश्चिमतिरको साथी नमस्कार हजुर,
13: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट?
10: म बाबाङको बर्गियादेखि सागर छेत्री।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
10: एक नम्बरको।
0: हुन्छ, विदाय गर्छौ। बागलुङको बडीघाटबाट सागर छेत्री यति बेला पूर्वतिरको साथी हुनुहुन्छ। नमस्कार हजुर।
13: नमस्ते। नमस्कार हजुर।
0: को बोल्नुभयो, कहाँबाट?
13: म धरानदेखि किताब सिलाइको हजुर।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। धरानबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9867039040 नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला साथी नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। तेह्रथुमबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9864172998 पश्चिमतिरका विशेष गरी रोल्पा, रुकुम, सल्यान, प्युठान, दाङ, जाजरकोट लगायतका विभिन्न गुल्मी अर्घ खाँची प्युठानतिरका साथीहरूले फोन गर्नुहोला। पाल्पा लगायतका साथीहरूले फोन गर्नुहोला भने 9868309040 पूर्वतिरका साथीहरूले फोन गर्नुहोला। यति बेला साथी नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। धनकुटाबाट भूमिका पौडेलले नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309040। यति बेला साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर।
14: नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। सबिन बस्ने तेह्रथुमबाट दुई नम्बरको गीतलाई मत दिनु भएको छ। पश्चिमतिरको साथीहरूले फोन गर्नुहोला 9868409040 फोन गर्नुहोला। यति बेला फटाफट फोन डायल गर्नुहोला, हामीसँग धेरै समय छैन अब। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। ब्याकग्राउन्ड टोन अलि थोरै कम गर्नुहोला अनि माइकको लेभल हल्का बढाउनु होला। ल ठिक छ। यति बेला पश्चिमतिरको साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
15: नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट? कति नम्बरको गेटलाई मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। जाजरकोटबाट आउनु भएको साथीले दुई नम्बरको गेटलाई मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर।
16: नमस्कार हजुर।
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। धनकुटाबाट बोल्नु भएको थियो साथी, दुई नम्बरको गीतलाई मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर।
17: नमस्कार दादा।
0: को बोल्नुभयो, कहाँबाट?
17: हजुर, म सुनसरीबाट करिश्मा मगर।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। सुनसरीबाट करिश्मा मगर नम्बर दुईको लागि मत दिनु भएको छ। अर्को साथी पूर्वतिरको साथी नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। धनकुटाबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर। नमस्कार हजुर। पश्चिमतिरको साथी नमस्कार हजुर। अब 9864 लाइनमा फोन गर्नु भएको छ, अब फोन उठिरहेछ, बोल्दै बोलिरहनु भएको छैन, अब के भनौँ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गरी। नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। ल, दुई नम्बरको गीतलाई मत दिनु भएको छ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गरी। नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? को बोल्नुभयो, कहाँबाट? हुन्छ, कुन गीतलाई मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। प्युठानबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर। कहाँदेखि को बोल्नुभयो? टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी। पूर्वतिरको साथीले पनि जिस्काउ, अब भनौँ न, फोन गर्नै काट्ने गरिरहनु भएको छ। पश्चिमतिरको साथी नमस्कार हजुर। नमस्कार हजुर।
18: हजुर दाइ, नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ?
18: नम्बर दुईको लागि।
0: हुन्छ, विदा गर्छौ। अब पूर्वतिरको साथीको कल लिए। नमस्कार हजुर।
19: नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट? आउनु भएको थियो। पश्चिमतिरको साथीले कहाँ पूर्वको नम्बरमा फोन गरिरहनु भएको यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो? कुन गीतको लागि मत दिनुहुन्छ?
19: एक नम्बरको लागि सर।
0: हुन्छ, विदाय गर्छौ। मत दिनुहुन्छ?
18: नम्बर टूको लागि।
0: हुन्छ, विदाय गर्छौ। अब पूर्वतिरको साथीको कल लिए। नमस्कार हजुर।
20: नमस्ते,
0: को बोल्नुभयो? कहाँबाट?
20: सिमीकोट खेबाट
0: आउनु भएको थियो। पश्चिमतिरको

0: को बोल्नु भयो कहाँबाट? म यो नम्बर मैले हेरिरहेको छु है, अहिले म कार्यक्रम सकिएपछि फोन गरेर अब सोध्छु, यदि राम्रोसँग भन्नु भएन भने यो नम्बर मैले ब्लक गरिदिन्छु है तपाईँहरूको। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, अहिलेको लागि विदा गर्छौँ। अभिभावकहरूले पनि आफ्नो बच्चा बच्चीलाई भनौँ न फोन गरिसकेपछि कस्तो बोल्नुपर्छ भन्ने कुरा अलिकति अभिभावकहरूलाई पनि गाइड गर्नुपर्छ नि होइन। बच्चा बच्चीलाई मोबाइल दिनुहुन्छ, आजभोलि अभिभावकहरूले 9-10 वर्षको बच्चा बच्चीलाई पनि मोबाइल हातमा दिनुहुन्छ, यसको नतिजा हामीले भोग्नु परिरहेछ, के गर्ने गाह्रो छ। यति बेला साथी नमस्कार हजुर, नमस्कार हजुर, हेलो, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, हेलो, को बोल्नु भयो हजुर, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौँ। अब हामी कार्यक्रमको अन्तिम अन्तिमतिर छौँ र अब पाँचजना साथीको कल म छिटो लिन्छु है। नमस्कार हजुर, पश्चिमतिरको साथी नमस्कार हजुर, चलि अब म पश्चिमतिरको साथीको फोन नै उठाउन्न है, किनभने अब यो अति भयो गर्नु, अत्याचार नगर्नु। यति बेला साथी नमस्कार हजुर,
1: नमस्कार हजुर, नमस्कार,
0: को बोल्नुभयो कहाँबाट? मैले कतिचोटि मिनबहादुरजीलाई भनिसके पश्चिमतिरको नम्बरमा फोन गर्नुहोस् भनेर, र उहाँले पूर्वतिरकै नम्बरमा फोन गरिरहनु भएको छ। 98-644-1792 तपाईँले फोन गर्नुहोला। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौँ। अब हामी कार्यक्रमको अन्तिम अन्तिमतिर छौँ र अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ। अब अन्तिम साथीलाई लिन्छु, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट, को बोल्नुभयो कहाँबाट, अब हेलो भन्नुहुन्छ, फोनै उठाइदिनुहुन्न। ल ठिक छ, अब हामी भोटिङका क्लिप्सहरू राख्छौँ र कतिवटा मत प्राप्त गर्यो भन्ने कुरा हामी जानकारी गराउँछौँ।
2: Voting number 1.

0: भोटिङ नम्बर टु
1: समयले छली सक्यो आधा
2: हामी कार्यक्रम लोकसारथीमा छौँ र आज जम्मा जम्मी 72 जना साथीहरूको सहभागिता भएको थियो र जसमध्ये 25 गीत मत नम्बर 1 को गीतले प्राप्त गरेको छ भने नम्बर 2 कोले 47 मत प्राप्त गरेको छ। यो कुरा म तपाईँलाई जानकारी गराए र यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिया मगरलाई पनि विशेष धन्यवाद ज्ञापन गर्दै घडीको सुई उल्टो घुमेर ईश्वर सिंह र कालिका रुकाको आवाजमा रहेको गीत छोड्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं। रेडियो कार्यक्रमलाई माया गरौं।

0: जलजला ट्राइक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 9865 78 232।

0: बेलुकी 5 बजे थाहा अपडेटमा दिनेशको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका उपसभापति एवं अर्थमन्त्री डाक्टर स्वर्णिम अग्लेले आफ्नो पार्टी केवल सरकार फेर्ने अभियानमा मात्र नभई समग्र राजनैतिक संस्कार परिवर्तनको दिशामा केन्द्रित रहेको बताउनु भएको छ। चितवनको भरतपुरमा आयोजित पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो। अग्लेले राजसपा सिंगो राष्ट्रको संकल्प र आकांक्षालाई न्याय गर्न जन्मिएको शक्ति भएको दावी गर्नुभयो। अग्लेले राजसपा नयाँ अध्याय लेख्न आएको पार्टी भएको समेत बताउँदै विगतका आन्दोलनले ल्याएको लोकतन्त्र, संविधान र समावेशिताको सम्मान गर्दै लोकतन्त्रको संस्थागत गुणस्तर, उत्तरदायित्व र सार्वजनिक सेवा प्रवाह भने अझै कमजोर रहेको औल्याउनु भएको छ। जनमत पार्टीका अध्यक्ष सीके राउतले देश बनाउने जनताको चाहनालाई शुभकामना दिन राजसपाको महाधिवेशनमा आएको बताउनुभयो। राउतले मधेसीलाई प्रधानमन्त्री बनाएकोमा राजसपालाई धन्यवाद समेत दिनुभएको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राजसपाले नयाँ नेपालको तस्विर देखाउन सक्नुपर्ने बताउनुभयो। उहाँले मुलुकलाई विकृतिबाट उठाउने जिम्मा राजसपालाई भएको बताउनुभयो। राजसपाको महाधिवेशनले ऐतिहासिक निर्णय गर्ने विश्वास गर्दै उहाँले नयाँ युग परिवर्तनका लागि युवा आएको भन्दै राजसपालाई शुभकामना दिनुभएको थियो। राजसपाको स्थापनाको 4 वर्ष भएको पहिलो महाधिवेशनमा विभिन्न देशका पार्टीहरूले शुभकामना सन्देश दिएका छन्। शुभकामना सन्देश दिनेमा भारतीय सत्ताधारी दल बीजेपीदेखि चिनिया सत्ताधारी दल सीपीसीसम्म रहेका छन्। परराष्ट्र मन्त्री शिशिर खनालले एसियाली देशका दलको तर्फबाट दिइएको शुभकामना पढेर सुनाउनु भएको थियो। राष्ट्रिय मानवाधिकार आयोगकी सदस्य डाक्टर लिली थापाले सामाजिक सञ्जालमा बढ़दो साइबर बुलिङ र व्यक्तिगत आक्रमणका कारण मानवाधिकार सम्बन्धी घटनामा निष्पक्ष अनुसन्धान गर्न डराउनु पर्ने स्थिति आएको बताउनु भएको छ। आज शान्तिका लागि सामूहिक अभियानको क्यापले आयोजना गरेको मानवाधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो। उहाँले जेएनजी आन्दोलनका घटनामा आयोगले निष्पक्ष र तथ्यका आधारमा प्रतिवेदन तयार पारे पनि विभिन्न आरोपहरू लाग्ने गरेको गुनासो गर्नुभयो। आयोगले देखेका र अनुसन्धानबाट प्राप्त तथ्यहरूलाई कुनै पूर्वाग्रह बिना प्रतिवेदन सार्वजनिक गरेको उहाँको भनाई छ। तर त्यसपछि सामाजिक सञ्जालमा आफू विरूद्ध अपमानजनक टिप्पणी, गाली गलौज र चरित्र हत्या गर्ने प्रयास बढ़ेको उहाँले दुखेसो पोख्नुभयो। आयोगका पदाधिकारी, संचारकर्मी तथा अनुसन्धानमा संलग्न व्यक्तिहरू निरन्तर साइबर आक्रमणको निशानामा परिरहेको उल्लेख गर्दै उहाँले यसको स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्ने वातावरण खुम्चिँदै गएको बताउनुभयो। उहाँले नागरिक समाजको भूमिकाप्रति पनि प्रश्न उठाउँदै साइबर बुलिङका घटनामा नागरिक समाज मौन बसेको आरोप लगाउनुभयो। र जुम्लामा 1 वर्षमा 3671 मेट्रिक टन सिमी उत्पादन भएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम भक्त अधिकारीका अनुसार आर्थिक वर्ष 2081-82 जिल्लाबाट उक्त परिमाणको सिमी बिक्रीबाट 1,33,92,000 आमदानी भएको बताउनुभयो। जिल्लाभर 2,257 हेक्टर क्षेत्रफलमा सिमी उत्पादन हुने गरेको छ। पछिल्लो समयमा सिमीको माग बजारमा अत्याधिक आउने गरेसँगै जुम्लाका किसान सिमी खेतीतर्फ आकर्षित हुँदै गएको कृषि विकास कार्यालयका प्रमुख अधिकारीको भनाइ छ। सिमी किसानका लागि महत्वपूर्ण नगदे बालीका रूपमा स्थापित हुँदै गएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो। तिला गाउँपालिका तातोपानी, चन्दननाथ, कनका सुन्दरी, पाता राशी, हिमा, तातोपानी र गुठीचौर क्षेत्रका किसानले सिमी खेतीबाट राम्रो आमदानी गर्ने गरेका छन्। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु, नमस्कार।
1: बाजे, के भयो? किन गाला
2: दुखेको छ त? खाने दिन्न भात दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त आज गर्छन् बात।
1: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840740 318
1: 9805514
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: म्युजिक नेपाल

0: प्रदेश सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माराङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
3: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? दिदी त सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867067467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरचौर बजार, रोल्पा, युनिसा सुनसादी पसलको छेउमा।
6: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
10: आया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
11: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
11: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
11: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखीको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
11: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
12: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त र जरुरी सूचना। झुङ्गो पेला खेम्रिदे, गरम ओबोत्री जेउ पेला सुनौ, फुरी कटा ओचुगुरी जेउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए। आउए दिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम्नाले वातावरण मिलेने ल झ्याप्पा असर किने, रि उमुल र थाउने, भुछे तामे वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनौ, नाखा नाम्ले ल भे लागिने सज जिमी किमी लापरवाही सुनौ, चासो खेलगेमा दुख को नाते जन धनी ने झेप्पा छुटी ताउदू खोकाई
13: वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि, हामीले चाहिँ अनुगमन दिने व्यवस्था चाउसन गिरिए
12: गेसो छानेला खोलेर चाउसी खोलिए होलिदे तरिम गाई गेजो मेटेलाई छु अब नजिरे बनाए गेम एल गेजो मेटेमा लागे अरूले लाइयो के लागे
13: वन जङ्गल सजुडिसी हो घेन बारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिमी ने चाउसो सहिले खेले
12: वन जङ्गल मेला दिगेमाइए
13: ओडा कार्यालय, प्रहरी कार्यालय, सहज सुनसरी गाउँपालिका, गाउँ कार्यपालिका कार्यालय खबर दिए
12: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रोबाङ रोल्पा।

0: मेरो कपाल पनि झडिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझ दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हजिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगा बिंगा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडी बुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
3: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वन भित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौं। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौं, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौं र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: Music Nepal.

0: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
1: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
0: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
1: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
2: होइन, रात दिन खटखट के को झगडा हो यो?
1: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
2: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सार दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
0: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
1: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
2: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
3: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
4: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
5: के तपाईँ 5 रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
6: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
5: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
6: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
5: बाथरोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
6: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
5: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
6: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
5: र खोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई दाङ।
6: सम्पर्क मोबाइल 9857821105,
5: 9479702,
6: 9805982605,
5: र 9810939940।
7: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
8: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
7: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने आउनुहोस् चाँग बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही चाङमा।
9: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आन खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा कुची र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच।
8: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
10: डाक्टर कमल चन्द्र शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
9: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
8: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ।
11: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्याटेको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
9: फाउन्टौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत पग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
8: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
9: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्।
8: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
9: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
1: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
12: होइन। के भन्छ र तपाईँलाई
1: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
12: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने?
13: अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
14: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
1: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हातखुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, काया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
14: यति मात्र कहाँ हो र? हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
14: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेट बाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
15: कैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
16: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
17: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन
16: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
17: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
16: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तर्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने टाढी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खुन लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
17: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खुल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-592-8790 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
14: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
1: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गएर ल्याउ एकै ठाउँमा पाइनु पर्यो नि
14: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
1: ल उसो भए म सामान लिन गइहाले
14: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98578-30504
14: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ
18: Thank you. नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
19: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
20: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
19: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
18: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
19: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
20: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
19: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
18: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
19: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
20: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
19: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
18: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
19: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
20: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
21: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
22: होइन, के भन्नु भएको? हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
21: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
23: अङ्कल, अङ्कल आउनुहोस्, म अर्जुनलाई बाटो काटाइदिन्छु।
24: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
25: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
21: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु। नेपाल,
22: यसरी अर्का भन्न पाइन्छ?
21: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
23: अङ्कल, अङ्कल आउनुहोस्,

0: लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
1: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
2: नेपाल सरकार विज्ञापन हो।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
4: लौ किन नि, के भयो, सन्चो भएन?
3: होइन, यतिकै जाने मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
5: नमस्ते, कति कामले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: वैश्वाना, सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि। हो र, होइन होला त्यस्तो त।
8: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
9: केही होइन नि,
8: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्त थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
11: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
12: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
11: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
12: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
11: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
12: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
13: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ।
14: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
15: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
14: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
15: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
14: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
15: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हजिकिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समय

0: देखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर, सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
1: बाथरोग एन्ड स्किन केयर सेन्टर काली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ।

0: तपाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार. लुम्बिनी प्रदेश तथा आसपास का क्षेत्र में एफएम बैंड 96.4 मेगाहर्ट्ज हाम्रो वेबसाइट झलझला प्रेस .com तथा facebook.com/radiozalzalabaट संसार भरिक साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना कार्तिको तपाईलाई हार्दिक स्वागत छ. आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट. सुशासन पारदर्शिता र स्थिति बसाउने अभियानमा राष्ट्रपतिलाई पूर्ण समर्थन रहने वृषमान पुनको भनाई. देशभर डेंगूका 55 जना बिरामी भेटिए. कोशी र लुम्बिनी प्रदेश सबैभन्दा बढ़ी प्रभावित. पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बर्साउन आएको स्वर्णिम वाक भनाई. राष्ट्र अधीनता र राष्ट्र हितको संरक्षणमा सरकार सजग रहनुपर्ने प्रदीप गेवालीको तर्क. रोल्पा नगरपालिकामा गैर सरकारी संस्था र संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न. रूकुम पश्चिममा एक वृद्ध महिला मृत फेला. गुजिलढुङ्गामा विवरस्य भरुवा बन्दुक फेला. बगार बाबा धार्मिक विकास क्षेत्रको 33 वार्षिक साधारण सभा तथा 5 अधिवेशन सम्पन्न. रूकुम पश्चिममा 12 अन्तर्राष्ट्रिय योग दिवस मनाइयो. र अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू पुष्टि. भाइरस सबै महादेशमा पुग्यो. केप भर्ड केसँग बराबरीमा रोकियो. स्पेनले साउदी अरेबियासँग खेल्दै.
1: यो केटासँग त म बिहे गर्दिन. कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ. यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए. मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्. होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो. मेडिकलको औषधिले केही कामै गरेन. म त वाक्क दिक्क प्याक्क भइसके.
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि. त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिवाङ रोल्पामा छँदैछ नि. त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त.
2: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है. त्यसपछि नाइन भन्नु नि.
1: हजुर, हाम्रा सेवाहरू.
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गाटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरभीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ.
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ.
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162901118. अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने स्रोत बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्. दाङ र बुटवलकै सेवा अब लिवाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्.
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिवाङ रोल्पा.
0: अब समाचार शुरू गरौं. सुशासन पारदर्शिता र स्थिति बसाउने अभियानमा राष्ट्रपतिलाई पूर्ण समर्थन रहने वर्षमान पुनको भनाई सम्बन्धी प्रसंगबाट. नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले स्थिति बसाउन चलिआएका कुनै पनि कदमहरू विधि सम्मत र संविधान भन्दा बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिन सरकार र राष्ट्रपतिलाई आग्रह गर्नुभएको छ. चितवनमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेता पुनले भ्रष्टाचारको अन्त्य र सुशासनको विषयमा सधैँ साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विगतमा आफूहरूले पनि सुशासनको एजेण्डालाई गतिलोसँग अघि बढ़ाएको दावी गर्नुभएको छ। उहाँले भन्नुभयो, सुशासनको एजेण्डामा हामी बीच समानता छ। सुशासनको एजेण्डामा नेकपा र राष्ट्रपाको जतिको निकट सहकार्य सायद अरूको बीचमा भएको छैन। उहाँले भन्नुभएको छ, कठिन परिस्थितिमा पनि हामीले लोकतान्त्रिक मूल्य र न्यायको पक्षमा सँगै उभिने प्रयास गरेका थियौं। स्थिति बसाउन चालिएको कदमहरू विधि सम्बन्ध र संविधान भन्दा बाहिर नहोस् भन्ने कुरामा तपाईँको पर्याप्त ध्यान पुग्नेछ भन्ने हाम्रो विश्वास रहेको छ। नेता पुनले सुशासन पारदर्शिता र स्थिति बसाउने अभियानमा राष्ट्रपालाई पूर्ण समर्थन गर्ने उल्लेख गर्नुभयो।

0: देशभर डेंगू संक्रमण फैलिने क्रम जारी रहेको छ। पछिल्लो तथ्याङ्क अनुसार देशका विभिन्न प्रदेशमा गरी देशभर गत जनवरीदेखि 55 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरण अनुसार यसपटक कोशी र लुम्बिनी प्रदेश डेंगूबाट सबैभन्दा बढ़ी प्रभावित देखिएका छन्। कोशी प्रदेशमा 17 जना र लुम्बिनी प्रदेशमा 15 जना बिरामी भेटिएका छन्। यसै गरी काठमाडौँ उपत्यका सहित बागमती प्रदेशमा 10 जना संक्रमणमा देखिएको छ भने गण्डकी प्रदेशमा 6 जना बिरामी फेला परेका छन्। मध्य प्रदेशमा 4 जना र सुदूरपश्चिम प्रदेशमा 3 जनामा डेंगू पुष्टि भएको छ। कीट जन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण दहालका अनुसार डेंगूबाट बस्नु नै सबैभन्दा उत्तम विकल्प भएका कारण घर वरपरका खाल्डा खुल्डी पूर्ण खानेपानी वा ढल चुहेको छ भने तत्काल मर्मत गर्न गमलाको प्लेट फूलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्न पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्न साँझ बिहान करेसा बारीमा जाँदा घर बाहिर वा पार्कमा जाँदा बाल बालिकालाई लैजाँदा लामखुट्टे नटुकोस् भनेर विशेष सावधानी अपनाउन आग्रह गरेको छ। विगतमा पनि जुलाईदेखि सेप्टेम्बरसम्म संक्रमण उच्च रहेको थियो भने अक्टोबरपछि ओह्रालो लाग्ने गर्दछ। एडिस एजेप्टाई र एडिस एल्बो प्लेक्चस लामखुट्टेको टोकाईबाट हुने डेंगू संक्रमण पहिलो पटक नेपालमा एक विदेशीमा सन् 2004 चितवनमा देखिएको थियो। त्यसपछि सन् 2006 तराई र भित्री मधेसका केही जिल्लामा डेंगूका बिरामी भेटिएका थिए। त्यसैता डेंगू रैथानी रोग जस्तै बनेको छ र हरेक वर्ष वर्षाको समयमा जनस्वास्थ्यको ठूलो समस्या रूपमा देखा पर्न थालेको छ। चिकित्सकले डेंगू लागेका 80% मानिसमा कुनै लक्षण नदेखिने र वा कम देखिने बताउँदै आएका छन्। कड़ा लक्षण भएका मध्ये 80% आफै निको हुने र 20%लाई अस्पतालमा लगेर उपचार गर्नुपर्ने चिकित्सकहरूले बताउँदै आएका छन्। डेंगू संक्रमणको जोखिमको मौसम शुरू भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित रहन आग्रह गर्दै आएको छ। मन्त्रालयले पूरा बाहुला भएका लुगा लगाउन, झुलभित्र मात्र सुत्न, झ्याल ढोकामा जाली राख्न, घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन आग्रह समेत गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रपा पुरानो पुस्तासँग संघर्ष गर्न नभई देशमा नयाँ राजनैतिक संस्कार स्थापित गर्न आफूहरू उदाएको बताउनु भएको छ। चितवनको भरतपुरमा जारी राष्ट्रपाको राष्ट्रिय महाधिवेशनलाई स्वागत मन्तव्य दिँदै वाग्लेले पार्टीको उद्देश्य केवल सरकार परिवर्तन नभई राजनैतिक संस्कार परिवर्तनको अभियान रहेको बताउनु भएको छ। हामी कसैलाई हटाउन होइन, नेपाललाई जिताउन आएका हौ, पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनैतिक संस्कार बसाउन आएका हौ, उहाँले भन्नुभएको छ। वाक्लेले व्यवस्था परिवर्तन र लोकतन्त्र स्थापनाका लागि भूमिका खेल्ने पुराना राजनैतिक शक्तिप्रति सम्मान व्यक्त गर्दै अब लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्ने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको बताउनु भएको छ। उहाँले पछिल्लो वर्षमा सत्ता जनअपेक्षा पूरा गर्न माध्यम भन्दा पनि सत्ता लालचको व्यवस्थापन जस्तो बन्दै गएपछि राष्ट्रपाको उदय भएको बताउनु भएको छ। जनतामा परिवर्तनको चाहना विद्रोहमा रूपान्तरित भएको र राष्ट्रपा त्यही विद्रोहको लोकतान्त्रिक अभिव्यक्ति भएको वाक्लेको भनाइरहेको थियो। सत्ता लालचको व्यवस्थापन जस्तो बन्न थाल्यो, जनताको अवस्था परिवर्तनको चाहना विद्रोहमा बदलियो, त्यही विद्रोहको लोकतान्त्रिक आवाज हो राष्ट्रपा, उहाँले भन्नुभएको छ। राष्ट्रपाले आलोचना मात्र गर्न नभई वैकल्पिक राजनैतिक अभ्यास प्रस्तुत गर्नुपर्ने जोड़ दिँदै वाग्लेले नयाँ पुस्ताले प्रश्न मात्र नभई उत्तर पनि दिन सक्ने क्षमता प्रमाणित गर्नुपर्ने बताउनु भएको छ। राष्ट्रपाको शक्ति आलोचना होइन, विकल्प दिनुपर्छ, हामीले प्रमाणित गर्नुपर्छ। नयाँ पुस्ता केवल प्रश्न सोध्न होइन, उत्तर दिन पनि जान्दछ, विरोध मात्रै होइन विकल्प पनि दिन पनि सक्छ, उहाँले भन्नुभएको छ। नेकपा एमालेका नेता प्रदीप गेवालीले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा नेतृत्वको सरकारका प्रारम्भिक निर्णय र गतिविधिमाथि प्रश्न उठाउँदै लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने प्रवृत्ति दोहोरिए वर्तमान जनमत दीर्घकालीन रूपमा कायम नरहने चेतावनी दिनुभएको छ। चितवनको भरतपुरमा रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता गेवालीले नेपाल जस्तो देशले गलत निर्णयबाट उत्पन्न हुने भू राजनीतिक दबाव फेक्न कठिन हुने भएकाले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग रहनुपर्ने बताउनुभयो। उहाँले सरकार गठन भएको सय दिन नपुग्दै केही निर्णय र गतिविधिले प्रश्न खड़ा गरेको उल्लेख गर्दै महाधिवेशन मार्फत ती प्रश्नको जवाब दिन रासोपालाई आग्रह समेत गर्नुभएको हो। उहाँले भन्नुभयो एउटा कुनै पनि गतिलो निर्णयले पार्न सक्ने राजनैतिक दबाव नेपाल जस्तो देशले फेक्न धेरै गाह्रो हुन्छ। त्यसो भएको हुनाले तपाईहरूको यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका लागि सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ। सरकारले अझै सय दिन पूरा गरेको छैन, आलोचना गर्न मन छैन र यो आलोचना गर्न खलो पनि होइन, तर पनि प्रारम्भिक केही निर्णय केही गतिविधिहरूले प्रश्नहरू भने खड़ा गरेका छन्। तपाईहरूले यो महाधिवेशनबाट ती प्रश्नको जवाब दिनुपर्छ उहाँले भन्नुभएको छ। गेवालीले लोकतान्त्रिक संस्थाको सम्मान आलोचनाको ग्रहणशीलता र जनमत प्रतिको उत्तरदायित्व कायम राख्न रासोपालाई आग्रह गर्नुभयो। तपाईले रेडियो झलझलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि रोल्पा नगरपालिकामा गैर सरकारी संस्था र संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न। रूकुम पश्चिममा एक वृद्ध महिला मृत फेला लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: बाजे के भयो, किन जलामा हात
2: यहाँ दुखेको छ त? खाने दिन न भात दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू।
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमासीको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3918 9095 14 1452।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुनि चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मन मुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझा 96.4 MHz।
0: रेडियो झलझलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। रोल्पा नगरपालिका र नगरपालिकाभित्र क्रियाशील गैर सरकारी संस्था तथा संचारकर्मीहरूबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख सुरेन्द्र थापा घरतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उप प्रमुख गीता आचार्य, प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरे, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका संस्थापक अध्यक्ष काशीराम जागी, प्रेस सेन्टर नेपाल जिल्ला शाखा रोल्पाका अध्यक्ष स्मृति रोका, चाहना कला केन्द्र लिबाङ रोल्पाका अध्यक्ष टेकेन्द्र सेन लगायत विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधि तथा संचार कर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा रोल्पा नगरपालिकाले सञ्चालन गरिरहेका विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा सामाजिक विकाससँग सम्बन्धित कार्यक्रमहरूका बारेमा छलफल गरिएको थियो। साथै नगरपालिकाभित्र संचालित गैर सरकारी संस्थाहरूको भूमिका, समन्वय, साझेदारी तथा सेवा प्रभावलाई थप प्रभावकारी बनाउने विषयमा सहभागीहरूले आफ्ना सुझाव राखेका थिए। अन्तर्क्रिया कार्यक्रममा सहभागी संचारकर्मी तथा संस्थाका प्रतिनिधिहरूले स्थानीय तह, गैर सरकारी संस्था र संचार क्षेत्रबीच सहकार्य तथा समन्वयलाई अझ सुदृढ बनाउँदै जनमुखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिएका थिए। कार्यक्रममा नगर प्रमुख थापा घरतीले नगरपालिकाको पारदर्शिता, जवाबदेहिता र सहभागितामूलक विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै विकास र सुशासनका क्षेत्रमा सबै पक्षको सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। रूकुम पश्चिमको मुसिकट नगरपालिका एक असल्ले विमानस्थल नजिकैको गोरेठो बाटोमा एक वृद्ध महिला मृत अवस्थामा फेला परेकी छन्। आइतबार बिहान स्थानीयवासीले अचेत अवस्थामा एक महिला बाटोमा पल्टिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनसाथ विमानस्थल सुरक्षा गार्ड असल्लेबाट प्रहरी सहायक निरीक्षक पदम कुमार थापाको नेतृत्वमा चारजनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यस्तै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट प्रहरी निरीक्षक भविन्द्र परियारको नेतृत्वमा सातजनाको प्रहरी टोली पनि घटनास्थल पुगेको थियो। मृत अवस्थामा फेला परेकी महिला बाफेकोट गाउँपालिका 10 झुलाकी 62 वर्षीय कमला खत्री रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक परियारले जानकारी दिनुभएको छ। उहाँका अनुसार घटनाबारे आफन्तलाई जानकारी गराइसकेको छ। घटनास्थलमै आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेको शव गृहमा राखिएको छ। महिलाको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ। खत्री मुसिकट नगरपालिका वडा नम्बर 5 थर्पो स्थित माइती घरमा बस्दै आउनु भएको थियो। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले भरुवा बन्दुक बरामद गरेको छ। आज आइतबार 2 बजे तिर मुसिकट नगरपालिका वडा नम्बर 1 गुजिल ढुङ्गाबाट प्रहरीले अवैध रूपमा भरुवा बन्दुक बरामद गरेको हो। ओझारमा व्यवहारिसी अवस्थामा भरुवा बन्दुक छ भने गोप्य सूचनाका आधारमा खान तलासी गर्दा एक नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भविन्द्र परियारले जानकारी दिनुभयो। सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक मदन कुमार जैसीको कमाण्डमा 5 जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। उक्त टोलीले ओडारमा लुकाइराखेको लोड नगरेको एक नाल भरुवा बन्दुक बरामद गरेको प्रहरी निरीक्षक परियारले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त बन्दुक जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ भने थप अनुसन्धान भइरहेको छ। दाङ जिल्लाको लम्बही नगरपालिका 9 रिहार स्थित रहेको श्री बगार बाबा धार्मिक विकास क्षेत्रको 5 अधिवेशन तथा 33 वार्षिक साधारण सभा हिजो सम्पन्न भएको छ। बगार बाबा धार्मिक विकास क्षेत्र प्राङ्गणमा आयोजित कार्यक्रममा संस्थागत अध्यक्ष रविन्द्र खत्रीको अध्यक्षतामा शुरू भएको कार्यक्रममा लम्बही नगरपालिका नगर प्रमुख जोगराज चौधरी प्रमुख अतिथिका रूपमा सहभागी रहनु भएको थियो। कार्य समिति सदस्य अमर बहादुर यादवको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा लम्बही नगरपालिका वडा नम्बर 9 वडा अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि भेग भैश बहादुर केसी, संस्थापक अध्यक्ष दिली बहादुर खड्का, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र स्थानीय बासिन्दा, धार्मिक अगुवा तथा क्षेत्रका श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सभालाई सम्बोधन गर्दै वक्ताहरूले धार्मिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रको संरक्षण र विकासका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको बताएका छन्। उनीहरूले क्षेत्रका विकास, नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन एम्बुलेन्स खरिदलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता उल्याएका थिए। साथै संस्थाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्दै संस्थालाई थप प्रभावकारी र जनमुखी बनाउनुपर्ने धारणा व्यक्त गरिएको थियो। वक्ताहरूले बगार बाबा धार्मिक विकास क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वलाई उजागर गर्दै यसको संरक्षण, पूर्वाधार विकास तथा प्रवर्धनका लागि संघ, प्रदेश र स्थानीय सरकार बीच समन्वय आवश्यक रहेको बताइएको छ। क्षेत्रलाई धार्मिक पर्यटनको आकर्षण गन्तव्यका रूपमा विकास गर्न गुरू योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा समेत जोड़ दिइएको थियो। रुकुम पश्चिममा 12 अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ। स्वस्थ वृद्धावस्थाका लागि योग भन्ने मूल नाराका साथ मुसिकोट नगरपालिका एक बाल मन्दिर प्राङ्गणमा योग गरेर 12 अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ। आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा दिवस मनाइएको हो। कार्यक्रममा योग अभ्यास, योगको महत्वबारे जानकारी तथा स्वस्थ जीवनशैली प्रबन्धन सम्बन्धी विभिन्न गतिविधि गरिएको आयोजक आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमले जनाएको छ। योगले शारीरिक तथा मानसिक स्वास्थ्य सुधार गर्न, तनाव व्यवस्थापन गर्न तथा स्वस्थ वृद्धावस्थामा सहयोग पुर्याउने भएकाले योगको अभ्यासलाई दैनिक जीवनमा आवश्यक हुने आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख महेन्द्र खड्काले बताउनुभयो। अब देश बाहिरको समाचार। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू H5N1 संक्रमण पुष्टि भएको छ। यो सँगै बर्ड फ्लूको अत्याधिक संक्रामक भेरिएन्ट सबै महादेशमा पुगेको छ। पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्रमा ब्रानु स्कुआ नामक प्रवासी छोरामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ। अस्ट्रेलियाकी कृषि मन्त्री जुली कोलिन्सका अनुसार एस्प्रेन्स शहर नजिक केपले ग्रान्ड राष्ट्रिय निकुञ्जको समुद्री किनारामा त्यो चरामा संक्रमण देखिएको हो। कृषि मन्त्री कोलिन्सले एस्प्रेन्स समुद्री तटमा अत्यन्तै थकित अवस्थामा भेटिएको साउदर्न पेट्रोलक नामक चरामा पनि बर्ड फ्लूको आशंका गरिएको जानकारी दिनुभयो। यद्यपि अहिलेसम्म ठूलो संख्यामा चराहरू मरेका प्रमाण भने नभेटिएका उहाँको भनाइ छ। गएको वर्षको अक्टोबरमा अस्ट्रेलियाको दुर्गम क्षेत्र हर्ड र म्याक डोनाल्ड टापुमा पनि बर्ड फ्लू देखिएको थियो, तर ती टापुहरू दक्षिण हिन्द महासागरमा रहेका छन्। ठूलो आकारको समुद्री चरा ब्रान स्कुआले मुख्यतया अन्टार्क्टिकाका क्षेत्रहरूमा प्रजनन गर्ने गर्छ। प्रजनन अवधि सकिएपछि यो चरा खाना र उपयुक्त वातावरणको खोजीमा उत्तरतर्फका क्षेत्रसम्म बसाई सर्ने गर्दछ। अन्तिम खेल समाचार। फिफा विश्वकप फुटबलमा आज राति समूह एचका स्पेन र साउदी अरेबिया खेल्दैछन्। यो खेल अमेरिकाको एटलान्टा रंगशालामा राति पौने 10 बजे शुरू हुनेछ। दुवै टोली पहिलो जीतको खोजीमा छन्। विश्व विजेता स्पेनले पहिलो पटक खेलमा नवप्रवेशी केव भर्डेसँग गोल रहित बराबरी खेलेको थियो। यस्तै साउदीले उरुग्वेसँग 1-1 गोलको बराबरी खेलेको थियो। फिफा वरियतामा स्पेन 13 र साउदी 59 स्थानमा रहेका छन्। विश्वकपमा राति पौने 1 बजे समूह जीका बेल्जियम र इरान खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलसमा हुनेछ। आफ्नो पहिलो खेलमा बेल्जियमको इजिप्टसँग 1-1 र इरानले न्यूजील्याण्डसँग 2-2 गोलको बराबरी खेलेका थिए। फिफा वरियतामा बेल्जियम 10 र इरान 22 स्थानमा रहेका छन्। विश्वकपमा भोलि बिहान पौने 4 बजे उरुग्वे र केव भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। फिफा वरियतामा उरुग्वे 18 र केव भर्डे 63 स्थानमा रहेका छन्। विश्वकपमा बिहान पौने 7 बजे समूह जीका न्यूजील्याण्ड र इजिप्ट खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेस भ्यानकुभरमा हुनेछ। फिफा वरियतामा न्यूजील्याण्ड 83 र इजिप्ट 28 स्थानमा रहेका छन्। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। सुशासन पारदर्शिता र स्थिति बसाउने अभियानमा रासोफालाई पूर्ण समर्थन रहने वृषमान पुनको भनाई। देशभर डेंगूका 55 जना बिरामी भेटिए। कोशी र लुम्बिनी प्रदेश सबैभन्दा बढ़ी प्रभावित। पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाउन आएको स्वर्णिम वाक्लेको भनाई। राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग रहोस्, प्रदीप गेवालीको तर्क। रोल्पा नगरपालिकामा गैर सरकारी संस्था र संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न। रिकुम पश्चिममा एक वृद्ध महिला मृत फेला। भुजेल ढुङ्गामा व्यवहारिक से भरुवा बन्दुक फेला बगार बाबा धार्मिक विकास क्षेत्रको 33 वार्षिक साधारण तथा 5 अधिवेशन सम्पन्न रुकुम पश्चिममा 12 अन्तर्राष्ट्रिय योग दिवस मनाइयो र अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू पुष्टि भाइरस सबै महादेशमा पुग्यो केप भर्ड देशसँग बराबरीमा रोकिएको स्पेनले साउदी अरेबियासँग खेल्दै लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 विकास राम्रो वेबसाइट जलजला प्रेस .com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। 3 बजेसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: भुकाउनुहोस्।
1: हजुर, सर्वप्रथम त थाहा जुन रूपचन्द्र विष्टको आदर्श थियो त्यसलाई जीवन्तता दिएको छ यो थाहा रेडियोले, म थाहा रेडियो प्रति आभारी प्रकट गर्छु। साथै राइटर खानेपानी उपभोक्ता समितिका अध्यक्ष गौतम रामाजीको पहलमा उहाँप्रति आभार प्रकट छु। हाम्रो बुढाचोकी च्यानलमा आज दर्जनभन्दा बढी धारा जडान गरिदिनु भएको छ र पानी पनि अहिले यथेष्ट आइरहेको छ अहिलेको यो खडेरीमा पनि। उहाँको कार्यकुशलताको लागि धन्यवाद। त्यसै गरी आज राजसभाको अधिवेशन स्मरण रहोस्, हासिल गरिसकेको काङ्ग्रेस अर्थात् 2015 साल, 48 साल र 56 सालमा बहुमत ल्याएको काङ्ग्रेसलाई जनताले यहाँ गरे। त्यसै गरी 2051 सालमा लार्जेस्ट पार्टी बनाएको थियो एमालेलाई, त्यसमा पनि जनताले तिरस्कार गरे। र अहिले 64 सालमा पनि माओवादीले अत्यधिक मत ल्याएको थियो, त्यसलाई पनि राख्न सकेन, किनभने त्यो जनताको नजरमा गिरे। र अहिले राजसभालाई जुन जिटिआईको मत दिएको छ, यसलाई जनताको स्वरूप जनताको भावना अनुरूप चल्न सक्यो भने आगामी 50 वर्षसम्म पनि यो पार्टी जीवन्त रहन सक्छ। नत्र जनताको मन हो, जनता समाजको न्याय निष्पक्ष हुन्छ, जनताहरू न्यायाधीश हुन्। यसमा चाहिँ आज राजसभाको बैठकमा बालेनले यो ब्रेक तपाईँमा नपुगी लाग्दैन, खाल्डाखुल्डी सडक होइन, हामी हाइवेमा एक्सप्रेसमा दौडिरहेका छौँ भन्नुभयो। अनि रवि लामी छानेले अहिले खुट्टामा उहाँको खुट्टामा बल आइपुग्यो भने पनि पास फेरि बालन चाहला नै गर्छु भनेर 5 वर्षको लागि जनादेश भागदर उहाँलाई नै सवालमा संकेत दिनुभयो। यो सकारात्मक पक्ष हो भन्दै विदा हुन्छु सर। नमस्ते।
0: नमस्कार। हरिबोल बुढाथोकी सुन्दरी जनाटो नवलपरासी बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिकाले एक विद्यालय एक करेसावारी कार्यक्रम सञ्चालन गर्ने भएको छ। पालिकाले आगामी वर्षदेखि विद्यालयमा बाल मैत्री शैक्षिक वातावरण साथै वातावरणीय अनुकूल सौन्दर्यीकरण मार्फत हरित विद्यालयको अवधारणा कार्यान्वयन गर्ने कार्यक्रम ल्याएको छ। गैंडाकोट नगरपालिकाका प्रमुख मदन भक्त अधिकारीले विद्यार्थीहरूलाई पढ्दै कमाउँदै कार्यक्रमद्वारा उद्यमशीलता तथा उत्पादनसँग जोड्ने र शिक्षकलाई प्रविधिसँग जोड्ने क्रियाकलाप सञ्चालन गरिने बताउनु भएको छ। उहाँले पालिकाभित्र हुने उत्पादनलाई पाठ्य सामग्रीका रूपमा प्रयोग गरिने उल्लेख गरे। वृहत विद्यालय सुरक्षा कार्यक्रम अन्तर्गत पालिकाले विद्यालयमा सुरक्षित बाल मैत्री, अपाङ्ग मैत्री र प्रविधि मैत्री भौतिक संरचना निर्माण मर्मत सम्मार तथा सेवा सुविधा विस्तारमा ध्यान दिइने बताउनु भएको छ। यसरी सिंगो पालिकाले पालिकाभरिका विद्यालयहरूलाई एक विद्यालय एक करिसाबारीसम्म जोड्ने गरी सकारात्मक कार्यक्रमको उद्घोष गरेछ। यो सराहनीय काम हो। कार्यक्रमका अर्का मित्र हेलो
2: सर। नमस्कार।
0: नमस्कार हजुर।
2: हजुर बाबुराम भट्टराई। म
0: बाबुराम भट्टराईजी स्वागत छ। र विषय फोकाउनुहोस्।
2: विषयवस्तु नि सर, म तपाईँलाई लागिरहेको छ नि अब आदरको विषय राख्नुहुन्छ। व्यापक रूपमा मकैहरू नाश गरेको, ओखलढुङ्गामा अस्ति बाँदर खेतेको देख्दाखेरि असमय लाग्यो, पाखैभरि बाँदर कहाँबाट आयो होला, त्यत्रो बाँदर जहीँ पनि बाँदरै मात्रै छ देखिन्छ, अब त्यो बनाएको फ्याट त होइन होला, पक्कै पनि त्यो बाँदरै हो। अब माइती घर मण्डलमा नारा जुलुस गरिरहेका छन्, मार्नु हुँदैन प्राणीहरू भनेर भन्छन्, त्यसै गरेर खसी बोका पनि काटेर खानु हुँदैन भनेर भन्छन्। अनि भन्ने मात्रैको कुरा त होइन नि, किनभने खसी बोका पनि काटेर खाएन भनेदेखि हजुरको कति यो जङ्गलहरू रुख पात चाहिँ बाँदर जस्तै हुन्छ होला नि, सबै नै हुन्छ नि त, जनावरहरू मारेन खाएन भने त्यो त हुँदैन होला। अनि विदेशमा हेर्ने हो भनेदेखि यसको लास गाडेको ठाउँ, लास गाड्ने ठाउँ नपाएर कस्तो भएछ, हाम्रो नेपालमा डराएर फालेपछि त त्यो हाम्रो अहिलेसम्म जग्गा दिनुको त्यस्तो भएको छैन। जस्तो पार्थिवासमा गुरुङ जातिहरूले पहिला हिन्दू धर्म हुने हुन्थ्यो, पञ्चायत कालको अवस्थामा उनीहरूले तल खोलामै लगेर डराउँथ्यो क्या सर, डराउनु हुन्थ्यो। कति माथि रामसे भन्ने डाँडा छ, त्यताउँदी चेन थिएन, कपुर खान बना थिएन, त्यो जमिन त राम्रो थियो, जङ्गल थियो। अहिले त्यहाँनिर चाहिँ उनीहरूले चाहिँ अब आफ्नै धर्मअनुसार चलाउन थाले, बौद्धल आएपछि त्यहाँदेखि उनीहरूले चाहिँ गाड्नु थाले, गाड्नु थालेपछि त्यो जग्गा जमिनहरू सबै नाच भयो। अहिले फेरि तिनीहरूले त्यो डाँडामा डराउन थाले थियो कि, किनभने त्यो ज्ञान नै ज्ञान बनायो भने जमिन जस्तो रोकिन्छ, विदेश ज्ञानै मात्रै हुन्छ। हाम्रो देशमा त यो डराउने काम त राम्रो भएको छ नि त। त्यस्तै भने जस्तै अब बाँदरलाई हामीले के संरक्षण गर्ने त भन्दाखेरि त्यो त बुद्धि पर्दै पनि आदिदिन म संसद भवनमा पनि त्यो बाँदरको बारेमा तर्काचार कि पाखुरा सुखा सुखी देखिन्छ, अनि माइती गणमण्डलमा मार्नु पाउँदैन भनेर पनि आन्दोलन गर्छन्, पाखुरा सुकिन्छ। तर त्यसको विषयवस्तु त त्यसलाई जङ्गलमा लगेर केरा रोप्ने, केरा अम्बक रोपिदिने, त्यस्तो कुरो त गर्नुपर्ने त बुद्धि कहाँ गएको छ हाम्रो नेपालीको भन्ने चाहिँ लाग्छ क्या सर मलाई। अब आन्दोलन गर्ने एउटा, मार्नुपर्छ भन्ने एउटा, मार्नु हुँदैन भन्ने एउटा, तर त्यो त विकल्प त सोच्नु पऱ्यो नि। जङ्गलमा नेपाली जनता लोभीपापी भएर काम दिने काठहरू मात्रै जङ्गलमा लगाएर जङ्गल बढी भयो, त्यस कारण बाँदर फैलियो। अब त्यहाँभित्र चाहिँ नि त्यो काठ आफूलाई कुनै लिने, अब दसवटा रुख चाहिँ अरू रोपिया छ भने त्यो पाँचवटा रुख अरू अम्बकहरूको रुखहरू घेडाहरू रोपिदियो भने नि त त्यहाँ त बाँदर अल्म लिन्छ नि त। त्यो चाहिँ अभियान चलाउनु थियो कहाँ हो कहाँ। अनि हामी नेपालीले अब बुद्धिजीवी मान्छेहरू पनि हरेकको नाटक गरेर यो चुटो चुटो टाउकोमा मुखुटो लाएर देख्दाखेरि त म त हाँस पनि उठेर आउँछ। हामी नेपालीको बुद्धि चाहिँ नभएको हो कि अब त्यतातिर बाटो चाहिँ नजाने बुद्धिजीवी मान्छेहरूले चाहिँ त्यतातिर जानुपर्छ नि। जङ्गलमा चाहिँ यस्तो यस्तो लाउने अभियान सरकारले पनि कानुन बनाउनु पर्यो कि दसवटा रुख रोप चिसो रोप्यो भनेदेखि पाँचवटा रुख चाहिँ त्यहाँनिर अरू रुख रोप्नुपर्छ, अरू फलफुलको रुख रोप्नु पर्छ भन्ने कानुन बनायो भने अनि मात्रै बाँदरहरू पनि संरक्षण हुन्छ, त्यो जङ्गलबाट बाहिर आउँदैन। हर्क साम्पाङले अब पहिला त राख्नुको मेयर हुँदाखेरि रोप्नुभयो, केरा रोप्नु भएको थियो, तर पछि गएर उहाँले छोड्नुभयो, के कारणले छोड्नुभयो त थाहा छैन। त्यो चाहिँ राम्रो विषयवस्तु ल्याउनु भएको थियो, वृक्षरोपण गर्दाखेरि अम्बकको रुखहरू रोप्नु भएको थियो, त्यो झेडादारदेखि मुन्तिर त्यो जङ्गल उदी त्यो गर्न अभियान चाहिँ चलाउनु भयो, तर पछि गएर उहाँले के कारणले छोड्नुभयो, अझै रुखबाट त होला, अनि त्यो बाँदर रोप्ने तरिका चाहिँ उहाँले ल्याउनु भएको थियो, पछि छोड्नुभयो। हो यस्तो तरिका चाहिँ ल्याउनु पर्छ, यो माइतीगढ मण्डलामा दुनियाँको नाटक गरेर संसारलाई देखेर उनीहरूले सुन्नमा आउँछ, एनजिओ आइएनजिओले चाहिँ पैसा दिएर चाहिँ उमालेको भन्छ। अब त्यसरी चाहिँ त्यो पैसा चाहिँ लगेर जङ्गलमा वृक्षरोपण गरौँ न, फलफुलको वृक्षरोपण गरिदिँदा चाहिँ त्यो चाहिँ उचित हुन्थ्यो, त्यही पशुपतिमा पनि त्यही गरिदिँदा हुन्थ्यो, यही काठमाडौँको त्यो नेताहरू कुद्ने ठाउँमा पनि त्यो काम गर्दैदेखि त बाँदरले अरूलाई पनि दुःख दिँदैन थियो होला नि भन्न चाहन्छ। नमस्कार।
0: नमस्कार। बाबुराम भट्टराई चावेलबाट हुनुहुन्थ्यो। सन्दर्भ वन्यजन्तु र मानिस बीचको द्वन्द जो अहिले विवाद रहित छैन, बरु यो व्यङ्ग्य विनोद साहित्यमा चाहिँ बाँदरको कुरा गर्दै जाँदा हामी नेपाली मान्छेहरू पनि विशेष गरी राजनीतिक वृत्तमा र अन्त पनि हाम्रो चरित्र पनि बाँदरी प्रवृत्ति भइसक्यो, जसले आफू पनि बन्दैन, आफ्नो घर पनि बनाउँदैन, अरूलाई पनि बनाउन दिँदैन, भत्काउँछ भने चाहिँ हामी कति चाहिँ असल छौं, कति ठिक छौं, कति चाहिँ बेठिक छौं, अनि आफूले तुलना गरिकन अरूलाई तुलना गर्ने हो कि भन्ने तहमा पुगिसक्यौं। र अहिले ठाउँ ठाउँमा बाँदर, वंशी, बँदेल, अझ हिंसक जनावरको कारण बस्तीहरू विस्थापित भएका छन्। यसको पीड़ा विभिन्न ठाउँमा पीड़ादायी घटनाका रूपमा चित्रित छ, जसले आँसु चुहाउने विषयहरू छन्। कहीँ मान्छेको ज्यानै गएका घटनाहरू छन्, कहीँ मानिसहरू टुरा भएका छन्, अपाङ्ग भएका छन्, वन्यजन्तुले खाइदिएर मारिदिएर। अब यो सँगसँगै हामीले मान्छेका हितका कुरा गरिरहँदा जनावरको नि त फेरि हित हुनुपर्छ। यी दुईटै कम पेचिला विषय छैनन्। यसको मध्यमार्गी समाधान खोज्नको निम्ति राज्य तहबाट र समाजका तहबाट गहिरो विचार विमर्श र अध्ययन अनुसन्धान चाहिँ अहिलेसम्म कसैले गरेकै छैन। यो गफ गर्ने विषयभन्दा बढ्ता यो कहीँ गएकै छैन। उही एकले अर्कालाई आरोप लाउने, प्रत्यारोप लाउने, लुप्पाबाजी खेल्ने भन्दा बाहेक वन्यजन्तु र मान्छेको द्वन्द समाधान गर्ने गहिरो र गतिलो अध्ययनको थालनी भएको छैन। कार्यक्रमका अर्का मित्र, हेलो, नमस्कार। जुदे लुप्पा, स्वागत छ, को बोल्नुभयो?
3: हजुर, धन्यवाद। म राजेन्द्र नकर्मी।
0: राजेन्द्रजी, आजलाई के ल्याउनु भयो सुनाउनुहोस्।
3: अब पहिलो सर्वप्रथम त हाम्रो रूपचन्द्र विष्टज्यू 27 वर्षको उहाँको चाहिँ स्मृति दिवसको अवसरमा उहाँको सम्झना व्यक्त गर्न चाहन्छु। मलाई
0: उहाँका सन्दर्भमा तपाईँले र अरू सुन्ने साथीहरूका केही सम्झना छन्, स्मरणहरू छन् भने आज कार्यक्रममा राख्न सान्दर्भिक हुन्छ, सुनाउनु होला। छैनन् भने यहाँले आफ्नो रोजेको कुरा सुनाउनुहोस्।
3: हजुर, मैले यो उहाँको चाहिँ जुन थाहा चाहिँ नि यो झन्डै झन्डै चाहिँ नि हजुरको 27 वर्ष अगाडि उहाँले चाहिँ थाहा एउटा चाहिँ शब्दले चाहिँ संसारले नि थाहा आफ्नो चाहिँ व्यक्तिगत थाहादेखि लिएर आफूले चाहिँ नि राजनीतिक सामाजिक हरेक स्तरमा चाहिँ नि उहाँको चाहिँ नि यो आफूले थाहा पत्ता लाउनै पर्छ भन्ने शब्द जस्तो पनि लाग्यो मलाई. कुनै पनि चिज वस्तुलाई चाहिँ आफूले थाहा पाउनु पर्यो भन्ने जस्तो पनि मनमा लागेको छ. हामीले थाहा नभएको कुरा थाहा पाउनको लागि केही वस्तु चाहिँ नि अब भनौँ न यो साइकल चलाउन चाहिँ जानिँदैन भने त्यो जुन साइकल चलाउनको लागि चाहिँ आफूले चाहिँ क्षमता जति छ आफूलाई चाहिँ नि त्यो क्षमताले चाहिँ नि थाहा गरेर नै चाहिँ केही चलाउने अवस्था हुन्छ. हाम्रो थाहा छैन भनेपछि चाहिँ केही गर्नै नजान्ने अवस्था हुन्छ. साइकल भन्दाखेरि तपाईँको चाहिँ नि भनौँ न एउटा चाहिँ सानो साइकल जस्तो हुन्छ तर धेरै चाहिँ कन्ट्रोल लिन गाह्रो छ. त्यो चिज आफूले मनमा लगाएपछि चाहिँ नि त्यो थाहा चाहिँ आफूले मनभित्र नै चाहिँ यो गर्न सकिन्छ भन्ने चाहिँ नि एउटा सत्य चाहिँ हामीले चाहिँ संसारले पनि चिन्न सकिन्छ भनेर मलाई लाग्छ. उहाँको चाहिँ नि थाहा चाहिँ नि धेरै नै राम्रो कुरा हो. यो कुनै पनि चाहिँ नि आफूले मनमा लागेको कुरा अरूलाई पनि चाहिँ थाहा लिनको लागि चाहिँ आफ्नो व्यक्तिगतदेखि लिएर चाहिँ हरेक विचार चाहिँ आफूले चाहिँ पोख्नै पर्छ. जब आफूले परिचय दिन सकेन भने त्यो चाहिँ नि थाहाको चाहिँ अर्थ हुँदैन. आफूले थाहा दिएपछि आफ्नो व्यक्तिगत चाहिँ नि नामदेखि लिएर आफ्नो चाहिँ कस्तो चाहिँ अवस्थाको छ त्यो चाहिँ विचार ल्याउन सकिन्छ. त्यही भएर चाहिँ उहाँको चाहिँ धेरै मलाई चाहिँ खुसी लाग्छ, राम्रो लाग्छ. सबै चिज हाम्रो थाहा सञ्जालमा पनि कहिलेकाहीँ आफूले बोल्न नजाने तापनि केही केही बोलौँ बोलौँ जस्तो पनि चाहिँ मनमा लाग्छ. किनभने अब अहिलेको चाहिँ अवस्था भनौँ न हामीले 30-35 वर्ष अगाडिदेखि नै चाहिँ हरेक पार्टीलाई विश्वास गरेको हो. तर चाहिँ उहाँहरूले चाहिँ किन चाहिँ जनतापट्टि चाहिँ हरेक चिज आश्वासन मात्र दियो तर कामपट्टि चाहिँ उहाँहरूले चाहिँ जिम्मेवारीपन गरेर चाहिँ आज भनौँ 30-35 चाहिँ जति हुन लागेको सायद यहाँ सुन्दरमा पानी नआएको त्यो चाहिँ नि सबैले चाहिँ नि विचार गर्नै पर्ने ठाउँ हो. यो थाहा भएर नै यो ठाउँमा चाहिँ ऐतिहासिक सम्पदालाई चाहिँ संरक्षण गर्नुपर्छ. यहाँ हाम्रो मेन कुरा कस्तो छ भने धर्ममा आउने पानी त अर्कै चाहिँ हिसाब भयो तर सुन्दरमा आउने पानी चाहिँ नि यो ऐतिहासिक पुरातात्विक चाहिँ सम्पदालाई संरक्षण गर्नुको लागि नै हामीले थाहा पाइराख्नुपर्छ. यो राष्ट्र अन्तर्राष्ट्रियसम्म पनि यो विश्वमा नै भएको चाहिँ यो भनौँ न सुनको चाहिँ नि चिज चाहिँ यो धारा भने चाहिँ त एकदमै चाहिँ यो कलाकृतिले नै यहाँ भएको ठाउँ भएर चाहिँ यो ठाउँलाई चाहिँ धेरै चाहिँ हामीले बुझ्नेको लागि चाहिँ सबैले थाहा पाइराख्नुपर्छ. सँगै धरहर त निर्माण कार्य भइसक्यो तर सँगैको चाहिँ यो त्यो सुन्दरमा चाहिँ यस्तो अवस्था छ कि यो हामीले चाहिँ सबैले थाहा दिनै पर्छ. त्यही कारणले गर्दा हामी सबैले विचार गरेर यो कुरालाई चाहिँ अघि बढाउनै पर्छ है त.
0: सुन्दरबाट हामी कसैका होइनौ, हाम्रो कोही होइन, हामी सत्य र न्यायका, सत्य र न्याय नै हाम्रो भनेर निष्पक्ष सक्रियताको अभ्यास गर्नुहुने, जीवनभरि त्यो अभ्यास गरिरहनुहुने थाहा आन्दोलनका प्रणेता रुधाने अथवा रूपचन्द्र दामन नेपाल जसको उपनाम थियो, त्यता थुप्रै नाम छन्, रूपचन्द्र विष्टको भौतिक चोला अवसान भएको आज 27 वर्ष बितिसकेछ. 2056 साल असार 7 गते उपचारकै क्रममा वीर अस्पतालमा उहाँको भौतिक चोला अवसान भएको थियो. एउटा योगिन मान्छे जो सदा गरीब दुखी र भोका नाङ्गाको पक्षमा लड्नुभयो र लडिरहनुभयो, दलाल भ्रष्टहरूको विरूद्धमा सधैँ औंला उठाउने, नेपालले चिन्न नसकेको महान ती मानवलाई भावी पुस्ताले चाहिँ अवश्य चिन्नेछ, हामी त्यही विश्वास गर्छौं. रुदा नै हामी सोझा मानिसहरू सधैँ तपाईँलाई सम्झिरहनेछौ. जनताको नेता रूपचन्द्र विष्ट सधैँ अमर रहौं र अन्याय अत्याचार विरूद्ध सबै एकजुट हुनुपर्दछ र सत्यको पक्षमा सधैँ आवाज उठाउनुपर्छ भन्ने जुन मूल अभिप्राय थियो सधैँ तपाईँ हामीमा रहिरहोस्. र अघि हामीलाई फोन गर्ने राजेन्द्र नकरिमले भन्नुभयो चाहिँ थाहा सबैले पाउनुपर्छ. रूपचन्द्र विष्टको मूल अभियान पनि त्यही थियो. थाहासँग जोडिएका उहाँको जीवनकालका अनेक किम्वदन्ती झैं लाग्ने, अहिले सुन्दा अचम्म लाग्ने परिघटनाहरू छन्। उहाँले टिस्टुङ पालुङमा त्यहाँका किसानहरूलाई व्यावसायिक तरकारी खेतीमा र उद्यमशीलतामा अगाडि बढाएका कुरा किम्वदन्ती जस्तो लाग्छ. आज पनि मकवानपुरको टिस्टुङ र पालुङ क्षेत्र तरकारीमा अब्बल क्षेत्र मानिन्छ. मकवानपुरमै थाहा नगरपालिका एउटा नगरपालिकाको नाम नै थाहा भएको राखिएको छ र त्यहाँ सायद आज यो रूपचन्द्र विष्टको स्मृति दिनमा सार्वजनिक विदा दिने र दिएर उहाँको सम्झना गर्ने अथवा उहाँप्रति सम्मान गर्ने परम्परा पनि थालनी भएकै छ. उहाँका नामसँग जोडिएका प्रतिष्ठानहरू छन्, अध्ययन केन्द्रहरू छन्, देश विदेशमा औपचारिक अनौपचारिक कार्यक्रम हुने गर्दछ र पञ्चायतकालमा राष्ट्रिय पञ्चायतका सदस्य जसलाई रापसा पनि भनिन्थ्यो उहाँलाई, जसहरू अनेक नामले उहाँ परिचित हुनुहुन्थ्यो र ज्यादै सरल भाषामा लोकशैलीमा हरेक जानकारी थाहा बुझाउने उहाँको अभियान रोचक छ र हरेक निर्वाचनमा उहाँ प्रतिस्पर्धी भएर चुनाव लड्नुहुन्थ्यो र अरू उम्मेद्वारहरूले मतदाताहरूलाई केही दिने अथवा आश्वासन दिने उहाँले कहिले आश्वासन नदिने र स्वयं आफ्नो उम्मेद्वारीको पर्चा पनि मतदाताहरूले किनेर पढ्नुपर्ने त्यस्ता फरक स्वभावका र जनमुखी अभियानका अभियन्ता त्यसका प्रणेता रूपचन्द्र विष्टपति प्रति हामी फेरि पनि श्रद्धा व्यक्त गर्छौं। तपाईँसँग कुनै सम्झना छन् भने यी विषयमा यहाँले पनि आफ्नो कुरा सुनाउन सक्नुहुन्छ। कार्यक्रमका अर्का मित्र हेलो
4: नमस्कार
0: नमस्कार हजुर
4: म विश्वेन्द्र जोन्से पक्तिपुर सुरनागिरी बोलेको छु।
0: नमस्कार सर, यहाँलाई स्वागत गर्दै आजको सन्दर्भ सम्झना सुनाइदिनुहोस्।
4: आज दुई तिनवटा दिवस परेको छ सर।
0: हजुर, योग दिवसदेखि अनेक
4: अन्तर्राष्ट्रिय योग दिवस, विश्व संगीत दिवस, त्यसपछि विश्व गुवा दिवस रहेछ। सम्पूर्ण गुवाहरूलाई शुभकामना। र आजदेखि फेरि चितवनमा चाहिँ वर्तमान सरकारको नेतृत्व गरिरहेको राष्ट्रपतिको प्रथम महाधिवेशन शुरू भइरहेछ। उक्त पार्टीको महाधिवेशनको सफलताको कामना गर्दै मैले दुईटा सृजना गराएको छु, एउटा चाहिँ संगीत दिवस, एउटा संगीत र त्यसभन्दा योग दिवस एउटा कविता रहेछ। कविताको शीर्षक योग गरौं निरोगी बनौं। यो प्राचीन कालदेखि प्रचलित आज विश्वव्यापी भएको छ। यो मन र अन्तरात्माको अभ्यास नियमित जे गर्ने व्यक्ति रोगबाट उन्मुक्त, योग गर्न पैसा लाग्दैन, यो जुन जहाँ पनि सजिलै गर्न सकिन्छ, यो गर्ने व्यक्ति शारीरिक र मानसिक रूपमा तन्दुरुस्त, यो शिक्षा सबै खाले विद्यालयमा दिनु आवश्यक। त्यसैले योग गरौं निरोगी बनौं, त्यसैले योग गरौं निरोगी बनौं। र संगीत दिवसको मैले गीत रचेको छ, शुरू गर्छु सर। संगीत सबैको सुख र दुःखको मित्र, संगीत मानिसको जीवन जिउने आधार, संगीत सबैले सुन्छन्।

0: इतिहास पानी पुरानो सा संगीत सबै को सुख र दुख को मित्र
1: अस धन्यवाद
2: अस धन्यवाद
1: विश्वेन्द्र जोशी भक्तपुरबाट आज विश्व योग दिवस संगीत दिवस अनि आज हामी निष्पक्ष सक्रियताको अभियान गर्दछौ अभ्यास गर्छौ थाहा रेडियो मार्फत थाहा संचार माध्यम मार्फत प्रयत्न गर्छौ तपाईँले पनि साथ दिनुभएको छ त्यो निष्पक्ष सक्रियताको अभ्यास गरौं भनेर शुरूआत गर्ने रूपचन्द्र विष्टको आज स्मृति दिन उहाँका विषयमा उहाँका समकालीन उहाँलाई जान्ने बुझ्नेसँग धेरै सम्झनाहरू छन् जो आजको होइन भोलिको पुस्ताका निम्ति पनि प्रेरणादायी छन् हामी लोभी भइरहँदा अति लोभ बढ़िरहँदा अनि अरूलाई जसरी हुन्छ पछारेर आफू अगाडि जानुपर्छ भन्ने जस्तो हामीसँग यो गलत मानसिकता हावी भइरहँदा निष्पक्ष सक्रियताको अभ्यास गर्नुपर्छ पहिला हरेक असल राम्रा विषय सत्य जान्नुपर्दछ भन्ने चेतनाको उद्घोष गर्ने रूपचन्द्र विष्ट जो आफ्नो जीवनकालभरि कहिल्यै सुख शैल नगरिकन नागरिकको निम्ति जनताका निम्ति भनेर हिँड्नुभयो राष्ट्रिय पञ्चायत सदस्य हुँदा पनि उहाँले राष्ट्रिय पञ्चायतमा नागरिकका जनताका कुरा ल्याएर राख्ने अनि राष्ट्रिय पञ्चायतको अधिवेशन सकिएपछि मकवानपुरको आफ्नो जिल्लाभरि चाहिने घुमेर यस्तो भयो भनेर सुनाउने त्यति जनमुखी नेता हुनुहुन्थ्यो त्यसकारण आजको हरेक राजनीतिक नेतृत्व गर्ने नेताले राजनीतिक पार्टीले राजनीतिक समूहले त्यो संस्कार सिक्नुपर्ने बेला भएको छ जनमुखी काम नगरिकन देश समृद्ध हुँदैन अनि अन्याय अत्याचार भ्रष्टाचारको समूल अन्त्य गर्नुपर्छ ती हाम्रा सबै शत्रु हुन् भन्ने उहाँको चाहिँ नि मार्गदर्शन अथवा जुझारू आवाज थियो अनि छोरा र छोरीबीच भएको विभेदलाई भेदभावलाई अन्त्य गर्न पनि उहाँले ठूलो भूमिका खेल्नेसँगै उहाँले समाजमा भएका कुरीति कुप्रथा सामाजिक कुरीतिहरूलाई हटाउन पनि ठूलो चाहिँ संघर्ष गर्नुभएको थियो कुलीन परिवारमा अब धनी परिवारमा जन्मिएर पनि उहाँले जीवनमा कहिले मिठो खाने कहिले राम्रो नहुने नगर्ने एक शारीरिक हिसाबले पनि शारीरिक सुसंगठित सुसंगठन भएका कुशल चाहिँ नि एकजना मान्छे जो कसैदेखि नडराउने विचारले पनि शारीरिक बलले पनि तर्क बुद्धिले चाहिँ न्यायका निम्ति नागरिकता सधैँ जागा गराउने त्यस्ता व्यक्तित्वको आज स्मृति दिन हो उहाँप्रति हामी फेरि पनि हार्दिक सम्झना राख्छौं र थाहा दर्शन चेतना चाहिँ रेडियोमा टेलिभिजनमा आम संचारमा सामूहिक भेटघाटमा मात्रै होइन तपाईँहरू घर घरमा पनि बढ्न सकोस् ठिक थाहा चाहिँ एक सदस्यबाट अरू सदस्यमा पुग्न सकोस् संवाद होस् सकारात्मक कुराकानी होस् हाम्रा घरदेखि समाज हाम्रो सिङ्गो राष्ट्र जनहितमा र जनमुखी काममा अघि बढ़ोस् कार्यक्रमको अर्का मित्र हेलो
3: नमस्कार हजुर
1: नमस्कार
3: म झापाको गौरीगंज वडा नम्बर 3 बोल्दैछु हजुर शिवराज रिजाल
1: रिजालज्यू स्वागत गरेर आजको विषय फुकाउनु होला
3: हस् हजुर हजुरको पनि जय जय धन्यवाद यहाँनिर सरकारले पहिले नै हल्ला गर्छ डिभिजनमा भएका कुहिर्न आँटेका चासहरूलाई बिक्री गर्नुपर्छ त्यस्ता कुराहरू गर्नुभन्दा अगाडि नै पो गर्नुपर्छ त यहाँनिर हामी बसेकै क्षेत्रमा अहिले काँचो काठ सखुवाको बोटका टुक्रा पनि भेटेको थिएँ यहाँ यस्ता यस्ता काठ मिस्त्रीहरू छन् मतलब काठका हरेक सामानहरू बनाउने उद्योग मोडलमा बसेकाहरू राति 11-12 यहाँनिर काठ सप्लाई भइरहेको हुन्छ सरकारले त्यसलाई पहिले ख्याल गर्ने हो नि झिलझिलेमा छ फल्ना ठाउँमा छ डिभिजन कार्यालयमा कुहिएका काठहरू सेलिङ गर्नुपर्छ भन्छ त्यो पहिले नै हल्ला गरेपछि पहिले नै सेलिङ हुन थालिहाल्दो रहेछ खै त्यसको लागि त म अब जे भन्नु पर्यो पनि आज बोटका टुक्रा पनि भेटेको थिएँ यहाँ यस्ता यस्ता काठ मिस्त्रीहरू छन् मतलब काठका हरेक सामानहरू बनाउने उद्योग मोडलमा बसेकाहरू राति 11-12 यहाँनिर काठ सप्लाई

0: भएकाले पहिले आफ्नो ठाउँमा हेर्दै जानुहोस्। यो बालेनले जितेको क्षेत्र हो भन्नु, त्यहाँ सुदनले भन्नु, त्यहाँ स्वर्णिम वाले जसले पनि सबैले जितेको क्षेत्र हो। त्यसकारण आफ्नो आफ्नो क्षेत्रमा हेर्दै जानुहोस्। अहिले हजुरले एउटा व्यक्त जस्तै गर्दै हुनुहुन्थ्यो, थाहा यो घरको कुरा त्यो घरमा पनि थाहा होस्, त्यो घरको कुरो त्यहाँ पनि थाहा होस् भने जस्तो तरिकाबाट सम्पूर्ण थाहा पाउन्। थाहा पाउनुभन्दा अगाडि हल्ला नगरून्। हल्ला गरेपछि बिग्रिँदो रहेछ। यहाँ ठुला ठुला काठका तस्करीहरू भइरहेका छन्। यही कुरा चाहिँ सरकारको ध्यानमा जाओस्। धन्यवाद भन्न चाहन्छु।
1: नमस्कार। सहभागी हुनुहुने यहाँलाई पनि धन्यवाद छ। शिवराज रिजाल झापा गौरीगंजबाट हुनुहुन्थ्यो। कार्यक्रममा तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ। 01-5367-279 र 01-5368-03 टेलिफोन गरेर तपाईँ पनि कार्यक्रममा आउनुहोला। हामी दिनहुँ यसै समय कार्यक्रम लिएर आउने गर्छौ। हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको खबर छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो झण्डै 2:30 बजेको समयमा हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर 4.1 रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का हुम्ला जिल्ला सहित आसपासका जिल्लामा सामान्य महसुस गरिएको बताइएको छ। यसअघि गएको जेठ 29 गते संकुवासभाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर 4 रेक्टर स्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा साना ठूला भूकम्प जाने गरेको केन्द्रले जनाएको छ। यो चाहिँ फेरि दोहोऱ्याइ किन सुनाएको भने, हामी भूकम्पीय हिसाबले जोखिमयुक्त क्षेत्रमा छौं अनि हाम्रो एउटा लोकोक्ति छ, 9 दिनमा हामीलाई नौलो हुन्छ, 20 दिनमा बिर्सिन्छ। हामी ठूलो भूकम्प गएको र क्षति भएको बेलामा अब शहरहरूमा हल्का भवन बनाउने

0: गराउनु भएको थियो। हामी वैदेशिक रोजगारीमा आश्रित छौं, कतिपय बेला त नेपाली हामी श्रमिकहरूलाई चाहिँ वैदेशिक रोजगार नै रोजगार प्राप्त गर्ने एउटा निर्विकल्प आधार जस्तो भएको छ। त्यो भनेको देशमा रोजगारी सिर्जना हुन नसक्नु, हाम्रा जग्गा जमिन बाजा हुनु, औद्योगिक क्षेत्रहरू चाहिँ नि शून्य हुँदै जानु, भएका चलिरहेका उद्योग पनि धराशायी बन्दै जानु र हामी आफै प्रति विश्वास नगर्नु चाहिँ ठूलो समस्या भएको छ। वैदेशिक रोजगारीको न्यूनीकरण हुनुपर्छ, यो घट्नुपर्छ, अझ समूल यसको अन्त्य हुनुपर्छ। यो चीनकै जापानकै नारा त्यो देशको जन
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो। यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-46-78-232।
3: राष्ट्रियता प्रति कुनै शंका नगर्न प्रधानमन्त्रीको आग्रह। स्याप्रोवेसी रसुवागढ़ी सड़कको स्तरोन्नति तीव्र। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता स्विजरल्याण्डमा शुरू। र विश्वकप फुटबल अन्तर्गत आज राति स्पेन र साउदी अरेबिया बीच खेल हुँदै।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, माथिल्लो रु 20 मा प्रिपेड सिम कार्ड, 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, रु 50 वा सोभन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा शुरू भएको छ। भरतपुरको गेस्ट हाउस चौरमा निर्माण गरिएको सभाहलभित्र विशेष समारोहबीच पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले रासोपा नेतृत्वको सरकारको गति गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनुभयो।
7: हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। त्यही भएर चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीले दिइराख्नु होला। यहाँहरू सबैलाई म के भन्न चाहन्छु भने हामीले स्पटलाइटमा हामीले ल्याएको होइन, जनतालाई ल्याएको, र जनता सधैँ स्पटलाइटमा थियो, स्पटलाइटमा छ, स्पटलाइटमै रहन्छ। हावा हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन। सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो र ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्, हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपुलेटको प्रमाण छ, र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइन, हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौ, त्यो कुरा गरिएको हो, यसमा आशंका मान्नु पर्दैन। र विशेष गरी पार्टीको कुरा गर्दाखेरि एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने समूह बनाउने पछाडि नलाग्नु होला, त्यस्तो बिउ अहिले नै नरोप्नु कि त्यो बिउ भोलि रुख बनेर बीचबाट फाड्नु पर्छ।
3: प्रधानमन्त्री शाहले सरकारको यही कार्यकालभित्रै सुकुम्बासी तथा सहकारी क्षेत्रका समस्यालाई पूर्ण रूपमा समाधान गर्ने दृढ़ विश्वास दिलाउनुभयो। प्रधानमन्त्री शाहले संसदमा आफूले भारतसँगको सीमा विवादबारे ब्रिटिश संघ पनि कुरा गर्न तयार रहेको भनी दिएको अभिव्यक्तिमा तेस्रो देशको मध्यस्थता किन चाहियो भनी उठेका प्रश्नको जवाफ दिँदै उहाँले हामीसँग कालापानी र लिपुलेख नेपालकै हो भन्ने अकाट्य ऐतिहासिक प्रमाण छ भन्नुभयो। तत्कालीन समयमा ब्रिटिशले राज गर्दाको प्रमाण आवश्यक परे त्यो पनि ल्याउँछौ मात्र भनिएको हो, हामीले ब्रिटिशलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौ उहाँले भन्नुभयो। प्रधानमन्त्री शाहले छिमेकी राष्ट्रसँग प्रमाणका आधारमा आफै संवाद गरेर सीमा समस्या हल गर्ने उल्लेख गर्दै आफ्नो राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह गर्नुभयो। उद्घाटन समारोहमा मन्तव्य राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले मुलुकको द्रुत विकास र राजनीतिक स्थिरताका लागि राजनीतिक दलबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै व्यक्तिगत तथा दलीय वैमनस्यता त्यागेर अगाडि बढ़नुपर्ने बताउनुभयो। सभापति लामिछानेले हामीले एकअर्कालाई गाली गरेर समय बिताउने होइन, बरू इतिहासलाई जवाफ दिनका लागि तत्काल सहकार्यको बाटोमा अगाडि बढ्नुपर्ने बताउनुभयो।
7: आज रासोपा प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ र म आज मञ्चमा उपस्थित तमाम नेपाली राजनीतिका शीर्ष महानुभावहरूलाई साक्षी राखेर भन्न चाहन्छु कि निर्धक्क हुनुहोला, देश रासोपाको हातमा छ, देश सुरक्षित छ। लोकतन्त्रका स्थायी मान्यताहरू, शक्ति पृथकीकरणका सिद्धान्तहरू, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसलाई माया गरेर राख्नेछौँ, हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौँ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँको निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
3: उहाँले रासोपा बाहिरी शक्तिका कारण नभई पराजित भए आफ्नै आन्तरिक कमजोरीका कारण मात्र पछि पर्न सक्ने धारणा राख्नुभयो। महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टी रासोपाको दुश्मन नभएको बताउनुभयो।
7: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो, हामी अग्लो हुन चाहन्छौ। तपाईँहरूको अग्लाई देखेर लोभ लागेको छ, तर हामी तपाईँहरूभन्दा अग्लो हुन चाहन्छौ भन्छौ पनि एक दिन, तर तपाईँहरूलाई सानो बनाएर होइन। जहाँ प्रश्न उठाउनु पर्ने हो, औंला छडाउनु पर्ने हो, त्यहाँ औंला छडाउँछौ। जहाँ छपडी बजाउनु पर्ने हो, त्यहाँ छपडी बजाउँछौ। हामी प्रतिपक्ष हौ, जहाँ औंला उठाउनु पर्ने औंला उठाउँछौ। सरकारको एउटा जिम्मेवार मन्त्रीले कुनै एउटा नागरिकलाई रूखमा बाँध्नुपर्छ, खुट्टा भाँच्नुपर्छ भने पनि औंला उठाउँछौ। तर कानूनको डोरीले सरकारले कुनै पनि समयमा गरेको अपराधको गल्तीको दण्ड दिनुपर्छ भन्दै गर्दा कांग्रेसको जतिसुकै ठूलो नेता होस्, नेताको बा होस्, सरकारको पक्षमा उभिन्छौ, दोहोरोसँग थपडी बजाउँछौ।
3: सभापति थापाले ठूलो जनमत प्राप्त गरेका राजनीतिक दलहरू आन्तरिक द्वन्द र नेतृत्व बीचको टकरावका कारण कमजोर बन्ने गरेको समेत बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार गए राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। तालिका अनुसार आज राति 11 बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ भने भोलि 1 बजेदेखि उम्मेद्वार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वार मनोनयन दर्ता गरिनेछ भने साँझ 6 बजे उम्मेद्वारहरूको नामावली प्रकाशन गरिनेछ। यस्तै सोमबार बेलुका 6 बजेदेखि 7 बजेसम्म उम्मेद्वार विरूद्ध दावी विरोध, 7 बजेदेखि 9 बजेसम्म दावी विरोध परेका उम्मेद्वारको जाँचबुझ गरिनेछ। उम्मेद्वारको अन्तिम नामावली राति 11 बजे प्रकाशन गरिनेछ। यही असार 9 गते मंगलबार बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको मतदान शुरू गरिनेछ, जसमा 1 जना सभापति र 79 जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उहाँले जानकारी दिनुभयो। मतदानपछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा 2 घण्टापछि गरिने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। स्वस्थ वृद्ध अवस्थाका लागि योग नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले दशरथ रंगशालामा आयोजना गरेको कार्यक्रममा योगाभ्यास सहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ। त्यस अवसरमा मुख्य सचिव सुमन राज अर्यालले राष्ट्रिय रूपमा योग ध्यान र आरोग्य दिवस मनाउने निर्णय गरिसकेको बताउनुभयो। विद्यालय तहदेखि नै योग ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठन पाठन पनि शुरू भइसकेको उहाँले जानकारी गराउनुभयो। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको वास्तोला कम्प्लेक्सका 320 शटर लगायत संरचना महानगरले हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चोक स्थित सेती नदीपट्टिको वास्तोला कम्प्लेक्स हटाएको हो। महानगरपालिका र जग्गा धनीका बीचमा संरचना हटाउने सहमति अनुसार व्यवसायीले सटर खाली गरेका थिए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कम्प्लेक्सका संचालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीसँग निरन्तर छलफल तथा संवादपछि खाली गर्ने सहमति भएको बताउनुभयो। यसैबीच महानगरले सुकुम्बासी बस्तीका 572 परिवार मध्ये हालसम्म 337 परिवारको डकुमेन्ट भेरिफिकेशन सम्पन्न भएको र बाँकीको समेत छिट्टै सकिने जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा 7 जनालाई पक्राउ गरेको छ। अर्घाखाँचीका 28 वर्षीय सन्तोष अधिकारीले ग्रीस पठाइदिन्छु भन्दै 10 लाख रूपियाँ, दाङका 29 वर्षीय हेमन्त केसीले क्रोएसिया पठाइदिन्छु भन्दै 13,30,000 रूपियाँ, सुनसरी घर भएका 42 वर्षीय सुखदेव राईले सुकुदेवले सर्बिया पठाइदिन्छु भन्दै 13,00,000, सोही नगरपालिका 3 बस्ने सुनसरीका 34 वर्षीय मनिष पोदारले युके पठाइदिन्छु भन्दै 2,00,000 रूपियाँ लिएर सम्पर्कविहीन भएपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरत कुमार थापा छेत्रीले जानकारी दिनुभयो। यसै रूपन्देहीका 47 वर्षीय राम रतन मिश्रले यूएई पठाइदिन्छु भन्दै 2,30,000, कास्कीका 39 वर्षीय अमृत अधिकारीले अजरबैजान पठाइदिन्छु भन्दै 3,50,000 र रौतहटका 35 वर्षीय मीर इस्लामानाले यूके पठाइदिन्छु भन्दै 12,63,000 रूपियाँ लिएर सम्पर्कविहीन भएपछि पक्राउ गरिएको प्रहरी उपरीक्षक छेत्रीले जानकारी दिनुभयो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौँ पठाइएको प्रवक्ता छेत्रीले बताउनुभयो। पाल्पाको तिनाउ गाउँपालिकाको मस्याम र डुम्रे क्षेत्रका किसानहरूले व्यावसायिक पशुपालन गरेर गाउँमा वार्षिक करोड़ौं रूपियाँ भेट्याउन सफल भएका छन्। किसानहरूको मेहनतलाई डुम्रेमा रहेको दुग्ध सहकारीले बजारको ग्यारेन्टी गरिदिएको छ भने गाउँपालिकाले अनुदान र प्राविधिक सहयोग घरतलुमै पुर्याइरहेको छ, जसबाट किसानहरू व्यावसायिक बन्न हौसिएका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
8: पाल्पाको तिनाउ गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकहरू आज भोलि किसानका गोठ गोठमा पुग्छन्। उनीहरूका समस्या सुन्छन् र हात हातमै अनुदान एवं प्राविधिक सहयोग समेत प्रदान गर्दछन्। पशुपालन पेसाबाट गाउँमा करोड़ौं भित्र आएका यहाँका किसानलाई स्थानीय सरकारले दिएको अनुदानले कृषि र पशुपालन पेसामा थप हौसला बढ़ाएको छ। गाउँपालिकाबाट सहयोग पाउँदा खुशी हुनुहुन्छ तिनाउकी किसान सरस्वती रायमाझी। सरकारी सेवा वा अनुदान पाउनका लागि महिनौसम्म झन्झट बेहोर्नु पर्ने समस्या अहिले छैन। स्थानीय सरकारले किसानलाई वर्गीकरण गरेर हात हातमै अनुदान दिने गरेको छ। पशुपालक किसान लेखबहादुर जीसीले स्थानीय सरकारबाट सहयोग पाए पनि दुधको मूल्य कम भएको गुनासो गर्नुभयो।
9: 2079 सालमा पनि मूल्य वृद्धि भएको थियो, त्यसपछि मूल्य वृद्धि नगरेको अवस्था अवस्था घाँस मात्रै रेपिङ नपुग्ने हुनाले चानाको पनि आवश्यकता पर्छ।
8: सिन्याल गाउँपालिकाको मस्याम र डुम्बे क्षेत्रका किसानहरूले पशुपालन व्यवसायबाट वार्षिक करोडौं रूपियाँ गाउँमा भित्र्याउन सफल भएका छन्। अहिले हरियाली घाँस र आधुनिक गोठले गाउँ भरिएको छ। यस अभियानमा डुम्रेमा रहेको स्थानीय दुग्ध सहकारी संस्थाले किसानलाई निकै सहज बनाएको छ। किसानले उत्पादन गरेको दूध खेर नजाने र उचित मूल्य पाउने ग्यारेन्टी सहकारीले गरिदिएको छ। सहकारी मार्फत वार्षिक 50 करोड़ गाउँमा भित्रिएको दुग्ध सहकारी संस्थाका व्यवस्थापक गोपाल जीसीले बताउनुभयो।
10: डुम्रे दुग्ध कृषि सहकारीले आफ्नै पश्चिम प्राविधिकहरू प्रयोग गर्ने अनि किसानहरूलाई घर घरमा कृषि सप्लिमेन्टहरू डेलिभरी गरिदिने निशुल्क डेरीले बजारबाट वार्षिकमा 50 करोड़ पैसा किसानको घरसम्म पुर्याइदिएको छ। किसानको आर्थिक स्थिति चाहिँ धेरै सुधार भयो।
8: तिनाउ गाउँपालिकाका अनुसार कृषि र पशुपालनलाई रैथाने ग्रामीण पर्यटनसँग जोडेर तिनाउलाई एउटा नमूना गाउँपालिका बनाउने योजना छ। गाउँपालिका दूध र मासुमा पूर्ण रूपमा आत्मनिर्भर बन्दै गएको छ। कृषि र पशुपालनलाई जोड दिँदै किसानकै हातमा अनुदान दिने गरेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठको भनाइ छ।
11: विशेष गरी अब किसानकै हातमा दिइसकेपछि किसानलाई पनि एउटा स्थानीय सरकारले गरेको अनुभूति हुने र किसानलाई ठुलो राहत पनि हुने भएको हुँदाखेरि हामी किसानसँगै जोडिएको हिसाबले हामीले यो कृषि र पशुपालनलाई पहिलो प्राथमिकता दिएका छौँ र अहिले पनि गाउँपालिकाको समग्र कृषि र पशुमा हामीले झन्डै 4 करोड़ रुपियाँ पैसा विनियोजित गरेका छौँ।
8: गाउँमा अहिले बसाइ सराई रोकिएको छ भने अन्यत्रबाट कृषि जन्य व्यवसाय गर्न मानिसहरू आउन थालेका छन्। सरकारले अभिभावकीय भूमिका खेल्ने हो भने युवाहरूलाई उत्पादनमा जोड्न सकिन्छ भन्ने उदाहरण मस्याम र डुम्रेका किसानले प्रमाणित गरेका छन्। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
3: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच मध्य पूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित वार्ता आज स्विजरल्याण्डमा शुरू भएको मध्यस्थकर्ता कतारले पुष्टि गरेको छ। कतारको विदेश मन्त्रालयले लेक लुसर्न समिटको शुरूआत र उच्च स्तरीय समितिको पहिलो बैठक अमेरिका, इस्लामिक गणतन्त्र इरान र दुई मध्यस्थकर्ता राष्ट्र कतार र पाकिस्तानका प्रतिनिधिहरूको सहभागितामा शुरू भएको विज्ञप्ति मार्फत जनाएको छ। कतारले यी बैठकहरूले अमेरिका र इरान भएको समझदारी पत्रमा उल्लेखित सबै पक्षहरूलाई सम्बोधन गर्ने व्यापक र स्थायी सम्झौतातर्फ नेतृत्व गर्ने विज्ञप्तिमा उल्लेख छ। उक्त सहमतिको घोषणा गत हप्ताको बिहिबार अमेरिका र इरान बीच हस्ताक्षर भएको समझदारी पत्रमा उल्लेख गरिएको थियो। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता गर्नका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आज बिहान स्विजरल्याण्ड पुग्नु भएको थियो। उपराष्ट्रपति भान्सले आज को वार्तामा आणविक कार्यक्रम तथा लेबनान युद्धविराम सम्बन्धी विषयमा प्रगति हुने अपेक्षा गर्नुभएको छ। इरानको संसदीय सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेश मन्त्री अब्बास अराघाची सहितको प्रतिनिधि मण्डल शनिबार अबे स्विजरल्याण्ड पुगिसकेको थियो। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेरले सम्झौता अनुसार अन्य पक्षले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभयो। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद असीम मुनीर अमेरिका इरान समझदारी पत्र एमओयू कार्यान्वयन सम्बन्धी उच्चस्तरीय वार्तामा सहभागी हुँदैछन्। पाकिस्तानको सरकारी टेलिभिजनका अनुसार पाकिस्तानी प्रतिनिधि मण्डलले वार्ताका क्रममा अमेरिकी, इरानी तथा कतारी प्रतिनिधि मण्डलसँग छुट्टा छुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्राविधिक तहको वार्ता छिट्टै शुरू हुने र सोमबारसम्म जारी रहन सक्ने जनाइएको छ। यद्यपि छलफलका लागि कुनै औपचारिक समयसीमा तोकिएको छैन। प्रतिवेदन अनुसार समझदारी पत्रको कार्यान्वयनलाई अगाडि बढ़ाउन तथा बाँकी रहेका विषय टुंग्याउन आवश्यकता अनुसार वार्ता जारी रहनेछ। वार्ता अमेरिका र इरान बीच हालै हस्ताक्षर भएको समझदारी ज्ञापन पत्रको कार्यान्वयन प्रक्रियालाई केन्द्रमा राखेर हुन लागेको हो। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: सरकारले वाणिज्य नीति 2081 कार्यान्वयन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य नीति 2081 कार्यान्वयन कार्ययोजना तर्जुमा गरी कार्यान्वयन ल्याएको जनाएको छ। मन्त्री स्तरीय निर्णयबाट स्वीकृति गरी कार्ययोजना कार्यान्वयनमा ल्याइएको हो। कार्ययोजनाको प्राथमिक लक्ष्य तुलनात्मक लाभ भएका वस्तुको उत्पादन बढ़ाएर निर्यातको दायरा फ्राकिलो बनाउने रहेको छ। त्यसका लागि नेपाल व्यापार एकीकृत रणनीति 2080 पहिचान गरेका विशिष्ट वस्तुहरूको उत्पादन र निकासीका लागि छुट्टै कार्यविधि र योजनाहरू निर्माण गरिने भएको छ। नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन वर्षमा कम्तीमा एक पटक नेपालमै अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने र वैदेशिक मुलुकमा हुने विभिन्न ठूला मेलाहरूमा नेपाली उद्यमीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने नीति कार्ययोजनाले अघि सारेको छ। नेपाली वस्तुहरूले अन्तर्राष्ट्रिय व्यापारमा भोग्दै आएका गैरभन्सार अवरोधहरूलाई हटाउन कार्ययोजनाले प्राविधिक पूर्वाधार विकासमा विशेष लगानी गर्ने योजना अघि सारेको छ। विशेष गरी कृषि तथा जड़ीबुटी जन्य उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरणका लागि नेपाल गुणस्तर तथा नापतोल विभाग र खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागलाई थप शक्तिशाली र प्रविधि मैत्री बनाइने भएको छ। साथै प्रदेशमा प्रदर्शन स्थल र कोसेली घरहरू निर्माण गरी स्थानीय उत्पादनहरूको ब्रान्डिङ र बजारीकरण गरिने कार्ययोजनामा उल्लेख छ। नेपाल विद्युत प्राधिकरणले खरिद बिक्री सम्झौता सम्पन्न भई निर्माणाधीन अवस्थामा रहेका जल विद्युत आयोजनाहरूका प्रवर्तक कम्पनीहरूलाई आयोजनाको प्रगति विवरण अनिवार्य रूपमा विभागमा बुझाउन निर्देशन दिएको छ। प्राधिकरणको व्यवसाय विकास निर्देशनालय विद्युत व्यापार विभागले सूचना जारी गर्दै पीपीए बमोजिम निर्माणाधीन जल विद्युत आयोजनाको प्रगति प्रतिवेदन चौमासिक रूपमा उपलब्ध गराउने व्यवस्था अनुरूप सबै प्रवर्तक कम्पनीहरूलाई विवरण पेश गर्न सूचित गरेको हो। प्रवर्तक कम्पनीले सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र आफ्नो आयोजनाको प्रगति प्रतिवेदन विभागमा पेश गर्न भनेको छ। तोकिएको अवधिभित्र प्रगति प्रतिवेदन प्राप्त नभए पीपीएमा उल्लेखित प्रावधान अनुसार आवश्यक कार्यवाहीको प्रक्रिया अगाडि बढाइने विभागले चेतावनी दिएको छ। अमेरिकामा रहेका नेपालीलाई नेपालमा तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न त्यहाँ स्थित नेपाली दूतावासले आग्रह गरेको छ। नेपाली दूतावास अमेरिकाले आयोजना गरेको छलफल कार्यक्रममा कार्यवाहक राजदूत शरद राज अरणले मातृभूमिको उन्नयनका निम्ति पूँजी परिचालन गर्न गैर आवासीय नेपालीहरूलाई अनुरोध गर्नुभयो। विदेशमा रहेका नेपालीको ज्ञान सिप र पूँजीलाई नेपालको विकासमा उपयोग गर्नुपर्नेमा जोड़ दिँदै कार्यवाहक राजदूत हरणले गैर आवासीय नेपालीका लागि लगानी मैत्री वातावरण निर्माण गरिएकोले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभयो। सहभागीहरूले नेपालमा लगानीको सम्भावना अवसर र चुनौती बारे विस्तृत छलफल गरेका थिए। कार्यक्रममा वाणिज्य दूत लक्ष्मण खनालले नेपालमा सूचना प्रविधि पर्यटन ऊर्जा क्षेत्रबाट उच्च प्रतिफल प्राप्त हुने जानकारी गराउँदै प्रवासी नेपालीहरूले ती क्षेत्रमा लगानी गरी प्राप्त लाभ लिन आग्रह गर्नुभएको थियो। कैलालीमा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले किसानलाई नयाँ प्रविधिसँग जोड्दै व्यावसायिक बनाउँदै लगेको छ। जिल्लामा सञ्चालित गाउँ सुपर जोन, तेल बाली जोन, धान जोन र माछा जोन कार्यक्रममा विभिन्न आधुनिक यन्त्र उपकरण मार्फत किसानलाई नयाँ प्रविधिसँगै जोड्दै अघि बढ़ाइएको हो। परम्परागत खेतीलाई व्यावसायिक र यन्त्र मैत्री बनाउन चालु आर्थिक वर्षमा अनुदानमा विभिन्न किसिमका आधुनिक कृषि औजार कृषकहरूलाई वितरण गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख सञ्जु उपाध्याय रिमालले जानकारी दिनुभयो।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
14: विश्वकप अन्तर्गत आज राति स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। नेपाली समयअनुसार राति 10:15 एटलान्टा स्टेडियममा खेल शुरू हुनेछ। स्पेनले आफ्नो पहिलो खेलमा केप भर्डेसँग 0-0 बराबरी खेल्दा साउदी अरेबियाले उरुग्वेसँग 1-1 बराबरी खेल्दै अंक बाँडेको थियो। विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि स्पेन दबावमा रहेको छ। स्पेनको यस दोस्रो खेललाई खेल प्रेमीहरूले निकै चासोका रूपमा हेरेका छन्। आज भएका खेलमा एसियाको शक्ति राष्ट्र मध्येको एक जापानले फिफा विश्वकपमा ट्युनिसियामाथि सनसनीपूर्ण जित निकालेको छ। समूह एफ अन्तर्गत मोन्टेरी स्टेडियममा आज बिहान भएको खेलमा जापानले ट्युनिसियालाई 4-0 गोलले हरायो। एकपक्षीय खेलमा जापानले पहिलो र दोस्रो हाफमा 2-2 गोल गरेको थियो। जितसँगै दुई खेलबाट 4 अंक बनाएको जापानले नकआउट सम्भावना बलियो बनाएको छ। जापान समूहको दोस्रो स्थानमा छ। लगातार दोस्रो हार खेपेको ट्युनिसिया एक खेल अगावै विश्वकपको समूह चरणबाट बाहिरिएको छ। यही समूहको अर्को खेलमा नेदरल्याण्डसले स्वीडेनलाई 5-1 गोलले हराउँदै अघिल्लो चरणमा पुग्ने आधार बलियो बनाएको छ। दुई खेलबाट 4 अंक बनाएको नेदरल्याण्डस समूहको शीर्ष स्थानमा छ। पहिलो हार खेपेको स्वीडेन दुई खेलबाट 3 अंक जोड्दै तेस्रो स्थानमा छ। जनकपुर धाम स्थित राम जानकी बहुदेशीय रंगशालामा सञ्चालित निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई पराजित गर्दै कोशी प्रदेशले दोस्रो जित हासिल गरेको छ। वर्षाका कारण प्रभावित खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित पाँच ओभरमा पाँच विकेट गुमाएर 18 रनको योगफल बनायो। लुम्बिनीका कुनै पनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन्। लुम्बिनीलाई कम रनमा समेट्न कोशिका रिया शर्मा र रुबिना छेत्रीले समान दुई दुई विकेट लिए। 19 रनको झिनो लक्ष्य लिएर मैदान प्रवेश गरेको कोशीले तीन ओभरमा बिना कुनै क्षति लक्ष्य भेटायो। कोशीका लागि काजल श्रेष्ठ र अप्सरी बेगमले अभिजित 19 रनको साझेदारी गर्दै टीमलाई महत्वपूर्ण जित दिलाएका हुन्। यो जितसँगै कोशी दुई खेलबाट चार अङ्क जोड्दै शीर्ष स्थानमा छ। यसअघि शनिबार भएको उद्घाटन खेलमा कोशीले मध्य प्रदेशलाई 20 रनले पराजित गरेको थियो। प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टीम आर्मी र एपीएफ गरी नौवटा टीमले सहभागिता जनाएका छन्। प्रतियोगिता यही असार 14 गतेसम्म जनकपुर धाम र बिरगंजमा सञ्चालन हुनेछ। राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद भन्ने मूल नारा सहित प्रथम गण्डकी प्रदेश स्तरीय महिला तथा पुरूष 5S हकी प्रतियोगिता तनहुको शुक्ला गण्डकी नगरपालिका 5 बेल चौतारामा शुरू भएको छ। जिल्ला हकी संघ तनहुको आयोजनामा आइतबारबाट शुरू भएको प्रतियोगितामा महिला र पुरूष तर्फ चार चार टोलीको सहभागिता रहेको छ। जिल्ला हकी संघ तनहुका अध्यक्ष कविराज श्रेष्ठले गण्डकी प्रदेशमा हकी खेलको विकास विस्तार तथा नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो।
3: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश चमट्टा। अब मौसम। आज राति कोशी र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा, सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराईका केही स्थानमा तथा मधेस र बागमती र कर्णाली प्रदेशको तराईका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 2.9 मिलीमिटर। काठमाडौँको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 39.3 मिलीमिटर। पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 1.6 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 37.8 डिग्री सेल्सियस, न्यूनतम 24.9 डिग्री सेल्सियस। दिपालको अधिकतम 36.9 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा शुरू। महाधिवेशनलाई विभिन्न दलका नेताहरूद्वारा सम्बोधन। सरकारले नियम कानून मिचेर काम नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। आफ्नो राष्ट्रियताप्रति कुनै शंका नगर्न प्रधानमन्त्रीको आग्रह। स्याप्रोवेशी रसुवागढ़ी सड़कको स्तरोन्नति तीव्र। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता स्विजरल्याण्डमा शुरू। र विश्वकप फुटबल अन्तर्गत आज राति स्पेन र साउदी अरेबिया बीच खेल हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
6: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
5: अब के गर्ने रे? सिंहद सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
7: हजुर, हाम्रा सेवाहरू,
8: दाँत बाँध्ने,
7: दाँत सफा गर्ने,
8: दाँतमा सिमेन्ट भर्ने,
7: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
8: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
7: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
9: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
10: सम्पर्क नम्बर 98-67-0067-467।
11: एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
12: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
13: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
14: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
15: धुमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
16: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
17: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।

0: नमस्कार। ताजा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासपाको पहिलो महाधिवेशन चितवनमा शुरू। 4211 प्रतिनिधिबाट नयाँ नेतृत्व चयन हुने। जनमतको कदर गर्न दलहरूको सुझाव। सक्षम नेतृत्व चयनमा ध्यान नदिए क्षति बेहोर्नु पर्ने।
1: डेमोक्रेसीमा प्रतिस्पर्धा हुन आवश्यक छ। प्रतिस्पर्धा भएन भनेदेखि त्यसले चाहिँ डेमोक्रेसीलाई अलिकति खुम्च्याउँछ, त्यो चाहिँ पक्कै हो।
0: पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने क्रम बढ्दो। 24 घण्टामा 3 जनाको मृत्यु। बीपी राजमार्गमा असारको दोस्रो सातादेखि नयाँ ट्र्याकबाट सवारी साधन सञ्चालन हुने। पोखराको बस पार्क क्षेत्रमा बनेका करिब 220 अनाधिकृत संरचना हटाइयो। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अझै पनि विभेदमा। साइबर बुलिङका कारण निष्पक्ष छानबिनमै चुनौती।
2: यस्तो साइबर बुलिङ छ कि तपाईँलाई कतिसम्म भन्ने, मैले झन् मेरो त मैले हेर्न छाडिसके फेसबुक थ्रेडका कुरा तपाईँहरूले गर्नुहुन्छ।
0: र विश्वकप अन्तर्गत आज राति र बिहान गरी 4 खेल हुँदै नकआउटमा पुग्ने दौड़मा सबै टोली दबावमा।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा गुण्डा लगाएर ठेक्का हात पार्ने प्रवृत्तिको विस्तारै अन्त्य हुन थालेको छ। तर प्राविधिक र वित्तीय क्षमताको सही मूल्याङ्कन नगरी अत्यधिक न्यून दरमा ठेक्का ओगट्ने प्रवृत्ति भने अझै व्याप्त छ। गैर व्यावसायिक आचरणको सुधार गर्न, उनीहरूलाई कानूनी परिधिभित्र बाँध्न र आन्तरिक नियमन कायम गर्नको लागि अब सरकारले जोरदार काम गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो महाधिवेशन जारी छ। आजदेखि शुरू भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि 4211 प्रतिनिधि भेला भएका छन्। महाधिवेशनबाट सभापति सहित 19 पदाधिकारी र 158 केन्द्रीय सदस्य चयन गरिनेछ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै रासपा सभापति रवि लामिछानेले विगतका आन्दोलनहरूले दिएको उपलब्धिलाई स्वीकार गर्दै त्यसलाई संस्थागत गरेर अघि बढ़ने बताउनुभयो।
5: प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ। समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौ, त्यसलाई माया गरेर राख्नेछौ। हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौ। म यहाँलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
4: रासपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले भनी सरकारप्रति लिएको चिन्ताका लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले रासपाको गाड़ी अनियन्त्रित नभएको भन्दै गन्तव्यमा पुगेर रोकिने बताउनुभयो।
6: र हाम्रो गाड़ी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर भएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। हामीले कुनै हावा चलाएका छैनौँ। हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला, हामीलाई मार्गदर्शन दिइराख्नुहोला।
4: उद्घाटन सत्रमा विभिन्न दलका नेताहरूले शुभकामना र सुझाव दिएका छन्। कांग्रेस सभापति गगन थापाले रासपाले पाएको जनमतलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले अहंकार भयो भने दलहरू विगतमा जस्तै समस्यामा पर्न सक्ने चेतावनी दिनुभयो।
7: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा शुरू भएको छ, सुशासन तपाईँहरूको मन्त्र छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं। तपाईँले नगर्नुहोला, गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला। हामीले ढिलो गर्यौं।
4: एमाले नेता प्रदीप ग्यावलीले रासोपाले युवाले राजनीतिमा जोड्न सफल भएको उल्लेख गर्दै यसलाई संस्थागत बनाउनु पर्ने बताउनुभयो।
8: एउटा अभिव्यक्ति, एउटा जेस्टर या एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूरान्तिक दबाव नेपाल जस्तो देशले थेग्न धेरै गाह्रो हुन्छ। त्यस भएर तपाईँहरूको त्यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ।
4: नेकपाका नेता वर्षमान पुनले सुशासन र पारदर्शिताका मुद्दामा सहकारीको सम्भावना रहेको बताउनुभयो भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गेलले जनताले दिएको अवसर घुमी देशलाई ठूलो क्षति हुने बताउनुभयो। पूर्व प्रधानमन्त्री तथा नेता डाक्टर बाबुराम भट्टराईले भने रासोपाको उदयलाई नेपाली राजनीतिमा नयाँ मोड़का रूपमा व्याख्या गर्दै सुशासन र स्थायित्वका केन्द्रित हुन सुझाव दिनुभयो। यसैबीच रासोपालाई चीनको कम्युनिष्ट पार्टी र भारतको भाजपा लगायतबाट पनि शुभकामना सन्देश आएको थियो, जसलाई महाधिवेशनमा औपचारिक रूपमा सुनाइएको थियो। स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन आयोजना गरेको रासोपाले आगामी नेतृत्व चयन गर्नेछ। सभापति र वरिष्ठ उपाध्यक्ष तय गरिसकेको रासोपाको पहिलो महाधिवेशनबाट कस्तो नेतृत्व आउने भन्ने अहिले सबैमा चासोको विषय बनेको छ। सन्तोष गन्धर्वको रिपोर्ट।
9: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट पहिलो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनलाई सर्वत्र चासोको रूपमा हेरिएको छ। मुख्य गरी बालेन्द्र शाह र जेनजी आन्दोलनमा अगुवाई गरेका कतिपय नेता, अभिनेता र अभियन्ताको प्रवेशले उजिलो बनेको रासोपा महाधिवेशनबाट थप बलियो बनेर आउने अपेक्षा गरिएको छ। वर्तमान राजनीतिक परिवेशमा लामो विरासत बोकेका दलहरूलाई पछि पार्दै संसदीय अभ्यासमा पहिलो दलका रूपमा भूमिका निभाइरहेको रासोपाको आगामी नेतृत्वले अर्थ राख्ने भन्नुहुन्छ राजनीतिक विश्लेषक चन्द्र किशोर।
10: रासोपाले पहिलो पटक आफ्नो नीतिप्रति प्रतिबद्ध जाहेर गर्यो, त्यो भनेको गणतन्त्र लोकतन्त्र प्रति होइन, अनि जस्तो नीति हुन्छन् त्यही अनुसारको नेतृत्व हिँड्नुपर्छ भन्ने सामान्य मान्यता रहिआएको छ। त्यसकारणले राष्ट्रपाले गणतन्त्रको जुन बाटो लगिदिएको छ, उन्नत लोकतन्त्रको जुन बाटो दस्तावेजीकरण गरेको छ, बहुदलीय लोकतन्त्रमा दलले नेतृत्वलाई, दलले सरकारलाई मार्गनिर्देशन गर्ने हो, अनुशासनमा राख्ने हो र ओन ओनरसिप लिने हो होइन। पहिले वालेन्द्र शाहजी निर्दलीय रूपमा अगाडि बढ़िराख्नु भएको थियो, उहाँले पहिलो पटक यसरी चाहिँ दलीयतालाई स्वीकार गर्नुभएको छ, त्यसलाई कालो बादलभित्र चाँदीको घेराको रूपमा अहिले हामीले हेर्नुपर्ने हुन्छ।
9: चार वर्षमा रासोपाले प्राप्त गरेको जनमतकै कारण अहिलेको महाधिवेशनबाट नेतृत्वमा आउने आकांक्षी धेरै देखिएका छन्। तर रासोपाले नेतृत्वको चयनका लागि अप्नाएको फर्मुला भने अन्य राजनीतिक दलहरूको भन्दा फरक देखिन्छ। मुख्य नेतृत्व सभापति र वरिष्ठ नेता यथावत राख्ने सहमति भए पनि अन्य पदमा प्रतिस्पर्धा हुने निश्चित छ। पार्टीभित्रको आकर्षण र नेतृत्वमा आउन चाहने नेता कार्यकर्तालाई रोक्न सभापति बाहेक पदाधिकारी पदमा एक प्रस्तावक र 21 समर्थक चाहिने नियम बनाइएको छ। सभापतिको हकमा भने 21 प्रस्तावक र 51 समर्थक हुनुपर्नेछ। त्यस्तै महाधिवेशन आउन केही समय अघि मात्रै आकांक्षीलाई सो घोषणा र प्रचार प्रसार नगर्न पनि भनिएको थियो। राष्ट्रपतिले महाधिवेशन लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने तयारी गरे पनि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको हकमा भने खुकुलो बनाइएको छ। सम्भवत सो पदमा दुवैजना बाहेक अन्यको उम्मेद्वारी पर्ने छैन। मुख्य पदमा नै छेकबारको नीति अप्नाएको राष्ट्रपतिको प्रथम महाधिवेशनलाई कसरी लिन सकिन्छ? राजनीतिक विश्लेषक डाक्टर रुद्र शर्मा भन्नुहुन्छ,
1: डेमोक्रेसीमा प्रतिस्पर्धा हुन आवश्यक छ। प्रतिस्पर्धा भएन भनेदेखि त्यसले चाहिँ डेमोक्रेसीलाई अलिकति खुम्च्याउँछ, त्यो चाहिँ पक्कै हो। तर उहाँहरूको अब आन्तरिक रूपमा एउटा प्रक्रियाबाट गएर प्रक्रिया पार गरेर अनि त्यसपछि चुनिँदाखेरि चाहिँ अब त्यसले अन्यथा भन्न चाहिँ मिल्दैन। तर अब प्रतिस्पर्धा भएको भएपछि चाहिँ त्यसले डेमोक्रेसीलाई अलिकति फराकिलो बनाउँछ।
9: छोटो राजनैतिक कोषमै जनमत तान्न सफल रासोपामा यसअघि नेतृत्वमा मतभेद नदेखिएको होइन। 4,000 भन्दा बढी प्रतिनिधि सहभागी महाधिवेशनबाट विधान संशोधन सहित नयाँ नेतृत्व चयन हुनेछ। दुई तिहाई शक्तिसहित सरकारमा रहेको दलको प्रथम महाधिवेशनबाट आउने नेतृत्व र लिने नीतिले देशकै राजनीतिक कोष तय गर्ने विश्लेषण भयो। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, मुख्य पद सभापति र वरिष्ठ नेतामा अहिलेकै व्यक्ति यथावत हुने भएकाले केही नयाँ आकांक्षी र नेता व्यवस्थापन बाहेक केही आशा गर्न नसकिने बताउनुहुन्छ। यद्यपि राजसभाको महाधिवेशनबाट पुराना दललाई भने निश्चित रूपमा केही सिकाइ हुने उहाँको भनाइ छ।
11: जस्तो चाहिँ अब आफ्नो फाउन्डिङ मेम्बर जो थिए, जो पार्टीको 20-21 जना
1: सदस्यहरू थिए तिनीहरूलाई ससम्मान चाहिँ बिना निर्वाचन फेरि तिनीहरूलाई चाहिँ केन्द्रीय कार्य समितिमा राख्ने उनीहरूले निर्णय गरे। त्यस्तै चाहिँ अब जसको नेतृत्वमा चुनाव भयो बालेन र रवि लामिछाने र जनताले त्यसलाई इन्डोर्स पनि गरे त्यो पनि एज इट इज नै रहने भयो। त्यो कुरालाई चाहिँ स्वाभाविक रूपमा मान्न सकिन्छ। जनताको बीचको म्यान्डेट लिएर आइसकेपछि त्यो छ। अब बाँकी अरू कुराहरू भनेको चाहिँ पद्धति लोकतान्त्रिक छ, अरू कुराहरूमा कसलाई कहाँ कसरी एडजस्ट गर्ने भन्ने कुरा चाहिँ तपसिलका भए।
9: निर्वाचन अघि राष्ट्रपतिभित्र नेतृत्वमा आन्तरिक तिक्तता थियो, त्यही बीचमा तत्कालीन पार्टी महामन्त्री केही पदाधिकारीहरूले पार्टी छोडेको घोषणा समेत गरे। पार्टीबाटै मन्त्री बनेका व्यक्ति पनि आन्तरिक विमतिले अलग भएका थिए। तर जेएनजी आन्दोलनपछि पार्टीमा बालेन्द्र शाह र वहाँ निकट नेताहरूको आगमनले पार्टीलाई थप उचाइमा पुर्यायो। नेपाली उखान छ, बलिको आगो सबैले ताप्छन्, त्यसैले नेतृत्व चयनमा प्रतिनिधिले विवेक पुर्याउनु पर्ने विश्लेषकहरू बताउँछन्। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौँ।
4: यसैबीच महाधिवेशनलाई व्यवस्थित र निष्पक्ष बनाउन राष्ट्रपतिले 10 सदस्यीय निर्वाचन आयोग र 12 सदस्यीय निर्वाचन समिति परिचालन गरेको छ। त्यस्तै गत 24 घण्टामा सुर्खेतमा छुट्टा छुट्टी घटनामा दुई बालिका सहित तीनजनाको डुबेर मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 पठान टोलका 15 वर्षीय सम्झना थापा र 13 वर्षीय कल्पना राउत टोनी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। दुवैलाई अचेत अवस्थामा उद्धार गरी कर्णाली प्रदेश अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। त्यस्तै दैलेख घर भई हाल वीरेन्द्रनगर 6 बस्ने 18 वर्षीय रमेश पुन मगर पनि पुञ्चापरी नगरपालिका 8 स्थित दहतालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गमा असार दोस्रो सातादेखि नयाँ ट्रयाक मार्फत सवारी साधन सञ्चालन गर्ने तयारी भइरहेको छ। सड़क डिभिजन कार्यालय काभ्रे र सिन्धुलीका अनुसार अधिकांश स्थानमा ग्राभेल सड़क तयार भइसकेको छ भने वर्खामा समस्या नआओस् भनेर खुला डुङ्गा राख्ने काम पनि भइरहेको छ। हाल रोशी खुलामा बनाइएको अस्थायी डाइभर्सनबाट सवारी सञ्चालन हुँदै आएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 खेल अन्तर्गत आज समूह एचमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। खेल राति पौने 10 बजे हुनेछ। त्यस्तै समूह जीमा बेल्जियम र इरान बीच बिहान पौने 1 बजे प्रतिस्पर्धा हुनेछ। यस्तै बिहानी पख पौने 4 बजे समूह एचमा उरुग्वे र केब भर्दे बीच खेल हुनेछ भने समूह जीमा न्यूजील्याण्ड र इजिप्ट बीच बिहान पौने 7 बजे खेल हुनेछ। आज सम्पन्न खेलमा भने समूह यफमा जापानले ट्युनिसियालाई 4-0 गोल अन्तर्गतले पराजित गरेको छ। यस्तै समूह ईमा इक्वेडर र कुरासाओ बीचको खेल 0-0 बराबरीमा सकेको छ। समूह चरणका खेलहरूमा प्रतिस्पर्धा झन रोचक बन्दै गएको छ र टोलीले नकआउट चरणमा पुग्ने लक्ष्य सहित मैदानमा उत्रिरहेका छन्।
0: डडेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनमा फेरि विवाद सुरु।
11: जिल्लाको फोहोर चाहिँ सलमरमा फाल्दैछन्, त्यही हिसाबले यो गन्दगी बढाएको छ। हाम्रो छोरा मातृका भोलि पुस्तो पुस्तो हामीलाई गाली पाउने हो यो ठाउँमा।
0: स्थानीय सचेत नहुँदा र स्वार्थपूर्ण निर्णयका कारण समस्या बढ्दो। रिपोर्टसँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका समस्या, संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
13: क्लासिक टेकको वाईफाई 6 राउटर नाम घर भने शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि छोयो
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब बाँकी खबर पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्क क्षेत्रमा बनेका 320 संरचना हटाइएको छ पोखरा महानगरपालिकाले डोजर प्रयोग गर्दै वास्तोला कम्प्लेक्सका उक्त सटरहरूलाई हटाएको हो महानगर र जग्गाधनी बीचको सहमतिपछि व्यवसायीहरूले सटर खाली गरेपछि संरचना हटाइएको हो डडेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनका बारेमा फेरि विवाद शुरू भएको छ अमरगढ़ी नगरपालिकाको वडा नम्बर 6 गुनेगाड क्षेत्रमा स्थायी रूपमा फोहोर फाल्न संरचना निर्माण प्रक्रिया अगाडि बढ़ाउन खोजिए पनि स्थानीयले विरोध गरेपछि समस्या आएको हो प्रहरी र डोजर सहित पुगेका टोली समेत स्थानीयको अवरोधपछि फर्किएका छन्
15: डडेलधुराको अम्बरगढ़ी नगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि वडा नम्बर 6 गुनेगाड क्षेत्रमा करिब 4 करोड़ रूपियाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र बनाउने तयारी गरेको छ तर प्रस्तावित स्थान बस्तीर खानेपानीका मुहान नजिक रहेको भन्दै स्थानीयवासीले शुरूदेखि नै विरोध गर्दै आएका छन् स्थानीय प्रेम टमटा
16: यो नगरपालिकाले जबरजस्ती फोहोर लिएर फोहोर फाल्नेर यो 6 नम्बरका नेताहरू पनि यो भ्रष्टाचारी नेताहरू 6 नम्बरको यो त्यही भएर यो वडामा ताला लागेको हो यदि जहिलेसम्म यो हाम्रो माग पूरा हुँदैन दोबारा डोजर आयो भनेपछि फेरि नगरपालिका पनि ताला लाउनु नपरो यो सारा जनता चाहिने जनतामाथि बन्दुक तेर्सिएर यो चाहिने 17 शताब्दीको चाहिने शासन ल्याउनु मिल्दैन यदि त्यो नगरपालिकाले वार्ता गर्छ भने हामीलाई पुरै व्यवस्थित अर्को ठाउँमा गराएर सनमरवासीलाई अनि चाहिँ त्यो घरमा पनि फाल्छ भने हामीलाई सहयोग त मात्र यो कुरा सहयोग हुने छैन
15: असन्तुष्ट स्थानीयले अमरडी 6 वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् जिल्लाको फोहोर आफ्नै बस्ती नजिक ल्याउँदा दुर्गन्ध फैलिने वातावरण प्रदूषित हुने र जनस्वास्थ्यमा असर पर्ने चिन्ता स्थानीयवासीमा छ अर्का स्थानीय राजेन्द्र ताम्रकार
17: जिल्लाको फोहोर चाहिँ सदरमुकाममा फाल्दैछन् त्यही कारण यो गन्दगी बढाएर हाम्रा छोरा नातिका भोलि पुस्तो पुस्तोमा हामीलाई गाली पाउने हो यो ठाउँमा
15: करिब 14 रोपनी जग्गा खरिद गरी विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र ठेक्का प्रक्रिया समेत अघि बढ़ाइएको नगरपालिकाले जनाएको छ अमरगढ़ी नगरपालिका 5 वडा अध्यक्ष तथा सरसफाई समिति संयोजक टंकर छेत्री यसअघि विभिन्न स्थानमा अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिए पनि ती सबै स्थान भरिँदै गएको कारण दीर्घकालीन समाधानका लागि नयाँ केन्द्र आवश्यक परेको बताउनुहुन्छ
18: अमरगढ़ी 5 पनि व्यवस्थापन गर्यौं त्यसलाई 2-3 महिना त्यहाँ पनि राखेर काम चलाऊ त्यहाँबाट पनि विरोध भयो त्यसकारण हामीले नेपाल खाद्य संस्थानको जग्गामा हामीले त्यहाँ व्यवस्थापन हालसम्म गरिराखेका छौं अब त्यहाँ पनि डम्पिङ गर्दा गर्दै त्यो पनि पूर्ण रूपले भरिएको अवस्था छ अमरगढ़ी नगरपालिकाको मेजर विषयको भनेको डम्पिङ साइड हो अब त्यहाँ अमरगढ़ी नगरपालिकाले जग्गा खरिद गरेको छ उद्देश्य त्यही डम्पिङ साइड बनाउनुको लागि हो
15: फोहोर व्यवस्थापनका बारेमा स्थानीयवासीसँग पटक पटक छलफल भए पनि सहमति जुट्न सकेको छैन यहाँ फोहोर व्यवस्थापनको काम रोक्न माग गर्दै अदालतमा मुद्दा परेको कारण पनि अन्तिम टुङ्गो नलाग्दासम्म अघि नबढ़ाउनु पर्ने माग सरकारवालाको छ
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले मनाइरहेको प्राइड मन्थ र समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण
19: हेर्ने बारे अलि नराम्रो हुन्छ झगडा हुन्छ त्यसैले आत्महत्या गरेर मरिन्छन् त्यस्तो मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो अनि त्यो खाताबाट बस्नको लागि पनि बचाउनको लागि पनि यो प्राइड मन्थ हामीले देखाउने पर्छ हामी पनि छौं
0: सरकार र समुदायसँग यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अपेक्षा हाम्रो पालो बाँकी नै छ CIN को साझा खबर सुन्दै गर्नुहोला
20: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो
23: नमस्कार म सुशीला संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ आज हामी हाम्रो पालोको 307 खण्डमा छौं यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्रत्येक वर्ष जून महिनामा प्राइड मन्थ मनाउँदै आफ्नो पहिचान अधिकार र समानताको पक्षमा आवाज उठाउँछन् प्राइड मन्थले विविध यौनिक र लैंगिक पहिचान भएका व्यक्तिहरूप्रति सम्मान स्वीकार्यता र समावेशिताको सन्देश दिन्छ नेपालमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्राइड मन्थलाई कसरी लिनुहुन्छ उहाँहरूको अनुभव उहाँहरूको आवाजमा
24: नमस्कार मेरो नाम सिमरन सेचन हो म ट्रान्सजेन्डर महिला र मेरो प्रणाम सिंहर र म यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपालमा कार्यरत छु सबैभन्दा पहिला सुरु तपाईँ सम्पूर्णलाई प्राइड मन्थको उपलक्ष्यमा धेरैभन्दा धेरै शुभकामना अब कुरा गरौं प्राइड मन्थको प्राइड मन्थ हामी किन मनाइरहेको छौ कहिले शुरूआत भयो भन्ने कुरा गर्नु पर्दाखेरि सन् 1969 जून 28 दिन अमेरिकाको राज्यको एउटा शहरमा स्टरवाल भन्ने बारमा भएको घटना त्यहाँ गरिएको संघर्ष र त्यसको जितसँगै अन्याय विरूद्धको आवाज उठाउनेको रूपमा चाहिँ हरेक वर्ष यो दिवस मनाइन्छ र यो एउटा मुभमेन्ट पनि हो यसले हाम्रो समुदायको पहिचान अधिकार र संस्कृतिलाई सम्मान गर्ने एउटा आफ्नो पहिचानमा खुलेर आउने र गौरव गर्ने महिनाको विषय पनि हो र यो हाम्रो आवाजलाई विश्वसम्म पुर्याउने एउटा गर्वको महिनाको रूपमा पनि हामी लिइरहेका छौँ र यो प्राइड मन्थले भनौँ अथवा गौरवको महिनाले के विशेषता बोकेको छ र के कुरामा अडिक छ भन्दाखेरि हामी सबै समान छौँ चाहे त्यो लैङ्गिकताको हिसाबमा होस् यौनिकताको हिसाबमा होस् हामीले अन्य नागरिक सरह जुनसुकै राष्ट्रको हो सबैले समान अधिकार पाउनुपर्छ भन्ने कुराको उठान गर्न पनि र सँगसँगै हामी माथि घटने भेदभाव लाञ्छना विभेदलाई न्यूनीकरण गर्न अथवा घटाउन र हाम्रो आफ्नो पहिचानलाई पनि स्वीकार गर्दै एउटा इतिहासमा लाई सम्मान गर्न पनि हामीले यो दिवसहरू चाहिँ मनाइरहेका छौँ र यसको महत्व नै त्यति नै छ
25: म हनी महर्जन आफूले आफूलाई तेस्रो लिङ्ग भन्दा अलि गर्वै फिल गर्छु र आफूले पनि अब अरूसम्म हाम्रो समुदायले लुकेकोहरूलाई चाहिँ मैले धेरै खुलाएर ल्याएकी छु एज अ ट्रान्सजेन्डर भएर प्राइड मन्थ हाम्रो लागि एकदमै जरुरी छ किनभने अहिलेसम्म पनि यो संसारमा हामी जस्तो एज एलजीबीटीआईक्यू कम्युनिटीलाई बुझेको छैन हामीलाई एडजस्ट गरेको छैन तर हामी जस्तो अहिले एलजीबीटीआईक्यूले धेरै समस्याहरू भोगिराख्नु परेको छ संसारमा हामी जस्तो एलजीबीटीक्यू संसारमा धेरै छन् तर नेपालमा मात्रै अब नभएको जस्तो मान्छेले कुरा गर्छ यो त होइन अरूसम्म हाम्रो समुदायले लुकेकोहरूलाई चाहिँ मैले धेरै खुलाएर ल्याएको छु एज अ ट्रान्सजेन्डर भएर प्राइड मन्थ हाम्रो लागि एकदमै जरुरी छ किनभने अहिलेसम्म पनि यो संसारमा हामी जस्तो एलजीबीटीआईक्यू

0: अधिकारको लागि पनि हामी यो प्राइड मन्थ मनाउनै पर्छ, किनभने अहिले प्राइड मन्थ मनाएन भने रोडमा आएर मात्रै भएन, मिडियाले साथ नदिएको खण्डमा हाम्रो प्राइड मन्थ सक्सेस पनि हुँदैन। हामी जस्ता समुदायको धेरै समस्याहरू छन्, त्यो समुदायलाई समस्या भोग्न परिरहेको छन् र यसैले गर्दा मानसिक रूपमा धेरै समस्या आइरहन्छ, मेन्टल प्रब्लम हुन्छ, त्यही कारणले गर्दा कि घरायसी समस्या निस्किन्छ, झगडा हुन्छ, साथीहरूमा पनि एलजीबीटीआईक्यूलाई हेर्ने बारे अलि नराम्रो हुन्छ, झगडा हुन्छ, त्यसैले आत्महत्या गरेर मरिन्छन्। त्यस्तो मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो, अनि त्यो खाताबाट बच्नको लागि पनि बचाउनको लागि पनि यो प्राइड मन्थ हामीले देखाउने पर्छ, हामी पनि छौँ है भन्ने खालको हाम्रो यो सबैले समाजले देखाउनु पर्छ, त्यसैले हामीले यो प्राइड मन्थ मनाउनु पर्छ, मनाउँछौँ पनि हामीले।
1: हेलो नमस्ते, प्राइड मन्थको बारेमा कुरा गर्दाखेरि अब सबैजना समुदायले यसलाई चाहिँ यो जुन महिना चाहिँ स्पेसली होइन यो जुन महिनालाई चाहिँ हाम्रो गौरवको महिना भनेर मनाउने गर्नुभएको छ। लगभग हाम्रो यो दुई चार वर्ष भयो यो बिस्तारै सबैजनाले मनाउन लाग्नुभएको। अब मेरो विचारमा चाहिँ जुन महिनामा मनाउने एकदमै राम्रो हो, तर अब जुन महिना मात्रै होइन, हाम्रो गौरवको महिना भनेको हाम्रो पहिचान, हाम्रो अब आइडेन्टिटीको गौरव त हामीलाई बाह्रै महिना हर क्षण हुन्छ भन्ने चाहिँ मलाई लाग्छ, र त्यसै गरी चाहिँ आफूलाई प्राउड फिल गराउनु पर्छ। अब जुन महिनामा मनाउने, जुलाईदेखि चाहिँ आफ्नो आफ्नो आइडेन्टिटी के हो भन्ने कुरामा कन्फ्युजन हुने, अथवा अब जुन जुलाईदेखि चाहिँ फेरि अभियानमा एलजीबीटी मुभमेन्ट नै बिर्सिने गरी चाहिँ अब जुनमा मात्रै मनाएर चाहिँ हुने केही वाला छैन, त्यो पनि अब कुनै फन्डले अथवा कुनै फन्डिङ एजेन्सीहरूले फन्डिङ गर्यो भनेर सेलिब्रेसन गर्ने, अनि फेरि भोलिदेखि चाहिँ अब यो सबैले बिर्सिने खालको हुन्छ क्या यो जुन परिपाटीले। त्यो भएको हुनाले चाहिँ हामीले आफ्नो आइडेन्टिटी, आफ्नो पहिचान चाहिँ हरेक क्षण गौरवसँग मनाउनु पर्छ, अथवा पहिचानलाई चाहिँ हामीले गौरवताको साथ आफूले चाहिँ अब ग्रहण गर्नुपर्छ भन्ने चाहिँ मेरो धारणा हो, मेरो व्यक्तिगत धारणा हो। तर पनि अब सबै साथीहरूले अब नेपालमा मात्रै नभएर विश्वभरि नै अब यो एउटा इन्सिडेन्टलाई यसरी मनाउनु भनेको हाम्रो आफ्नो कम्युनिटीको लागि, जुन एलजीबीटी कम्युनिटीको लागि चाहिँ साँच्चै नै गौरव पनि हो। र यो गौरवको महिना चाहिँ फेरि हाम्रो जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले मात्रै नभएर सम्पूर्ण नेपाली सिटिजनले पनि यसमा सहभागी भएर अझ मनाउनुभयो, राम्रोसँग सेलिब्रेसन गर्नुभयो भनेदेखि चाहिँ हाम्रो एलजीबीटीआई कम्युनिटीको भिजिबिलिटीमा पनि राम्रो प्रभाव पर्छ, जसले गर्दाखेरि चाहिँ हामीले आगामी दिनहरूमा अब यो पैरवीहरू गर्नको लागि सजिलो हुन्छ, वकालत गर्न सजिलो हुन्छ, र साधारण मानिसहरूलाई चाहिँ एलजीबीटी भन्ने के हो भन्ने कुरा बुझाउनलाई नपर्ने अवस्था आउन सक्छ इन द डेज टु कम होइन। त्यो भएको हुनाले चाहिँ अब मनाउनु राम्रो हो, सबैले मनाइरहनु भएको छ, संघ संस्थाहरूले व्यक्तिहरूले मिलेर यथाशक्य यसलाई चाहिँ अब सापेक्षिक रूपमा लिनुपर्छ। तर अब मेरो व्यक्तिगत धारणा भनेको चाहिँ अब एउटा महिना मात्रै होइन, हामीले सधैँभरि मनाउनु पर्छ।
2: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
3: चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन शुरू भएको छ। महाधिवेशनलाई सम्बोधन गर्दै सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले पार्टीभित्र गुट खड़ा गर्नेलाई कार्यवाही हुने बताएका छन्। स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन आयोजना गरेको रासोपाले आगामी नेतृत्व चयनका लागि पूर्ण तयारी गरेको छ। बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गमा असारको दोस्रो सातादेखि नयाँ ट्र्याक मार्फत सवारी सञ्चालनमा ल्याइने तयारी भएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डाक्टर लिली थापाले सामाजिक सञ्जालमा बढ़दो साइबर बुलिङका कारण आफूहरूले काम गर्नै नसकेको बताउनु भएको छ। र फिफा विश्वकप 2026 खेल अन्तर्गत आज समूह एचमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार। शुभरात्रि।

0: झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिरसेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: रासोपा महाधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय राजनीतिक बहस, विपक्षी दलका नेतालाई प्रधानमन्त्री शाहको जवाब।
0: महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली आज राति 11 बजे प्रकाशन हुने, उम्मेद्वार मनोनयनको फारम वितरण भोलि दिउँसो 1 बजेदेखि।
1: रेबिज विरूद्धको खोप अभाव हुँदा बिरामी समस्यामा लागू औषध मुद्दाका फरार अभियुक्त पक्राउ।
0: अमेरिका र इरान बीचको शान्ति वार्ताको तयारी अन्तिम चरणमा, वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्री शरीफ स्विजरल्याण्डमा।
1: र विश्वकप फुटबलमा आज राति 2 खेल हुँदै महिला T20 विश्वकपमा वेस्ट इण्डिज विजयी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7624 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गरेका विपक्षी दलका नेतालाई जवाब दिनुभएको छ। भरतपुरको गेस्ट हाउस शहरमा भएको उद्घाटन सत्रमा अन्य राजनीतिक दलका नेताले बोलेपछि रासोपाका वरिष्ठ नेता समेत रहनुभएका शाहले नबोलौ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै भाषण थाल्नुभएको थियो। मात्र 10 मिनट बोल्नुभएका प्रधानमन्त्री शाहले आफूले संसदमा बोलेको सीमा सम्बन्धी अभिव्यक्तिबारे पहिलो पटक स्पष्टीकरण दिनुभएको छ।
3: हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ, आपत्ति जनाउनु भयो, मलाई अचम्म लाग्यो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्, हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपुलेटको प्रमाण छ। र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनु खोजेका होइन, हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ। त्यो कुरा आशंका मान्नु पर्दैन, मेरो राष्ट्रियतापत्ति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन।
0: महाधिवेशनको उद्घाटन सत्रमा पाहुना आएका नेकपा एमालेका नेता प्रदीप गेवालीले सरकारलाई ब्रेक लगाउन दिएको सुझावमा बालेनले हाइवेमा गुडिरहेको भन्दै गन्तव्यमा पुगेर मात्रै रोकिने जवाब फर्काउनु भएको छ।
3: सरकार भनेको त गाडी जस्तो हो, गाडीमा एक्सिलेटर मात्रै होइन, ब्रेक हुन्छ, ब्रेक पनि लाउनुपर्छ भनेर चिन्ता पनि मान्नु पर्छ। त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँड्दाखेरि गाडी सिधा गइराख्दाखेरि कहिले लेफ्टबाट गाडी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछ, तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ।
0: गेवाली सहितका अरू नेताले पनि पार्टीको सिद्धान्त खोजेपछि प्रधानमन्त्री शाहले विकासवादी पार्टी भएको बताउनु भएको छ।
3: हाम्रो पार्टीको चिन्तन कस्तो हो, लेफ्ट हो, राइट हो, सेन्टर हो, धेरै चिन्ता लिइराख्नु पर्दैन। हाम्रो पार्टी विकासवादी पार्टी हो, विकास गर्ने काम गर्ने पार्टी हो, हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो, हामी प्रतिशोध सार्ने पुरानो कुरा लिएर न्यू खोज्दै बस्ने होइन।
0: जनमत पार्टीका अध्यक्ष सीके राउतले हावा र जनता एउटै हुन्, सधैँ साथ रहँदैनन् भन्ने अभिव्यक्ति दिएपछि आफूहरूले बाढ़ी ल्याएको जवाब बालेनले दिनुभएको छ।
3: जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढ़ी ल्याएर खोला फर्काएको, र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई 5 घण्टा प्रधानमन्त्री कार्यालयमा थुनेर निर्देशन दिएको भन्दै आलोचना भएको बारे प्रधानमन्त्री शाहले देश बनाउन 5 वर्ष पनि सल्लाह गर्ने बताउनु भएको छ। हावभाव हेर्दा अनियन्त्रित भए जस्तो देखिए पनि सबै चिज कन्ट्रोलमै रहेको प्रधानमन्त्री शाहको स्पष्टीकरण छ। अहिले सुशासन र विकासको नारा लिएर चुनाव जितेको भन्दै प्रधानमन्त्री शाहले अर्को चुनावमा नयाँ एजेण्डा बोकेर जनतामा जाने बताउनु भएको छ।
1: उद्घाटन समारोहको समापन गर्दै पार्टी सभापति रवि लामिछानेले देश बनाउन एउटा दल मात्र राम्रो भएर नपुग्ने बताउँदै विपक्षी दललाई पनि सुदृढ अपील गर्नुभएको छ। पहिलो जलेश्वर बैठकमा आफूले बोलेको कुरा सम्झदै उहाँले पार्टीभित्रैबाट संकट हुन नहुने बताउनु भएको छ।
4: विगतका राजनीतिक दलहरूका अनुभवलाई हेरेर अगाडि बढ्ने हो भने म फेरि पनि भन्छु, रासोपालाई लडाउने अर्को कुनै पनि शक्ति अबको युगमा आउन सक्दैन। म यो तपाईँहरूलाई निर्धक्कका साथ भन्न सक्दछु। तर साथी हो, कहिलेकाहीँ के हुँदो रहेछ भने यो त्याग र बलिदान भनेको अरूले गर्यो भने खुसी मान्ने तर आफूले गर्नु पर्यो भने दुःख मान्ने कुरा हुने रहेछ। यसबाट चाहिँ यहाँहरूलाई म सचेत रहनको लागि अनुरोध गर्न चाहन्छु।
1: विपक्षी दललाई मात्र होइन उहाँले प्रधानमन्त्री शाहलाई पनि जिम्मेवारीको भारी नबिर्सन भन्नुभएको छ। उहाँले चुनाव अघि नै बल बालेनको कोर्टमा दिएको भन्दै लामिछानेले अझै पनि बल पास गर्न तयार रहेको सुनाउनुभयो।
4: सरकार सञ्चालन गर्नको निमित्त रासोपाले चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको छ। अब भट्टाभट गोल हान्ने जिम्मा बालेन्द्रजीको अब भटाभट गोल हान्ने जिम्मा सम्मान्य प्रधानमन्त्री बालेन शाहजीको हुनेछ र उहाँले त्यसको निरन्तरता दिइरहनु भएको छ। झुकिएर त्यो बल कहीँ आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो।
1: विपक्षीले जहिले पनि राजनीतिक एजेण्डा र सिद्धान्तमा प्रश्न उठाइरहेको भन्दै उहाँले लोकतन्त्र र संविधान तलमाथि नहुने बताउनुभयो।
4: लोकतन्त्रका स्थायी मान्यताहरू, शक्ति पृथकीकरणका सिद्धान्तहरू, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौ, त्यसलाई माया गरेर राख्नेछौ, हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौं। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौं। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
0: हिजोसम्म नजाने बताउनुभएका नेपाली कंग्रेसका सभापति गगन थापा बिहान पुगेर रासोपालाई विभिन्न सुझाव दिनुभएको छ। उहाँले राजनैतिक दलले ठूलो जनमत पाएको र सत्ताको उन्मादमा दुर्घटनामा परेका विभिन्न विवरण समेत सुनाउनुभयो। आफ्ना नेताहरूलाई भगवान र देवता बनाएर धोका पाएको भन्दै रासपाका नेता कार्यकर्तालाई आफूहरूबाट केही सिक्न उहाँले आग्रह गर्नुभयो।
4: हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं। तपाईँले नगर्नुहोला, गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला। हामीले ढिलो गर्यौं त्यसैले सजाय पनि पायौं। हाम्रो पार्टी दास र लासको पार्टी होइन भन्ने कुरा हामीले केही अगाडि भन्न सक्नु पर्थ्यो, सकेनौं, हामीले ढिलो गर्यौं। त्यसबाट पनि सिक्नुहोला तपाईँहरू। प्रत्येक राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरूलाई म भन्न चाहन्छु, आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट गर्नुहोला, साहस गर्नुहोला। गल्ती हुँदै गर्दा अरू पार्टीका साथीहरूलाई भन्नै पर्छ, तर आफ्नो भित्र भन्ने साहस पनि तपाईँले राख्नुपर्छ भन्ने ठान्दछु।
0: प्रतिपक्षी दलको हैसियतमा सरकारका गलत काममा प्रश्न गर्ने र राम्रो कामको समर्थन गर्ने उहाँले बताउनुभयो। राष्ट्रपतिले 35 वर्षसम्म केही नभएको भाष्य निर्माण गरेको बारे सभापति थापाले आपत्ति जनाउनुभयो।
4: तपाईँले विगतलाई इन्कार गर्दै गर्दा जब यो निलो झण्डा मुनिको बसेर चितवनमा तपाईँ विगत खराब भन्नुहुन्छ, कृपया एकैपटक 35 वर्षमा केही पनि भएन भनेर नभनिदिनु होला। कृपया पञ्चायतका 30 वर्षका संघर्षका कथाहरूलाई अन्डरमाइन पनि नगरिदिनु होला। तपाईँ जुन ठाउँमा उभिनु भएको छ नि, त्यही मुनि करिब 50 मानिसहरूको लास गाडिएको छ 2018 सालमा। पञ्चायतको सरकारले काटेर गाडेको छ, त्यही मुनि बस उभिनु भएको छ। तपाईँले भोलि कार्यक्रम गर्ने ठाउँ पनि त्यहाँभित्र पनि थुप्रै साथीहरू गाडिएका छन्। यी सबैले काँग्रेसको चार तारे झण्डा उठाएका थिए, जय नेपाल भनेका थिए, तर आफ्नो लागि होइन, आफ्नो परिवारका लागि होइन। टाउको काटियो, रेटियो, तर तिनले बोलेको त्यो कुरा तपाईँको लागि थियो, मेरो लागि थियो, डेमोक्रेसीको लागि थियो। आज निलो झण्डा फहराउन तपाईँले पाउनु भएको छ। एकपटक झण्डा फहराउँदै गर्दा भुइँमा हेर्नुहोला, चितवनको भुइँमा पनि हेर्नुहोला, त्यहाँ अलिअलि रातो छ। त्यो रातो थुप्रै त्यही शहीदको रगतहरूले लगाएको रातो हुन्थ्यो, त्यसलाई तपाईँले बिर्सन पाउनुहुन्न। हामी कसैले बिर्सन पाउनु, न जेएनजी आन्दोलनमा सहदा दिएकाहरूलाई बिर्सन पाउँछौ, न नेपालका ती आन्दोलनका बलिदानहरूलाई बिर्सन पाउँछौ।
1: पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पुराना दलका ठूला नेताले राष्ट्रपाको शक्तिलाई स्वीकार्न नसकेको उल्लेख गर्दै आफूले 15 वर्षसम्म देशले यही नेतृत्व पाउने सम्भावना देखेको बताउनु भएको छ।
5: मैले भन्न खोजेको कुरा के छ भने, नेतृत्व यो तपाईँले यति ठूलो जनमत प्राप्त गरेर प्राप्त गर्नुभएको छ, यसले पूरा 5 वर्ष कार्यकाल पूरा गर्नुपर्छ र म त चाहन्छु 10-15 वर्षसम्म राजनीति स्थिरता पाओस् भन्ने मेरो चाहना छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले राष्ट्रपाको महाधिवेशनलाई राजतन्त्रको रोटी सेक्ने प्रयास गर्नु भएको छ।
5: नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा, तर राप्रपालाई नदिएर बालेन्द्र राजा ल्याउँछ भनेर तपाईँलाई भोट दिएका मान्छेहरू छ। त्यसकारण तपाईँहरूको विशिष्ट जिम्मेवारी, तपाईँहरूले जनताको यो विशिष्ट चाहनालाई सम्बोधन गर्नुपर्नेछ। समस्या हामीले देखेका हिजोको नेताहरूमा मात्रै होइन, हामीले बारम्बार भनेका छौँ, समस्या हिजोको नेताहरूमा पनि थियो, त्यसैले जनताले उनीहरूलाई बढारे। तर समस्या नेतामा मात्र होइन, उनीहरूले ल्याएको संविधान र संवैधानिक व्यवस्थामा पनि छ।
1: जनमत पार्टीका अध्यक्ष सीके राउतले खुलेरै प्रधानमन्त्री बालेन शाहको प्रशंसा गर्नुभएको थियो।
6: हाम्रो प्रधानमन्त्री सम्मान्य प्रधानमन्त्रीज्यू पनि तपाईँ कस्तो दिनुभएको छ भन्दाखेरि एकदम स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट र स्टाइलिस, युवा, सबैको मन पर्ने, सबैको लोकप्रिय।
1: नेकपाका नेता वर्षमान पुनले सुशासन, पारदर्शिता र संस्थागत स्थिति बसाल्ने एजेण्डामा रासोपा र माओवादी केन्द्रबीच समानता रहेको उल्लेख गर्दै यस्ता विषयमा सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो।
0: नेपाल परिवेशमा रासोपाको महाधिवेशन स्थलमा देखिएका केही रोचक दृश्य सहितको एक सामग्री र चुनावको तालिका लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: आरटीजीएस व्यवस्था बारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटीजीएस प्रणालीबाट रु 2 लाख वा सोभन्दा बढी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटीजीएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनुपर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटीजीएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ईसीसी वा आईपीएस मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटीजीएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटीजीएस रोजौं, तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
8: गुणस्तरीय प्लम्बिङको
9: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन
2: यो हो भा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: राष्ट्रपाको महाधिवेशन स्थलमा केही रोचक दृश्य र अनौठा घटनाक्रम देखिएको छ। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
11: निर्धारित समयभन्दा झण्डै 1.5 घण्टाको पर्खाईपछि रवि र बालेन महाधिवेशन स्थलमा पुग्दा सुनिएको हुटिङ हो यो। उद्घाटन समारोह शुरू हुनु अघि वर्षा भएपछि एउटै गाड़ीमा मंच नजिकसम्म पुगेका दुवै नेता छाता उडेर प्रवेश गरेका थिए। ऊर्जाका साथ मंचमा उभिएका रवि र बालेनले अंगालो हालेपछि धुमधाम स्वागत गरिएको थियो।

उद्घाटन गर्दा प्रधानमन्त्री बालेले गगन थापा लगायतका अतिथिलाई घण्टी दिनुभएको थियो भने गृहमन्त्री सुदन गुरूङ आफै कुर्सी तानेर प्रधानमन्त्री बालेनको पछाडि बस्नु भएको थियो। प्रधानमन्त्री बालेन आज बिहान पत्नी सबिना काफ्ले र छोरीलाई लिएर जहाज मार्फत भरतपुर जानुभएको हो। महाधिवेशन स्थलमा अर्को आकर्षणको केन्द्र थिए रवि बालेनको डमी, त्यसै गरी केही सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो। भरतपुर 27 मेघौली पुरानो थारू सांस्कृतिक तथा सहयोगी संस्थाले डम्फू नाच प्रस्तुत गरेको हो।

0: उद्घाटन सत्र अघि नै व्यवस्थापनमा पार्टी निकट संगठन बाउन्स र सुरक्षामा नेपाल प्रहरी खटिएको थियो।
1: राष्ट्रपतिले महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली आज राति 11 बजे प्रकाशन गर्ने जनाएको छ। केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन तालिका अनुसार राति 11 बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिने जनाएको हो। भोलि दिउँसो 1 बजेदेखि उम्मेद्वार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। भोलि दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वार मनोनयन दर्ता गरिनेछ भने साँझ 6 बजे उम्मेद्वारहरूको नामावली प्रकाशन गरिनेछ। यस्तै भोलि बेलुका 6 बजेदेखि 7 बजेसम्म उम्मेद्वार विरूद्ध दावी विरोध, 7 बजेदेखि 9 बजेसम्म दावी विरोध परेका उम्मेद्वारबारे जाँचबुझ गरिनेछ। उहाँका अनुसार बेलुकी 9:15 बजेसम्म उम्मेद्वारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ। उम्मेद्वारको अन्तिम नामावली राति 11 बजे प्रकाशन हुने जनाइएको छ। 9 गते बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको मतदान शुरू हुनेछ, जसमा 1 जना सभापति र 99 जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उहाँले जानकारी दिनुभयो। मतदानपछि पहिलो चरणको मतगणना र मत परिणाम घोषणा 2 घण्टापछि गरिनेछ। त्यसपछि दोस्रो चरणको मतदान प्रक्रिया अघि बढ़ाइने उहाँले जानकारी दिनुभयो। आयोगले पार्टी सभापतिको उम्मेद्वारका लागि 51,000 शुल्क र 1 जना प्रस्तावक एवं 51 जनाको समर्थन आवश्यक पर्ने जनाएको छ। यस्तै पार्टी पदाधिकारीका लागि 41,000 शुल्क र 1 जना प्रस्तावक तथा 21 जनाको समर्थन र केन्द्रीय सदस्यका लागि 21,000 शुल्क र 1 जना प्रस्तावक एवं 21 जनाको समर्थन आवश्यक पर्ने आयोगले जनाएको छ। महाधिवेशनमा 4,211 जना प्रतिनिधि रहने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
2: नेपालको संविधान 2072 स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। विशेष गरी संविधानको धारा 35(2) कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने स्पष्ट लेखिएको छ। तर पछिल्लो केही महिना यता देशभर रेबिज विरूद्धको खोप अभाव हुँदा स्वास्थ्यको सम्बन्धीको यही मौलिक हकबाट नागरिक वञ्चित हुनुपर्ने स्थिति समेत सिर्जना भएको छ। एक रिपोर्ट।
0: क्यान्सर रोग सम्बन्धीको औषधि अभावको समस्या नसकिँदै अहिले फेरि देशभर रेबिज विरूद्धको खोप अभाव चुलिएको छ। विशेष गरी कुकुर, बाँदर र बिरालो लगायतका जनावरले टोकेपछि खोप लगाउन अस्पताल पुग्ने बिरामीको संख्या देशभर बढेसँगै स्वास्थ्य संस्थाहरूमा पनि दबाव बढ़ेको छ। कोशी प्रदेश अस्पताल भद्रपुर झापाका गुनासो सुन्ने अधिकारी सुजता पौडेलले औषधि आपूर्ति गर्ने निकायले महत्व नदिँदा समस्या बल्झिएको गुनासो गर्नुभयो। उहाँले नियामक निकाय बेलैमा सजग हुन नसके सेवा प्रवाहमा प्रत्यक्ष जोड़िएका सबैलाई काम गर्न गाह्रो हुने बताउनुभयो।
3: पोस्टमा पनि प्रब्लम नै छ, रेबिज खोप अभाव भइरहेछ। अलिअलि सप्लाईमा चाहिँ हुन्छ आपूर्तिबाट, तर त्यो एडिक्वेट चाहिँ छैन। 7-8 महिना जस्तो भइसक्यो अनि हामीले भनिसक्दाखेरि अब अलिकति टाइमली रेस्पोन्स भएर त्यही अनुसार आए अलिकति सजिलो हो, किनभने फ्रन्टलाइनमा बसेर काम गर्दा हामीलाई अलिकति गाह्रो नै हुन्छ कि।
0: त्यस्तै उता सुदूरपश्चिम प्रदेशको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरका प्रवक्ता डाक्टर अर्जुन भट्टले पनि उस्तै गुनासो सुनाउनु भयो। उहाँले 1 महिना अघिदेखि नै अस्पतालमा रेबिज विरूद्ध को खोप अभाव रहेको बताउनु भयो। अहिले पनि दैनिक 30-40 जना भन्दा बढी सेवाग्राही त्यसै फर्किनुपर्ने अवस्था रहेको बताउनु भयो। डाक्टर भट्टले सरकारी स्वास्थ्य संस्थामा निशुल्क पाइने खोप अहिले निजी अस्पतालबाट खरिद गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो।
4: यहाँ पनि अभावै छ हजुर, जेठको 2-3 गतेबाट नै अभाव सृजना भएको हो। अब अहिले पनि अभाव नै छ। अब यसमा त अहिले पनि माथि चाहिँ प्रदेश सरकारले दिए भने पछि हो लगाउने, अहिले बिरामीहरूले चाहिँ आफै बाहिरबाट प्राइभेटिङहरूबाट लगाएर हाम्रो जनशक्तिले चाहिँ लगाइराख्नु भएको छ, तर सप्लाईमा चाहिँ आइपुगेको छैन हजुर।
0: यता सरकारले भने खोप अभाव रहेको स्वीकार गर्दै आपूर्तिका लागि प्रयास गरिरहेको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको स्वास्थ्य समन्वय शाखा प्रमुख डाक्टर भक्त बहादुर केसीले सरकारले बजेट सुनिश्चिततादेखि खोप खरिदका लागि टेन्डर आह्वान लगायतका काम शुरू गरे पनि त्यो सफल नहुँदा केही समस्या देखिए पनि हल्ला गरे जस्तो खोप अभाव नभएको बताउनुभयो।
5: खोपहरू खास गरी भारत लगायत अन्य देशहरूबाट नै आयात गरिन्छ। यो खरिदको

0: को एकमात्र डीटीएच सेवा डिस्क हो
1: टेशो खुशी को कनेक्शन
2: यो हो हाहा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सशस्त्र प्रहरी बल नेपाल रौतहटको टोलीले स्थानीय दुर्गा भगवती गाउँपालिका 3 स्थित मत्सरी घाटमा फँसेका 14 जना स्थानीय महिला तथा बालिकाको सकुशल उद्धार गरेको छ। आज 3:40 बजे मुमको दाल टिपेर फर्कने क्रममा बागमती नदी स्थित सो घाटको बीच भागमा रहेको अग्लो स्थानमा रही उद्धारका लागि याचना गरिरहेका 11 महिला एवं 3 बालिका गरी 14 जनाको प्रहरीले सकुशल उद्धार गरेको हो। सशस्त्र प्रहरी वरिष्ठ नायक निरीक्षक यज्ञ बहादुर योञ्जनको नेतृत्वमा खटिएको 17 जनाको टोलीले रबरको डुंगा प्रयोग गरी नदीमा फँसेका सबैको उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ।
3: नेपाल प्रहरीले लागू औषध मुद्दाका फरार 1 जनालाई पक्रेको छ। प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले केन्द्रीय कारागार सुन्दलाबाट फरार रहेका चितवन राप्ती नगरपालिका 2 पिप्लेका 46 वर्षीय प्रभुराम राईलाई आज काठमाडौँको शंख पार्कबाट पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले गत भदौ 24 गतेको जिन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार रहेका राईलाई आज पक्राउ गरिएको जानकारी दिनुभयो। पक्राउ परेका राई विरूद्ध लागू औषध खैरो हेरोइन सम्बन्धी 2 मुद्दा दर्ता भएका थिए। 2081 मंगिर 25 गते दर्ता भएको उक्त मुद्दाको फैसला हुन बाँकी छ। पक्राउ परेका उनलाई आवश्यक प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार सुन्दारा पठाइएको छ।
4: भक्तपुर अस्पतालको 123 वार्षिकोत्सवको अवसरमा भक्तपुर अस्पतालले आज जिल्लामा रहेका क्रियाशील पत्रकारितामा सक्रिय पत्रकारको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ। बागमती प्रदेश मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत भक्तपुर अस्पतालको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको समन्वयमा सम्पन्न स्वास्थ्य परीक्षणमा 51 जना क्रियाशील पत्रकारको निशुल्क स्वास्थ्य परीक्षण गरिएको भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले जानकारी दिनुभयो।
3: हुम्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो 2:32 हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर 4.1 रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का हुम्ला सहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो। यसअघि गत जेठ 29 गते शंखसभाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर 4 रेक्टर स्केलकै भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा साना ठूला भूकम्प जाने गरेका छन्।
4: निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ। नयाँ बानेश्वर स्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा विगत 6 महिनादेखि बन्द भएको हो। सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर रवि प्रकाश शर्माले जानकारी दिनुभयो। डाक्टर शर्माले अहिले बिरामीलाई सिटी स्क्यानका लागि अन्यत्र पठाउनु पर्ने अवस्था रहेको बताउनुभयो। अस्पतालमा दैनिक 600 भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।
3: जुम्लामा 1 वर्षमा 3,671 मेट्रिक टन सिमी उत्पादन भएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम भक्त अधिकारीका अनुसार आर्थिक वर्ष 2081-82 जिल्लाबाट उक्त परिणामको सिमी बिक्रीबाट 1,33,00,000 रूपियाँ आमदानी भएको जनाइएको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका इरान बीचको शान्ति सम्झौतालाई अगाडि बढ़ाउन वार्ताको तयारी अन्तिम चरणमा पुगेको छ। आज स्विजरल्याण्डको बर्गिन स्टकमा हुने यो महत्वपूर्ण वार्ताका लागि अमेरिका इरान पाकिस्तान र कतारका प्रतिनिधिमण्डल पुगिसकेका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ इरान अमेरिका वार्तामा भाग लिन स्विजरल्याण्ड पुग्नु भएको छ। प्रधानमन्त्री शरीफसँगै पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल असिम मुनिर पनि हुनुहुन्छ। अमेरिकाका उपराष्ट्रपति जेडी भान्स पनि वार्ताका लागि यसअघि नै स्विजरल्याण्ड पुगिसक्नु भएको छ। वार्ताका लागि इरानी प्रतिनिधिमण्डल पनि हिजै स्विजरल्याण्ड पुगिसकेको छ। यद्यपि वार्ता शुरू हुनुभन्दा पहिले नै पश्चिम एसियामा तनाव फेरि बढ़ेको छ। अमेरिका र इजरायलले सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै इरान

0: होर्मुज जलमार्गलाई ढुवानीका लागि बन्द गर्ने घोषणा गरेको छ। इरान र अमेरिका बीचको वार्तामा पाकिस्तान केही महिनादेखि मुख्य मध्यस्थकर्ता बनिरहेको छ। अमेरिका र इरान बीच यसअघि नै शान्ति सम्झौता भइसकेको छ। त्यही सम्झौता लागूका विषयमा स्विजरल्याण्डमा दुई पक्षबीच सम्वाद शुरू गर्न लागि हो।
1: नेपाल परिवेशमा अब खेल समाचार।
2: विश्वकप फुटबल विशेष।
3: फिफा विश्वकप फुटबलमा आज राति दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा समूह एच अन्तर्गत साउदी अरेबिया र स्पेन भेट्दैछन्। यी दुई टोली बीचको खेल नेपाली समय अनुसार आज राति 9:45 शुरू हुनेछ। दुवै टोली आफ्नो पहिलो जीतको खोजीमा हुनेछन्। आफ्नो पहिलो खेलमा स्पेनले केप भर्डेसँग गोलरहित बराबरी खेलेको थियो। साउदीले पनि उरुग्वेसँग 1-1 को बराबरी खेल्दै अंक बाँडेको थियो। विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि स्पेन दबावमा रहेको छ। यो खेलमा जीत निकाल्ने लक्ष्य स्पेनको हुनेछ। यो खेलमा हार बेहोरेको अवस्थामा स्पेनलाई दोस्रो चरणमा पुग्न कठिन हुनेछ। यता पूर्व विश्व विजेता उरुग्वेसँग बराबरी खेलेको साउदी उच्च मनोबलका साथ मैदानमा उत्रनेछ। फिफा वरियतामा साउदी भन्दा स्पेन निकै बलियो रहेको छ। अहिलेको वरियतामा स्पेन दोस्रो तथा साउदी अरेबिया 61 स्थानमा रहेको छ। विगतले पनि स्पेन नै बलियो भएको पुष्टि गरेको छ। सन् 2006 2012 दुई टोली बीच 3 पटक भेट भएको छ, जसमा 3 पटक स्पेनको पक्षमा नतिजा गयो। लुइस टेला फुन्टेको नेतृत्वमा रहेको स्पेनका लामिन एमल आजको खेलमा पहिलो रोजाईमै देखिने सम्भावना बलियो छ। केप भर्डे विरूद्ध यमाल 19 मिनट खेलेका थिए। निको विलियम्सले पनि पहिलो रोजाईमै खेल्ने अपेक्षा गर्न सकिन्छ। साउदीका गोल स्कोरर अब्दुले लखह अल अमरीले पनि साउदीको रक्षा पंक्तिलाई लिड गर्नेछन्। 111 अन्तर्राष्ट्रिय खेलमा 27 गोल गरेका कप्तान सलेम अल डवासारीले बायाँ साइडबाट आक्रमण गर्नेछन्। आजै हुने अर्को खेलमा बेल्जियम र इरानले प्रतिस्पर्धा गर्नेछन्। समूह जीमा रहेका दुई टोली बीचको खेल लस एन्जलसमा नेपाली समय अनुसार मध्यराति 12:45 शुरू हुनेछ। दुवै टोलीले समान 1-1 अंक जोडेका छन्। दोस्रो चरणको खेलमा जीत हासिल गरे दुवै टोलीलाई नकआउट चरणमा पुग्न बल मिल्नेछ। फिफा विश्वकपमा अहिलेसम्म 6 समूहका दोस्रो चरणका खेल सकिएका छन्। समूहका 24 टोली मध्ये विश्वकप आयोजकहरू मेक्सिको र अमेरिकासँगै जर्मनीले समूहको अन्तिम खेल पहिले नै नकआउट चरणमा स्थान बनाइसकेका छन्। दोस्रो चरणमा नै लगातार हार भोग्दै समूह सीको हाइटी, डीको टर्की र समूह एफको ट्युनिसिया समूह चरणबाटै बाहिरिएका छन्।
0: टी20 महिला विश्वकप क्रिकेटमा भने वेस्ट इण्डिजले श्रीलंकालाई पराजित गरेको छ। ब्रिस्टलमा आज भएको खेलमा श्रीलंकालाई वेस्ट इण्डिजले 5 पराजित गरेको हो। श्रीलंकाले दिएको 900 रनको लक्ष्य क्यारेबियन टोलीले 16 ओभर 1 बलमा 5 गुमाउँदै पूरा गर्यो। वेस्ट इण्डिजको यो तेस्रो जित हो भने श्रीलंकाको दोस्रो हार हो। अहिले दोस्रो खेलमा भारत र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा भइरहेको छ। म्यान्चेस्टरमा जारी खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा भारतले 14 ओभर 2 बलमा 4 क्षतिमा 115 रन बनाएर खेलिरहेको छ। आजको खेलमा दक्षिण अफ्रिकालाई हराउँदै भारत लगातार तेस्रो जित निकाल्न चाहन्छ। अर्कोतर्फ दक्षिण अफ्रिकाका लागि आजको खेल जित्नै पर्ने दबाव छ। दक्षिण अफ्रिकाले अहिलेसम्म खेलेका 2 खेलमध्ये एउटा मात्र जितेको छ।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
0: रासोपा महाधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय राजनीतिक बहस, विपक्षी दलका नेतालाई प्रधानमन्त्री शाहको जवाब।
1: महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली आज राति 11 प्रकाशन हुने, उम्मेद्वार मनोनयनको फारम वितरण भोलि दिउँसो 1
0: रेबिज विरूद्धको खोप अभाव हुँदा बिरामी समस्यामा लागू औषध मुद्दाका फरार अभियुक्त पक्राउ।
1: अमेरिका र इरान बीचको शान्ति वार्ताको तयारी अन्तिम चरणमा, वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्री शरीफ स्विजरल्याण्डमा।
0: र विश्वकप फुटबलमा आज राति 2 खेल हुँदै महिला टी20 विश्वकपमा वेस्ट इण्डिज विजयी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत बिदा हुन्छौ। नमस्कार।
4: खै जन्मदाता दिनुहोस् त।
5: जन्मदर्ता गरेको छैन नि म्याडम।
4: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेन
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेलो
5: हेलो,
7: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पाउनुहोस् है। ए नानी छोरी,
8: हजुर
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
8: हेलो हेलो, भन्नुहोस् त।
7: हेलो हजुर
8: हजुर,
7: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
8: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के हो के भयो?
8: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, म किन दिन्छु?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
6: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू।
9: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
9: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रहरी, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 9894902754 र 9894793412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
6: फागुनदेखि वैशाखसम्म आग लागे बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
0: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
0: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
0: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं
10: वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौ।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रंगीनहरूको आवाज तपाईँको मनको आवाज मोहो रेडियो जर्जला 96.4 मेगाहर्ट्ज
1: बाजे के भयो किन जलामा हात
2: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
4: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
3: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाइ दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805614652
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा

0: नमस्कार, म लोक गायक विमल डाङ्गी। तपाईँहरू यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो जलजला एफएम।
1: लौ चट्याङ पर्ने आटो सबैजना यता आउ त, यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
6: सुनसहरी गाउँपालिका 5 नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
5: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
7: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
8: यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
7: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
11: नेपाल सरकार, विज्ञापन हो।

0: त्यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त।

0: जस्ता घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।
1: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
2: दिनभरी थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
1: तिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
2: प्रत्येक राति 9 देखि 10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 मेगाहर्जबाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
2: कार्यक्रम गुड नाइट।

हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम गुड नाइट कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको छ होला। तपाईँको पर्खाईको घडीलाई नि एकैसाथ समाप्त पार्दै कार्यक्रम गुड नाइटमा आज हामी उपस्थित भइसकेका छौ। मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी को भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौ। तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा jaljalapress.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर तपाईँले सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। सामुदायिक रेडियो स्काई 90.4 MHz र सामुदायिक रेडियो हापुरी 89.4 MHz, रेडियो धनकुटा 106.2 MHz लगायतका रेडियोहरूबाट पनि यति बेला हामीलाई सुन्दै हुनुहुन्छ। हामी हरेक रात 9 बजीदेखि 10 बजेसम्म आउँदै गर्दा आज हामी आइतबारी बसाईमा छौं। आज हामी तपाईँसँग कुराकानी गर्नका लागि आएका छौं र तपाईँसँग कुराकानी गर्नेछौ र तपाईँसँग मीठा मीठा भलाकुसारी गर्नेछौ, कुराकानी गर्नेछौ। तपाईँको आफ्नो आफन्तजन साथीभाइ इष्टमित्रहरूलाई गुड नाइटका शब्दहरू पनि बोल्नका लागि आउन सक्नुहुन्छ, कार्यक्रममा फोन गर्न सक्नुहुन्छ। यो क्रम म तपाईँलाई जानकारी गराए 98 68 39 40 फोन गर्नुहोला। 9 8 6 8 6 0 3 9 4 0 फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। यो क्रम म तपाईँलाई जानकारी गराए र तपाईँसँग कुराकानी गर्नका लागि हामी आतुर छौ, तयार छौ, तसर्थ फोन गर्नुहोला भन्दै आउनुहोस् कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौ। गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौ, तबसम्मका लागि यो गीत तपाईँको लागि राख्छौ। गीतपछि हामी फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: कति दिन्छौ निर्माया मुठु भरि चोट हिमाल पारी भोट यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौ। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा रहिरहँदा आज हामी तपाईँसँग कुराकानी गर्छौ र कुराकानी गर्नका लागि हामी उपस्थित भइसकेका छौ आइसकेका छौ। यो क्रममा तपाईँलाई जानकारी गराए र फोन डायल गर्नुहोला। के छ पहिलो साथी हुनुहुन्छ प्राविन मित्र के छ आउनु भएको छ म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्ते हजुर।
0: नमस्ते को बोल्नुभयो कहाँबाट?
1: प्युठानदेखि सारिका विश्वकर्मा बोलेको।
0: सारिका विश्वकर्मा के छ सारिका हालखबर?
1: एकदम
0: ठिक छ ठिक छ। के गर्दै हुनुहुन्छ? फोनको आवाज अलिक टाठो बनाउनु पायो मित्र। के छ के गर्दै हुनुहुन्छ यति बेला? रेडियो भन्दा टाढा जानुहुन्छ कि सारिकाले? लाउड स्पिकर मैले कतिचोटि तपाईँहरूले भन्ने लाउड स्पिकर नगर्नुहोस् भनेर तपाईँहरूले मान्दै मान्नुहुन्न होइन?
1: अब त कम गरिसकेको।
0: अनि त्यो मैले कम गर्नुहोस् भन्दा मात्रै कम गर्ने र नगर्नुहोस् भन्दा नगर्ने हुन्छ र भने?
1: होइन
0: त्यस्तो चाहिँ गर्नु भएन है।
1: हुन्छ
0: के गर्दै हुनुहुन्छ होला भन्नुहोस्?
1: अहिले त प्रोग्राम सुन्दै बसेको भन्नु।
0: ए प्रोग्राम सुन्दै बस्नु भएको होइन?
1: हजुर।
0: अनि दिनहरू कसरी बिताउनु भयो? आज त बिदा थियो होला क्यारे, छुट्टी थियो होला क्यारे होइन? घरमै काम गरेर पढेर बिताउनु भयो। के के पढ्नु भयो तपाईँ लिला भन्नुहोस्? ए नोटहरू पढ्नु भयो होइन? नोटहरू पढ्छु भन्दै गर्दा कतिको नोट पढ्नु भयो? 100 नोट पढ्नु भयो कि 5 नोट पढ्नु भयो कि 1000 नोट पढ्नु भयो?
1: कापीको नोट पढेको।
0: ए कापीको नोट पो पढ्नु भएको?
1: हजुर।
0: मैले त 100 नोट पढ्नुभयो कि 1000 नोट पढ्नुभयो कि भने कि? हुन्छ कार्यक्रममा आउनु भएको छ सारिका। अनि ल ठिक छ कार्यक्रममा आउनु भएको छ, गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: सर्वप्रथम त हजुरलाई प्राइभेट मित्रलाई मनदेखि सम्झन चाहन्छु र मेरो बहिनी प्यारी बहिनी शर्मिला विश्वकर्मालाई मेरो धेरै अन्य साथीहरूलाई सम्झिँदै बिताउन चाहन्छु। हस् धन्यवाद।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो सारिका, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला। आज हामी गफगाफ मात्रै गर्छौँ कि, आज केही गर्दैनौँ हामी, आज गफगाफ मात्रै गर्छौँ। त्यसैले गफगाफ मात्रै गर्नका लागि आउनुहोला। यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गरिहाल्छु। कहाँदेखि को हुनुहुन्छ म स्वागत गर्छु है। नमस्कार हजुर।
2: हेलो नमस्ते।
0: नमस्ते को बोल्नुभयो कहाँबाट? धनकुटाबाट सानो लिम्बु। ए सोनी लिम्बु पो हो? धनकुटा कुन ठाउँबाट हुनुहुन्छ सोनीजी? छथर जोरपाती गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ होइन? के छ नि छथर जोरपाती गाउँपालिकातिरको हालखबर? के गर्दै हुनुहुन्छ नि? ए कुन रेडियोबाट कार्यक्रम सुन्नुभयो? धानकोटा एफएमबाट कार्यक्रम सुन्नु। कतिको रमाइलो लाग्छ धानकोटा एफएमबाट कार्यक्रम सुन्न पाउँदा? रमाइलो लाग्छ होइन? ठिक छ कार्यक्रममा आउनु भएको छ। आज भोलि केमा व्यस्त हुनुहुन्छ, के को सिजन छ भन्नु त? ए आली काट्दै हुनुहुन्छ अब धान रोप्ने? ल तपाईँलाई असार लाग्यो क्या अरे, असारी गीत गाउन आउँछ कि आउन्न? किन नि त्यस्तो असारी गीत गाउन नआउने? आउँदैन होइन? हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउनु होला। अहिलेको लागि साथीहरूलाई गुड नाइटका शब्दहरू राख्नुहोस्।
2: हुन्छ सर्वप्रथम त हजुरलाई गुड नाइट, शुभ सपनी भन्न चाहन्छु, अनि क्याटी समित्रलाई पनि भन्न चाहन्छु, अनि विशेष भन्नुपर्दा भोटु कुरा हुनुहुन्छ अञ्जित पान्तवालाई धेरै मिस गर्छु, गुड नाइट शुभ सपनी भन्न चाहन्छु, अनि अन्य साथीहरू भन्नुपर्दाखेरि इलामाङ सिक्किमतिर हुनुहुन्छ खर्क सुब्बा, अनि पर्साला लिम्बू, कृषि लिम्बू, आकृति लिम्बू, भाइराज लिम्बूलाई गुड नाइट शुभ सपनी भन्छ, बाई।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो सोनिया लिम्बू, सोनी लिम्बू आउनु भएको थियो धनकुटाबाट, उहाँसँग कुराकानी गरिसकेका छौँ। आज हामी कप काप मात्रै गर्छौँ र गुड नाइटको शब्दहरू मात्रै लिन्छौँ, रमाइलो गर्छौँ होइन, रमाइलो गर्नका लागि आउनुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। हजुर नमस्ते।
3: नमस्ते,
0: नमस्कार, को बोल्नुभयो, कहाँबाट? ए, फुलमाया मगर, कुन फुलमाया हो?
3: नाम फुलमाया हो, कुन फुल होला?
0: कुखुराको फुलमाया हो कि गुलाबको फुलमाया हो कि लाली गुराँसको फुलमाया हो कि के को फुलमाया हो भन्या कि? सबैको फुलमाया हो।
3: हजुर,
0: भनेपछि कुखुराको पनि फुलमाया हो?
3: हजुर हो, सबै।
0: ओहो, अनि कुखुराको फुलमाया त सानो हुन्छ भन्ने सुनेको थिएँ, तपाईँ त ठुल्ली हुनुहुन्छ त होइन फुलमाया? तपाईँ कसरी ठुलो हुनुभयो के? खाइ भएन नि। अनि फुलमायाले के गर्दैनुहुन्छ, खाना खानुभयो? मैले पनि खाइसकेको अरे, के खानुभयो नि? भात खानु, भात मात्रै खानुभयो? आज भोलि के को तरकारी खान पाइन्छ भन्नु त? कुखुराको फुल त खानु भएन नि? ए, खानु भएन। अनि घरमा के के पाल्नु भएको छ, बाख्राहरू पाल्नु भएको छ कि छैन? अनि कुखुरा पाल्नु भएको छ कि नै? ए, पाल्नु भएको छ, कतिवटा छन्? कतिवटा छन् क्या कुखुरा? मलाई दिनुपर्छ भनेर थोरै छन् न फेरि, होइन? मलाई दिनुपर्छ भनेर थोरै छन् भाइको, तपाईँको कुखुरा म ल्याइदिन्न क्या?
3: ए,
0: दिइहाल्नुहुन्छ? खै दिनुहुन्छ कि दिनुहुन्न, मलाई त केही थाहा छैन। दिन्छु भन्नुभएको छ? अनि दिनु भएन भने के गर्ने त? कतिवटा दिनुहुन्छ होला भन्नुहोस्? ए, म जति लान्छु त्यति दिनुहुन्छ? खै मलाई त विश्वासै लागेन। हो क्या भन्नुहुन्छ फेरि? अनि के गर्नुहुन्छ तपाईँ, घरमा घरको काम मात्रै गर्नुहुन्छ कि पढ्नुहुन्छ, के गर्नुहुन्छ? कतिमा पट्नुहुन्छ? आत्मा पट्नुहुन्छ नि? आत्मा पट्नुहुन्छ कि पढ्नुहुन्छ? ए, पट्नुहुन्छ। ओहो, पढ्नुहुन्न उसो भए है।
3: हजुर,
0: हुन्छ, कार्यक्रममा आउनुहोस्, अब गुड नाइटको शब्दहरू राख्नुहोस्।
3: हुन्छ, सर्वप्रथम हजुरलाई गुड नाइट भन्न चाहन्छु, अनि परेशमा बस्नुभएका मित्रलाई, अनि म सँगै हुनुहुन्छ मेरो मम्मी बुवालाई पनि गुड नाइट भन्न चाहे, अनि साथीहरू भन्नुपर्छ अमृता मगर, राजिका मगर, अनि यतिखेरको समयमा कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण साथीहरूलाई गुड नाइट भन्ने।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ, उहाँले पनि भनौँ न कुराकानी गरेर गइसक्नु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
4: नमस्ते,
0: नमस्ते, को बोल्नुभयो, कहाँबाट?
4: शर्मिला छेत्री।
0: ओहो, शर्मिला छेत्री कहाँबाट आउनुभयो? अनि कहाँ हराउनु भएको थियो यतिका समयसम्म?
4: कति पनि हराएको थिएन।
0: तपाईँ कता कता हराउनुहुन्छ, हामीलाई समय नै दिनुहुन्न।
4: फोन गर्न नपाए पनि सिनेर साटिन्छु क्या।
0: त्यस्तो त नभन्नु क्या, बरु आफ्नो मान्छेलाई समय दिनु परेन, कहाँ तपाईँलाई समय दिनु भन्नु के।
4: त्यस्तो त होइन क्या,
0: तपाईँले कति आफ्नो मान्छेलाई समय दिनुहुन्छ भन्ने कुरा त तपाईँको साथीहरूले मलाई भनिरहनुहुन्छ।
4: को साथीले भन्नुभएको र फेरि
0: तपाईँको, तपाईँ कहाँबाट भन्नु त।
4: म त नारबङबाट।
0: नारबङकै साथीले भन्नुभएको नि।
4: मेरो आफ्नो मान्छे नै छैनन्।
0: हो र?
4: हजुर।
0: त्यो त भनाइ मात्रै हो।
4: होइन क्याउ, छैनन् भएको भए त भन्थे।
0: त्यो त भनाइ मात्रै हो, नभन्नुहोस् नत्र सुन्नु भएछ भने म हुँदा हुँदै आफ्नो मान्छे छैनन् भन्ने भनेर रिसेर तपाईँ फेरि झगडा पर्ला नि।
4: तपाईँलाई
0: त्यति धेरै माया लाग्छ,
4: तपाईँलाई
0: त्यति धेरै माया लाग्छ
4: कसको
0: कसको, अनि आफ्नो मान्छेको क्या।
4: आफ्नो मान्छेको छैन क्या हो, भएको भए त लाग्छ होला नि।
0: भयो भने त लाग्छ होइन,
4: भएको भए त भनियो तर छैनन् क्या।
0: ए भएको भए त भन्ने हो तर छैनन् होइन।
4: हजुर।
0: भनेपछि तपाईँलाई चितवनतिर पठाइदिनु पर्छ क्या हो।
4: म त जान्न हो,
0: त्यहाँ बालेनको रासुबाको अधिवेशन छ, त्यही पठाइदिनु पर्छ क्या तपाईँलाई।
4: डर लाग्छ जान्न।
0: ए डर लाग्छ नि।
4: हजुर।
0: किन डर लाग्छ फेरि। त्यही त नि, बाटोमा बाघ भालु भेटिलान् खालान् फेरि होइन। ल ठिक छ, कार्यक्रममा आउनुभयो। दिनहरू कसरी बिताउनु भयो शर्मिलाले।
4: दिनहरू त्यस्तै विद्यालयमा गएर नै भन्नुपर्छ।
0: ल ठिक छ, हुन्छ अहिलेको लागि। अब विद्यालय आज त विद्यालय भएन होला क्या, कि भयो र
4: नै आज त भएन।
0: ल अब गुड नाइटको शब्दहरू राख्नुहोस्।
4: सर्वप्रथम हजुरलाई गुड नाइट शुभ छ पनि भन्न चाहे, अनि प्राइभेट मित्रमा बस्नुभएको मित्रलाई पनि गुड नाइट शुभ छ पनि भन्न चाहे। साथी वर्षा घरती छेत्री, झर्ना घरती छेत्री, निर्मला मगर, शर्मिला मगर, राधिका मगर, मनिषा मगरलाई पनि गुड नाइट शुभ छ पनि भन्न चाहे। अन्तिममा भएका पनि साथी शान्ति ऋषि कुलशरका छेत्रीलाई गुड नाइट शुभ छ पनि भन्दैछु कि। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा शर्मिला आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, त्यसपछि एउटा गीत राखौँला नि त। यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर। हेलो प्राइम मित्र, के छ साथी हुनुहुन्न क्या हो। साथी हुनुहुन्थ्यो तर काट्नुभयो, गाह्रो छ। मिस कल नगर्नु भनिरहेको छु, फेरि मिस कल गर्ने यहाँ कार्यक्रममा मिस कल गर्न त पाइन्न नि हौ, मिस कल त गर्नु भएन क्या अरे। 9868-6040-40 नम्बर तपाईँका लागि खुला गरेका छौँ, फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्छौँ। कार्यक्रम गुड नाइटमा आउनु पर्यो, कुराकानी गर्नु पर्यो, आज आइतबार हो, आज कुराकानी मात्रै गर्छौँ, तपाईँलाई थाहै छ। के छ साथी हुनुहुन्छ, के छ साथी हुनुहुन्छ भने स्वागत गरौँ। नमस्कार हजुर।
5: नमस्कार। नमस्कार हजुर।
0: नमस्कार, को बोल्नु भयो, कहाँबाट।
5: म कैरसे डोडा नम्बर 6 टिकम बुढा मगर।
0: टिकम बुढा मगर, के छ टिकमको हल्काबाट।
5: एकदम एकदम ठिक छ।
0: टिकम, तपाईँको नाम मात्रै टिकम हो कि कहीँ कहीँ टेक्नुहुन्छ हौ तपाईँले।
5: मेरो नाम पनि हो सर, मैले टेकिरहन्छु।
0: कहाँ कहाँ टेक्नु भयो अहिलेसम्म, तपाईँले कहाँ कहाँ टेक्नु होला भन्नुहोस्।
5: अहिलेसम्म जमिनमा टेके, त्योभन्दा अन्त पुग्न सकेका छैन
0: है।
5: हजुर,
0: जमिनमा मात्र टेक्नुभयो।
5: अब जमिनमै टेकियो भन्नुपर्छ सर, अब अन्त त कहाँ टेक्ने हो र।
0: अरू कहाँ टेक्ने मन छ र तपाईँलाई, जमिनमा नभएर।
5: हजुर, हावामा टेक्ने भइदिए त हुन्थ्यो।
0: तर के गर्ने, हावामा टेक्न सकिन्न होइन,
5: सकिन्न साथी त।
0: तपाईँले त अन्त अन्त पनि कहाँ कहाँ टेक्नु भएको छ अरे?
5: कहाँ टेक्यो होला सर, जमिन बाहेक अन्त टेक्नै सकिन्न,
0: टेक्नै सकिन्न होइन?
5: हजुर
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ। अनि के छ, खाना खानुभयो?
5: खाना त भएको छैन सर, अब हुन्छ एकछिनपछि।
0: ए अब एकछिनपछि बल्ल हुन्छ?
5: हजुर।
0: हुन त तपाईँले हिजै भन्नुभएको थियो म त खाना पनि खान्न, खाना पनि मन लाग्दैन, आफ्नो मान्छेको याद आइरहन्छ होइन?
5: आफ्नो मान्छे पनि छैन सर, याद पनि आउँदैन, त्यस्तै खाना खान खासै मन लाग्दैन मलाई खाजा चाहिँ।
0: ए त्यस्तो हो, किन नि त्यस्तो?
5: खै सर, अब पहिलेदेखि बानी त्यही पर्यो,
0: बानी त्यही पर्यो, त्यही भएर खानै खान मन लाग्दैन होइन?
5: हजुर।
0: कति बजे लास्ट अन्तिम कति बजे खाना खानु भएको थियो?
5: मैले 2 बजे।
0: ए 2 बजे खाना खानुहुन्छ, त्यसपछि रातिमा खाना मन लाग्दैन?
5: हजुर।
0: हुन त बिहान 9-10 बजे खाए पो बल्ल रातिमा भोक लाग्छ होइन?
5: हजुर, यो त 3 टाइमै हो खाने त, तर मैले 2 टाइम मात्र खान्छु।
0: ए कुन कुन टाइम खानुहुन्छ? 2 टाइम,
5: बिहान र दिउँसो।
0: बिहान र दिउँसो खानुहुन्छ, त्यसपछि खानुहुन्न होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि जे होस् दिनहरू कसरी बिताउनुहुन्छ, के काम गर्नुहुन्छ दिनमा?
5: दिन त यस्तै गोठालो जाने, त्यस्तै बिताउनु,
0: गोठालो जाने दिन बिताउने होइन?
5: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, अब साथीहरूलाई सम्झना समर्पण गुड नाइट के राख्नुहुन्छ राख्नुहोस् ल।
5: हुन्छ, सर्वप्रथम हजुरलाई अनि प्राविधिक सहयोगका मित्रहरूलाई र रेडियो कार्यक्रम सुनेर बसिरहनु भएका सम्पूर्णलाई भन्दै म छुट्टी, नमस्कार।
0: नमस्कार, अब हामी एउटा गीत राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ, तबसम्मका लागि यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

0: युग प्रसाद तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौँ। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। यति बेला अर्को साथी आउनु भएको छ होइन कार्यक्रममा आउनु भएको छ, म स्वागत गर्छु। नमस्कार हजुर, नमस्कार हजुर। साथीहरू फोन गर्नुहुन्छ फेरि काटेर भाग्नुहुन्छ, पक्नुहोस् न तपाईँहरूलाई, नम्बर वाचन गर्नुपर्छ कि साथीहरूको त, नभए त हुन्न होइन, साथीहरूले होल्डमा बस्ने बानी नै छैन होइन। यति बेला अर्को साथी हुनुहुन्छ, हुनुहुन्छ भने स्वागत गरौँ भाइ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: नमस्कार,
0: नमस्कार, के बोल्नुभयो?
1: हाम्रो
0: पनि एकदम ठिक छ। पवित्रले के गर्नुहुन्छ हो?
1: म के गर्दिन, बस्ने खान बस्ने त्यही हो काम भनेको।
0: खन्चुवा मान्छे तपाईँ होइन?
1: लास्ट खन्चुवा हो म त।
0: के खानुहुन्छ होला भन्नुहोस्, खन्चुवालाई भए त सबै खानु पर्यो, के खानुहुन्छ होला भन्नुहोस्।
1: अब घरमा जे जे थियो त्यो खाने सबै भएको भरि,
0: भएको भरि सब खाइदिनुहुन्छ होइन?
1: हजुर।
0: भनेपछि तपाईँले त कसैले पनि खाना दिनुहुन्न होला त?
1: त्यस्तो त्यस्तो भनौँ, त्यही पनि अब खाएर मोटाउनु भयो त ज्ञान पलाइ बनाउनु भयो त हुन्थ्यो होला, सुकुटी परेर एक बार बच्चा।
0: तपाईँ के को सुकुटी हुनुहुन्छ भन्नुहोस् त?
1: मान्छेको सुकुटी के?
0: मान्छेको सुकुटी म त भैँसीको सुकुटी होला भने त मान्छेको सुकुटी रे फेरि होइन,
1: भैँसीको हो भरे मान्छेको सुकुटी हो भने
0: त मान्छेको सुकुटी हो होइन।
1: हजुर,
0: भैँसीको सुकुटी भाव पकाएर खाना हुन्थ्यो, मान्छेको सुकुटी अब मान्छेलाई त खाना मिलेन होइन? त्यही त नि, गाह्रो छ हौ, गाह्रो छ,
1: गाह्रो छ, गाह्रो छ हेर्नु।
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ, अनि के छ खाना खानुभयो?
1: खाना खाएर पनि अब सुत्नु तयारीमा भनेर।
0: सुत्नु न भन्ने कुरा थाहा छैन
1: किनभने
0: अब चाँडै सुतेर बिहान चाँडै उठ्न हुन्न अरे क्या? अब कुखुरा हेर्नुहोस् त, बिहान अब राति चाँडै सुत्छ होला, बिहान चाँडै उठेर कुखुरी कहाँ गर्छ बिचारा, रातिमा साँझतिर सहिद हुन्छ, उसलाई काटेर मासु खाइहाल्छन् मरिहाल्छ होइन? त्यही भएर मान्छे पनि चाँडै सुत्न र चाँडै उठ्न कहिले पनि हुन्न अरे कि, त्यही भन्छन् क्या अरे कोही कोहीले त, हाम्रो पवित्रले पनि त्यही भन्नुहुन्छ अरे क्या?
1: हजुर,
0: कता कति मैले तपाईँले त्यस्तै त्यस्तै कुरा गरेको सुनेको थिएँ क्या अरे,
1: कसले भन्नु त दिदी सार?
0: मैले आफै सुनेको भन्नु भएन नि?
1: हजुर
0: भनेको छु, भन्नुहोस् कि, केही पनि हुन्न ए, नभएको कुरा गर्नुहुन्न नि?
1: हजुर।
0: पवित्र सुनसरीको कुन ठाउँमा हुनुहुन्छ? थनाबाङमा हुनुहुन्छ होइन?
1: हजुर
0: हजुर। के छ अनि थनाबाङतिरको खबर?
1: थनाबाङतिरको खबर चाहिँ ठिकठिकै छ भनौँ के है,
0: ठिकठिकै छ होइन?
1: हजुर।
0: थनाबाङतिर के पाइन्छ होला भन्नुहोस्?
1: खानातिर आज भोलि के पाइन्न भन्दा पनि अब आलुहरू पाइन्छ बारीमा होइन, अब के पाइन्छ होला, रेसुरा ढोका सागहरू पाइन्छ, त्यही हो
0: दाइ। थनाबाङतिर मान्छेको सुकुटी त होइन क्या अरे, भैँसीको अनि सबै के सुकुटी पनि पाइन्छ अरे हो?
1: पाइन्न दाइ, त
0: पाइन्न
1: छुप्री गाउँतिर त सुकुटी पाइन्न, मगर गाउँतिर पाइन्छ होला।
0: ए तपाईँ त म सुकुटी हो भन्नुभयो होइन?
1: होइन, मान्छे सुकुटी भन्ने अब त मान्छे के अरे भैँसीको सुकुटी होइन,
0: भैँसीको सुकुटी पाइन्न नि?
1: हजुर हजुर,
0: सीता त मान्छेको सुकुटी मात्रै पाइन्छ,
1: मान्छेको सुकुटी मात्र पाइन्छ।
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ, अनि दिनहरू कसरी बिताउनुहुन्छ हौ पवित्रले?
1: दिनचर्याहरू केही हो दाइ, दिउँसो गोटेर जाने, कहिले कहिले के गर्ने, कहिले के गर्ने, त्यसरी नै बितिरहेको छ दिनचर्याहरू चाहिँ।
0: दिनचर्याहरू त्यसरी नै बितिरहेको छ, गोठालो जानुहुन्छ?
1: हजुर हजुर।
0: के को गोठालो जानुहुन्छ होला भन्नुहोस्?
1: अब गाईको मात्र हो, डेरो त छैन, अब बाख्राहरू छैन, गाईको जानु, अब एउटा छ नि एउटा छ नि, अब त्यही हो दाइ, अब के भनेर।
0: भनेपछि मजाले दुध खान पाउनुहुन्छ?
1: दुध खाने त छैन अब होइन,
0: गाई भएपछि त दुध खानु परेन,
1: अनि बाछी छैन क्या?
0: ए बाछी छैन,
1: हजुर
0: कहाँ फाल्नु हो त बाछीलाई?
1: बाछीलाई अब कहाँनिर फाल्नु, जन्मेकै छैन बाछी, अनि कहाँनिर फाल्नु?
0: जन्मेकै छैन होइन,
1: हजुर
0: गाईलाई भन्नु पर्यो नि,
1: गाईलाई भन्नु त अब बिस्तारै बिस्तारै हुन्छ,
0: बिस्तारै बिस्तारै हुन्छ होइन,
1: हजुर
0: ठिक छ। कार्यक्रममा आउनुभयो, आज कसलाई गुड नाइटको शब्दहरू बोल्नुहुन्छ होला भन्नुहोस्?
1: फर्स्टमा त हजुरलाई मिठो भएको धनी पनि हुनुहुन्छ, तपाईँले सम्झिनु चाहन्छु अनि गुड नाइट, अनि साथीहरूमा नबिना धेरै नयाँ भयो सम्झनाको भारत, अनि मसँगै भएको आमालाई पनि धेरै नयाँ भयो सम्झनाको भारत, अनि बाबालाई पनि, अनि जति पनि मलाई पर्छ भनेर सबैलाई गुड नाइट भन्नु चाहे, अनि म भन्दा पैसा जाने साथी भन्नु चाहन्छु भन्नु चाहे, अनि म रिजेक्ट गरेर बस्नु भएको साथी भन्नु चाहन्छु। नमस्कार।
0: नमस्ते। टेलिफोन सम्पर्कमा पवित्र विष्ट आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40 अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर। नमस्ते। को बोल्नुभयो? एलिना खातुन होइन, खातुन भनेपछि तपाईँ पनि खाने मान्छे नै पर्नुभयो। के खाने मान्छे पर्नुभयो? भात खाने मान्छे पर्नुभयो। भात मात्रै? भात मात्रै त होइन होला, अरू के खानुहुन्छ अरे तपाईँले? त भात तरकारी। अनि के छ, दिनहरू कसरी बिताउनुहुन्छ, के गर्नुहुन्छ?
2: यताउति
0: घरैसी काम त मैले सुनेको थिएँ, यताउति भनेको के रहेछ यो?
2: यताउति भनेको त त्यो त अब घरैसी काम गर्ने, अनि घरै बस्ने यताउति हुन्छ।
0: घरै बस्ने यताउति हुन्छ होइन,
2: हजुर
0: घर बसेपछि यताउति पनि हुन्छ। ल ठिक छ, अनि के छ, अनि आज भोलि के को सिजन छ, के को चटारो छ भन्नुहोस् त?
2: मकै मकै छर्नेको सिजन छ,
0: मकै छर्ने सिजन हो, मकै पानी आएको छैन। किन, तपाईँको घरमा धारा छैन र? आकाशबाट पानी आएको छैन। घरमा धारा भए त किन आकाशको पानी चाहियो र फेरि? त्यही धाराको पानी लगाउने कि होइन? कसले हो हुन्छ दादा भन्ने?
2: भाइले हो के?
0: ए भाइले चाहिँ हुन्छ दादा भन्नुभयो। ए ल ठिक छ, अनि ल हुन्छ, कार्यक्रममा आउनुभयो, अब गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: हुन्छ। अनि उसो दाई, के अरे दिउँसो कार्यक्रममा थियो र?
0: दिउँसो कार्यक्रममा थियो,
2: त्यही हो कि
0: थियो त,
2: मैले ऊ गरेन क्या,
0: थाहा भएन, तपाईँले सुन्दै सुन्नुहुन्न अनि
2: म त सुनिरहेको छु। अनि
0: तपाईँले हामीलाई कति हेला गर्नुहुन्छ भन्ने कुरा यहाँबाट थाहा हुन्छ कि? हो नि, त्यही त, अब हामीलाई कति हेला गर्नुहुन्छ भन्ने कुरा त तपाईँलाई मात्रै थाहा छ कि होइन? अनि के माया गर्नुहुन्छ र?
2: माया गर्छु त।
0: हो ल उसो भए ल भन्नुहोस्, 100 कति प्रतिशत माया गर्नुहुन्छ ल भन्नुहोस्? 100% नै माया गर्नुहुन्छ। गफ लाउन त तपाईँलाई कल कसैले पनि सिकाउनु पर्दैन होइन? ल त हुन्छ, कार्यक्रममा आउनुभयो, गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: गफ लाएको त होइन,
0: ल गुड नाइटको शब्दहरू राख्नुहोस् ल।
2: हुन्छ फर्स्ट अफ अल त तपाईँको लागि अनि मेरो घर फ्यामिलीको लागि मेरो आन्टीको लागि मेरो भाइको लागि भन्दै छुट्टी नमस्ते
0: नमस्ते टेलिफोन सम्पर्कमा अर्घ खाँची बाछा आउनु भएको थियो एलिना आउनु भएको थियो क्यारे उहाँसँग कुराकानी गरिसकेका छौँ के छ समय सक्यो र 43 गइसकेका छ ल ठिक छ अझै त बाँकी छ अझै त समय छ मजाले गफकाप गरिन्छ यदि साथी नमस्कार हजुर
3: नमस्कार हजुर
0: नमस्कार को बोल्नु भयो कहाँबाट आकाश खड्का अनि के छ आकाशजी खबर तपाईँको
3: हजुर सबै ठिकै छ नि हजुरको सुनाउने
0: एकदम एकदम ठिक ठाक छ यति बेला के गर्दै हुनुहुन्छ
3: यति बेला त ठ्याक्कै कार्यक्रम सुन्दै बसिरहेको
0: कार्यक्रम सुन्दै बस्दै गर्नु भएको छ होइन अनि प्युठान कुन ठाउँमा हुनुहुन्छ हौ तपाईँ
3: म स्वर्गद्वारी नगरपालिका
0: स्वर्गद्वारी नगरपालिका 9 भएको छ ठिक छ कार्यक्रममा आउनु भएको छ आज भोलि केमा व्यस्त हुनुहुन्छ के गर्दै हुनुहुन्छ गाईको ठाउँ जाने बस्ने होइन ठिक छ कार्यक्रममा आउनु भएको छ आज अनि दिनहरू गाईको ठाउँ जानुहुन्छ के छ मौसम कस्तो छ के को सिजन हो यो के पाइन्छ उता स्वर्गद्वारीतिर यसो भन्नु पर्यो नि
3: स्वर्गद्वारीतिर त के चाहिने अकाल भएको सिजन मकै खराएको मकै उम्लेर मभन्दा हल्का भएको छ मकै
0: ए त्यति मात्रै हो
3: हजुर त्यति हो अरू के नै हुँदैन मकै मकै खरेको
0: अनि स्वर्गद्वारीतिर पानी पाइन्छ कि नै
3: आकाशे पानी परेको छैन दुई वर्ष भयो पानी परेको छैन
0: ए पानी परेको छैन होइन हुन्छ कार्यक्रममा आउनु भएको छ अब साथीहरूलाई गुड नाइटका शब्दहरू राख्नुहोस् ल
3: त्यस गर्दा हजुरको लागि अनि मेरो भाइ प्रेम खप्ताको लागि अनि मिलान अनि विष्णु अनि बहिनी के अरे बहिनी तारा बस्ती अनि व्यवस्थित कार्यक्रम सुनेर बस्नुभएको छ अनि सम्पूर्णलाई भन्नु बिराउँछु नमस्ते
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी उहाँको नाम प्युठान स्वर्गद्वारीबाट आउनु भएको थियो आकाश खड्का उहाँसँग कुराकानी गरिसकेका छौं पालो तपाईँको हो फोन गर्नुहोला यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु 9868 6040 40 फोन गर्नुहोला भन्दै अर्को साथी आउनु भएको छैन भन्ने कुरा आयो क्या अरे ल अब साथी नै आउनु भएको छैन के गर्ने गाह्रो छ मलाई फटाफट फोन डायल गर्नुहोला 9868 6040 40 को नम्बर अब कार्यक्रमको अन्तिमतिर आउन लागेका छौँ क्या अरे कार्यक्रमको अन्तिमतिर आउन लागिसकेपछि तपाईँले फोन डायल गर्नुहोला हामी तपाईँसँग कुराकानी गर्नेछौँ यति बेला के छ साथी हुनुहुन्छ ए हुनुहुन्छ अरे उहाँलाई म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर नमस्कार हजुर अब ल हेर्नुहोस् त नमस्कार हजुर भन्दैछु अनि एक त नबोल्ने अर्को चट्टै फोन काटेर भाग्ने त्यस्तो बोल्ने मनै नभएको मान्छेलाई फेरि किन फोन गर्ने होइन त्यस्तो त गर्नु भएन क्या अरे आइसकेपछि बोल्नु पर्यो यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
4: नमस्कार
0: को बोल्नु भयो कहाँबाट
4: प्रकाश थापा
0: प्रकाश थापा रेडियो भन्दा टाढा जानु पर्यो प्रकाशजी
4: रेडियो छैन
0: लाउड स्पिकर बन्द गर्नु पर्यो अनि के गर्दैनुहुन्छ प्रकाशजीले होमवर्क गरिरहनु भएको कुन विषयको होमवर्क गर्नुभयो
4: नेपाली
0: विषयको होइन कति क्लासमा पढ्नुहुन्छ सात क्लासमा पढ्नुहुन्छ ल तपाईँको अब मेरो आवाज मात्रै फर्किरहेछ अब तपाईँले गुड नाइटको शब्दहरू राख्नुहोस् म धेरै कुराकानी तपाईँसँग लम्ब्याएन है
4: हजुर सर्वप्रथम हजुरलाई तपाईँको प्राविधिक मित्रलाई भन्दै गुड नाइट भन्न चाहन्छु
0: हुन्छ अहिलेको लागि बिदा गर्छौँ नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो प्रकाश उहाँको र मेरो आवाज फर्किरहेको थियो कि उहाँसँग बोल्दाखेरि लाउड स्पिकर नगरिदिनु होला म तपाईँलाई आग्रह गर्छु है लाउड स्पिकर गर्नुभयो भने हुने त्यही नै हो है यति बेला अर्को साथी हुनुहुन्छ अरे नमस्कार हजुर
5: हेलो
0: नमस्कार.
5: नमस्ते हजुर,
0: को बोल्नु भयो हजुर?
5: म बङ्गला चुलीदेखि.
0: नाम के हो?
5: बिमला.
0: बिमला के हो?
5: बिमला सुवेदी.
0: बिमला सुवेदी होइन?
5: हजुर हजुर.
0: बङ्गला चुली कुन ठाउँबाट हो?
5: बङ्गला चुली भनेपछि बङ्गला चुली नै हो, दाङदेखि हो.
0: त्यही त, बङ्गला चुली कुन ठाउँ हो भनेको कि. बङ्गला चुली अब धेरै ठाउँ हुन्छ, कमिरे चौर हुन्छ, आम डाँडा हुन्छ. हजुर, चाब्रे पर्छ. ऊ त हाम्रो पारीपट्टि पनि एकजना बङ्गला चुलीको मान्छे बस्नु भएको छ कि. होइन, बङ्गला चुलीकै मान्छे प्राविधिक मित्र पनि हो क्या? ए, तपाईँको भदै? ओहो, चिन्नु भएको छ भनेपछि. ओहो, उहाँ भेट्नु पनि भएको छ
5: एउटै ठाउँमा के? ओत्तिरपत्तिर घर हो.
0: ए, ओत्तिरपत्तिर घर हो. अनि कहाँबाट आज कार्यक्रम सुन्नुभयो?
5: म सुनिरहन्छु सधैँभरि. म नम्बर टिप्नु पर्ला भन्दै एकदम कोसिस गरिरहन्छु. आज एकदम चुच्चो बताउनु भएको थियो तपाईँले, अनि भर्दै केटीलाई चुप्पोमा पनि चुच्चो भने लागिहाल्यो क्या. कस्तो भाग्य
0: भाग्य होइन?
5: हजुर, एकदमै भाग्य मालिक हाले.
0: अब तपाईँको त्यहाँ प्राविधिक मित्रले चिन्नु भएर रहेछ, यसो फोन गरेर ए केटी नम्बर दे दो भनेर भन्नुभएको हुन्थ्यो क्या अरे.
5: दिदिनु त्यस्तो
0: है.
5: हजुर,
0: होइन त्यो प्राविधिक मित्रले भनेर हो, मलाई नम्बर पठाइदिउँ त म पनि फोन गर्छु भन्नु पर्थ्यो नि तपाईँले, होइन?
5: पर्थ्यो क्या. भने के गर्ने कि, अब त्यो कहाँ हुन्छ कहाँ हुन्छ भेटे जस्तो. ऊ आफ्नो ड्युटीमा कता कता हो नि, टाइम ऊ देखा भेटे नहोनि. हिजो नै अस्ति देखेको थियो, त्यहाँबाट देखेकै छैन.
0: ओहो, त्यस्तो है.
5: हजुर,
0: त्यही त नि, गाह्रो छ. अब कहाँ देख्नु भएको थियो हिजो? हिजो कहाँ देख्नु भएको थियो?
5: हिजो नै मैले देखेको, दुई तिन दिन भयो. अस्ति है बजारमै देखेको थिएँ.
0: ए, बजारमै देख्नु भएको थियो?
5: हजुर.
0: होइन, हाम्रो प्राविधिक मित्र कहाँबाट बजार जानुभयो फेरि?
5: यही बजारमै देखेको. उहाँको नाम कसले भन्नुभयो र? मैले जीवनलाई बताएर.
0: होइन, मैले त हाम्रो रिता जिल्ला भनेको कि, रिता गहामगर हुनुहुन्छ नि हाम्रो प्राविधिक, उहाँ पनि बङ्गला चुलेको हो क्या अरे.
5: ए, होला होला, उहाँलाई त मैले खासै चिन्दैन. मैले जीवनलाई भनेको
0: थिएँ. ए, जीवन कहाँको जीवनलाई फेरि?
5: यही त्यो त्यहाँ रेडियोमा काम छ कि, जीवन भन्ने थिएँ.
0: ए, तपाईँको भदैलाई पो भन्नुभएको?
5: यत्रो बेसी त भइसकेको थियो मैले.
0: अनि कहाँ, म त त्यो जीवनले काम गर्ने रेडियो कहाँ हो त नि, यो त अर्को रेडियो पो हो त क्या अरे.
5: नै, बङ्गला चुलीमै नि त काम गर्छन् उनले.
0: ओहो है,
5: हजुर.
0: ठिक छ,
5: रेडियो कहाँको हो त्यो पनि थाहा छैन पो मलाई त.
0: ओहो, त्यो पनि थाहा छैन. जिन्दगीमा पहिलोचोटि रेडियो फोन गर्नुभयो होइन?
5: हजुर, अनि म रेडियो पनि धेरै सुन्दैन. म धेरै जस्तो इन्डिया बस्छु, भर्खर आएको.
0: ए, इन्डियाबाट आउनुभयो?
5: हजुर, आज छ सात दिन भयो कि. अनि म त पहिलोचोटि हो कि रेडियो बोलेको, पहिलोचोटि हो.
0: भनेपछि रेडियो सुन्नको लागि इन्डियाबाट नेपाल आउनुभयो?
5: इन्डियामा रेडियो सुन्नकै लागि त होइन, तर आउने जाने गरिरहन्छु.
0: आउने जाने गरिरहनुहुन्छ. अनि इन्डियाको कुन ठाउँ बस्नुहुन्छ?
5: इन्डियामा दिल्ली बस्छु.
0: ए, दिल्ली बस्नुहुन्छ होइन?
5: हजुर.
0: एउटा हामी पहिला भन्थ्यौँ कि, दिल्ली जाने दिल्लीसम्म आउनको लागि दिल्ली जानुपर्छ भन्थ्यौँ कि.
5: त्यही त होला नि.
0: त्यही त, अब दिल्ली बस्ने मान्छे त भाइ.
5: हजुर, म धेरै जस्तो दिल्ली नै बस्छु. सालमा एकचोटि आउँछु, यस्तै 10-15 दिन किलो, अनि फेरि गइहाल्छु.
0: है, म त वर्षमा एकचोटि आउनुहुन्छ होला भनेको त, सालमा पो एकचोटि आउनुहुँदो रहेछ नि.
5: हजुर, सरी.
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो. यो रेडियो जलझला हो, यो रोल्पाको निमा छ. रेडियो जलझला तपाईँले सुन्दै हुनुहुन्छ होइन?
5: हजुर, जलझला नि.
0: 96.4 मेगाहर्जमा सुन्नु भएको छ कि, कति मेगाहर्जमा हो? ए, त्यो पनि थाहा पाउनु नि.
5: रेडियो सुनिरहेको कसैले पनि पुरा हाँसेर मर्नु आउला नि.
0: ओहो है,
5: हजुर.
0: ल, ठिक छ, कार्यक्रममा आउनुभयो, गफगाफको कार्यक्रममा धन्नाले आउनु भएछ. नत्र अरू बेला अरू बसाइमा आउनु भएको भए त निकै कडा हुन्थ्यो होइन?
5: हजुर हजुर.
0: ल, अब उसो भए गुड नाइटको शब्दहरू राख्नुहोस् ल.
5: सो सर्वप्रथम हजुरलाई गुड नाइट,
0: धन्यवाद।
5: अनि हजुरहरूको स्टाफ जति पनि हुन्छ उहाँहरू सबैलाई गुड नाइट, धेरै धेरै सम्झना। अनि बाँकी मलाई चिन्ने नचिन्ने जति पनि हुनुहुन्छ उहाँहरूलाई।
0: ओके, हुन्छ।

तपाईँ आफूले बिरामी हुनुहुन्छ, औषधि खाइरहनु पर्छ, औषधि खानुभयो कि खानु भएको छैन, अनि सुत्ने बेलामा झालढोकाको चुकुन राम्रोसँग लगाउनुभयो कि नै, खानेपानी आफूसँगै राख्नु भएको छ कि छैन, फेरि राति तिर्खा लाग्छ कहाँ जाने हो खानेपानी खोज्नलाई, होइन त्यो पनि समस्या होला फेरि, होइन त्यो पनि खानेपानी पनि राखेर सुत्नु होला। ल त कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिका बसाईमा म पनि आउँछु, तपाईँ पनि आउनुहोला भन्दै आजको लागि आवाजबाट म बिदा हुन्छु। कार्यक्रम मनपर्छ भने मनपर्छ भन्नुहोस्, कहाँ कहाँबाट सुन्नुहुन्छ मलाई भन्नुहोस् है, सबैको फोन लाग्छ भन्ने नै छैन, कतिपयको फोन लागेन होला, उहाँहरूले हामीलाई मलाई फोन गरेर भन्नुभयो भने यो साथीले यहाँबाट सुनेर फोन गर्नुभयो भन्न मैले तपाईँको नाम सहित वाचन गरिदिन्छु। त्यसैले मेरो मोबाइल नम्बर हो 98644 98 6 4 4 1 7 2 9 8 मा फोन गर्नुहोला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ निदारी।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी

छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175264

0: भाइ भाइ भाइ, सामान पुऱ्याउने अनि आइहाल्यो है, अरू सामान पनि पुऱ्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
2: के हो?
0: ओ मन दाई, नमस्कार।
1: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: त्यो त साइड जब दाई, यो चाहिँ मेन। जाउ न।
1: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
1: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
0: मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
1: सुरक्षा घरको
0: साथ जीवन।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

हार्दिक नमस्कार प्रणाम वरपर सर्र सर्र हावाको सरसराहट आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फुलहरू चिरबिर चिरबिर चिरबिराउँदै जीवनका सुमधुर गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागर भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदी नाला एवं चहरा छाँगाहरू यी सबै सबै कति दिव्य छन्, कति निर्मल छन्। प्रिय सज्जन, प्रकृतिको यो दिव्य क्षणमा तपाईँसँगको सान्निध्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घरद्वार घर आँगनीहरूमा उपस्थित भएको छु। पलासवाडा भण्डारी कार्यक्रम जीवन गङ्गा लिएर कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, प्रसिद्ध चिन्तक एवं आध्यात्मिक व्यक्तित्व आचार्य रजनीशले भनेका छन्, व्यक्ति जति संवेदनशील हुँदै जान्छ त्यति नै उसले अत्यन्त महत्त्वपूर्ण आवाजहरू सुन्न सक्छ, महत्त्वपूर्ण रहस्यहरूको दर्शन गर्न सक्दछ। उसको संवेदनशीलताको सघनता सँगसँगै जडहरूबाट पनि उसले एक किसिमको अनुरोध प्रकट भइरहेको महसुस गर्न थाल्दछ। चेतनविहीन वस्तु जड पदार्थहरूभित्र पनि चेतना भएको अनुभूति गर्न सक्दछ जब एउटा साधकमा परम संवेदनाको विकास हुन्छ। आचार्य रजनीशले भनेको यो कुरा अत्यन्त सत्य प्रमाणित भएको छ। प्रिय सज्जन, गीतामा पनि यो सत्यलाई बताइएको छ। संसारका जड चेतन सबै सबैमा म व्याप्त छु भनेर भगवान श्रीकृष्णले भन्नुभएको छ। यो माम पश्यति सर्वत्र सर्वं च मयि पश्यति तस्यहं न प्रणश्यामि स च मे न प्रणश्यति। जसले सबैतिर मलाई देख्दछ त्यसका निमित्त म दुर्लभ छैन, म सुलभ छु र ऊ मेरा निमित्त सुलभ छ। सबै सबै जड चेतन जीवित मृत सजीव निर्जीव सबै सबैमा परम ईश्वरीय शक्ति विद्यमान छ, प्राकृतिक अस्तित्व विद्यमान छ, विज्ञानले भनेको पारमाणविक ऊर्जा विद्यमान छ। प्रिय सज्जन, त्यसो भएका हुनाले सामान्य चेतना भएका व्यक्तिले जडभित्र पनि चेतनाको अनुभूति गर्न सक्दैन। तर जसले सचेत र अचेत सबैको शाश्वत र आदिस्रोत एउटै ब्रह्माण्डीय ऊर्जा एवं विश्वशक्ति हो भनेर बुझेको हुन्छ उसले सर्वत्र सत्यको दर्शन गर्ने हैसियत राख्दछ। यसैले संसारका कुनै पनि विषय वस्तु र मानिसहरू अथवा पदार्थहरू जीव जन्तुहरू पशु पक्षीहरू सत्यले रहित छैन, ईश्वरीय शक्तिले विश्व ऊर्जाले रहित छैन, सबैमा एउटै शाश्वत विश्व ऊर्जा सन्निहित छ। त्यसैले कोही फरक हुनै सक्दैन, सबै समान। त्यसकारण भनिएको छ योगीहरूले समताको अभ्यास गर्दछन्, सबैतिर समताको दर्शन गर्न सक्नु पर्दछ भन्ने गीताको मूल दर्शन हो। प्रिय सज्जन, हामी कहाँ ढुङ्गालाई भगवानको बिम्ब मानेर पूजा गर्ने जुन चलन छ त्यो चलन विशिष्ट संवेदनाको विशिष्ट चेतनाको अभिव्यक्ति हो। साक्षात श्रीकृष्णमा जुन शक्ति र ऊर्जा छ त्यो एउटा शालिग्राम स्वरूप ढुङ्गालाई पूजा गर्न पनि पाउन सकिने निष्कर्ष हाम्रो विशिष्ट साधक एवं योगी सज्जनहरूको लामो तपस्याको प्रतिफल हो। सामान्य मानिसहरू देख्ने कुरालाई मात्रै सबै थोक मान्दछन्, तर विशिष्ट साधकहरू भने देख्न सकिने र नसकिने दुवैको अस्तित्व स्वीकार गर्दछन्।
नदेखिने पनि देखिने बन्न सक्दछ भने देखिने अन्तत नदेखिनेमा रूपान्तरित हुनुपर्ने नियतिबाट अलग रहन सक्दैन भन्ने ती परम साधकहरूको विशिष्ट साधकहरूको बुझाइ हुन्छ। यसैले सबै उस्तै हो, सबैको समान मूल्य र महत्त्व छ भन्ने दैवी आज्ञालाई स्वीकार्नुलाई विशिष्ट चेतना भनेर भनिन्छ। आत्मपौमेन सर्वत्र समं पश्यति अर्जुन, सुखम वा यदि वा दुःखम सयोगी परमो मतः। आत्मपौमेन सर्वत्र समं पश्यति अर्जुन, सुखम वा यदि वा दुःखम सयोगी परमो मतः। भगवान श्रीकृष्णले गीतामा व्यक्त गर्नुभएको यो श्लोकको अर्थ हो, प्रिय अर्जुन, जुन योगी आफूभित्र जस्तै सबैतिर समान देख्दछ, साथै सुख र दुःखमा पनि समान धारणा राख्दछ, त्यस्तो योगी परम श्रेष्ठ भनेर भनिएको छ। त्यस्तो योगीलाई परम श्रेष्ठ योगी मानिएको छ। हामीले आफूभित्र रहेका हरेक अङ्गलाई उत्तिकै महत्त्व दिएका हुन्छ। हामीले आँखालाई धेरै मूल्य, तर गुदद्वारबाट मल निस्कने भएका हुनाले गुदद्वारलाई कम मूल्य दिने काम कहिले पनि गर्न सक्दैन। हामीसँग मलमूत्र निष्कासन गर्ने अङ्गहरू पनि छन्, थोक सिँगान खकार आदिसँग सम्बन्धित अङ्गहरू पनि छन्, तर कुनै पनि अङ्गलाई विशेष र कम भनेर विभेद हामीले कहिल्यै पनि गर्न सक्दैनौँ, गरेका पनि छैनौँ। मेरो दाहिने हात ठिक, देब्री हात बेठिक, दाहिने आँखो ठिक, देब्री आँखो बेठिक, खुट्टा ठिक, टाउको बेठिक, यसरी विभेद कुनै पनि व्यक्तिले गर्दैन आफू स्वयंमा। सबै अङ्गहरूलाई समान मूल्य दिन्छ, सबैप्रति समान धारणा राख्दछ, सबै अङ्ग प्रत्यङ्गहरूप्रति हरेक व्यक्तिले। हामीले जुन मूल्य टाउकोलाई दिएका हुन्छौँ त्यही मूल्य पैतलाका औँलाहरूलाई पनि दिएका हुन्छौँ, प्रिय सज्जन। चाहे जुन अङ्गमा चोट लागेको होस्, हामीले समान रूपमा दुःखको अनुभूति गर्ने गर्दछौँ। त्यसरी नै एउटा विशिष्ट साधकले आफ्नो जीवन र अर्काको जीवनलाई उस्तै प्रकारले हेरेको र बुझेको हुन्छ। बाहिर कसैलाई दुःख पर्दा उसले पनि महसुस गर्दछ भने, सुख पाउँदा त्यसको पनि अनुभूति गर्दछ। अर्थात् शरीरका आफ्ना अङ्गहरू जस्तै बाहिरको संसारलाई पनि उसले स्वीकार गर्दछ त्यही रूपमा। यसो किन भएको हो त भन्दा, सबैलाई आफू जस्तै ठानेका हुनाले, जोसँग विशिष्ट अभिभावकीय योग्यता छ र त्यो विशिष्ट अभिभावकीय शक्तिको विकास भएको हुन्छ, उसले सबैलाई आफ्नै हुन् भनेर बुझेको हुन्छ। प्रिय सज्जन, यो सारा संसारका नियन्तालाई, यस ब्रह्माण्डका सानादेखि लिएर ठुलासम्मका सबैको उत्तिकै चासो र चिन्ता भइरहन्छ। त्यसरी नै आफूलाई जस्तै अरूलाई पनि मूल्य दिने व्यक्तिहरू सामान्यबाट माथि उठिसकेका हुन्छन्, प्रिय सज्जन। दुःख र सुखप्रति पनि विशिष्ट पुरुषहरूमा भिन्न भिन्नै धारणा हुँदैन। दुःखमा पनि सुखको अनुभूति र सुखमा पनि दुःखको अनुभूति गर्ने विलक्षण शक्तिले ती विशिष्ट साधकहरू भरिएका हुन्छन्। व्यापकको चिन्तन गर्दा गर्दै हामी पनि अन्तत व्यापक बन्दछौँ। त्यसैले विचारलाई जहिले पनि व्यापक भएको अनुभूति गर्नुपर्दछ। आफैले दिन नसके पनि आफूले मानिसहरूलाई प्रशस्त दिएको कल्पना गर्दा हामीभित्र व्यापकताको भावना विकसित भएर जाने तथ्य राष्ट्रदर्शीहरूले आउल्याएका छन्, विद्वानहरूले बताएका छन्। तेरो र मेरो भन्ने भावना त सानो चित्त भएका मानिसहरूको हुन्छ, जो आफ्नै सङ्कीर्ण चिन्तनको निश्चित घेराभित्र बन्दी भएर बसेको छ, उसले मात्र यो तेरो हो र यो मेरो हो भनेर विभेद गर्दछ। चेतनाको सर्वोच्चतालाई स्वीकार गरिसकेका, स्पर्श गरिसकेका बुद्ध पुरुषहरू भने यी सबै विषय र वस्तुहरू उसैका हुन् जसले यिनलाई बनायो भनेर भन्दछन्। प्रिय सज्जन, समता निकै महत्त्वपूर्ण शक्ति हो मनुष्य मात्रको। हामीले आर्थिक समानताको कुरा गर्यौँ,